0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्केर हुन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाट खुवाएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9849876001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 0825607334 र 0825601038।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
16: ब्लड प्रेसर हाइलो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
16: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
17: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
16: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
20: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू
22: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
24: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
25: हड्डी खिएको, लसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
21: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
16: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
16: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान।
0: तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9858745226।
6: भर्ना सम्बन्धी सूचना।
7: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
6: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
8: सम्पर्क फोन नम्बर 0825531633, मोबाइल नम्बर 9847802983 र 9765526286।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
28: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
28: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
29: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
29: शिशु क्लिनिक फर्टिलिटी भिजिटोक खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
30: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
31: हाम्रा सेवाहरू:
32: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
31: सामान्य किराले खाएको दाँत भर्ने,
30: मेसिन द्वारा आरसीटी गर्ने,
31: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
30: खोल लगाउने,
31: बाङ्गो टिङ्गो दाँत मिलाउने,
30: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
31: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार। उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
30: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
6: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल भदौ 1 गते सोमबार, सन् 2026 अगस्त 17 तारीख, साउन शुक्ल पक्षको नाग पञ्चमी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: आज वार्षिकोत्सव मनाउँदै गरेका सुर्खेतको बीजी एफएम 93.6 र चितवनको आफ्नो एफएम 87.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
4: साउनमा इतिहासकै धेरै ग्यास आयात, तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च, आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने।
3: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
4: नेपाल भारत सीमापार जग्गा भौचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति, 1325 सीमा स्तम्भ हराए, 1956 क्षतिग्रस्त।
3: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा, अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।
4: र टप एन T20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
6: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै
7: एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333-493-555।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: काया कैरनमा अब खबरको सिलसिला। खाना पकाउने एलपीजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ। साउनमा 1 महिना अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै 54,500 टन ग्यास आयात भएको छ। ग्यासको उच्च आयातका बावजूद उपभोक्ताले भने एक थान सिलिण्डरका लागि चरको घाम र साउने झरीको सामना गर्दै लामो लाइनमा बस्न बाध्य भएका छन्। सामान्य अवस्थाको तुलनामा बढ़ी ग्यास आयात भए पनि बजारमा आपूर्ति असहज हुनुमा असार 31 पूर्ण तौलको सिलिण्डर लागू गर्ने निर्णय नै मुख्य कारण रहेको आयल निगमका पूर्व कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच आजदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट मात्रै नियमित प्रक्रिया अनुसार ग्यास वितरण हुने भएको छ। ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरणको नाम, ठेगाना, सिलिण्डर संख्या लगायतका विवरण हरेक दिन बिहान 9 निगममा बुझाउनु पर्ने भएको छ। यस्तै ग्यास विक्रेताले पनि ग्यासको परिमाण, उपभोक्ताको विवरण दैनिक उद्योगलाई उपलब्ध गराउनु पर्ने भएको छ। जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग तथा निगमबाट खटिएका जनशक्तिको संयुक्त अनुगमनबाट ग्यास वितरण हुने निगमले जनाएको छ।
4: साल कार्तिक 27 गतेको भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिका 2 केदार कार्कीको परिवार अस्थायी टहरामा ओत लागिरहेको थियो। तर अत्यधिक वर्षा हुन थालेपछि एक महिना अघि 7 सदस्यीय कार्की परिवार भूकम्पले आधा भत्काएकै घरमा फर्कियो। त्यही घरमा अस्ति शनिबार बेलुकी पहिरो जाँदा 52 वर्षीय केदार कार्की पुरिनुभयो। कार्कीलाई उद्धार गरेर उपचारका लागि नेपाल गज दौड़ाइयो, तर बाटोमै उहाँको ज्यान गयो। भूकम्पमा त जसोतसो ज्यान बचाएका उहाँले पहिरोमा जोगिन सक्नु भएन। भेरी 2 वडा अध्यक्ष भीमबहादुर कार्कीले भन्नुभयो, भेरी 2 रिसाङमा आएको पहिरोमा परि केदार सहित 4 ज्यान गएको छ भने 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार केदारका साथै 70 वर्षीय भीमबहादुर कार्की, 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा 65 वर्षीय रति खत्रीको ज्यान गएको हो। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 विस्थापित भएका छन्। यस्तै घरमाथिबाट पहिरो खसेर जमीन चिराचिरा भएपछि रोल्पाको थबाङ 5 उबामा रहेको ठूलो गाउँ र सुनछारी 1 सेरम र घुसबाङ गाउँका बासिन्दा 5 त्रासमा बाँचिरहेका छन्। बुधबारदेखिको निरन्तर वर्षाले ती गाउँका बस्ती ठाउँ ठाउँमा फाटेको छ भने धेरै ठाउँमा लेदो बगेको छ। यसैबीच जाजरकोटका 68 भूकम्प प्रभावित बस्तीले पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। अधिकांश भूकम्प पीड़ितहरूले जंगलको छेउ, खोला किनार, बारीको छेउ र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेकाले पहिरोको ठूलो जोखिम रहेको भूगर्भविद सन्तोष शर्माले बताउनुभयो। उहाँका अनुसार अरू सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै 80% बढ़ी हुन्छ। भूकम्पको पीड़ा नसेलाउँदै पहिरोले अस्तव्यस्त बनाएको त्रिभुवन आधारभूत विद्यालयका शिक्षक रमेश कार्कीले बताउनुभयो। 3 अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
3: नवयुवा आन्दोलनमा कुटपिटमा परेका तथा विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ र विवादित राजनीतिक कोर्स अगाडि बढ़ाउने संकेत दिनुभएको छ। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएर नयाँ राजनीतिक कोर्स शुरू गर्ने जनाउ दिएको छ। 6 विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। राजनीतिक विश्लेषक गोपाल प्रसाद देउबाले हिन्दू धर्मको नाममा ब्रह्मास्त्र फालेको भए पनि त्यसले काम गर्ने सम्भावना कमजोर रहेको टिप्पणी गर्नुभएको छ। सम्मेलनका प्रचार प्रसार प्रमुख मीन विश्वकर्माले देउबाले आफूले लेखेको ड्राफ्टका आधारमा बोलेको नभई व्यक्तिगत रूपमा धारणा राखेको र त्यसलाई कांग्रेसको आधिकारिक लाइनका रूपमा बुझ्न नहुने बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलनबाट सत्ताच्युत, चुनावी धक्का र पार्टीभित्रैबाट उठेका प्रश्नसँगै केही समय रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि आफ्नो पुरानो शैलीमा फर्किनु भएको छ। नेतृत्व विरूद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुको साटो ओली आक्रामक ढंगले प्रतिवादमा उत्रन थाल्नु भएको हो। ओलीको बदलिएको शैलीले एमालेमा दबिएको असन्तुष्टि फेरि सतहमा मात्र आएको छैन, नयाँ तरंग पनि पैदा गरेको छ। नेतृत्वको राजीनामा तथा पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ओलीले अस्ति शनिबार आवाराको संज्ञा दिएपछि त्यसले थप भाँड भैलो मचाउने संकेत दिएको खबर नयाँ पत्रिकामा छ।
4: सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले भोक्चलन गरिरहेको जग्गाको नक्साङ्कन तीन वर्षभित्र सम्पन्न गर्न नेपाल भारत सहमत भएका छन्। सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय टुंगाउन दुवै देशले प्रविधिको प्रयोग समेत गर्नेछन्। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला भारतको लखनऊमा अस्ति शुक्रबार सम्पन्न दुवै देशका नापी विभागका उपमहानिर्देशकको नेतृत्वको सर्वे अफिसियल्स कमिटी एसओसी को तेह्रौं बैठकले सीमावर्ती क्षेत्रमा भएको जमीनको भोक्चलनको वास्तविक अवस्था यकिन गर्न मानव रहित हवाई उपकरण यूएभी समेत प्रयोग गर्ने निर्णय गरेको छ। यूएभी प्रयोग मार्फत सीमा क्षेत्रमा भएको जमीन भोक्चलनको नक्साङ्कन तीन वर्षभित्र सक्ने निर्णय गरेका छौं। नेपालका तर्फबाट वार्ताको नेतृत्व गर्नुभएका नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले भन्नुभयो, सीमावर्ती क्षेत्रमा एक देशका नागरिकले अर्को देशको भूभागमा पर्ने जग्गामा खेती तथा बसोबास गर्ने अवस्थालाई सीमा क्षेत्रको जग्गा तथा सम्पत्तिको भोक्चलन क्रस बोर्डर अकुपेशन भनिन्छ। नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्त अपनाएका कारण यस्तो अवस्था देखिएको छ। नेपाल भारत सीमा क्षेत्रका नदीको धार परिवर्तन हुँदा हजारौं हेक्टर जमीन सीमाको एक तर्फबाट अर्कोतर्फ परेको छ। एसओसी र संयुक्त फिल्ड सर्वे टोलीले यस्ता परिवर्तनको अभिलेखीकरण गरिरहेका छन्। उनीहरूले तयार गर्ने विवरण दुई देशका सरकारलाई यस सम्बन्धी निर्णय गर्न प्राविधिक आधार तयार बन्नेछ। नापी विभागका अनुसार नेपाल भारत सीमामा 8,554 सीमा स्तम्भ निर्माण भएकामा 1,325 हराएका छन् भने 1,956 आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त छन्। नेपाल र भारतबीच 27 जिल्लासँग जोड़िएको 1,880 किलोमिटर लामो सीमा रहेको खबर कान्तिपुर दैनिकमा छ।
3: काया कैरनमा अंगदान र अंग प्रत्यारोपणको अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस पुरस्कृत कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटरको बानी लाग्छ
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले साउन्डमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल कांग्रेसको देउबा समूह धर्मको राजनीतिमा ओली पुरानै शैलीमा फर्केपछि एमालेमा तरंग नेपाल भारत सीमापार जग्गा भोग चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग ब्रेनडेड अर्थात मस्तिष्क मृत्यु भएका एकजना व्यक्तिको अंगबाट 8 जनाको जीवन बचाउन सकिन्छ। अहिले नेपालमा मृगौला फेल भएका मध्ये 3000 जना प्रत्यारोपणको प्रखाईमा रहेको तथ्याङ्क छ भने वर्षेनी मस्तिष्क मृत्यु भएका 1000 जनाको अंग भने खेर गइरहेका छन्। यसरी माग र उपलब्ध हुने अंगबीच ठूलो खाडल छ। जो कहिले मृत्यु पश्चात अंगदानको सो घोषणा र मंजूरी जहिले पनि दिन सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अंगदान जुन तत्काल गर्नुपर्ने हुन्छ। नेपालमा मस्तिष्क मृत्युबाट खेर गइरहेका अंगको प्रयोगका बारेमा स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग साथी सम्झना महर्जनले कुराकानी गर्नु भएको छ।
7: अंगदान त सबै अंग गर्न मिल्यो, किनभने अंगदान चाहिँ म मरेपछि यो अंगदान गर्छु भनेर मृत्युपछि अंगदान मुख्य गरेर ज्यान बचाउने लाइफ सेभिङ भन्छ। 8 अंगहरू छ, त्यसमा 2 मृगौला 2 फोक्सो एउटा मुटु एउटा कलेजो एउटा प्याङ्क्रियास र सानो आन्द्रा, यो चाहिँ ज्यान बचाउने भने अरू तन्तुहरू छन् के शरीरलाई सजिलो बनाउने सुविधा सम्पन्न बनाउने, जस्तो आँखाका नानीले ज्योति प्रदान गर्छ, छालाले पनि अब अंगभङ्ग भएको जलनले कुरूप भएको छालालाई चाहिँ फेरि अलिकति राम्रो एउटा लुक दिन्छ होइन, हड्डीको पनि अब प्रत्यारोपण गर्नुपर्ने हुन्छ आदि इत्यादि कुराहरू छ। तर ज्यान बचाउने 8 अंगहरू सबैले दान गर्न मिल्यो भने स्वस्थ व्यक्तिले दिने अंगदान चाहिँ अहिले नेपालमा मात्र होइन संसारमै 2 मृगौला मध्ये 1 मृगौला र कलेजोको 1/2 भाग चाहिँ दान गर्न मिल्छ।
8: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवन दान 8 जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
7: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अंगदान गर्छु भनेर घोषणा गर्न मिल्छ, मन्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कर्ताको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने शहीद धर्मको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि यसको छुट्टै इकाइ छ, अंगदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर फारम भर्न सक्नुहुन्छ, म मरेपछि मेरो अंगदान गर्छु भनेर फारम गर्न सक्नुहुन्छ। आजकल अनलाइनबाट पनि घरमा बसेपछि मोबाइलबाट पनि फारम भर्न सकिन्छ। यदि भवितव्य भयो हाम्रो मस्तिष्क मृत्यु भयो भने हाम्रो नजिकको नातेदारले पनि हाम्रो तर्फबाट अंगदान गर्नको लागि मंजूरीनामा दिन सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अंगदान गर्ने इच्छा राख्ने भने कहीँ पनि रोकिने अवस्था छैन, अब इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन। नत्र नेपालको जुन ऐन कानून छ नियमावली छ अंगदान गर्नको लागि अति सहज छ।
8: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ?
7: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि, यो चाहिँ स्वस्फूर्त हुनु पर्यो, परिवारभित्र पनि यो छलफल हुनु पर्यो, आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो, स्कूल कलेजमा छलफल हुनु पर्यो, हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। हामी दुई चारजना मात्रै कराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई। खेर जाने अङ्ग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने के सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त। भवितव्य पर्यो भने त्यो अङ्गको सही उपयोग हुन सक्छ, खरानी हुन पाउँदैन र धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
5: मानव अङ्ग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ अहिले। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ।
6: अधिक तरलताको सही व्यवस्थापन हुन नसक्दा बैंकहरूले निक्षेपमा दिने ब्याजदरको गिरावटले भदौका लागे पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष 83-84 दोस्रो महिना भदौका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। भदौका लागि 15 बैंकले निक्षेपको ब्याजदर यथावत आएका छन् भने 5 बैंकको ब्याजदर घटाइएको छ। कर्जा प्रवाहमा अपेक्षित प्रगति हुन नसकिरहेका बेला रेमिटेन्स प्रवाह बढ़दै जाँदा निक्षेप निरन्तर बढ़िरहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून भएका कारण बैंकहरूले ब्याजदर घटाउने कामलाई निरन्तरता दिन बाध्य भएका छन्। अधिक तरलताबाट बढ़ने कोषको लागत घटाउनका लागि बैंकहरूले ब्याजदर घटाउँदै आएकामा भदौमा पनि गिरावटले निरन्तरता पाएको हो। साउनको तुलनामा भदौका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा 0.03% बिन्दुले घटाएका छन्। साउनमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत 4.17% रहेकामा भदौमा 4.14% झरेको छ। गएको आर्थिक वर्ष 82-83 बैंकहरूको निक्षेप झण्डै 10 खर्ब रूपियाँले वृद्धि हुँदा कर्जा भने झण्डै 4 खर्ब रूपियाँ मात्रै बढ़ेको थियो। यसैबीच आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले लक्ष्यको आधा मात्र कर्जा विस्तार भएको आर्थिक वर्ष 82-83 पनि वाणिज्य बैंकहरूले खुद नाफा झण्डै 32% बढ़ाएका छन्। विश्व वाणिज्य बैंकले गएको आर्थिक वर्षमा कुल 69.78 अर्ब रूपियाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 32% वृद्धि हो। यो अवधिमा बैंकहरूको ऋण असुलीमा उल्लेख्य सुधार भएकाले खराब कर्जा बापतको नोक्सानी व्यवस्था घट्दा नाफा वृद्धिमा टेवा पुगेको बैंकहरू बताउँछन्। आर्थिक वर्ष 81-82 बैंकहरूले यस्तो नाफा 52.79 अर्ब रूपियाँ मात्र गरेका थिए। अघिल्लो दुई आर्थिक वर्षमा जस्तै वर्षभरि अधिक तरलता, ऋण दिन मिल्ने रकम थुप्रिएको, कर्जा माग बढ़न नसकेको, उद्योगहरू झण्डै 42% मात्र क्षमता उपयोगमा सञ्चालन भइरहेको, सहकारी क्षेत्रको समस्या समाधान नभएको लगायत कारण आर्थिक गतिविधिमा अपेक्षित रूपमा सुधार आउन सकेको छैन। यस्तो अवस्थामा पनि बैंकहरूको नाफा झण्डै 32% बढ़नुलाई सर्वत्र चासोका रूपमा पनि हेरिएको छ। चौथो त्रैमासमा बैंकहरूका ऋण असुलीमा सुधार हुँदा नोक्सानी अवस्था घटेको र त्यसले नाफा वृद्धिमा सहयोग पुगेको नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनुभयो। आजको कान्तिपुर र कारोबार दैनिकमा खबर छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
10: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
11: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू
17: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
17: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
6: उचाइमा रहेको यो दुर्गम क्षेत्रमा भू उपग्रहको अध्ययन मार्फत निरन्तर कुहिरो लागिरहने ठाउँ पहिचान गरी आधुनिक प्रविधि भित्र्याएको छ। खिजीदेम्बा गाउँपालिकाको समन्वय र जर्मन संस्था जीआईजेड आईकेआई ग्रान्टको 1 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक सहयोगमा स्मल अर्थ नेपालले यो प्रयोगत्मक अनुसन्धान योजना सफलतापूर्वक सम्पन्न गरेको छ। झण्डै 2 वर्षको निरन्तर अनुसन्धानपछि सम्पन्न यो योजनामा 10 फग हार्वेस्टिङ युनिट जडान गरिएका छन्। मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने विशेष यूवी ग्रेडेड जालीहरू चीनबाट आयात गरी नेपालकै ग्याल्मनाइज तार र पोल मार्फत जडान गरिएको छ। आकाशमा बहने कुहिरोका कणहरू यो जालीमा अडिएर थोपाका रूपमा फेरिन्छन् र 200 लिटरका ट्याङ्कीहरूमा जम्मा हुन्छन्। यसरी संकुलित पानीलाई पिउन योग्य बनाउन बालुवा र गिटीको तह प्रयोग गरी बनाइएको बायो स्ट्यान्ड फिल्टर मार्फत शुद्धिकरण पनि गरिएको छ। 2000 लिटर क्षमताको मुख्य ट्याङ्कीमा संकलन गरेर धाराहरूमा पठाउने काम पनि भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
5: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ। इरानी विदेश मन्त्री अब्बास अरागच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अरागच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ। यसैबीच अमेरिका र इरान बीच गएको जूनमा भएको समझदारी पत्रको अवधि सकिन लागेकोले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ।
6: अब खेल खबर। डार्विनमा आउँदो अगस्त 21-30 चल्ने टप एन्ड टी20 श्रृंखला खेल्ने नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपालले लीग चरणका 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21 एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी नेपालले दोस्रो खेल अगस्त 22 बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 होर्बर्ट हेरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसीटी कोमेटसँग, अगस्त 27 किङ्समेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टप एन्ड टी20 श्रृंखला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकुणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ। खेलका अर्को प्रसंगमा इंग्लिश प्रिमियर लीग च्याम्पियन आर्सनलले म्यान्चेस्टर सिटीलाई 3-0 पराजित गर्दै सन् 2026 कम्युनिटी सिल्डको उपाधि जितेको छ। प्रिन्सिपालिटी स्टेडियममा हिजो भएको खेलमा आर्सनलले शुरूआतमै अग्रता लियो। खेल शुरू भएको 23 सेकेण्डमै माइल्स लुइस स्केलीको पासमा रिगार्डो कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास रहँदै आएको छ।
6: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 180,000 भन्दा बढ़ी अवलोकनकर्ताहरूको सहभागिता सहित सम्पन्न भएको छ। साउन 26 गते उद्घाटन भएको एक्सपोको अन्तिम दिन मात्रै हिजो 30,000 भन्दा बढ़ीले अवलोकन गरेका आयोजकले जनाएको छ।
5: सेवा शुल्क बढ़ाउनु पर्ने लगायतका माग राखेर साउन 22 आन्दोलनमा उत्रिएका म्यान पावर व्यवसायीले आजदेखि सबै काम, कारोबार र श्रमिकको उडान समेत रोक्ने भएका छन्।
6: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउन माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढ़ाउन तत्काल कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै इफानले सरकार संचालनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको ध्यान आकर्षण गराएको हो।
5: सरकारले कैदी बन्दीको सुविधा बढ़ाउँदै यो वर्ष उनीहरूको स्वास्थ्य बीमा पनि गर्ने भएको छ।
6: नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका 14 कम्पनीले गएको आर्थिक वर्षमा 5,44,52,00,000 रूपियाँ भन्दा बढ़ी खुद नाफा आर्जन गरेका छन्
5: र पहिले घर र आसपास सर्प देखिँदा धपाउने वा मार्ने गरिन्थ्यो। अहिले सर्प देख्यो कि उद्धारकलाई बोलाउने र उद्धारकले सर्पलाई सुरक्षित रूपमा जंगल लगेर छान्ने गरेका छन्। यसले सर्पको संरक्षण हुने गरेको छ। कतिपय स्वयंसेवी व्यक्तिले सर्प दंशबाट कसरी जोगिने भनेर जनचेतना पनि फैलाइरहेका छन्। कान्तिपुरमा खबर छ काया कैरनमा अब पालो उखानको।
6: सर्पले सर्पको खुट्टा देख्छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
6: सावनमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च। आजदेखि विक्रेताबाटै मात्रै ग्यास वितरण हुने।
5: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
6: नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति। 1325 सीमा स्तम्भ हराए। 1956 क्षतिग्रस्त।
5: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा। अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।
6: र टप एन टी20 श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका निवर्तमान सभापति देउबा स्वदेश फर्किएको अनि रासोपाले हामी सरकारमा पुगेपछि विदेशमा रहेका नेपालीलाई स्वदेशमै ल्याएर काम दिन्छौ भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे उभिरहेका छन्। एउटाको हातमा पत्रिका छ। पत्रिकामा स्वदेश फर्किए देउबा भनेर लेखिएको समाचार पढेपछि ती मान्छे भन्दैछन् विदेशको गल्ली गल्लीमा स्टिकर टाँसेर नेपालीलाई फिर्ता लिएर आउँछु भन्थे लिएराउन शुरू गरिसकेछन् नि। आजको काया कैरन सकिएको छ।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
19: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
21: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान। फोन नम्बर 0825162010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
24: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
25: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाटाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि
0: समस्या का लागि आउनुहोस्। रोग को निदान गरी समस्या को समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
2: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल। फोन नम्बर 0825625023 98718617 98735643।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कुसुण्डा समुदायद्वारा एकीकृत बस्तीको माग, कृषि पशुपालन र वैदेशिक रोजगारी आय आर्जनको मुख्य आधार बन्दै
0: लुम्बिनी प्रदेशमा बेरुजु 5.40 अर्ब बढ़ी, पाण्डवेश्वर महादेव मन्दिर धारा पानीमा 1 करोड़ दीप प्रज्वलन कार्यक्रम सम्पन्न
1: र पछिल्लो समय परम्परागत ठेकी र हर्पे लोप हुँदै
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हाम्रो हातमा परेका छन्। नयाँ युग पोद राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: कोराही बजारको एउटा किनार जहाँ धनबहादुरको सुन्डाको परिवार यही किनारको एउटा घरमा बसेको छ। धनबहादुरको आफ्नै बास छैन, अर्काको घरमा डेरा लिएर बस्नु भएको छ। साँझ बिहानको छाक टार्न अटो रिक्सा चलाउँदै यताउता गर्नुपर्ने अवस्था छ। जनसंख्या पनि थोरै छ, भाषा बोल्ने पनि घट्दै गए। अहिले त पूर्ण वक्ता एकजना मात्रै जीवित हुनुहुन्छ। धनबहादुरले चिन्ता व्यक्त गर्दै भन्नुभयो, हामीलाई एकै ठाउँमा सरकारले बस्ती बनाएर बसाले हुन्थ्यो भन्ने लाग्छ। हामीले यो कुरा उठाउन थालेको धेरै भइसक्यो तर सुनवाई भएको छैन। कुसुण्डा जातिको विषयलाई लिएर राष्ट्रिय मानवाधिकार आयोगले लोपोन्मुख कुसुण्डा समुदायका मानवाधिकार अवस्थाबारे अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरेको छ। आयोगले भूमि अधिकार सुनिश्चित गर्ने, एकीकृत बसोबासको व्यवस्था गर्न र भाषा तथा संस्कृतिको संरक्षणका लागि विशेष कार्ययोजना बनाउन सरकारले निर्देशन त्मक सिफारिश गरेको हो। नेपालको सबैभन्दा लोपोन्मुख आदिवासी समुदाय मध्ये एक हो कुसुण्डा समुदाय। 2078 सालको राष्ट्रिय जनगणना अनुसार नेपालभर उनीहरूको जनसंख्या जम्मा 253 जना मात्रै छ। दाङ, प्युठान, सुर्खेत, तनहुँ, गोर्खा, रोल्पा, कपिलवस्तु लगायतका जिल्लामा छरिएर बसोबास गर्दै आएका कुसुण्डा समुदाय अहिले आफ्नो पहिचान, भाषा र अस्तित्व जोगाउने संघर्षमा छन्। कुनै समय जंगलमा घुमन्ते जीवन बिताएको स्वीकार गर्ने र कन्दमूल संकलन गरेर जीविका चलाएको कुसुण्डा समुदाय अहिले स्थायी बसोबासतर्फ उन्मुख भएका छन्। कृषि, पशुपालन र वैदेशिक रोजगारी उनीहरूको आय आर्जनको मुख्य आधार बन्दै गएको छ। तर अधिकांश परिवारसँग आफ्नै नाममा दर्ता गरिएको जग्गा छैन। धेरैजसो ऐलानी वा वन क्षेत्रको जग्गामा बसोबास गरिरहेका छन्। यही अवस्थाले मध्यनजर गर्दै राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको कुसुण्डा समुदायको मानव अधिकारको अवस्था अध्ययन प्रतिवेदन 2083ले भूमि अधिकार सुनिश्चित गर्न, सुरक्षित र स्थायी एकीकृत बस्ती निर्माण गर्न तथा भाषा, संस्कृति, शिक्षा र स्वास्थ्य संरक्षणका लागि विशेष कार्ययोजना बनाउन सरकारलाई सिफारिश गरेको छ। कुसुण्डा समुदायका अगुवाहरू पनि छरिएर बसोबास गर्दा भाषा, संस्कृति र पहिचान जोगाउन कठिन भएको बताउँछन्। सरकारले एकीकृत बस्ती निर्माण गरी सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। कुसुण्डा भाषा विश्वमै कुनै पनि स्थापित भाषा परिवारसँग नमिले दुर्लभ भाषा मानिन्छ। आजको नयाँ राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: आजको गोरक्षे दैनिकले लुम्बिनी प्रदेशमा बेरुजुको चाङ शीर्षकमा खबर लेखेको छ। लुम्बिनी प्रदेशमा आर्थिक अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम वर्षेनी बढ़दै गएको देखिन्छ। महालेखा परीक्षकको प्रतिवेदन ले प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न निकायमा आर्थिक व्यथिति निरन्तर बढ़िरहेको उल्याएको छ। महालेखाको पछिल्लो प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको कुल बेरुजु रकम 5,40,60,90,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले आर्थिक वर्ष 2081-82 मात्रै 72,69,05,000 रूपियाँ नयाँ बेरुजु थपिएको छ। यससँगै प्रदेश स्थापना भए यताको कुल बेरुजु 5,40,60,90,000 रूपियाँ पुगेको छ। प्रदेश सरकार संचालनमा आएपछि बेरुजु रकम निरन्तर बढ़दै गएको तथ्याङ्कले देखाएको छ। महालेखाको 56 प्रतिवेदनमा लुम्बिनी प्रदेशको कुल बेरुजु जम्मा 5,08,000 रूपियाँ रहेको थियो। त्यसपछि आर्थिक वर्ष 2075-76 94,68,00,000 रूपियाँ थपिएपछि 57 प्रतिवेदनले कुल बेरुजु 94,73,00,000 रूपियाँ पुगेको उल्लेख गरेको थियो। आर्थिक वर्ष 2076-77 थप 94,74,85,000 रूपियाँ बेरुजु थपिएको छ। लुम्बिनी प्रदेशमा बेरुजू 5.40 अर्ब बढ़ी आजको गोरक्ष दैनिकमा अमर आचार्यले खबर लेख्नु भएको छ।
2: आधुनिक जीवनशैली र बढ़दो शहरीकरणका कारण काठबाट बनेका परम्परागत ठेकी र हर्पेको प्रयोग दिन प्रतिदिन लोप हुँदै गएको छ। नेपाली ग्रामीण जीवन संस्कृति र हस्तकलासँग जोडिएका काठका महत्वपूर्ण भाँडाकुँडा लोप हुँदै जानु चिन्ताको विषय बनेको छ। प्लास्टिक, स्टील, पित्तल, तामा लगायतका अन्य आधुनिक भाँडाको

0: बनाइने परम्परागत भाँडो हो ठेकी र हर्पे। ठेकीमा मुख्यत गाई भैंसीको दूध दही मोही जस्ता दुग्धजन्य पदार्थ राख्ने र दही जमाउनेदेखि मोही पार्ने गरिन्छ। आजको न्यायबोध राष्ट्रिय दैनिकमा मिलन पोखरेलले खबर लेख्नु भएको छ।
1: शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको तथा शिक्षक र विद्यालयका कर्मचारीका मुद्दा व्यवस्था गरिएको भन्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलनका घोषणा गरेका छन्। अध्यक्ष लक्ष्मी किशोरी सुवेदीको नेतृत्वमा जिल्लादेखि केन्द्रसम्म विरोधका कार्यक्रमहरू अगाडि सारिएका छन्। भदौ 5 गतेदेखि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि सारिएको छ। भदौ 24 गते विशाल र्याली काठमाडौँमा प्रदर्शन गर्नेसम्मका कार्यक्रमहरू तय भएका छन्। त्यसै गरेर भदौ 5 गते सदरमुकाममा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने, भदौ 9 गते प्रधानमन्त्री शिक्षा मन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाउने, भदौ 12 गते सड़क धरना कार्यक्रम आयोजना गर्ने, भदौ 20 गते देशभर शैक्षिक हड़ताल गरी विद्यालय बन्द गर्ने, भदौ 24 गते काठमाडौँमा विशाल र्याली प्रदर्शन गर्ने लगायतका कार्यक्रमहरू रहेका छन्। अहिले यसै विषयमा कुराकानी गर्नका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य भागवत पौडेल हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। भागवत सर, यहाँलाई स्वागत छ खबर पत्रिकामा।
2: धन्यवाद, नमस्कार।
1: यो शिक्षक महासंघले फेरि आन्दोलन गर्न थालेको भनेर छ, यो जिल्ला सदरमुकाममा विरोध प्रदर्शनदेखि लिएर विद्यालय बन्द गर्नेसम्मका आन्दोलनहरू रहेका छन्, फेरि किन आन्दोलन गर्नु पर्यो शिक्षक महासंघलाई?
2: यस्तो छ, अब नेपाल शिक्षक महासंघको 16 र 17 गते काठमाडौँ भएको राष्ट्रिय परिषदले सैद्धान्तिक रूपमा भदौदेखि चाहिँ आन्दोलन गर्ने भन्ने नीति पारित गरेको छ। अहिले चाहिँ खास गरी आन्दोलन किन गर्नु पर्यो भन्दाखेरि चाहिँ अब खास गरी नेपाल सरकारले शिक्षकका पेसागत संगठनहरू र शिक्षक महासंघसँग विगतमा धेरै पटक चाहिँ के भने सम्झौता गर्यो, तर त्यसको कार्यान्वयन चाहिँ हुन सकेको छैन र शिक्षा ऐन पनि चाहिँ के भने जारी गर्न सकिरहेको छैन र खास गरी अहिलेको यो बजेटमा मतलब राष्ट्रको कर्मचारीहरूको तलब वृद्धि भयो, तर शिक्षकहरू खास गरी बाल विकास शिक्षकहरू र विद्यालय कर्मचारीहरूको चाहिँ तलब वृद्धि भएन। अर्को कुरा, शिक्षा ऐन जारी गर्नुको साटो नियमावली संशोधन गरेर सरकारले चाहिँ शिक्षक महासंघको चाहिँ अधिकार कटौती गर्ने, प्रधानाध्यापकलाई चाहिँ के भने निरीह बनाउने, शिक्षकको सरुवा प्रक्रियालाई एकदमै जटिल बनाउने लगायतका चाहिँ के भने गलत कामहरू गरेको छ। साथसाथै चाहिँ के भने अहिले शिक्षा ऐन जारी गर्ने भनेर यो चाहिँ खास गरी मुख्य सरकारवालाहरू नेपाल शिक्षक महासंघ र सम्बद्ध पेसागत संगठनहरूलाई चाहिँ के भने बाइपास गरेर एक खालको चाहिँ के भने एनजीओ प्रकृतिका चाहिँ के भने संस्थाहरूसँग चाहिँ के भने परामर्श लिने काम गरिरहेको छ। त्यस कारणले चाहिँ अब नेपाल शिक्षक महासंघले चाहिँ सशक्त आन्दोलन चाहिँ अगाडि बढाउनु पर्ने आवश्यकता रहेको छ।
1: जसका लागि त्यो ऐन बन्नुपर्ने हो उनीहरूलाई चाहिँ बाइपास गरियो भन्ने चाहिँ तपाईँहरूको मुख्य चाहिँ एजेन्डा हो?
2: हो हो हो, त्यो लगायतका धेरै चाहिँ कुराहरूले गर्दा बाध्य भएर चाहिँ के भने आन्दोलन जानुपर्ने स्थिति देखा परेको छ।
1: भागवत सर, नेपालमा आन्दोलन नगरेर केही पनि नहुने हो?
2: होइन, त्यस्तो देखियो। अब वास्तवमा के भने सरकारले वास्तवमा खास चाहिँ के भने समस्याको चाहिँ सही तरिकाले सम्बोधन नगर्नको कारणले गर्दाखेरि वास्तवमा आन्दोलनमा जानुपर्ने बाध्यता चाहिँ रहेको छ कि नेपालको परिस्थिति।
1: अब यहाँहरूले आफ्नो अधिकार प्राप्तिका लागि लड्दै गर्दाखेरि त्यसको फेरि साइड इफेक्टहरू विद्यालयमा को पठन पाठनमा चाहिँ पर्ने होला, त्यसको चाँजो पाँजो चाहिँ कसरी मिलाउनुहुन्छ? गत आर्थिक वर्षमा चाहिँ यो शैक्षिक सत्रमा पनि यहाँहरूले आन्दोलन गर्दै गर्दाखेरि झन्डै झन्डै वैशाख महिनाभर चाहिँ पढ़ाई हुन सकेको थिएन, यो तर्फ चाहिँ कतिको गम्भीर हुनुहुन्छ?
2: अब यसमा के छ भने आन्दोलन वास्तवमा यो बाध्यतावश गर्नुपर्ने चाहिँ के भने कुरा हो, यो चाहिँ के अरे सरकारले

0: सुन्दै नसुनेपछि वास्तवमा यस्तो प्रकृतिको आन्दोलन गर्नुपर्ने आवश्यकता देखिन्छ। अब अहिले त्यसमा चाहिँ पठन पाठनकोमा क्षति नहोस् भनेर शिक्षक समुदायहरू हाम्रो के भने नेपाल राष्ट्रिय शिक्षक संघ, नेपाल शिक्षक महासंघ हामी संवेदनशील छौं। अब अहिले चाहिँ शिक्षक महासंघले सैद्धान्तिक रूपमा आन्दोलनमा जाने भन्ने निर्णय गरेको छ। अब खास गरी पेशागत संगठनहरू समेत बसेर चाहिँ के भने आन्दोलनको मोडालिटी चाहिँ तय भइसकेको छैन, तथापि चाहिँ आन्दोलनको एउटा चाहिने प्रक्रिया छ। त्यो प्रक्रिया चाहिँ के भने सरकारलाई शिक्षा मन्त्री प्रधानमन्त्रीलाई पहिला ज्ञापन पत्र बुझाउने र त्यो चाहिँ निश्चित समय अवधि दिने, त्यस बीचमा चाहिँ के भने माग सम्बोधन हुने संकेत देखियो भने आन्दोलन चाहिँ नहुन पनि सक्छ। तर यदि त्यो भएन भने चाहिँ के भने स्थानीय प्रदेश हुँदै चाहिँ काठमाडौँ केन्द्रित आन्दोलन हुन्छ, त्यति बेला चाहिँ के भने अब बाध्यतावश चाहिँ विद्यालय बन्द गरेर काठमाडौँमा केन्द्रित हुने परिस्थिति पनि निर्माण हुन सक्छ।
1: तपाईँले आफ्नो ग्रेड वृद्धिका लागि, शैक्षिक हकका लागि, त्यो के अरे अन्य पदोन्नतिका लागि, प्रधान अध्यापक व्यवस्थापनका लागि आन्दोलन गर्दै गर्दाखेरि एउटा अबोध बाल बालिका जसले त्यो विद्यालयमा पढिराखेको छ उसको पढ्न पाउने अधिकार त वञ्चित भयो, त्यसका लागि त तपाईँहरू अलिकति संवेदनशील हुनुपर्छ कि
0: होइन? अब यो त्यसमा हामी संवेदनशील छौ। विगतमा आन्दोलन चाहिँ के अरे पढाइ हुने दिनमा भएको आन्दोलनको सत्तामा हामीले चाहिँ शनिबार सार्वजनिक विदाका दिन पढाएर पनि त्यसको चाहिने शोधभरना चाहिँ गरेका छौं। र गत वर्षको आन्दोलनमा खास गरी चैतदेखि शुरू भएर वैशाखको चाहिँ के भने 19 गते चाहिँ आन्दोलन स्थगित भएको हो, र केही थोरै समय चाहिँ के भने पठन पाठनमा क्षति भयो। तर चाहिँ के भने हामी चाहिँ आन्दोलन गरिरहँदा बालबालिकाको पठन पाठनमा क्षति नहोस् भनेर चाहिँ के भने संवेदनशील छौं। हामीले यदि त्यस्तो बाध्यतावश चाहिँ विद्यालय बन्द गर्नुपर्ने परिस्थिति आयो भने पनि त्यसको शोध भर्ना चाहिँ हामीले सार्वजनिक विद्याको दिन गरेर पठन पाठन गरेर पनि त्यसको चाहिँ शोध भर्ना गर्छौं।
1: अन्तिममा के भयो भने तपाईँहरूको आन्दोलन रोकिन्छ, सरकारले चाहिँ के गरिदिनुपर्छ तपाईँ शिक्षकहरूका लागि?
0: सरकारले चाहिँ विगतमा शिक्षक महासंघसँग भएका सम्झौताहरू कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी हुनु पर्यो, त्यसपछि चाहिँ के भने आन्दोलन हुँदैन।
1: अब त्यो जारी पनि तपाईँहरूको अनुकूल होला, फेरि सरकारले आफ्नो अनुकूल ल्यायो भने त फेरि तपाईँहरूले चित्त नबुझ्ने होला?
0: होइन, त्यो त सरकारले शिक्षकसँग म गर्छु यो काम भनेर सम्झौता गरेको कुरो त कार्यान्वयन गर्नु पर्यो नि त।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद यहाँलाई पनि।
1: उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य भागवत पौडेल। शिक्षक महासंघले आफ्ना मागहरू पूरा नभएको, विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएको र शिक्षा ऐन जारी नभएको अब लगायतका मागहरू राखेर फेरि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। त्यो आन्दोलन 5 गते जिल्लामा विरोध प्रदर्शनदेखि लिएर 24 गते काठमाडौँमा वृहत प्रदर्शनसम्मका रहेका छन्। त्यसबारेमा कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082568218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
10: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653 23।
12: अब अन्य खबर प्रसंग घोराही उपमहानगरपालिका पाँच धारापाने स्थित पाण्डवेश्वर महादेव मन्दिरमा शिव पुराण तथा श्रृंगारिक महारथी सत्संग अन्तर्गत आइतबार आयोजित 1 करोड़ दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्था शान्ति समृद्धि तथा विश्व कल्याणको कामना सहित आयोजित कार्यक्रममा दाङसहित देशका विभिन्न जिल्ला तथा विदेशबाट आएका हजारौं श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। मन्दिर परिसर र दीप मालिकाले झिलिमिली बनेको थियो भने भक्तजनले सामूहिक रूपमा दीप प्रज्वलन गरी भगवान शिवको आराधना गरेका थिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति जारी गर्दै 1 करोड़ दीप प्रज्वलन कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण श्रद्धालु भक्तजन दाता स्वयंसेवक सुरक्षाकर्मी संचारकर्मी तथा सहयोगी संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।
13: दाङको राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकको सामाजिक सक्रियता आपसी भेटघाट र मनोरञ्जनका लागि संचालनमा ल्याइएका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र प्रभावकारी बन्न सकेका छैनन्। गाउँपालिकाका 9 वडामा विस्तार गरिएको कार्यक्रम मध्ये केही केन्द्र बन्द भएका छन् भने केही नियमित रूपमा सञ्चालन हुन सकेका छैनन्। विशेष गरी केन्द्रमा आउने ज्येष्ठ नागरिकका लागि खाजाको व्यवस्था रोकिएपछि उनीहरूको उपस्थिति समेत उल्लेख्य रूपमा घट्दै गएको छ। उमेर ढल्किँदै गएपछि घरमै सीमित हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै ज्येष्ठ नागरिकलाई सामाजिक रूपमा सक्रिय बनाउने उद्देश्यले राप्ती गाउँपालिकाले आर्थिक वर्ष 2079-80 दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो। शुरूआतमा वडा नम्बर 3 र 5 शुरू गरिएको कार्यक्रममा कर्मश सबै वडामा विस्तार गरिएको थियो। आजको गणतन्त्र दैनिकमा खबर छ।
12: जिल्लाका एम्बुलेन्स चालकहरूले आफ्नो रोजगार सरकारले खोज्न थालेको आरोप लगाएका छन्। संयुक्त एम्बुलेन्स चालक ट्रेड युनियन संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले तुलसीपुरमा आइतबार सम्पन्न भएको संघको 6 जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यस्तो चिन्ता व्यक्त गर्नुभएको हो। नेपालका विभिन्न जिल्लाहरूबाट आएका एम्बुलेन्स चालकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लामिछानेले सरकारले जारी गरेको एम्बुलेन्स संचालन निर्देशिकाले रोजगार खोज्न थालेको दावी गर्नुभयो। एकपछि अर्को ढंगले सरकारले निर्देशिका संशोधन गर्दै 10 वर्ष पुरानो एम्बुलेन्स संचालनमा रोक लगाउन खोज्दा देशभरका 62,000 चालकहरूको रोजगार नै धरापमा पर्ने खतरा रहेको उनीहरूले औल्याएका छन्। श्रमिकहरूको पेशागत हक अधिकारमाथि प्रहार गरिए विद्रोह हुने उनीहरूको चेतावनी छ। रित्तो हात घर फर्कनु पर्ने अवस्था छ। चाडपर्व आउँदा चालकहरू अस्पतालमा पर्व मान्न बाध्य छन्। चालकहरूले भने दिनरात नभनेर मानवीय सेवामा समर्पित हुने एम्बुलेन्स चालकहरूको पेन्सन उपदान अक्षयको कुनै सुविधा छैन। सामाजिक सुरक्षा जोखिम बीमा लगायत कुनै सुविधा नपाएर न्यून तलबमा काम गर्न बाध्य चालकहरूलाई कसैले नहेरेको उनीहरूको गुनासो रहेको छ। शिवराज पन्थीले आजको नयाँ उत्तराष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
13: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन टाक्सन दाङले आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधान अध्यापकहरूको भेला सम्पन्न गरेको छ। भेलामा जर्नी टू जिनियस एक्सपो
1: त्रियासीका बारेमा छलफल गरिएको थियो। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याप्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले एक्सपोली शैक्षिक क्षेत्रमा नयाँ उचाइ थप्ने बताउनुभयो। जर्नी टू जुनियस एक्सपो विद्यार्थीको प्रतिभा पहिचान सृजनशीलता विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्न महत्वपूर्ण मञ्च भएको उहाँको भनाई थियो। दाङमा अध्यक्ष तथा प्रभाव भेला आजको गणतन्त्र दैनिकमा खबर छ।
12: गैर सरकारी संस्था महासंघ नेपाल दाङको प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ। महासंघका नवनिर्वाचित अध्यक्ष खुशल शर्माको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। सो अवसरमा प्रमुख शर्माले सरकार नपुगेको ठाउँमा पुग्ने र सामाजिक रूपान्तरणका लागि योगदान गर्ने संस्था भन्दै प्रशंसा गर्नुभएको थियो।
1: सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारे कमाण्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसारी गाउँपालिकामा बाजुराको त्रिवेणी नगरपालिका जाजरकोटको भिरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको छ। आजका पत्र पत्रिकामा खबर छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा सदाचारका सोच र समय नारायण प्रसाद कौडेलको विचार छापिएको छ। पुराना तीन दलका शीर्ष नेताप्रति जनतामा जुन वितृष्णा देखिन्छ उनीहरूकै पार्टीभित्रका कार्यकर्तामा पनि उस्तै रहेको विषयमा विवाद रहेन। अदालतले समाधान गरिदिने विषय पनि होइन। यो समयमै सम्बोधन नगरिए टालटुल पारेरै टार्ने प्रयास गरे विषयान्तर गरेर आन्दोलनमै उफारेर विस्तारै साम्य पार्ने योजना भए जे पनि हुन सक्ने सम्भावना छ। विचारमा भनिएको छ शर्पाको डसाईमा प्राथमिक उपचार डाक्टर प्रकाश बुढाथोकीको विचार छापिएको छ भने आजको युगबोध दैनिकले विपदको जोखिम विश्लेषण र पूर्व तयारी अपरिहार्य शीर्षकमा सम्पादकीय लेखेको छ।
12: यसैगरी आजको गोरखसी राष्ट्रिय दैनिकमा विकासमा सामाजिक परिचालनको आवश्यकता गम्भीर बहादुर हाडाको विचार छापिएको छ। देउबाका दायित्व र कर्तव्य किशोर नेपालको विचार छ। बढ़दो अनुशासनहीनता ध्वनि प्रदूषण र दुर्घटना केपी सुविधिको विचार छापिएको छ। विपदको ख्याल गरौं गोरखसीले आफ्नो सम्पादकीय छापेको छ।
1: त्यसैगरी आजको गणतन्त्र दैनिकमा वाम एकता राष्ट्रियताको हितमा हुनुपर्छ सुरेश कुमार पाण्डेको विचार छापिएको छ। समृद्धि विकास र सुशासनका लागि घोराई बनाऊ अभियान देश विदेशबाट अनुभव सिक्नुपर्ने पाठ गरिमा चौधरीको विचार। त्यसै गरेर स्वास्थ्य शिक्षित स्वस्थ शिक्षित र सक्रिय युवा सहितको घोराई निर्माणमा मेरो साथ भीमा डीसीको विचार छापिएको छ भने खेल क्षेत्रको प्रभावकारी विकासका लागि सबै पक्षको सामेल दायित्व शीर्षकमा गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। एकजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर सिटीज
12: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।
14: अब प्रवीण पोखरेलबाट समाचार सुन्न शुरूमा प्रमुख समाचार। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा 4 जनाको मृत्यु, 9 जना घाइते। वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित। भारतका प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी प्रदान गर्नुहुने। आजदेखि सम्बन्धित विक्रेताबाट ग्यास खरिद गर्न नेपाल आयल निगमको आग्रह। नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदै र इण्डोनेशियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाग्यो।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या। तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका दुई रिसाङ आसपासमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ। पहिरोले घर पुरिँदा 54 वर्षीय उमासिंह खत्री, 75 वर्षीय रति खत्री, 70 वर्षीय भीमबहादुर कार्कीको मृत्यु भएको हो। पुरिएको अवस्थाबाट खोज तथा उद्धार क्रममा 3 जनाको शव निकालिएको छ। पहिरोमा परि गम्भीर घाइते भएका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज स्थित मेडिकल कलेजमा मृत्यु भएको हो। शनिबार साँझ 6 बजेपछि लेदो सहितको पहिरोमा परि उनीहरू पुरिएका थिए। पहिरोमा परि सोही गाउँका 60 वर्षीय रामबहादुर साई, 45 वर्षीय सिद्धि बहादुर कामी, चिसापानीकी 57 वर्षीय भद्राकली कार्की, 58 वर्षीय कमला कार्की, 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई, 45 वर्षीय सुन्तली चन्दारा, ओडा नम्बर 1 डौरी काँडाका 45 वर्षीय मनवीर चन्दारा, 16 वर्षीय मनिषा बिक, 47 वर्षीय मोतीकला बिक घाइते हुनुभएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका 5 जनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ भने रामबहादुर र भद्राकलीलाई जाजरकोट अस्पतालमा प्राथमिक उपचारपछि नेपालगंज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले बताउनुभयो। उहाँका अनुसार घाइते भएका 10 मध्ये 3 जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। करिब 1 दर्जन बढ़ी घर पहिरोले क्षति पुर्याएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो बसेको मनसून प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसूनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसून प्रतिकारी कमाण्ड पोस्टले खोज उद्धार, राहत तथा पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ। त्यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुननिर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढ़ाउन पनि निर्देशन दिएको छ। हिमाली तथा पहाड़ी क्षेत्रमा लगातारको वर्षाका कारण जमीन गलेर पहिरोको जोखिम थप बढ़ेको भन्दै बैठकले सर्वसाधारणलाई मनसून अवधिभर उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरूद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र संखुवासभाका सड़क प्रभावित भएका छन्। भोजपुर 5 बोखिममा बाढ़ीका कारण मध्यपाड़ी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम 9 राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने वैकल्पिक सड़कबाट यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। संखुवासभाको भोटखोला 3 सिर्खेक डाँडामा बाढ़ीका कारण खादबारी किमाथाङका सड़क खण्ड पूर्ण रूपमा बन्द भएको छ। काभ्रे प्लान्चोकको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुन्जेबीसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी बेलुका 6 देखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौडा भीमफेदी कुलेखानी पाखेल हुँदै काठमाडौँ जोड्ने सड़कमा पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको भोटेकोसी दुई कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खसेपछि अरनीको राजमार्ग अवरूद्ध भएको छ। रसुवाको उत्तर गया पाँच खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याफ्रुवेशी सड़क खण्ड पनि बन्द रहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशमा पनि पहिरोले प्रमुख सड़क प्रभावित भएका छन्। बागलुङको जयमेनी बेल बगरमा कालीगण्डकी करिडोर तथा तल्लो बाद्रेमा बागलुङ बेनी सड़क खण्ड एकतर्फी सञ्चालनमा छ। लमजुङको मर्स्याङदी चार रामबजारमा पहिरोका कारण बेसीसर मनाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। मुस्ताङको थासाङ चार कैकु खोलामा बेनी जोमसुम सड़क खण्ड एकतर्फी सञ्चालनमा रहे पनि म्याग्दीको अन्नपूर्ण तीन रूपसीमा सोही सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। कर्णाली प्रदेशमा रूकुम पश्चिमको आठ बिस्कोट छ रिगेगाड खोलामा बाढ़ी आएपछि भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। यसअघि पनि वर्षाका कारण कर्णालीका विभिन्न सड़क खण्डमा पहिरो र बाढ़ीले यातायात प्रभावित हुँदै आएको छ। बागलुङको निसीखोला गाउँपालिका दुई धारा टोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला दुईका वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर कोर्ट तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्कने छानो उक्कने घर चर्किने लगायतका क्षति पुगेको बताउनुभयो। नेपाली कंग्रेस संस्थापन इतरको तीन दिने राष्ट्रिय सम्मेलन पाँच बुधे निष्कर्ष सहित हिजो सम्पन्न भएको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा शुरू भएको सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख गरिएको छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरिएको छ। त्यस्तै सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटि परिमार्जन सहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउथको संयोजकत्वमा उमाकान्त चौधरी सीता राणा र मीनबहादुर विश्वकर्मा तथा दीपक प्रसाद क्विंकेल रहेको समितिलाई दिइने निष्कर्ष पनि सम्मेलनले गरेको छ। सम्मेलनको समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो। पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डाक्टर शशांक कोइरालाले सम्मेलनले पार्टीलाई एकता बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गरेको छ। कार्यक्रम अन्तर्गत पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्नेछ। रासपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भूमि मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा समस्या अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसी पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा तथा देशका समसामयिक बहुआयामिक र नीतिगत विषयमा सघन छलफल हुनेछ। नागरिक सरकार मन्त्री व्यवस्थापिका सांसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न यो कार्यक्रम तय गरिएको सचेतक परियारले बताउनुभयो। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाबदेही बनाउने नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने नागरिक पार्टीको सांगठनिक तह संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदान प्रदान गर्ने लक्ष्य रहेको पार्टीले जनाएको छ। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। यस्तै नेपालका प्रधान सेनापति र भारतका प्रधान सेनापति बीच जंगी अड्डामा आज नै द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। नेपाल भारत बीच सन् 1950 एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा रहिआएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले इण्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपदका पीड़ा र दुःखलाई बुझेको बताउँदै वहाँले सामाजिक सञ्जाल मार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताबाट का तर्फबाट इण्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा हिजो बिर्ता मोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ़न आग्रह गर्नुभयो। नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका विक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले सूचना जारी गर्दै आफूलाई पाइक पर्ने ग्यास विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीलाई निर्देशन समेत दिएको छ। संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोलप्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै महिला मन्त्री वादीले नै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक आज 1:15 बजे बस्दैछ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकारले सञ्चालनमा ल्याएको कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षे पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
16: प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 बाली वस्तुमा 3 सुपर जोन तथा 38 जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,000 रूपियाँ बजेट विनियोजन भएको थियो।
17: जति विनियोजन भएको थियो त्यसको चाहिँ 77.28 7% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले यान्त्रीकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको
16: छ। कृषिमा आधारित जोन तथा सुप्रजन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
17: युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसायमा अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरूमा कृषि उद्यमीहरूमा पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
16: सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22 हजार किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
17: प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
16: परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नुपर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
14: नागपञ्चमी पर्व आज परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गरिन्छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको मानिन्छ। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। आज काठमाडौँको नाग पोखरी र तौदह, भक्तपुरको सिद्ध पोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष रूपमा पूजा आजा गरी नागको सम्मानका साथै गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढ़ाउने गरिन्छ। इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडीमा इलाका प्रशासन कार्यालय पुर्सौडी र इलाका प्रशासन कार्यालय मेलौली गरी दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
18: बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी, नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनुपर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई:
19: राज्यको नीति अनुरूप नै बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय मेलौरी र इलाका प्रशासन कार्यालय कुर्चौडी दुईटा इलाका
20: रहेका छन्। कस्तो राम्रो जुत्ता लगाएको
21: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
20: तिम्रो घुमाए कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
20: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
20: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825367775।
21: सम्पर्क नम्बर 98478-26873।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
27: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
28: किराले खाएको दाँत निकाल्ने,
23: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
0: खाली ठाउँमा दाँत राख्ने,
23: दाँतको जरैदेखि उपचार गर्ने,
0: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
23: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
2: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
3: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: आया, मम्मी मम्मी दाँत दुख्यो।
6: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
3: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
25: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
28: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 082-595-222।
6: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टी जन्ने पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
29: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
30: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
29: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
31: शुद्ध महका लागि कहाँ जाने त?
32: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
31: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
9: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
9: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
33: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
33: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
34: भर्ना सम्बन्धी सूचना।
3: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
34: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
33: सम्पर्क फोन नम्बर 082-585-163, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
35: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
36: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
35: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
36: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
1: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
1: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नमस्कार, कार्यक्रम महिला सरोकारबाट सहकर्मी रंजिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौ।
3: यसै गरी यो साता हामीले राणा थारू महिलाले मनाए मौलिक पर्व सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी मावि जजर गाउँकी शिक्षक घोराई उपमहानगरपालिका 6 स्थित रिमा गौतमसँग विशेष कुराकानी गर्नेछौ। उहाँले भर्खरै मात्र 30 गीत 2083 माइतीको आँगनमा भने रिलिज गर्नुभएको छ। त्यसको सेरोफेरोमा रहेर विशेष त हामीले उहाँसँग कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं महिलालाई आय आर्जनमा जोड्न बंगुर पालन तालिम सम्बन्धी जानकारीमूलक सामग्री। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ राणा थारू महिलाले मनाए मौलिक पर्व सम्बन्धी खोजमूलक समाचार।
4: छुट्टा छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राणा थारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तीज पर्व उल्लासका साथ मनाएका छन्। कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू समुदायको प्रमुख पर्व तीज पृथक तरिकाले मनाउने गरेका छन्। अन्य समुदायले तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि राणा थारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन रहिआएको छ। राणा थारू समुदायमा तीज पर्व आउन 15 दिन अगावै दिदी बहिनीको घरमा गएर निम्ता दिने प्रचलन रहेको छ। 15 दिन अघि नै गाउँमा साउन कि डोला अर्थात पिङ हाल्ने प्रचलन रहिआएको राणा थारू समुदायका जानकार भीमदत्त नगरपालिका 14 परशुराम राणाले जानकारी दिनुभयो। उहाँका अनुसार तीजका दिन व्रतालु महिलाहरूले राणा थारू समुदायका विभिन्न परिकार पूरी, पापड, सोमह, पकौड़ा, गुलमलाई लगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरेको बताउनुभयो। राणा थारू समुदायको सबैभन्दा ठूलो पर्व तीजमा दाजुभाइको दीर्घायु, सुख समृद्धि र प्रगतिको कामना गर्दै व्रत बस्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका 14 नयाँ बस्तीका केशमती राणाले बताउनुभयो। तीजमा हामीहरू पानी समेत नखाएर निराहार व्रत बस्छौ। साँझपख कुशको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले गाटेर नदीमा बगाउँछौ। राणाले भन्नुभयो, जसरी नदीको लामो भार हुन्छ त्यति नै लामो आयु हाम्रो दाजुभाइको होस् भनेर कामना गर्दछौ। उहाँका अनुसार नदीमा कुश बगेर जति तलसम्म जाने गर्दछ दाजुभाइको आयु पनि त्यति नै लामो हुने गरेको धार्मिक विश्वास रहेको छ। तीजमा विवाहित महिलाहरू समेत यति बेला माइतमा गएर रमाइलो गर्ने गरेका छन्। राणा थारू समुदायको महिलाले आफ्नो माइतमा बसेर व्रत बसी तीज पर्व मनाउनका साथै दाजुभाइ भतिजाहरूको दीर्घायुको कामना गर्ने गर्दछन्। यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाई मेटाउने पर्वका रूपमा समेत मनाउने गरिएको राणा थारू समुदायका जानकारहरू बताउँछन्। साउनभर मनाउने साउन कि ढोला पर्वको क्रममा तीज मनाउँछन्। साउन कि ढोल पिङमा काठका खम्बाबाट बनाइएका तर पछिल्लो समय जंगलबाट काठ ल्याउन प्रतिबन्ध भएपछि पिङ अर्थात साउनको डोला राख्न निकै सकस हुने गरेको भीमदत्त नगरपालिका 14 स्थानीय बसन्ती राणाले बताउनुभयो। अहिले दुईवटा खम्बा फलामका बनाएर पिङ साउनको डोला निर्माण गरेका छौं। उहाँले भन्नुभयो, काठको खम्बासँगै अत्यावश्यक रस्सी जीर्ण हुँदै गएको छ। हामीले निकुञ्जसँग माग राखी गरिरहेका छौं। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तीज पर्व पछिल्लो समय नयाँ पुस्ताको समेत रोजाईमा पर्न थालेको उहाँ बताउनुहुन्छ।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानीको लागि। यो साता हामीले अतिथि निम्ताएका छौं घोराई उपमहानगरपालिका 6 मावि जजर गाउँकी शिक्षक रिमा गौतम।
5: तीजको सन्दर्भ पनि आइरहेछ, त्यो सेरोफेरोमा कुरा गर्नेछौ। विशेष त रिमाजीलाई हाम्रो रेडियो मध्य पश्चिम कार्यक्रम महिला सरोकारमा हार्दिक स्वागत छ।
6: धन्यवाद सुशीला म्याम।
5: हजुर, के छ, सन्चै हुनुहुन्छ?
6: हजुर, सन्चै छ एकदम।
5: हजुर, अब अहिले अलिकति हजुरसँग कुरा गर्न खोज्दाखेरि धेरै कुराहरू छन्। हजुर एउटा साहित्यमा सिर्जनामा पनि अब्बल रूपमा देखिनु भएको छ अहिले, त्यसै गरी शिक्षकको भूमिका पनि राम्रोसँग निर्वाह गरिरहनु भएको छ, शिक्षक हुनुहुन्छ। अर्कोतिर फेरि अहिले अब तीज आइरहेछ, हरितालिका तीज, त्यसैको सेरोफेरोमा यहाँले अहिले भर्खरै मात्र माइतीको आँगनीमा भन्ने शीर्षक दिएर यहाँले एउटा तीज गीत निकाल्नु भएको छ। यो तीज गीत अहिले भर्खरै रिलिज भएको हो कि कस्तो र कसरी यो गीत निकाल्ने प्रेरणा आयो?
7: मलाई चाहिँ भित्रैदेखि म्याम मैले गीत लेखेकी थिएँ अनि अब लेखेर कपीमै सीमित गर्नुभन्दा निकालिहालौँ त जे परिन पर्ला भनेर निकालेको होइन। भर्खरै मैले रिलिज गरेको चाहिँ युट्युब च्यानलमा रिमा गौतम युट्युब च्यानलमा अपलोड गरिसकेको छु। दुई हप्ता अझै पनि पुगेको छैन।
5: यो गीत लेख्ने पहिले सानैदेखि साहित्यमा लाग्नुहुन्थ्यो कि अथवा गीत लेख्ने जाँगर अथवा यो रहर लाग्दा पनि पुग्दैन यो क्षमता कसरी आयो? पहिलेदेखि लेख्नुहुन्थ्यो कि कस्तो भयो?
7: यस्तो म्याम भित्रैदेखि मन आएपछि चाहिँ लेखिँदो रहेछ। म लेख्छु भने म बसेपछि अब त्यो लेखेरै छोड्छु। म पहिलादेखि नै गीत लेख्छु, कविताहरू लेख्छु, मेरा सिर्जनाहरू अझै पनि कपीमै छन्, अब बाहिर चाहिँ आउँदैछन् कर्मशः।
5: हजुर, कतिवटा तीज गीत अहिले 2083 एउटा नयाँ निकाल्नु भयो, यो भन्दा अगाडि पनि तीजको गीत निकाल्नु भएको थियो, कतिवटा निकाल्नु भएको छ?
7: अहिलेसम्म स्टुडियोमा गएर गएको चाहिँ यही नै हो फर्स्ट।
5: युट्युबमा त हजुरका गीतहरू अरू पनि भेटिन्छन्?
7: भेटिन्छन्, गाउँघरमा गएको आफ्नै मोबाइलमा रेकर्ड गरेर गएको त्यस्तो चाहिँ छन्।
5: हजुर,
7: स्टुडियोमा गएर गएको चाहिँ फर्स्ट यही नै हो।
5: ए, पहिलो बार कस्तो पाउनु भएको छ यो गीत गाइसकेपछि रिलिज भएर जुन आयो बजारमा? यहाँको गीत थियो, पहिले काबीमा थियो, काबीबाट एउटा आयो नि समाजमा, समुदायमा, दिदी बहिनीका मुखमुखमा आएपछि कस्तो अनुभूति भइरहेको छ? गीत निकालेपछि कस्तो लागिरहेको
7: छ? यो गीत चाहिँ चेलीको मर्म बोकेको छ म्याम। मलाई खुसी लाग्छ, धेरैजनाले मलाई फोन गर्नुहुन्छ, म्याम धेरै बधाई छ भन्नुहुन्छ। त्यो बधाई भन्ने शब्द कहिले पनि फोन नगरेका साथीहरूले पनि बधाई भन्ने शब्द मलाई सुन्दाखेरि धेरै गर्व लाग्छ म्याम, खुसी लाग्छ,
5: धेरै खुसी लाग्छ।
7: पनि म प्रति माया रहेछ है भन्ने मलाई लाग्छ।
5: यो तीज चेलीको मर्म बोक्या भएर मन पराइदिनु भयो साथीहरूले, अरू हाम्रा श्रोताहरूले के कस्तो
7: अब मन पराउनुहुन्छ होला कर्मशः? भर्खर भर्खरै रिलिज भएको छ
5: हजुर,
7: अनि चेलीको मर्म बोकेको छ यो गीतले, सबैले सुनिदिनु होला पनि भन्छु म।
5: हजुर, हजुरले एउटा टुक्का जस्तै मान्छेलाई सुन्न मन लागे पनि कुन हो के हो भन्दा अल्मा लिने कुरा पनि रहन्छ, यो गीत यही हो भन्ने हिसाबले यो एउटा टुक्का गाइदिनुहोस् न हाम्रा श्रोताहरूले सुन्नुहुन्छ।
7: म चाहिँ गाइदिन्छु मेरो तीज गीत, नयाँ तीज गीत रिमा गौतम युट्युब च्यानलमा छ, कृपया सबैजना त्यहाँ गएर पनि सुन्न सक्नुहुन्छ। गरेर

0: basatiara, karadanda siara basatiara, karadanda siara basatiara.
1: यो गीतले के भाग बोकेको विषय एकदम गाह्रो भयो घरधन्दा स्याहार्नुस् भनेर भनेको श्रीमानलाई
0: सबै महिलालाई राम्रो हुन्छ भन्ने छैन म्याम कतिपय महिलाहरू भित्रै है घरभित्रै कुण्ठित अवस्थामा हुनुहुन्छ बाहिर निस्किनै पाउनु भएको छैन उहाँले रहर लागेको छ माइती जान त मन लागेको छ तर स्वामीले चाहिँ मुटु खाने स्वामी दुःख दिने स्वामी साह्रै सताउने श्रीमतीलाई त्यस्तो खालको भावना बोकेको छ अनि त्यसै गरेर श्रीमानले साह्रै यातना दिएपछि सहनै गाह्रो श्रीमानले चाहिँ घर धान्न पर्यो म चाहिँ तिजमा माइती गएँ है भन्ने भाव बोकेको छ यो चाहिँ टुक्काले
1: यो टुक्काले विशेष त्यो भयो यसरी मन निकै प्रफुल्ल हुन्छ होला नि रिमाजी यसरी गीतहरू आफै आउँछन् र यसरी लेखिन्छ कपीमा कपीबाट स्टुडियोसम्म पुग्छन् होइन
0: यसले
1: त निकै यस्तै गरी साहित्यमा यहाँ लाग्न थालेको कति भएर कुन कुन संस्थामा हुनुहुन्छ
0: साहित्यमा पनि म विगत 4 वर्ष अगाडिदेखि नै राप्ती साहित्य परिषद जिल्ला शाखा दाङ को कार्य समितिमा रहेर काम गरिरहेकी छु म्याडम अनि भर्खर मात्रै लुम्बिनी बाङ्मी प्रतिष्ठान दाङको सहसचिव भएर पनि काम गर्दैछु यसरी मेरो दिनहरू अगाडि बढ़िरहेको छ अहिले
1: एकातिर शिक्षकको भूमिका उत्तिकै रूपमा अब्बल तरिकाले गरिरहनु भएको छ निर्वाह गरिरहनु भएको छ अर्कोतिर साहित्यमा पनि त्यतिकै हुनुहुन्छ अर्को तीज गीत पनि निकाल्नु भएको छ महिलाहरूले नसाउने घर गृहस्थी त छँदैछ होइन
0: यो
1: कसरी समय म्यानेज गर्नुभएको छ व्यवस्थापन कसरी गर्नुभएको छ
0: समय त मिलाउँछु भने मिल्छ म्याम यस्तो त अब 10-2 स्कुल भयो कि त्यस बाहेकको समय चाहिँ आफ्नो हातमा आफ्नै हातमा छ म्यानेज गर्नु त
1: जोस मान्छेले समय नभएर मिलाइन म शिक्षक छु भनेर अरू केही पनि नगरेर बसेको हुन्छ नि तर तपाईँ यसरी सबैतिर ध्यान दिँदाखेरि त निकै गाह्रो भयो होला नि
0: नै म्याम म चाहिँ आफ्नो समयको म्यानेज म आफै गरिरहेको छु अब दिनको समयमा स्कुल भए पनि साँझ बिहान चाहिँ मेरो आफै कुरा हो त्यो समयमा मैले फुर्सदको समयमा सृजनाहरू गरिहाल्छु
1: हजुर यही माइतीको आगामीमा यहाँले जुन गीत निकाल्नुभयो यही गीतकै निश्चय पनि यहाँका पुरै गीत छ यहाँसँग तर मैले एक टुका दुई टुका भन्दै जानेछु एक टुका गाउन म अनुरोध गरेँ यहाँलाई।

0: हाई हाई ती जायो रमझमे नचौ छमछमे हाई हाई ती जायो रमझमे नचौ छमछमे ती जायो रमझमे नचौ छमछमे ती जायो रमझमे नचौ छमछमे।
1: हजुर, यसरी यस्ता राम्रा गीतहरू छ, यसले यति राम्रो भाव बोकेको छ। अब माइतीको आँगनमा गएर कतिपय दिदीबहिनी जान पनि पाउनुहुन्न र यहाँ सधैँ माइत जानुहुन्छ माइती आँगनमा रिभाइ?
0: हजुर म्याम, प्रायः नै म माइत नै जान्छु, तिजमा त नगए पनि तिजमा चाहिँ जान्छु।
1: यहाँ जस्तै अरू चेलीहरू पनि माइत जान पाउनुहोस् भन्ने सन्देश दिन्छ यो गीतले।
0: माइतीमा जानुहोस्, मजासँग साडी लगाउनुहोस्, आफ्नो है संस्कृतिको जगेर्ना गर्नुहोस्, नाच्नुहोस् भन्ने भाव बोकेको छ।
1: हजुर, यसरी माइत जानबाट वञ्चित दिदी बहिनीहरू अहिले पनि हुनुहुन्छ, कतिपय दिदी बहिनी अत्यन्त गाह्रो छ, चार पर्खालभित्र सीमित हुनुहुन्छ, जसले अहिले पनि आफ्नो इच्छा लाएर आफ्नो मन लाएर कहीँ पनि जान पाउनुहुन्न होइन, अहिले बन्धन जस्तो पनि छ धेरैलाई। यो बेला यो गीतले थोरै ती दिदी बहिनीहरूलाई पनि घरबाट निकाल्नलाई मद्दत गर्ने भयो होइन रिमाजी?
0: तिज चाहिँ छिटो आइसक्यो है, खरेको बेला छिटो छिटो आउँछ नि त, त्यस्तै तिज पनि कति छिटो आइसक्यो। त्यो तिजको गीतमा नाच्नुहोस् है दिदी बहिनीहरू, रमाएर छमछम नाच्नुहोस्, अझ मजासँग साडी लगाउनुहोस्, माइती आँगनीमा घुम्नुहोस्, नाच्नुहोस् भन्ने सन्देश दिन्छ है दुईटा टुक्काले चाहिँ।
1: हजुर, शिक्षकको भूमिका निर्वाह गर्दै गर्दा यो गीत यतातिर रिलिज हुन्छ।

0: गरेछन् त्यस्तै
1: उनीहरू मेरो आजभोलि हामीभन्दा अगाडि उनीहरू नै छन्
0: यसै गरी म्याडम अरू तिजको गीत गाउन चाहनुहुन्छ कि कविता नै भन्न खोज्नुहुन्छ? अरू साहित्यमा यहाँ त कविता पनि लेख्नुहुन्छ, कविता पनि यहाँले छन्द कविता लेख्नुहुन्छ होइन, गद्य कविता पनि लेख्नुहुन्छ होला, क्षमता यहाँको धेरै छ। त्यो मध्ये अहिले अब यहाँ तिजकै गीत गाउनुहुन्छ कि अथवा कविता सुनाउन चाहनुहुन्छ?
1: हुन्छ म्याम, म कविता पनि गाउन सक्छु। कविता गाउँदा
0: हजुर एउटा यहाँले लेखेको कविता हाम्रा श्रोताहरूलाई कस्तो झ्याउरे छन्दमा लेख्नुहुन्छ, विशेष त यहाँले कस्तो खालको कविता लेख्नु भएको छ म सुनाउन अनुरोध गरे।
1: हजुर म्याम, मैले चाहिँ शिक्षकको कविता झ्याउरे छन्दमा, विशेष गरेर मैले झ्याउरे छन्द नै मनपर्ने भएको हुनाले झ्याउरे छन्दमै लेखेकी छु। म चाहिँ शिक्षक पनि भएको हुनाले शिक्षकको मर्महरू कस्ता हुन्छन् त भनेर शिक्षक सम्बन्धी नै लेखेको छु। बुझेर मर्म गर्दैछु कर्म, फुलेको केसैमा ढल्किँदै जाँदा उमेर पनि गर्व छ यसैमा, ढल्किँदै जाँदा उमेर पनि गर्व छ यसैमा। नोकरी मध्ये लाग्दछ सधैँ शिक्षक मलाई, फरक छैन तुलना गरौं पान सजलाई, फरक छैन तुलना गरौं पान सजलाई। कुलेसो होइन खोलानी होइन सागर तर्नु छ, मनको कुरा बुझेर पुरा शिक्षण गर्नु छ, मनको

पेसामा सधै मुसुक हाँसेर खटिन्छु आफ्नो पेसामा सधै मुसुक हाँसेर ज्ञानको ज्योति मैछाउन सकु जहिले सरी शिक्षा नगर्दा विद्यार्थीलाई खुसी छु बेसरी शिक्षा नगर्दा विद्यार्थीलाई खुसी छु बेसरी बिहान साँझ घरको धन्दा दिनको खटना विद्यार्थी पनि स्वीकार गर्छन् अमृत वचन विद्यार्थी पनि स्वीकार गर्छन् अमृत वचन सुभाष

0: यी हो जस्तो लाग्छ शिक्षक जतिको गर्नुहोस् माया शिक्षकलाई भएर देउतै फरक त भए नि तर कथा त एउटै फरक त भए नि तर कथा त एउटै फरक त भए नि तर कथा त एउटै
1: हजुर एकदमै राम्रो शिक्षकको कस्तो खालका पीड़ाहरू छन् अथवा कसरी शिक्षकहरू खुसी हुनेछन् भने सेरो फेरोमा रहेर यहाँले जुन झ्याउरी छन्दमा कविता लेख्नु भएको छ असाध्यै राम्रो कविता छ यहाँलाई धेरै धेरै बधाई पनि छ अब विशेष त रिमाजी यहाँ यसरी साहित्यमा अनवरत रूपमा लागिरहनु भएको छ यहाँको साहित्यिक यात्रा निकै गर्विलो पनि छ हामी देख्छौँ यहाँको सबैतिर यहाँको रिमा गौतम भने चाहिँ धेरैले चिन्नुहुन्छ र यहाँलाई मैले अरू कुरा फेरि पनि गर्नेछौ विशेष गरी यति बेला हामी श्रोताहरूसँग जानकारी गराउन चाहन्छौ श्रोता यति बेला हामी कार्यक्रम महिला सरकारमा छौं आज हामीले अतिथि निम्त्याएका छौं श्री माध्यमिक विद्यालय जजरगाउँ घोराई उपमहानगरपालिका छ दाङकी शिक्षक रिमा गौतम र प्रविधिमा साथ दिँदै हुन्छ प्राविधिक साथी शालिक राम चौधरी र म साथमा छु सुशीला विशेष गरी रिमाजी अब यहाँले यसरी विद्यार्थीलाई पनि सम्बोधन गर्दै कविता लेख्नु भएको छ यसरी विद्यार्थीहरूले यी कविताहरू सुनेर आफै कविता लेख्नलाई पनि त जाँगर चलाइरह होला नि होइन
0: सिकाउँछु म्याम त्यो त छन्दमा कविता लेख्न सिकाउँछ केटाकेटीहरूलाई छन्दमा चाहिँ कतिले लेखेर पनि मलाई देखाइसकेका छन्
1: छन्दमा लेखेर देखाउँछन् होइन यसरी विद्यालयमा पनि अहिले कस्तो छ भने कुनै बेला नेपाली भाषा संस्कृतिको बारेमा खासै वास्ता गरिएको थिएन गरिँदैनथ्यो र अंग्रेजी भाषालाई महत्व बढी दिइन्थ्यो तर अहिले आएर मातृभाषा भन्दा पनि कसैको मातृभाषा होला कसैले राष्ट्रिय भाषा होला नि यो भाषालाई नेपाली भाषालाई जगेर्ना गर्न साथै आफ्नो आफ्नो मातृभाषालाई पनि जगेर्नातर्फ सबै लागेको जस्तो पाइन्छ यहाँको विद्यालयमा पनि यस्ता अतिरिक्त भाषाहरूको बारेमा छन्द कविता लेखन गद्य कविता लेखन अथवा अन्यहरू हुन्छ कि हुँदैन
0: अरू भाषामा त हुँदैन म्याम त्यो नेपाली भाषामा नेपाली भाषामा चाहिँ मैले सिकाउँछु हुन त अरू थारू समुदायका भाइ बहिनीहरू आउनुहुन्छ थुप्रै समुदायको आउनुहुन्छ तर विशेष गरी मैले सिकाउने भनेको उहाँहरूलाई चाहिँ नेपाली भाषामा नै हो
1: नेपाली भाषामा सिकाउनुहुन्छ नि त्यसो भए अब नेपाली भाषामा भने तपाईँले सिकाएर विद्यार्थीहरू छन्द कविता लेख्न सक्ने

0: भएका छन्, त्यो भन्न सकिन्छ है?
1: हजुर,
0: त्यो तपाईँलाई त्यस्तो हुँदा त एकदम खुसी लाग्छ
1: म्याम। सबैजना त अब प्रयास गर्दै हुनुहुन्छ, भाइ बहिनीहरूले केही मात्राले देखाउनुहुन्छ लेखेर म्याम भयो कि नै भनेर खुसी लाग्छ मलाई।
0: त्यो हेर्ने अब नभएको भए फेरि बनाउन पठाउने यस्तो खालको अरू पनि कविता लेख्नु भएको छ कि अथवा हाम्रा श्रोताहरूलाई गीत सुनाउनुहुन्छ?
1: हामी विशेष गरेर तिज नै आइसकेको छ हाम्रो घर आगनीमा होइन, अहिले तिजकै सन्दर्भ भएको हुनाले तिजकै गीतको फेरि रहेको बाँकी टुक्काहरू गाउन चाहन्छु
0: म अनुरोध गरेँ यहाँलाई। हजुर, यहाँले यसरी साइड गरेर जाने हो माइत भन्ने कुरा यहाँले गर्नुभयो। अब यो गर्दाखेरि निकै अब यो धेरै चेलीहरूलाई हुन त अब हरितालिका तीजको कुरा अलि पछाडि छ, भाद्र 29 गते छ। अब योसँग सँगसँगै फेरि यहाँले यो गीत फेरि पनि अलिकति बाँकी छ यहाँको गीत, यो गीत पुरा माइतीको आँगनीको गीतको पुरा गीत गाइदिन म अनुरोध गरेँ यहाँलाई।
1: पिरको भारी वरि र पारी

0: रुन्ना हाय हाय बसी छु सहेरा पत्थर भएर हाय हाय बसी छु सहेरा पत्थर भएर बसी छु सहेरा पत्थर भएर बसी छु सहेरा पत्थर भएर
1: हजुर बसी छु सहेर पत्थर भएर यस्तो बसी छु सहेर तर बस्न पर्छ सहेर भन्ने त होइन नि यो गीतले भन्न खोजेको
0: बस्न पर्छ भन्ने त होइन तर कतिपय महिलाहरू पत्थर नै सहेर बस्नु भएको छ
1: बस्नु भएको छ होइन पत्थर जस्तै अडिक भएर बस्नु भएको छ भन्न खोज्नु
0: महिलाहरूमा त्यहाँसम्म क्षमता छ कि पत्थर भएरसम्म बस्न सक्नु भएको छ घरमा
1: ए धेरै मान्छेलाई साहित्यमा लाग्ने रहर लाग्छ गीत गाउने पनि रहर लाग्छ तर यो गरी पुर्याउन भने जस्तै सक्नु भएको हुन्न अथवा यो अभ्यास नभएर हो कि अथवा निरन्तरता लगाव नभएर हो साधना नभएर हो कि के हो सक्नु तर लाग्न चाहनेहरूलाई कस्तो के प्रेरणा दिन चाहन्छ एउटा तपाईँ कलाकर्मी होइन भएको हिसाबले पनि के भन्न चाहनुहुन्छ
0: प्र्याक्टिस मेक्स म्यान पर्फेक्ट भन्छ म्याम अभ्यासले नै मान्छेलाई पूर्ण बनाउने हो अनि निरन्तरता त छँदैछ आफ्नो ठाउँमा छ निरन्तरता पनि दिइरहने अभ्यास पनि गरिरहने
1: अभ्यासले
0: नै मान्छे पूर्ण बन्छ
1: मान्छे पूर्ण बन्नलाई मान्छेलाई एउटा निरन्तरता अभ्यास महत्वपूर्ण कुरा अरू यहाँलाई यहाँसँग धेरै कुराहरू गर्न मन छ अरू यहाँलाई योभन्दा अगाडिको गीतमा टिजमा पनि कुनै गीत निकाल्नु भएको छ भने त्यो पनि म सुनाउन अनुरोध गर्छु यदि त्यस्तो खालको गीत छैन भने यहाँलाई एउटा कविता सुनाउन म अनुरोध गरे
0: कविता म्याम
1: हजुर
0: तिजकै गीत सुनाउँछु नभए पहिलाको मैले स्टुडियोमा रेकर्ड गरेको त होइन म्याम मेरो मोबाइलमा रेकर्ड गरेर सुनाएको छु है
1: हजुर
0: हे तिज आयो गाउँ बेसी सहर तिज आयो गाउँ बेसी सहर बिदा दिनु जान्छु माइत लाग्यो रहर बिदा दिनु जान्छु माइत लाग्यो रहर यो चाहिँ श्रीमान श्रीमतीको छ है श्रीमतीको श्रीमानको चाहिँ हे सधैँ तिमलाई माइती घर प्यारो सधैँ तिमलाई माइती घर प्यारो तिमी माइत गयो भने घर अँध्यारो तिमी माइत गयो भने घर अँध्यारो अनि श्रीमतीको हामी चेली तिजाउने बेलामा हामी चेली तिजाउने बेलामा कति दिन रोइ बस्ने घरको मेलामा कति दिन रोइ बस्ने घरको मेलामा श्रीमानले चाहिँ अहिलेको तिजा मनाउने हो घर अहिलेको तिजा मनाउने हो घर भन्दैछु पियारी जिद्दिन गर भन्दैछु पियारी जिद्दिन गर भन्दैछु पियारी जिद्दिन गर
1: श्रीमान श्रीमतीको भूमिका राखेर यहाँले यस्तो राम्रो गीत लेख्नु भएको रहेछ रुमाजी यहाँ धेरै राम्रो यहाँको साहित्य सिर्जना अब्बल रूपमा अगाडि बढ़ोस् हाम्रो धेरै शुभकामना दिन चाहन्छु रेडियो मध्यपश्चिमको तर्फबाट कार्यक्रम महिला सरकारको तर्फबाट यहाँलाई गाउन अथवा भन्न मन लाग्यो तर मैले जिज्ञासा राख्न छुटाएको केही छ भने हामी कुराकानीको श्रृंखलाबाट थोरै थोरै अब बाहिरिनुपर्छ
0: भर्खर मात्र कलाकारिताको क्षेत्रमा अंकुराउन थालेका है म जस्ता अनि स्थानीय कलाकारहरूलाई माया गरिदिनु होला अनि रेडियोहरूबाट यहाँको एफएमहरूबाट हाम्रा गीतहरू पनि हाम्रा स्थानीय कलाकारहरूका गीतहरू पनि बजाइदिनु होला अनि बजाउने बेला चाहिँ हाम्रो नाम पनि भनिदिनु होला यसको रचना है यसको स्वरमा भनिदिएपछि अझै हामी धेरै खुसी हुन्छौँ हामीलाई हौसला मिल्नेछ अनि हाम्रा गीतहरू चाहिँ सुनिदिनु होला मेरो गीत चाहिँ रिमा गौतम युट्युब च्यानलमा मैले अपलोड गरिसकेको छु कृपया सबैजनाले त्यहाँ गएर हेरिदिनु होला सुनिदिनु होला धेरै माया गरिदिनु होला भन्न चाहन्छु म्याम म अन्तमा
1: हजुर
0: र रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुनेर साथ दिनु यहाँहरू सम्पूर्णलाई म फेरि पनि नमस्कार गर्न चाहन्छु
1: हजुर हाम्रो पनि यहाँको साहित्यिक यात्रा अझै अब्बल बनोस् एउटा दंगाली चेली यसरी अगाडि आइरहनु भएको छ दोहोरो तेह्रो चौथो जिम्मेवारी सबै सम्हाल्दै आफूलाई अगाडि बढ़ाइरहनु भएको छ यहाँको साहित्यिक यात्रा अन्य यात्राहरू सबै सुखमय भनौँ सफलतामा चुम्न सकुन् धेरै धेरै शुभकामना छ रिमाजी
0: हस् त मेरो धन्यवाद सबैजनालाई धेरै धेरै धन्यवाद गीत सुनिदिनु होला म आभारी हुनेछु
1: धन्यवाद यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृंखलामा प्रवेश गरेका छौं तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं महिलालाई आय आर्जनमा जोड्न बंगुर पालन तालिम सम्बन्धी जानकारीमूलक सामग्री
2: पौवाटुङ्गामा गाउँपालिकाका महिला व्यावसायिक बंगुर पालनतर्फ आकर्षित भएका छन् गाउँपालिकाले महिलालाई आय आर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत बंगुरका पाथापाथी तथा खोर निर्माणमा 50% अनुदान पाएपछि महिला व्यावसायिक बंगुर पालनमा जुटेका हुन् पौवाटुङ्गामा गाउँपालिका 4 बास्ती किसिम की वर्तमान राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बंगुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बंगुर पालन गर्न थालेको बताउनुहुन्छ। हाल उहाँले उन्नत जातका 10 बंगुरका पाठापाठीबाट व्यवसाय शुरू गर्नुभएको छ। अनुदान पाएपछि स्थानीय किसानमा पशुपालन तर्फको आकर्षण समेत बढ़ेको छ। पशुपालन शुरू गर्न आवश्यक प्रारम्भिक लगानी प्राप्त हुँदा व्यवसाय सञ्चालन गर्न सहज भएको सोही गाउँपालिकाका जयमा रानी राईले बताउनुभयो। अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्नुका साथै व्यवसायिक पशुपालनतर्फ अघि बढ़न प्रेरित गरेको उहाँको भनाई छ। पौवा दुङमा गाउँपालिका अध्यक्ष किरण राईले उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम मार्फत वडा नम्बर 4, 5 र 6 का किसानलाई बंगुर पालनका लागि अनुदान दिएको बताउनुभयो। महिलालाई उद्यमशील बनाउँदै आय आर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौं उहाँले भन्नुभयो। गाउँपालिकाले गत आर्थिक वर्षमा ₹30,00,000 बजेट विनियोजन गरी किसानको 50% लागत साझेदारीमा ₹60,00,000 बराबरका कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रम मार्फत 20 बंगुर र एउटा बाख्रा फर्मलाई अनुदान दिएको थियो। गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा पशुपालन तथा कृषि सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राई भन्नुहुन्छ, महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं। कृषिमा आधारित आय आर्जन वृद्धि गर्दै स्थानीय महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो।
3: यो जानकारी सँगै हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौं। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
4: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz सहित उमेश मार्ग घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
3: हस्त अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
5: प्राविधिक साथी शालिकराम चौधरीलाई
3: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
4: म रञ्जिता शर्मा
3: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
4: हस्त नमस्कार।
6: यो दाँत दुखेर
7: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
6: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
7: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
6: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
7: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
8: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
8: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
11: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
9: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
11: 98-41-68-47-46।
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
12: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट दाङ।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ है बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
6: मध्य पश्चिम ट्राङ चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। आज सन् शुक्ल पञ्चमी अर्थात नागपञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बेच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नागपञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा छ। देशभरका नागदह, कुण्ड र नागस्थानमा विशेष पूजा आज हुँदैछ। धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहेको छ। प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्प लगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभा सचिवालयले आज दिउँसो 1 बजे बस्ने प्रदेश सभाको 8 अधिवेशनको 19 बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराउनु भएको हो। सम्भावित कार्यसूची अनुसार बैठकको शुरूमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढ़ेर सुनाउनुहुनेछ। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाब दिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीको जवाबपछि सभामुखले विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। लुम्बिनी प्रदेश सभामा कुल 83 जना प्रदेश सभा सदस्य छन्। सरकार गठनका लागि आवश्यक बहुमतका लागि 42 जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत भन्दा बढ़ी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गर्नुभएको छ। रोल्पा थबाङ गाउँपालिका 5 पहिरोमा परि निधन भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ। पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो। पहिरोबाट प्रभावित परिवारको पुनस्थापनाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तथा विपद प्रतिकारी, खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ। विपदका समयमा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले जोखिमपूर्ण स्थानमा बसोबास नगरी सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्नेमा समेत बैठकले जोड़ दिएको छ। बैठकमा पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा देखिएको विपदको अवस्थाबारे समेत छलफल भएको थियो। विपद प्रभावित क्षेत्रमा प्रदेश सरकार र स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी राहत उद्धार तथा पुनस्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा जोड़ दिइएको छ। मृत्यु भएका व्यक्तिको हकमा प्रति व्यक्ति 1,00,000 पुननिर्माण र प्रबलीकरणमा प्रदेश सरकारले सहयोग गर्ने आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले जनाएको छ। नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमण फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026 हालसम्म 58 जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 जनाको मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 जना
इन्सेफ्लाइटिसका बिरामी रिपोर्ट आएका छन्। ती मध्ये 58 जनामा प्रयोगशाला परीक्षणबाट जी संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका 58 जना 21 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। प्रदेशगत विषय विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 जना संक्रमित भएका छन्। कोशीमा जी संक्रमणबाट 9 जनाको मृत्यु भएको छ। खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार मध्य प्रदेशमा 14 जना संक्रमित हुनुका साथै 5 जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा 10 जना संक्रमित भई 1 जनाको मृत्यु भएको छ। गण्डकीमा 3 जना संक्रमित भए पनि मृत्यु भएको छैन। लुम्बिनीमा 7 संक्रमित तथा 1 जनाको मृत्यु भएको छ। कर्णालीमा 1 तथा सुदूरपश्चिममा 2 जना संक्रमित पुष्टि भएका छन्। तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी जेई संक्रमण तराई क्षेत्रमा रहेको छ। प्रयोगशाला परीक्षणबाट पुष्टि भएका कुल संक्रमित मध्ये 87% तराईका जिल्लाका रहेका छन्। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। सभामुख डोल प्रसाद अरियालले खानी तथा खनिज पदार्थ विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै महिला मन्त्री बादीले नै मानव बेचबिखन तथा असार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक सभा 1 बजे दिउँसो सिंहदरबारमा बस्दैछ। आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083लाई दफावार छलफलका लागि विधायनी व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान खाँची तथा डेन्टल केयर सेन्टर खुराही दाङमा दिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
9: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाई लाग्ने
10: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
9: यौन उत्तेजना नहुने, काँप्ने, बेहोश हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन, मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर, तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
5: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
10: समय बिहान 11 बजेदेखि।
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128909028।

0: Buy net go. Buy one get one free offer ma. 3 महीना को 125 Mbps internet. तो 2700 में खरीद कर दा. Free internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महीना free internet. Buy net. अब सबै connected.
1: मैले मेरो मुट्टु गुट्टु र हजुरले सुतिएको छु मेरी चल्ने दुखेटा
2: VFX सिनेमाज घोराई दस कौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली
3: मान्छेलाई पागल बनाउने त्यो पनि के प्रेम
4: VFX सिनेमाज घोराई दस कौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र लज्जावती
5: अब ये घर हमारा है यहाँ की हर चीज हमारी है
6: अम्मा यहाँ कोई है
7: कौन है आप
6: तुम कौन जी तुम कौन हो जो मेरे कार्य
4: साथ है हिंदी कथानक चलचित्र बटवारा आवारा पॉइंट टू भव्य प्रदर्शन भइरहेका छन्
7: वो माँ है माँ माँ को हिंदू मुसलमान में ना बांटिए माँ अपने आप में एक मजहब है हर इंसान का पहला मजहब माँ है हर बच्चे के मुँह से निकला पहला लफ्ज माँ है
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुशीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-63-509 र मोबाइल 98453-0653
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती दम निमोनिया खोकी छेरो
13: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
14: मधुमेह सुगर मृगौला रोग पिसाब
13: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
14: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
13: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
13: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
13: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
14: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
13: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001। अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
15: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
15: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
15: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
15: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
16: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
18: हाम्रो मूल्य मान्यताको कुरा गरौँ न, विश्वास, यसलाई चाहिँ अन्धविश्वास भनौँ कि के भनौँ, कसै कसैमा विभिन्न कारणले अङ्ग दिनु हुँदैन, दियो भने फेरि के हुन्छ आदि इत्यादि कुराहरू पनि मान्छेहरूमा एउटा भ्रम एउटा पाएको छु, त्यो पनि एउटा कारण हो। भने अर्को कुरा चाहिँ म देख्छु, कसै कसैले फेरि एउटा आर्थिक सहायताको पनि आशा गर्दो रहेछन्। मैले किन देखेँ भने, बिरामी मस्तिष्क मृत्यु भएको छ, चोटपटक लाएर सिकिस्त भएर उपचार असफल भएपछि मस्तिष्क मृत्यु भयो, उहाँहरूको सम्पूर्ण खर्चहरू सकिसक्यो। नेपालीहरूको हाम्रो सामर्थ्य त एकदमै कमजोर छ नि त, सबै खर्चहरू सकिसक्यो, अस्पतालको खर्च धान्न सकिरहेको छैन। अब मस्तिष्क मृत्यु पनि भयो, अब अंगदान गर भन्दाखेरि अब यो आईसीयूको खर्च उहाँहरूको अथवा चाहिँ क्रियै खर्च भनौँ आदि इत्यादि खर्चमा अलिकति पनि हामीले सहयोग गर्न सकेको भए यो काम उहाँहरूलाई पनि अलिकति राहत हुन्थ्यो। यसमा चाहिँ मैले अङ्ग बेचबिखन या अन्यथा यस अर्थ नलाग्ने गरी बोल्न चाहे, हामीले नेपाल सरकारले मस्तिष्क मृत्यु भएको व्यक्तिको परिवारले अंगदानको लागि मन्जुरी दिनुभयो भने 1.5 लाख रुपियाँ दिने अहिले व्यवस्था छ भने सरकारले दिनेछ भने यो यतातिर के अरे अस्पताल जुन अस्पतालमा मस्तिष्क मृत्यु घोषणा हुन्छ, मस्तिष्क मृत्युबाट अंगदान गर्नलाई व्यवस्था हुन्छ, त्यो अस्पतालले 75,000 रुपियाँ दिने व्यवस्था छ। अहिले नै यो व्यवस्था छ, तर मैले देशका र विदेशका साथीभाइहरूसँग सल्लाह गर्दाखेरि त्यति पैसाले खासै मतलब संस्था या व्यक्ति आकर्षित हुँदैन, त्यो त धेरै नै न्यून भयो भन्ने कुरा पनि सुन्छु मैले। यो कुरा किन भयो, व्यवहारिक कठिनाइहरू हामीले सामना गरिरहेछौ, त्यसैले यो नै ठूलो कुरो होइन, उहाँहरूलाई पैसै दिएर मात्रै उहाँहरूलाई अंग उपलब्ध गराउन लगाउनुपर्छ भन्ने कुरा गलत हो। उदाहरणको लागि दक्षिण कोरियाको विज्ञसँग हाम्रो छलफल भएको थियो, उहाँहरूले के भन्दा आजभन्दा 20-25 वर्ष अगाडि कोरिया जब एउटा राम्रो विकसित भइसकेको थिएन, त्यहाँ पनि एउटा गरिबीको एउटा समस्या थियो, त्यो बेलामा यो अंगदान मस्तिष्क मृत्यु भन्ने कुरा यहाँ हामी कहाँ जस्तै गाह्रो थियो अरे, अनि सरकारले पैसा दिने व्यवस्था गरेको थियो, त्यही पनि अंगदान कम हुन्थ्यो। तर अहिलेको कोरियामा अंगदान धेरैले गर्नुहुन्छ, पैसा चाहिँ लिनुहुन्न अरे। त्यसैले जनस्तरमा आर्थिक जुन हैसियत छ, स्तर छ, त्यो राम्रो हुँदै गयो भने पैसाको पनि खासै भूमिका हुँदैन।
19: केले चाहिँ त्यहाँ प्रभाव पारेछ जुन चाहिँ पैसा चाहिँ बीचमा आएन?
18: होइन, एउटा कुरा त त्यहाँ उनीहरूको जनस्तरमा जुन आर्थिक स्तर उकासिँदै गयो नि, आर्थिक रूपले समृद्ध हुँदै गयो, त्यो अनुसार उनी चौतर्फी विकास भन्ने जुन शब्द छ नि हाम्रो, शिक्षा स्वास्थ्य सबै कुरामा उहाँहरूको पहुँच बढ्यो, जनचेतना अभिवृद्धि भयो, त्यसैले अब मरेपछि अंगदान गरे भने केही फरक पर्दैन, खरानी भएर जाने, गाडेर सक्ने अंग किन दान नगर्ने भन्ने कुरा, जनचेतनाको स्तर पनि उहाँहरूको बढ्दै गयो, आर्थिक हैसियत राम्रो हुँदै गयो, विश्वको एउटा सम्पन्न औद्योगिक राष्ट्रमा पर्छ अहिले कोरिया होइन, त्यसैले अब त्यहाँको जनतालाई सरकारले जुन सुविधा दिएको छ त्यो नै पर्याप्त उहाँहरूले ठान्नु भएर होला, अब अंगदान गरे बापत पाउने आर्थिक सहायता उहाँहरूले स्वीकार गर्नुहुन्न भन्ने मैले सुनेको छु। नेपाल पनि आर्थिक रूपले समृद्ध हुँदै गयो भने यहाँ चौतर्फी विकास यहाँ पनि हुन्छ र अंगदान र आर्थिकको जुन हामीले सम्बन्ध छ त्यो चाहिँ कमजोर हुँदै जान्छ, अंगदान बलियो हुँदै जान्छ र आर्थिक सहायताको यसमा असर कम पर्दै जान्छ भन्ने लाग्छ मलाई।
19: यो सँगसँगै चाहिँ नेपालको सन्दर्भ जोड्ने हो, धर्म संस्कृति परम्परा अनि यो सामाजिक मान्यताले चाहिँ कतिको प्रभाव पारिरहेको छ?
18: मन्त्रालयको प्रतिनिधि मात्र बसेर छलफल गरेर यसको समाधान हुँदैन भनेर हामीले यसपालि अत्यन्तै समावेशी समाजका विभिन्न पक्षका अग्रजहरूलाई बोलाएर एउटा व्यापक अन्तर्क्रिया कार्यक्रम गर्यौं। त्यसमा चाहिँ कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक पनि, निजी क्षेत्रका चिकित्सक, सरकारी अस्पतालका चिकित्सक, वरिष्ठ एउटा व्यक्तित्वहरू होइन र धार्मिक गुरूहरू, प्रमुख धर्मका गुरूहरूलाई पनि बोलाएर हामीले छलफल गर्यौं। उहाँहरूको शब्दमा कुनै पनि धर्ममा अंगदान गर्नुहुन्न भन्ने नै छैन, सबै धर्म अंगदान महादान यस्तो जीवनदान जस्तो काम अरू कुनै पनि दान छैन भन्ने एकै स्वरमा भन्नुभएको छ, यति राम्रोसँग भन्नुभयो। भनेपछि हामी कहाँ जुन भ्रम छ नि धर्मले दिँदैन या जनमानसमा एउटा पारम्परिक एउटा धारणा छ अंगदान गरे भने फेरि अर्को जन्ममा अंग नभइकन जन्मिन्छ आदि इत्यादि कुराहरू, यो बिल्कुल गलत छ भन्ने कुरा अस्तिको छलफलबाट पनि निस्केको छ। हामीले यस्तो सूचना यस्तो समाचार छ नि यो अब एक दिन छलफल गरेर त पुग्दैन, यो विश्व अंगदान दिवसको दिन छलफल गरेर पुग्दै पुग्दैन, यसलाई नियमित रूपमा अझ व्यापक विभिन्न समुदाय क्षेत्र र जनताहरूसँग यो जति हामी व्यापक यसको छलफल विस्तार गर्दै जान्छौं उहाँले सूचित गर्दछ यो काम सहज हुँदै जान्छ।
19: दुई दशक भन्दा बढ़ी समय यो क्षेत्रमा बिताइसक्नु भएको छ होइन, तपाईँले देख्नु भएको चाहिँ यो अभियान जनचेतना जरूरी छ भन्ने त यसमा दुई मत नै भएन होइन। अब जनचेतना जगाउनको लागि घर घरसम्म समुदायसम्म पुर्याउनको लागि चाहिँ कसरी जानुपर्छ जस्तो लाग्छ?
18: एउटा कुरा त मैले यो कुरा बारम्बार राखेको छु, कोशिश पनि अस्ति संसदमा पनि गत हप्ता एउटा छलफल कार्यक्रममा बोलाइएको थियो, त्यहाँ पनि प्रस्ताव राखे। जस्तो ड्राइभिङ लाइसेन्स हामीहरूले निवेदन दिन्छौ नि, ड्राइभिङ लाइसेन्सको आवेदन फारममा एउटा प्रश्न किन नराख्ने, विदेशमा त्यस्तो चलन छ कि भवितव्य परेर म मेरो मृत्यु भयो भने अंगदान गर्छु कि गर्दिन, त्यो एउटा प्रश्न सोधिएको हुन्छ, त्यो अंगदान गर्छु भन्नेमा हुन्छ भन्ने बित्तिकै कुन कुन अंगदान गर्छु भनेर त्यहाँ टिक लाउनुपर्छ। यसैले यो पहिले नै जानकारी हुन्छ कि ड्राइभर हुनुभन्दा अगाडि नै यो जानकारी गराइएको हुन्छ र स्वेच्छाले त्यसको उत्तर दिने व्यवस्था छ, एउटा कुरा त्यो। त्यसै गरेर अब हामी कहाँ नेपालमा राष्ट्रिय परिचय पत्र नेशनल आइडीको पनि अहिले प्रचलन खुबै बढेको छ, त्यसको लागि पनि फर्म भराइरहेछ नि हामीले सबैलाई, त्यो फर्ममा पनि यो अंगदान गर्ने कि नगर्ने भनेर व्यवस्था गर्ने कि नगर्ने, यसमा यो व्यवस्था गर्यो भने कसलाई हानि छ, यसमा त फाइदै फाइदा छ, यो कुरा हामी सरकारले पनि बुझाउन सकेका छैन कि। त्यसैले ड्राइभिङ लाइसेन्समा भयो, राष्ट्रिय परिचय पत्रको आवेदन फारममा पनि अंगदान सम्बन्धी व्यवस्थाको प्रश्न राख्ने, त्यसको चाहिँ उत्तर चाहिँ यस हो भन्यो भने अंग कुन कुन अंगदान गर्ने त्यो पनि खुलाउने, त्यसो भयो भने परिवार पनि त्यो बारेमा सुसूचित हुन्छ, त्यो व्यक्तिको साँच्चै भवितव्य परेर मृत्यु भयो भने परिवारलाई पहिल्यै थाहा हुन्छ, त्यसैले उहाँहरूले नाई नास्ति गर्नुहुन्न जस्तो लाग्छ मलाई, एउटा कुरा त्यो हो भने। अर्को कुरा अब हामीले आजकल स्थानीय निकायहरू निकै बलियो सक्रिय स्रोत साधनयुक्त छन् के, वडाहरू नै कति बलियो छ, प्रदेश सरकार पनि त्यत्तिकै बलियो छ, पालिकाहरू त्यत्तिकै सक्षम छन्, एकदमै व्यापक प्रभाव छ अहिले स्थानीय निकायहरूको भने, उहाँहरूमा पनि यो अंगदान सम्बन्धी कुनै न कुनै किसिमको कार्यक्रम ल्याउनलाई उहाँहरूलाई घचघच आउने, पालिका स्तरमा पनि छलफल कार्यक्रम प्रचार प्रसारको माध्यमहरू प्रयोग गर्ने, प्रादेशिक सरकारले पनि यसको नियमित कार्यक्रममा यसलाई समावेश गर्ने, सांसददेखि लिएर त्यो प्रदेशको सबै कर्मचारी र जनसाधारणसम्म यो सूचना पुर्याउने, कुनै एउटा मन्त्रालय या एकजना एउटा संस्थाको जिम्मेवारी होइन कि, अब सबै यसमा लाग्नुपर्छ अनि जनताहरू सुसूचित हुन्छन्। त्यसपछि नेपाल चाहिँ हामी नेपाली अति उदार छौं, त्यसैले अंगदान अहिले जुन गाह्रो भएको छ त्यो चाहिँ अब निकट भविष्यमा सहज हुँदै जान्छ भन्ने लाग्छ मलाई।
19: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी नेपालमा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपणको अवस्था र चुनौतीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: Angal Davis, Miru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमाडौं को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55-957।
3: हेलो पिंकी
4: बोल दिन
3: एलईडी टीवी किन्न नजाने
4: जान्न
3: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
4: जान्न
3: घरमा एसी कूलर पंखा चाहियो भने हैन त
4: जान्न
3: किन
4: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
3: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
4: पाइने भएर त जान लाग्यो नि
3: हो र कहाँ
4: भन्दिन के
3: सत्य भन्दिनौ
4: आई लभ यू पिंकुली भनेको
3: हो एसी कूलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
4: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
3: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
5: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
4: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
3: फोन नम्बर
4: 082-562-452
3: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
6: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
7: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र परमेश्वर दूरसञ्चारदेखि पश्चिम तर्फ

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई
1: ठाउँहरू छ। यसको कारण पक्ष भनेको त हामी जनमानसकै हातमा छ है। यो कसैले अंग दान प्रति कसैले जबरजस्ती गर्न पनि पाउँदैन, जबरजस्ती गर्न पनि मिल्दैन, आर्थिक यसमा प्रभावको कुरा पनि स्वीकार्य हुँदैन, यो चाहिँ आपराधिक घटना हुन्छ फेरि। त्यसैले डर, धम्की, त्रास, आर्थिक प्रलोभन कुनै पनि कुराले काम गर्दैन। स्वेच्छाले यो आफूमा महसुस हुनु पर्यो कि मेरो आफ्नो मान्छेलाई अंग दान गर्नु पर्यो, म गर्छु, म मरेपछि मसँग भएको चाहिने अंग दान गर्छु भन्ने खालको स्वेच्छा चाहिँ जहिलेसम्म स्वस्फूर्त हुँदैन त्यो चाहिँ गाह्रै छ जस्तो लाग्छ मलाई।
2: लिनेमा चाहिँ धेरै पुरुष र दिनेमा चाहिँ धेरै महिला, यो चाहिँ धेरै वर्ष अगाडिदेखि चलिरहेको यो सोचमा चाहिँ परिवर्तन भएको छ कि ठ्याक्कै त्यही पुरानै ढर्रामा चलिरहेको छ?
1: राम्रो प्रश्न सोध्नु भयो। यो सबैको यसमा चाहिँ चासोको विषय हो। यो अब 2008 हामीले प्रत्यापन शुरू गर्दाखेरि केही वर्षको तथ्याङ्कमा चाहिँ 90% दाताहरू पुरुष अनि 10% ग्रहणकर्ता महिला, 90% ग्रहणकर्ता पुरुष, 90% दाता चाहिँ महिला। हेर्नुहोस् है, 90% डोनर्स फिमेल भनेको एकतर्फी रूपमा महिलाले दिएको दिए, पुरुषले लिएको लिए। एकतर्फी रूपमा अंगदान प्रत्यार्पण भइरहेको थियो पुरुषको फेभरमा, पुरुषको पक्षमा। यो चाहिँ संसारमा यस्तो अङ्गजन लैंगिक असमानता भेदभाव त कहीँ पनि देख्दिनँ है मैले। मैले थाहा पाएको छ 90% पुरुषले चाहिँ लिने, 90% महिलाले अंगदान गर्नुपर्ने, यो पनि कुनै तरिका भयो। म यो कुरा सुन्दाखेरि, यो तथ्याङ्क मैले निकाल्दाखेरि म आफैलाई पनि यो पुरुष पनि धिक्कारै हो भन्ने मैले महसुस गरेको हो। सधैँभरि हाम्रो अभियानमा सधैँभरि यो मुख्य एउटा विषय मध्येमा पर्छ। र साँच्चै भन्ने हो भने समाजमा आधा आधा महिला आधा पुरुष छ होइन, तर अंगदान प्रत्यार्पण 90% पुरुष र लिने, 90% महिला दिने, यो एकदमै अस्वाभाविक र पक्षपातीपूर्ण काम भएको छ। यसको चाहिँ समाधान हामी जतिसुकै कराए पनि अलिकति सुधार चाहिँ भएछ है। 22% अंगदाताहरू पुरुष भएको छ, 78% अंग ग्रहणकर्ताहरू चाहिँ पुरुषहरू छन्। पुरुष चाहिँ लिने चाहिँ 78% भयो, महिलाहरू चाहिँ लिने चाहिँ 22% उकालो लागेको छ, राम्रै भएको छ भने। अब अंगदान गर्नेमा पनि ठ्याक्कै अहिले अंगदान गर्नेहरू चाहिँ महिलाहरू 78% र पुरुषहरू 22%, अहिले चाहिँ अलिकति सुधार। महिलालाई 3 गुणा बढी अंक दिने गरिन्छ मृगोला, मस्तिष्क मृत्युबाट प्राप्त मृगोला महिला ग्रहणकर्तालाई 3 गुणा बढी नम्बर दिने व्यवस्था गरिएको छ, ताकि स्वस्थ व्यक्तिले दिने अंगदानमा जुन भेदभाव छ नि पुरुषले लिने महिलाले दिने, मस्तिष्क मृत्युबाट आउने मृगोला चाहिँ महिलाले बढी पाओस् भनेर 3 गुणा बढी नम्बर दिने प्रचलन व्यवस्था गरिएको छ। एक रातमा त यो परिवर्तन पक्कै पनि आउँदै, यसलाई समय लाग्छ नै बिस्तारै, अनि बाउले पनि छोरीलाई दिनु पर्यो, यो खालको जुन सम्भावना छ क्रमशः जनचेतना अभिवृद्धिसँगै पुरुषले पनि महिलालाई अंगदान गर्ने, महिलाको पनि प्रत्यारोपण अब धेरै गर्नुपर्छ भन्ने एउटा भावना पैदा हुँदै जाने भन्ने यो क्रम चाहिँ जारी छ। र बिस्तारै बिस्तारै अब कति वर्ष लाग्छ यो चाहिँ सुधार हुन्छ भन्ने लाग्छ मलाई।
2: अंगदानको हामी यो दिवसको सेरोफेरोमा नै चर्चा गरिरहेका छौ होइन, आर्थिक कारणले, आर्थिक प्रलोभनले किनबेच हुने कुराहरू पनि आउँछ होइन, सपामा नदेखिए पनि यो भित्रभित्रै यी कुराहरू घटनाहरू भइरहेछन्। यो कानून आइसकेपछि, कानून परिमार्जन भइसकेपछि चाहिँ यसलाई न्यूनीकरण गर्न कतिको सहयोग पुर्याएको छ?
1: नेपालमा त एकदमै राम्रै पालना भइरहे जस्तो लाग्छ मलाई। अब अंगदाताले अंग ग्रहणकर्तासँग मिलेमत गरेर नक्कली कागज बनाउने र नक्कली दाता भएर अस्पताल आउने घटनाहरू, छिटपुट घटनाहरू अहिले पनि पाइन्छ, नपाइएको होइन। तर नेपालीहरूले व्यापक रूपमा विदेशमा लगाएर अंग बेचबिखन गराउने, आर्थिक प्रलोभनमा फसाउने आदि इत्यादि काममा केही कमी भएको मैले महसुस गरेको छु भने, देशभित्र चाहिँ अत्यन्तै कम संख्यामा मात्रै गैर कानूनी अंगदान प्रत्यारोपण काम भइरहेको हुनुपर्छ। मेरो जानकारीमा भएसम्म अहिले अत्यन्तै कठिन यो छ गैर कानूनी काम गर्नलाई। कसै कसैले यसमा चाहिँ यस्तो कुचेष्टा गर्यो, गैर कानूनी अंगदान प्रत्यार्पणको काम हामी सुन्छौं अहिले पनि कहीँ कहीँ भयो भन्ने कुरा। त्यस्तो भयो भने त फेरि कानून एकदमै कठोर छ। यसमा चाहिँ अंगदान गर्ने, दाता ग्रहण गर्ने बिरामी र चिकित्सा कर्मी, कानूनका वेत्ताहरू, प्रशासन सबै नै फेरि कानूनी कार्यवाहीमा जानुपर्ने बाध्य हुन्छ। त्यसैले यो गलत रूपमा अवैध रूपमा अंगदान प्रत्यार्पण काम नगर्नु हुन सबैमा मेरो विनम्र अनुरोध।
2: अब यो अंगदानको सन्दर्भमा निकै चुनौतीपूर्ण र जटिल शल्यक्रिया पनि हो, अघि यहाँले शुरूमा भनिसक्नु भएको छ। यति हुँदा हुँदै पनि हामीमा अहिले जुन आएको प्रविधि जनशक्ति यसले गर्दा चाहिँ विश्वमा हुने प्रत्यारोपणको तुलनामा चाहिँ नेपाल कहाँ छ यतिखेर?
1: विकसित देशकोसँग त तुलना गर्न गाह्रै छ होइन। विकसित देशसँग हामी तुलना कहाँ गर्न सक्छौ भन्दाखेरि हाम्रो जुन प्रत्यारोपणको स्तर छ नि त्यो उनीहरूको प्रत्यारोपण स्तरभन्दा कम छैन है, तर संख्यामा हामी धेरै पछाडि छौं एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अब उहाँहरूकोमा एकदमै महँगो हुन्छ सेवाहरू, हामी कहाँ अत्यन्तै सस्तो मूल्यमा हामी प्रत्यापन गर्छौँ र सरकारी संस्थामा निशुल्कै मृगलाई प्रत्यापन गर्छौँ, त्यो पनि फरक छ। अब एकदमै फरक भनेको त यी मृतदान मृत व्यक्तिबाट भने अंगदान, उतातिर 80% प्रत्यापन त्यसरी हुन्छ, हाम्रोमा चाहिँ 0.1 पनि छैन मृत व्यक्तिबाट हुने प्रत्यापन भनेपछि। अबको हाम्रो पाटो भनेको हामीहरू अब विकसित देशमा जस्तै मस्तिष्क मृत्युबाट हुने अंगदानलाई व्यापक बनाउनको लागि जे जे उपायहरू छ हामी त्यसलाई आत्मसात गर्दै जानुपर्छ।
2: मैले यहीँनिर अलिकति जोड्न खोजे, जस्तो हामीले यो उपचारहरू गर्ने क्रममा चाहिँ अहिले जुन अंगदान यो भनौँ न अंग प्रत्यारोपणकै सन्दर्भमा कुरा गर्दा सरकारले कतिको सहयोग गरिरहेको छ, मृगोला फेल भएको होस् कलेजो फेल भएको होस् उहाँहरूको लागि चाहिँ होइन, सरकार कतिको लचिलो भएको छ, कतिको सहज भनौँ न बिरामीको सन्दर्भमा चाहिँ के छ त सहयोगको कुराहरू?
1: नेपाल सरकारले अंगदान र प्रत्यारोपणमा चाहिँ एउटा राम्रै भूमिका खेलेकै हो है। उदाहरणको लागि अहिले डायलाइसिस अहिले नेपालमा अधिकांश ठाउँमा निशुल्क छ। अहिले नेपाली दाजुभाइ दिदीबहिनी मृगोला फेल भएर डायलाइसिसमा पैसा तिर्न नसकेर
2: अधिकांश भन्नाले
1: सरकारीमा मात्र निजीमा पनि धेरै ठाउँमा डायलाइसिस सेवा निशुल्क बनाइएको छ, केही केही बाँकी छन् नत्र अधिकांश ठाउँमा निशुल्कै बनाइ मान्यता दिएको ठाउँमा निशुल्कै गरिएको छ भने सरकारी केन्द्रहरूमा मृगोला प्रत्यारोपण निशुल्कै छ। अब अहिले डलरको जुन भाउ बढ्यो नि त्यसले गर्दाखेरि अब सामग्रीहरू औषधि चिकित्सा जन्य सामग्रीहरूको भाउ बढ्या हुनाले पहिला जुन सरकारले अनुसारै 5,00,000 अनुदान दिन्थ्यो अहिले त्यसमा केही पैसा थपेर प्रत्यापन गर्नुपर्छ सरकारीमा, नत्र पहिला निशुल्कै हो भने अहिले जुन किसिमले सरकारले अरबौं रूपियाँ डायलिसिस प्रत्यारोपणलाई खर्च गरिरहेको छ, नेपालको स्वास्थ्य क्षेत्रको ठूलो हिस्सा यही काममै सरकारले लगानी गरेको छ, त्यो हिसाबमा चाहिँ हामी नेपालीहरू भाग्यमानी छौं। किनभने अरू विषयका चिकित्सकहरूले मलाई बेला बेला जिस्काउनु हुन्छ तिमीहरू कहाँ प्रत्यापन मात्रै फ्री मृगोला डायलिसिसमा चाहिँ हाम्रो उपचार फ्री भएन भन्नुहुन्छ, तर बिस्तारै सरकारले आफ्नो सामर्थ्य अनुसार क्यान्सरमा त्यसै गरी स्पाइनल इन्जुरी भयो अरू मुटुको भल भनौँ यिनीहरूमा पनि राहत दिने कामहरू गरिरहेको छ। सरकारको सामर्थ्य पनि हुनु पर्यो तर सरकारले चाहिँ अंगदान र प्रत्यारोपणमा सरकारको क्षमता अनुसार मैले काम गरेकै हो भन्ने लाग्छ मलाई।
2: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवनदान आठजनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
1: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अंगदान गर्छु भनेर घोषणा गर्न मिल्छ, मन्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि

0: पनि रोकिने अवस्था छैन, अब इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन। न त नेपालको जुन ऐन कानून छ, नियमावली छ, अंगदान गर्नको लागि अति सहज छ।
1: जस्तो धेरैले अब यो मंजूरीनामा दिने जुन पत्रको कुरा यहाँले भन्नुभयो होइन, त्यो पत्रमा आफ्नो मंजूरीनामा दिइसकेपछि भनौँ न भवितव्य केही गरेर चाहिँ आफ्नै मंजूरीनामा दिइसक्यो, केही गरे आफ्नो परिवारमा कसैलाई त्यो घटना भयो र अंगदान दिनु पर्यो भने चाहिँ के हुन्छ त प्रावधान?
0: सबभन्दा पहिला यो हस्पिटलको आईसीयूमा यस्तो घटनाहरू घट्ने भयो, एउटा उदाहरणको लागि सड़क दुर्घटना भयो, टाउकोमा गम्भीर चोटपटक भयो, हो त्यो चाहिँ उपचार अस्पतालमै हुने भयो। त्यहाँ चाहिँ जब उपचार सफल हुन्छ त्यो बिरामी डिस्चार्ज भएर घर जानुहुन्छ। सबभन्दा हामी सबैको इच्छा त त्यही हो नि। कथम कदा चाहिँ उपचार सफल भएन, मस्तिष्कको मृत्यु भयो भने विशेषज्ञले घोषणा गर्नुहुन्छ परिवारले अंगदान गर्ने सहमतिको कुरा आउँछ। त्यो अस्पतालले पनि मेरो अस्पतालमा मस्तिष्कको मृत्यु भयो है भनेर धर्मरक्त प्रत्यापन केन्द्रमा रहेको समन्वय इकाइले खबर गर्नुपर्छ। समन्वय इकाइको प्राविधिकहरू परिचालित भएर अनि त्यो अंगदाताको परिवारसँग सम्पर्कमा आउनुहुन्छ, अंगदाता अस्पतालको प्रशासनसँग सम्पर्कमा आउनुहुन्छ, यो कानूनी प्रक्रिया चिकित्सकीय प्रक्रिया सबै पूरा गरेपछि अंग निकाल्ने प्रक्रिया शुरू हुन्छ र अंग निकालेपछि अंग कसले पाउँछ त भन्ने पनि फेरि वितरणको कुराहरू छ। त्यो धर्मभक्त राष्ट्रिय प्रत्यापन केन्द्रमा अहिले समन्वय एकै जुन छ त्यहाँको प्राविधिकहरूले त्यस कसले पाउँछ भन्ने एउटा योगफल क्याल्कुलेसन गरेर अंक अंक जोडेर सबैभन्दा बढी अंक पाउने ग्रहणकर्ताले त्यो अंक पाउनुहुन्छ, अरू कसैले पनि पाउन सक्दैन
1: भनेपछि अब मंजूरीनामा गरिसकेको छ उसले चाहिँ आफ्नो परिवारलाई पहिला प्राथमिकतामा राख्नु पाउँछ कि पाउँदैन भन्नु खोज्छ?
0: पाउँदैन, किनभने मस्तिष्क मृत्युबाट प्राप्त अंग राज्यको हो, यसको निश्चित मापदण्ड छ, ऐन कानून अनुसार यो वितरण हुन्छ र यो राज्यले पारदर्शी ढंगले यसमा वैज्ञानिक तरिकाले सबै जस्तो चारवटा मृगोला कहाँ चारवटा सबभन्दा पहिला कति वेटिङमा बसेको छ, म्याचिङ राम्रो भएकोले धेरै पोइन्ट हुन्छ, म्याचिङ भयो भने सफल हुन्छ नि त। र उमेर अंगदाताको उमेर र ग्रहणकर्ताको उमेर जति कम भयो, जस्तो अति 80 वर्षको अंगदाता हो भने त्यो नजिकैको उमेरको लागि अंग ग्रहण गर्ने व्यक्तिले दिँदाखेरि उत्तम भयो नि। 4 वर्षको बच्चा अंगदाता छ भने 80 वर्षको विद्यालय दिएर खासै फाइदा भएन। समान उमेरकाहरूले अंगदान गर्ने बढी अंक पाइन्छ भने संसारमा कहीँ नभएको प्रावधान, अघि मैले पनि भने महिलालाई 3 गुणा बढी अंक दिने चलन छ यस्तै मस्तिष्क मृत्युबाट आएको अंक। त्यसैले यस्तो मापदण्ड अनुसार यो अंग वितरण हुन्छ, कसैले पनि 1 अंक तलमाथि गर्न पाउँदैन। यसमा चाहिँ आफ्नो परिवारलाई दिन्छु भन्यो भने जीवित व्यक्तिले नै दिनुपर्छ, जीवित व्यक्तिले आफ्नो नातेदारलाई दिने हो। मृत्यु भइसकेपछि, ब्रेन डेथ भइसकेपछि त्यो अंग सबै सरकारको हुन्छ। आफ्नो मान्छेलाई यदि दिनुपर्ने दिने इच्छा छ भने आफू स्वस्थ हुँदाखेरि आफैले मंजूरीनामा भरेर दिन मिल्छ। आफू मृत भइसकेपछि आफू मृत भइसकेपछि दिन्छु भन्ने चाहिँ व्यवस्था छैन, त्यो चाहिँ राज्यकै सम्पत्ति हो।
1: भनेपछि जीवित भएको जीवितको समयमा चाहिँ उसले त्यो मंजूरीनामा भरे तापनि आफ्नो परिवार अथवा कसैलाई चाहिएको खण्डमा त्यो मृगोलाई दान दिन पाउने भयो।
0: मस्तिष्क मृत्यु भएको व्यक्तिको चाहिँ राज्यले वितरण गर्छ,
1: तर
0: जीवित व्यक्तिले त यसमा आफ्नो दाता र ग्रहणकर्ता जाने अस्पतालमा अनि हामी फलनाले मेरो फलना मान्छेलाई दिन्छु भन्ने अनि उनीहरूको नाता प्रमाणीकरण सबै हेरेपछि चिकित्सकले आफ्नो जाँच गरेपछि त्यो प्रत्यापन गर्न मिल्छ, त्यसमा यति झन्झटै गर्नु पर्दैन। स्वस्थ व्यक्तिले आफू स्वस्थ जीवित हुँदाखेरि आफ्नो नातेदारलाई, अघि मैले भने 52 जना नातेदार छन्, दिन पाइन्छ, दिन सकिन्छ र दिएर प्रत्यापन भइरहेको छ। आफू स्वस्थ हुँदाखेरि नदिने अनि मरेपछि अब खरानी हुने बेला मात्र दिन्छु भन्ने चाहिँ हाम्रो ऐनमा छैन।
1: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ?
0: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि, यो चाहिँ स्वस्फूर्त हुनु पर्यो। परिवारभित्र पनि यो छलफल हुनु पर्यो, आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो, स्कूल कलेजमा छलफल हुनु पर्यो, हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। एकजना व्यक्तिले गरेर हुँदैन, यो सबै पक्ष समाजका सबै अगुवाहरू हामी 2-4 जना मात्रै कराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई।
1: अब यसको लागि चाहिँ विद्यालय स्तरमा समुदाय स्तरमा चाहिँ कस्तो खालको अभियानहरू चाहिँ चलाउन जान्छ?
0: विद्यालय स्तरमा त पाठ्यक्रमै राख्न मिल्यो, जस्तो 10 क्लासमा होइन अथवा 10+2 जहाँ उहाँहरू बुझ्न सक्ने हुन्छ नि, धेरै पनि आधा पेजको पाठ्यक्रम अङ्गदान र प्रत्यार्पण भन्ने यो कुराहरू उहाँहरूले बुझायो भने त्यो पिँढीले बुझ्यो भने त सकिहाल्यो नि कुरो, त्यही सबै त्यो पास गरेर आउनुपर्छ सबैले।

0: कुरा पहिले बुझ्नुहुन्छ र उहाँहरू प्रिपेयर हुन्छ, तयारी हुन्छ भन्ने लाग्छ मलाई। भने समुदायमा त समुदायसँग पुग्ने सबभन्दा सशक्त माध्यम भनेको आजकल स्थानीय सरकार हो, नगरपालिका हो, गाउँपालिका हो, वडा अध्यक्ष र वडा सदस्यहरू हुन्। त्यसो भयो भने त सबैमा पुगिहाल्छ नि।
1: स्थानीय सँगसँगै चाहिँ केन्द्रीय सरकारले पनि के गर्नुपर्छ?
0: केन्द्रीय सरकारले अब स्रोत साधन उपलब्ध गराउने, अब सबै स्थानीय निकायहरूमा यो सम्बन्धी छुट्टै स्रोत साधनको व्यवस्था नहुन सक्छ, गाह्रो हुन सक्छ। केन्द्रीय सरकारले अंगदानको लागि प्रचार प्रसारको सामग्रीहरू वितरण गर्ने, पालिका स्तरसम्म वडा स्तरसम्म जनशक्तिलाई तालिम दिने, अंगदान भने के हो, कसरी गर्ने, फाइदा के हो, बेफाइदा के हो, सबै कुराहरू तालिम दिएर त्यो उहाँहरू मार्फत जनसमुदायसम्म यो सूचना पुर्याउने भने। अब राष्ट्रिय संचार माध्यमहरू छ नि, मा पनि सरकारले आफ्नो भूमिका खेल्नै पर्छ। जस्तो सामाजिक सञ्जाललाई व्यापक प्रचार प्रसार गर्ने सरकारले मात्र गर्नुपर्छ भन्ने छैन। यहाँ मैले के देख्छु भन्दाखेरि अलिकति पैसा आउने ठाउँमा चाहिँ सबै को ध्यान जाने, जबकि अंगदान गरियो अंग त तपाईँलाई चाहिएर मैले चाहिएर हामी कराएको होइन नि, यसमा ध्यान किन जाँदैन भन्छु म। यो त झन् 3 करोड नेपालले फाइदा हुने काम हो, अंग भनेको पैसाले किन्न पाइन्छ र पाइँदैन नि। हामी अलि स्वार्थी भयौं कि जस्तो लाग्छ मलाई, जहाँ चाहिँ गुलियो छ त्यहाँ चाहिँ भुल्ने, जहाँ चाहिँ त्यागको कुरा छ, जहाँ चाहिँ समर्पणको कुरा छ, जहाँ चाहिँ आफू खेर जाने अंग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने के, सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त।
1: अब विशेष गरेर अघि यहाँले भन्नुभयो कि अंग फेलर भएर, भनौँ न अंग क्षति भएर त्यसको प्रत्यारोपण गर्नुभन्दा पनि, त्यसमा खर्च लगानी गर्नुभन्दा पनि त्यो हुनै नदिनको लागि चाहिँ हामीले उपायहरू अवलम्बन गर्नु,
0: एकदमै राम्रो उपाय,
1: त्यसको लागि चाहिँ हामीले के गर्न सकिन्छ?
0: मैले अघि नै भने नसर्ने रोग अहिले अंग फेल हुने प्रमुख कारणहरू हो। एकदम राम्रो उपायहरू, साधारण, फेरि एकदमै साधारण उपायबाट हामी आफू स्वस्थ रहन सक्छौ, हाम्रो अंगहरू स्वस्थ राख्न सक्छौ। एक नम्बर चाहिँ जुन आधुनिक जीवनशैलीले कारणले गर्दाखेरि हामी कहाँ मधुमेह, उच्च रक्तचापको समस्या एकदमै बढेको छ, र यो दुईटा समस्याले धेरै अंगहरू फेल गर्ने गर्छ, विभिन्न अंगहरू। हगि यसमा चाहिँ अब डायबिटिज र ब्लड प्रेसर, मैले अघि भने मृगोला, मुटु, दिमाग, आँखा, यो गरेर कलेजो, प्यान्क्रियाज, सबै अङ्गहरूले ड्यामेज गर्दै जान्छ। यो कुरा रोक्नको लागि आफ्नो जीवनशैलीमा पहिला परिवर्तन गरौँ हामीहरू। स्वस्थ जीवनशैली, यसको व्याख्या अब जति गरे पनि पुग्दैन, त्यो भनेको के हो भन्दाखेरि हामी खानपिनमा स्वस्थ आहार गरौँ, सन्तुलित आहार, गुलियो र चिल्लो कम गरौँ। हामीहरू शरीरको तौल नियन्त्रण राख्नको लागि नियमित शारीरिक व्यायाम गरौं, अल्छी नगरौं। अंग फेल भएपछि उपचार खोज्न जाने होइन कि अंग फेल हुनै नदिने उपाय गरौं, नियमित शारीरिक व्यायाम गरौं, शरीरको तौललाई नियन्त्रणमा राखौं, सुगर र जुन चाहिँ हाम्रो ब्लड प्रेसर छ नि त्यो बढ्नै नदिऊ। यो भनेको जीवनशैलीसँगै सम्बन्धित रोग हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ हामीले चाहिँ धुम्रपान र मद्यपानको कुरा गर्छौँ, खुबै फेसनको पनि छ, नयाँ एउटा युवा पिँढीमा पनि त्यत्तिकै छ। यो चाहिँ शरीरलाई फाइदा होइन बेफाइदा मात्रै गर्छ, धुम्रपान अझ हानिकारक, मद्यपान पनि हानिकारक। यो गर्दै नगरौं होइन, कुनै पनि बहानामा, अब खुसी भए पनि त्यो, न खुसी नभए पनि त्यो त्यो होइन, नगरौं, आफ्नो शरीरलाई स्वस्थ राखौं। अर्को कुरा म के भन्छु भन्दाखेरि, अब मृगौलाको हकमा र अरू अङ्गको पानी चाहिँ प्रशस्त मात्रामा पिउँ, सुक्खा नराखौं शरीरलाई होइन। हामीले कुनै कुनै औषधिहरू शरीरको लागि हानिकारक छ है, जस्तो नदुख्ने औषधिहरू, ब्रुफेन जातिको औषधिहरूले मृगौलालाई ड्यामेज गर्छ, त्यसै गरेर एन्टिबायोटिक्सहरू पनि छ, कुनै कुनै एन्टिबायोटिक मृगौलालाई, अरू अङ्गलाई पनि हानि गर्छ। अरू औषधिहरू छ, सिटामोल जातको औषधिहरूले कलेजोलाई हानि गर्छ। अनावश्यक रूपमा, मैले यहाँनिर यो शब्द प्रयोग, चिकित्सकको सल्लाह बिना अनावश्यक रूपमा जथाभावी यी औषधिको सेवन चाहिँ नगरौं, एकदम मात्रा सबैभन्दा महत्वपूर्ण कुरा भन्छु म। हामीले चाहिँ वर्षको एकचोटि आफ्नो स्वास्थ्य परीक्षण गर्ने कि नगर्ने, गाडी चाहिँ नयाँ किन्दाखेरि वर्षको 3 चोटि हामी सर्भिसिङ गर्ने, पुछेर राख्ने, टक्क टल्काएर राख्ने, हाम्रो शरीरको जाँच वर्षको 2-4 हजार खर्च गरेर हाम्रो शरीरको सम्पूर्ण जाँच हुन सक्छ, र अहिले हाम्रो अवस्था के छ थाहा हुन्छ, समयमै थाहा भयो भने त्यो रोग लागेकै छ भने उपचार गरेर निको पार्न पनि सकिन्छ।
1: क्षति भए अङ्गलाई क्षति हुन नदिन चाहिँ सुरुमै हामीले गर्नुपर्ने परीक्षणहरू चाहिँ
0: हो, जस्तो मृगौलाको चाहिँ अब प्रोटिन, पिसाबमा प्रोटिन गएको छ कि छैन, रगतमा क्रिएटिनको मात्रा के छ त्यो हेर्ने हो, भिडियो एक्सरे, पेटको अल्ट्रासाउण्ड गरेर पनि, पेटको कलेजो, मृगौला, प्यान्क्रियाज, अरू अवस्था के छ त्यो थाहा हुन्छ। अब मुटुको डाक्टर साहबले इको गर्ने अनि भित्रको अरू जाँचहरू गरेर पनि उहाँले थाहा पाउनुहुन्छ। त्यसै गरेर अब नसाको डाक्टरले पनि आफ्नो हिसाबले जाँच गर्छ। भनेपछि यो विभिन्न चिकित्सकीय विज्ञहरू छन्, तर सबभन्दा पहिला विज्ञ पनि चाहिएन। साधारण चिकित्सकको हातबाट वर्षको एकचोटि कसलाई कुन रोग लाग्छ भने कसले भन्न सक्छ, त्यसको लागि तपाईँले वर्षको एकचोटि स्वास्थ्य परीक्षण गराउँ के। आजकल जिल्ला हस्पिटलमा पनि सबै सुविधा उपलब्ध छ, सामुदायिक हस्पिटलहरू निजी हस्पिटलमा पनि व्यापक रूपमा परीक्षण हुन सक्छ। सहज रूपमा 2-4 हजारै खर्च गरेर वर्षको एकचोटि मेरो शरीर ठिक छ कि छैन, मेरो मैगोला ठिक छ कि छैन, मेरो मुटु ठिक छ, यसरी जाँच गरौं र यदि समस्या देखे भने उपचार गरौं, निको पार्न सकिन्छ। होइन भने धेरै जसो अङ्ग फेल भएको अन्तिम अवस्थामा मात्र लक्षण देखा पर्न सक्छ। भित्रभित्र खत्तम भइसकेको छ, लक्षण देखा पर्दैन। जब लक्षण देखा पर्छ तपाईँको अवस्था अन्तिम हुन्छ, उपचारै गर्न नसकिने, प्रत्यारोपण गर्नै पर्ने त्यो अवस्थामा नपुगौं। वर्षको एकचोटि चाहिँ आफ्नो शरीरलाई दिनुहोला है, यति मेरो अनुरोध छ।
1: हजुर, कार्यक्रमको अन्त्यमा पुगिसकेका छौँ, छोटकरीमा भन्नु।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082-5790-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
8: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: पिसाब पोल्ने समस्या,
8: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
7: पाठे घरमा मासु पलाउने,
8: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-5790-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
11: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिचिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
15: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
15: बालबालिकाको न्यूरो सर्जरी
14: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
15: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
15: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
16: मध्य पश्चिम चाङच्याक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रूकुम पश्चिमको मोसीकोट नगरपालिका एक सल्ले स्थित जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढ़दै गएको छ, तर आवश्यक चिकित्सक अभाव हुँदा बिरामी मर्कामा परेका छन्। स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको यस अस्पतालमा बर्खायाम शुरू भएसँगै बिरामीको संख्या बढ़िरहेको छ। रूगाखोकी, ज्वरो, पखाला लगायतका मौसमी फ्लूका बिरामीको संख्या बढ़ेका बेला चिकित्सक अभावमा समयमा उपचार नपाएको बिरामीहरूले गुनासो गरेका छन्। विशेषज्ञ सहित 8 जना चिकित्सकको दरबन्दी रहेको यस अस्पतालमा हाल 3 जना मात्र कार्यरत हुँदा सेवा प्रभावमा समस्या देखिएको छ। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीका अनुसार 4 जना विशेषज्ञ र 4 जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल 1 जना स्थिर रोग विशेषज्ञ र 1 जना मेडिकल अधिकृत मात्र कार्यरत हुनुहुन्छ। अस्पतालले आन्तरिक कोषबाट थप 1 जना हाड जोड्ने तथा नशा रोग विशेषज्ञको व्यवस्था गरेको छ। आज सन् शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाएमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 पर्वका नागको विशेष पूजा गर्ने परम्परा छ। धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहेको छ। प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्प लगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेशसभा सचिवालयले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभाको 8 अधिवेशनको 9 बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो। सम्भावित कार्यसूची अनुसार बैठकको शुरूमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढ़ेर सुनाउनुहुनेछ। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्य सहित आफूले प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाब दिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीको जवाबपछि सभामुखले विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। र रोल्पाको थबाङ गाउँपालिका 5 पहिरोमा परि निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशको सत्ता साझेदार दलबीच छलफल भएको छ। पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनका साथै घाइतेको उपचार, खोज तथा उद्धार र प्रभावितको पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो। पहिरोबाट प्रभावित परिवारको पुनर्स्थापनाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तथा विपद प्रति कार्य, खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ। अवस्था बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: रेडियो मध्य पश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली दिविस रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमा आउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
8: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-62-23-98-78-18-617 र 98-78-35-643।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते।
11: कता हिँड्नु नि बाबु? बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दाम चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड खोराही दाम।
5: सम्पर्क मोबाइल 98-477-27-9-77
8: र 98-578-30-689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एकसा।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
19: उपचार हुने रोगहरू
18: पायल फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
19: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
18: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
19: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
18: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
19: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
18: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
21: भर्ना सम्बन्धी सूचना
22: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
21: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
23: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 9847802983 र 9765526286।
24: होइन भाइला लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
25: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
26: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9585845226।

0: कुकुरको भाँडा छ अरे हो
1: कुकुरको प्लेट अब यहाँ कुकुर पनि मेरोमा चाहिँ भेजै छ
0: ए हो खिर
1: खिर हो तिन किलो छ है मेरो कुकुर चाहिँ
0: कुकुरहरू चाहिँ म प्राय धेरै राख्छु
1: लैजा जा खाना खान्छ सेरे कता घर जा कुकुर पाल्नु अनि मालिक अडे साथीहरूलाई टोकाउनु भन्छ नि कुकुरको इज्जत सकेको हुन्छ
2: किसानका छोरा सुदीप गौतम किसानीमा भविष्य छैन भन्दै कुनै दिन हानिएका थिए विदेश अफ्रिकामा केही वर्ष सुरक्षा गार्डको काम गरेपछि सुदीपलाई घर फर्किएर गाई पाल्न मन लाग्यो झापा दमक छेउमा सुदीपको गाई फार्ममा झण्डै 400 माउबाछी छन् पत्नी सीता फार्मरको एफ लेखिएको गाडी हाँकेर क्याम्पस पढाउन जान्छिन् सुदीप दिनभरि गाई स्याहारेर बस्छन्
0: अब यो ब्रिडहरू चाहिँ हामीले जस्तै सुरुमा चाहिँ डेनमार्कबाट ल्यायौँ अब अहिले चाहिँ हामी युएसको चलाउँछौँ आफै क्रस गर्छौँ म आफै इन्सिनेट गर्छु है अब इन्डियातिर चाहिँ पाउँछ नेपालमा चाहिँ मान्छेले अहिलेसम्म डेभलप गरेको छैन हामीले चाहिँ ब्रिडमै काम गरेको होइन
3: के ब्रिड भन्छ यिनीहरूलाई
0: यो चाहिँ एचएफ होलिस्टिन इन्डियन होलिस्टिन र जर्सी कस्तो भने कमर्सियल फार्म गर्नको लागि चाहिँ अलिकति इन्टेक यिनीहरूको राम्रो प्रोडक्सन राम्रो डे वाइज जस्तै हामी तिन टाइम मिल्किङ गर्छौँ अब अहिले हाम्रो एभरेज भनेको 25-26 लिटर होला पर काउ तर पिकमा हेर्नु भने कुनै गाईले तपाईँको हाइएस्टमा आजसम्मको रेकर्ड चाहिँ हामीसँग 56-57 लिटर छ लोएस्ट भनेको त अब 20 तलको गाई हामी राख्दैनौँ सबै यहीँ जन्मेका हुन् यिनीहरू सबै सबै सुरुवात त दुईटा गाईबाट खानेको एग्रिकल्चरमा फ्युचर छैन भनेर आफूले पनि एग्रिकल्चर पढिएन अर्थकै पढ्यो हाम्रो प्यारेन्टहरूले पनि कस्तो भने इङ्ग्लिस पढेपछि चाहिँ भविष्य छ भन्ने एउटा जुन चाहिँ थियो त्यो टाइममा अनि त्यही पढ्नुपर्छ होला भन्ने भयो अब मलाई पछताउ छ अनि त्यो क्रममा अब बाहिरै यस्तो गर्दाखेरि इङ्ग्लिस पढेको अब इङ्ग्लिसमै जागिर खोज्ने भनौँ न त्यसो गर्दै गर्दाखेरि अब साउथ अफ्रिका गइयो अब त्यहाँनिर अनि सेक्युरिटी फिल्डमा काम गर्दाखेरि अब त्यहाँनिर पछाडि मेरो चाहिँ पासपोर्टमा फार्मर लेखेको रहेछ क्या मलाई पनि थाहा थिएन त्यो अनि अनि त्यो हेर्दा चाहिँ पासपोर्टमा फार्मर रहेछ त फार्मर होस् भनेर उनले मलाई जुन रेस्पेक्ट गर्यो त्यो मैले यस्तै नै गरेको थिइनँ क्या के गर्नु छ तपाईँको बाबा भन्दा मेरो फार्मर भन्दा लाज हुने त्यो खालको समाजबाट म निस्केको मान्छे त्यतिखेरको कुरा गर्दा त्यतिखेर घरमा दुईवटा चारवटा गाई अब यही धान होइन यस्तै त हो फार्मिङ हामी चाहिँ वास्तवमा टाइप अफ होबी फार्म रहेछौँ जुन चाहिँ मानव जीवनको लागि कम्प्लिट प्याकेज रहेछ क्या हाम्रो जुन चाहिँ 82% नेपाली चाहिँ त्यो टाइपको कुरा गर्दा
3: कसरी त्यो भने के हो
0: कसरी भन्नुहुन्छ भने आफ्नो खेतीपाती जोत्नलाई गोरु छ अनि दुध खानलाई गाई थियो यसो कहिले काहीँ मासु मङ्स खानलाई बाख्रा थियो अब होइन पार पाहुना आउँदाखेरि कुखुरा पनि छ दुध छँदैछ आखिरमा हाम्रो लाइफ त कति इजी रहेछ त बुझ्दाखेरि तर त्यो चाहिँ डिफिकल्ट भनेर चाहिँ हामीले के बुझ्नु गयो भने वास्तवमा आफूलाई ट्र्याप हाल्न चाहिँ जब अरूको अन्डरमा पस्नु गइयो क्या हाम्रो बाबुबाजे एउटा होबिज फार्मर हुनुहुँदो रहेछ दिनभरि आफ्नै श्रीमती श्रीमान केटाकेटी मिलेर गर्ने अब पुगिरहेकै थियो नि त होइन महत्वाकांक्षी पो ज्यादा भयो त त्यसलाई पो दुःख देखायो त्योभन्दा सुख त के रहेछ त जीवन तिन दिन बारी चार चार बारी खेती हुन्छ जे राख्यो त्यही हुन्छ कुखुरा पाला कुखुरा हुन्छ बाख्रा पाला बाख्रा हुन्छ त्यस्तो ठाउँ हो नि त यो एग्रिकल्चर भनेको तपाईँको एक्सर्साइजदेखि लिएर कम्प्लिट प्याकेज हो क्या एउटा ह्युमेनको लागि अनि त्यो फार्मरले जुन चाहिँ मलाई रेस्पेक्ट दिएको देख्छ ओहो म त साँच्चै आफूलाई गर्व महसुस भयो साँच्चै अनेस्टै अनि त्यहाँबाट मैले फार्मिङको बारेमा स्टडी गर्न थालेँ मैले आफै
3: अनलाइन
0: नेचर वाइज चाहिँ हामी एउटा सोकिन फार्मर गाई गोरु पनि भइसक्यो छोडेर पाल्ने हिजो बाबुबाजेले पहाडमा तपाईँको गाई गोरु नबाँधिकन एक खोला नालामा चढेर गाई गोरुले आफ्नै काम गरेर आउँदो रहेछ त्यसरी पाल्थे आज युरोप त्यो गर्दैछ हामी के गर्दैछौँ मॉडर्न फार्म भनेर घरमा एउटा गाई बाँधेर 365 दिन उसलाई यातना दिएर होइन टर्चर दिएर एक ठाउँबाट ननिकालिकन एनिमल्स पाल्दैछ त छोडेर चराएर पाल्ने चलन थियो नि त त्यो खालको भूभाग पनि थियो अब आज त छरछिमेकको खुट्टा पर भने काटिदिने समय आइसक्यो यहाँ होइन जमिन त घटेको छैन उयो तर मान्छेको सोच घट्दै गयो जहिले पनि जीवनलाई चाहिँ पैसासँग तुलना गरेर पैसा चाहिँ फर्स्ट हो अनि यसले चाहिँ सुख ल्याउँछ भन्ने कुराले हामीले आफ्नो ब्याकवर्ड फ्यामिलीदेखि लिएर बाबुआमादेखि लिएर छोराछोरी सबै छोडेर त्यागेर एक्लो उहाँ भएर लाइफ बनाउनेमा छौँ क्या लाइफ छोडेर चाहिँ लाइफ बनाउँदैछौँ क्या यहाँ अहिले जसलाई सुन्नुहोस् नेपालको युथलाई सुन्नुहोस् मेरो त फ्युचर छैन नेपालमा म फ्युचर बनाउन जाने हुन्छ उसको आफ्नो फ्युचर छोडेर फ्युचर बनाउन जान्छन् क्या उहाँहरू मान्छेको जीवनमा त माया पो जरुरत छ त पैसा त सजीकरण गर्नको लागि आवश्यकता वस्तु
3: त्यो ज्ञान चाहिँ तपाईँलाई कहिले भयो तपाईँ आफैले पनि विदेश भोग्नुभयो
0: हो होइन 8-10 वर्ष जुन चाहिँ खालको बनिवासै हो नि त त्यो त बस्यो आफ्नै ठाउँमा केही कर्म गरेर गरौँ होला मैले त्यस्तो ठुलो चेन्ज देशको लागि कन्ट्रिब्युसन के गरेँ भन्ने कुरा छैन गरेको पनि छुइनँ होला म त मेरो बिहान बेलुका काम गर्छु हेर्नुहोस् दिन बिताउँछु होइन दिन बितेको थाहा हुँदैन हप्ता बित्छ तपाईँको घन्टा बिते जसरी महिना बित्छ तपाईँको दिन बिते जसरी वर्ष बित्छ यहाँ हप्ता बिते जसरी अब जीवन यति छोटो रहेछ होइन बितेकै थाहा पाइयो नपाइयो अब यो 17-18 वर्ष अँ 17-18 वर्ष भन्नुभयो तपाईँले ए हो र भन्ने जस्तो लाग्छ होइन तर बिति त हाल्दो रहेछ तर यो 17-18 वर्ष जुन चाहिँ मैले यो समाजसँग बिताएको छु वरिपरिको साथीभाइसँग बिताएको छु इमान्दारपूर्वक मेरो फ्यामिलीसँग बिताएको छु सुदीप गौतम भन्ने मान्छेलाई दमकमा चिन्छन् गाई पाल्छन् भनेर चिन्नुहुन्छ किसान भनेर चिन्नुहुन्छ त्यो मलाई गर्व लाग्छ त्यो त हिजो मलाई चिन्दैन थिए हेर्नुहोस् म आउँथेँ छु यहाँ प्लेनमा पैसा हुन्थ्यो एटिएम कार्ड काट्थ्यौँ एयरपोर्टमा यसो खुवाइयो भने दुई चारजना साथीहरू चिन्थे त्यो खाम्थे त्यहाँदेखि फेरि आएर आफ्नो झोला बिसाएर फेरि जाने बेला भइहाल्छ झोला बोकेरको अनि एउटा भेटनेरी पढेको साथीहरू थियो दुईजना मेरो मभन्दा सिनियरै हो अनि उनीहरूले होइन हामी त एग्रिकल्चरै पढेको गाई नै गर्नुपर्छ भनेर उनीहरूले अनि त्यसरी गर्यो अनि त्यही साथीहरू पछाडि अब एक एकजना गर्दै निस्क्यो पछाडि गर्दै जाँदाखेरि दुधको उत्पादन बढेन गाईहरूबाट जस्तै 10-12 लिटर दुध दिने गाईहरू एज इट इज 9-10, 8-10 यस्तैमा रह सीमित रह 6 वर्ष त्यो काम गरेपछि लु यो हुँदैन भनेर नि पछाडि मैले अब यो बारेमा फेरि स्टडी गर्ने सोचेँ मैले यो इन्डियामा एउटा केबिके भन्ने एउटा ट्रेनिङ बारामती जहाँ चाहिँ मरुभूमि छ फेरि तालिम लिने यस्तो ठाउँमा पुगेँ जता फर्क्यो त्यता मरुभूमि छ जता फर्क्यो त्यतै उत्पादन मात्रै छ क्या हाम्रो चाहिँ जता फर्क्यो त्यता हरियो छ त्यस्तो ठाउँमा तिनीहरू काम गरिरहेछ अब हामी चाहिँ फेरि रुइरहेको छौँ एग्रिकल्चरमा फ्युचर छैन भन्दै यहाँ 6 वर्षमा 50-60 वटाको 70 वटा बाछाबाछी गर्दाखेरि त्यही कुरा थिएँ सबै गाई बेचेँ मैले हेर्नुहोस् अब यो ब्रिड डेभलपिङ चाहिँ अनि गरियो अब हेर्नुहोस् आज पनि तपाईँहरूलाई मेरोमा टोटल गाई 400 छ 110 मिल्किङ काउ छ प्रेग्नेन्ट होला 70-80 वटा हिजोको हाम्रो बुबाहरूले गोठ पाल्दाखेरि आफै चर्ने आफै पानी पिउने बेलुका यसो नुन मात्रै हालिदिने त्यो आधा लिटर दुध पनि फाइदा हो क्या जुन चाहिँ बाबुबाजेले गर्नुभएको चिज चाहिँ मोडर्न भएछ क्या अनि ठ्याक्क अब आज त अझै युरोपले त के गर्छ भने यो घाँस हाल्ने पनि झन्झट हटाउँदैछ उनीहरूले ग्रेजिङमा जाँदैछ तर उनीहरूसँग ठाउँ छ
3: खुल्ला ठाउँमा
0: त्यो पनि घटाइदिनु भने ल हेर्न त दुध दुने मात्रै काम रह्यो हाम्रो अनि दुध पनि अटोमेटिक दुँदा भयो
3: आजभन्दा 20 वर्ष अगाडिको जिन्दगी र अहिलेको जिन्दगी चाहिँ सन्तुष्टिको हिसाबले फरक छ
0: एभरेजमा लाइफ जब तपाईँसँग एनर्जी छ किनभने तपाईँ आज कुद्नु पनि सक्नुहुन्छ उड्नु पनि सक्नुहुन्छ होइन रिटायरमा त तपाईँसँग एनर्जी हुँदैन त्यतिखेर के गर्नु मेरो जीवनकालभरि मैले फ्यामिलीबाट बाहिर बसेर मेरो परिवारबाट बाहिर बसेर मेरो देशबाट बाहिर बसेर चाहिँ एउटा घर बनाउनु चाहिँ मेरो फ्युचर हो त्यो त होइन नि त
3: अनि तपाईँले लगानी चाहिँ कसरी जुटाउनु भयो यत्रो ठुलो संरचना बनाउन गाईहरू
0: यो त यस्तो
3: आमदानीको कुरो गरौँ न
0: सानो दुईवटा गाई पाल्दाखेरि त्यतिखेर हामीले 1,05,000-10,000 रुपियाँ खर्च गरेर स्टार्ट गरेको अनि पछाडि गर्दै लाँदाखेरि यो मोडर्न फार्म गर्ने क्रममा चाहिँ ब्याङ्क जानै पर्यो नि त होइन ब्याङ्क जानै पर्यो नेपाल वाणिज्य ब्याङ्कको यहाँको म्यानेजर अनि उहाँ म्याडमहरूलाई यही घरमा मैले ल्याएर बुझाउँदाखेरि ए यस्तो यस्तो गाईको सपना सुनाउनेहरू थुप्रो हुनुहुन्छ उहाँ मेरो मामा पनि गोर्खामा च्याङ्ग्रीमा गाई फार्म छ उहाँ पनि बन्द गरेर अहिले प्लटिङ गर्दै हुनुहुन्छ भन्नुभयो यो अनि मैले ठिकै छ अब भएन यस्तो नि त एउटा डोरमा भएन अर्को डोर छँदैछ होइन कृषि विकास ब्याङ्कमा 20-25 लाख रुपियाँ भए यो त मैले पिस पिस जोडेको एकैचोटि वान टाइममा होइन यो राम्रो छ
3: लोन तिरिसक्नुभयो कि अझै बाँकी
0: होइन लोन त छ अब कस्तो भने यो अलिकति अलिक यस्तो भने यो इक्विपमेन्टहरू अलिक ठुलै पैसा खर्च हुन्छ क्या
3: अनि कमाइ पनि भइरहेछ कि तपाईँले पनि प्लटिङ गर्ने सोचिसक्नुभयो
0: प्लटिङ त म त मेरो म साह्रै विरोधी यो प्लटिङको होइन हुन त व्यवसाय सबैको आफ्नो आफ्नो हो
3: तपाईँले सोचेको जस्तो भएको छ कि छैन जुन
0: ए होइन सोचेको छ टाइम हामीले अझै म इन्भेस्टकै टाइममा छु स्टिल जस्तै 400 वटा गाई पालेको छ तपाईँको 100 वटाले दुध दिन्छ भने 300 वटा त मेरो लगन छ नि लेबर्स तर यो यो चल्ने चाहिँ यसरी हो है ल यो कसरी क्लिन गर्छ वान टाइममा एकैचोटि तपाईँको पुरैमा कम्प्लिट यसले क्लिन गरेर लान्छ.
3: अनि यसले गाईलाई डिस्टर्ब गर्दैन
0: गर्दैन त्यो गाईसँग ठोक्यो मानिलियो होइन. अहिले हेर्नु न त्यही गाई हेर्नु न गाई चाहिँ एकदम रिल्याक्समा यता आउँछ कि त धेरैचोटि गाई हटेन भने यो रोपिन्छ एकदम बिस्तारै. यसको मुभै यही हो त्यो फास्ट छैन
3: गोबर सोर्ने
0: यसरी चाहिँ क्लिन गर्छ अनि यसरी कम्प्लिट लिएर जान्छ. जस्तै त्यही गाईलाई हेर्नु एकदम युज छ यिनीहरूको आफै ट्रेन छ.
3: अनि त यहाँ चाहिँ आमदानी चाहिँ के दुध बेचेर हुन्छ कि गाई बेचेर हुन्छ कि
0: तिन ठाउँबाट आउनु दुध गोबर गहुँ र यसको बाछी. हामी चाहिँ अहिलेसम्म दुध बेच्न सफल भएको छौँ. अझै दुधको पैसा टाइम वाइज छैन अनेस्टली भन्दा होइन भने अब गोबर बेचेर र गाई बेचेर पैसा आएको दिन त नि हामी त नि अरबपति भइहाल्ने. अब चाहिँ गोबरमा लगानी गर्ने बेला हुँदैछ. नेक्स्ट इन्भेस्ट भनेको गोबरमा हुने भयो. हामी यो चाहिँ
3: तपाईँहरू बेच्नु भएको छैन
0: होइन हामी बेच्छौँ एउटा बाछी तपाईँको ब्याउने भएपछि हामी बुकिङ खोल्छौँ. वर्षमा दुई टाइम बेच्छौँ प्रेग्नेन्ट भएको सेक्सिमेन भनेको चाहिँ बाछी नै ब्याउँछ.
3: ए त्यस्तो
0: त्यो छ त्यो सेक्सिमेन हामी प्रयोग गरेको हुन्छौँ. जस्तै इम्पोर्ट यही बाछीहरूको कुरा गरौँ अब यिनीहरूलाई एआई गर्दाखेरि हामी त्यो के भन्छ त्यसलाई
3: बाछी नै जन्माउने प्रविधि
0: भनौँ न त्यो चाहिँ सेपरेट गरेर गरेको छौँ. अलिकति महँगो छ अनि त्यो चाहिँ हामी प्रयोग गर्छौँ.
3: ए भनेपछि यहाँ बाछा जन्मिँदैन
0: बाछा प्रयोग
3: होइन
0: नेचर एगेन्स्ट द नेचर छौँ तर अब के गर्नु अहिले चाहिएको छ. अनि तर हामी के ग्यारेन्टी गर्छौँ भने यसले 40% काम गर्छ गाईले आफै. त्यसको लागि जन्मेको दिनदेखि ब्याउने दिनसम्म तालिम दिएको छौँ नि त हामी 2 इयर्स हामीले त्यसमा समय खर्चेको छौँ. अर्को कुरो यिनीहरूको एभरेज प्रोडक्सन भनेको 7,000-9,000 लिटर भनेको 25-30 दैनिक त्यो गाईले दिनु पर्यो है. त्यो चाहिँ त्यसको ग्यारेन्टी दिन्छौँ. अनि भएन भने त्यो किसानलाई हामी यहाँ 5-10 दिन राखेर गाई यसरी पाल होइन भने नपाल भनेर तालिम दिन्छौँ उहाँहरूलाई इजी गरिदिन्छौँ. हिजो त यस्तो नि यो सबै त मैले सफर गरेको छु नि त मैले त्यहाँबाट पास भएर आएको छु. मैले भने हाम्रो रिसर्चै यसमा भएको छ. अब नेपालमा आउने फार्मरहरूलाई त कमसेकम हामीले जानेको नलेज त सेयर गरिदिनु पर्यो.
3: अनि यहाँको बाछी किनेर लाने चाहिँ यस्तै मोडर्न फार्म गर्नेले हो कि घरमा एउटा गाई पाल्छु दुध खान्छु भनेर लगेर पनि पाल्न मिल्छ.
0: जस्तै यो गाई लगेर कसै किसानहरूले बाँधेर पालिदिनु भयो भने त नि मेरो 2 वर्ष त के फरक के भयो त. जस्तै यो लेभलको यो हाई स्ट्रक्चर चाहिएन हामी म डिजाइन दिन्छौँ नि. दुईटा गाई पाल्नलाई पनि सानो आफ्नो स्पेस अनुसार कमसेकम यस्तो नि त यो गाईलाई उयो चिरा हो कन हुनु त पाओस् न खानु मन लाग्यो त्यहाँ खा बस्नु मन लाग्यो बस्नु पाओस् न पिउनु सिम्पल छ नि होइन. यो मोडर्न होइन क्या हाम्रो ट्रेडिसनल हो. जस्तै कम्फर्टको बारेमा कुरा गर्दा उसको आफ्नो फ्रिडममा त भयो
3: त्यसले चाहिँ प्रोडक्सन पनि राम्रो
0: अफकोर्स अफकोर्स राम्रो उसको हेल्थ हेर्नुहोस् एक्सर्साइज होइन अनि उसलाई पनि त रिलिफ फिल भयो नि त
3: खुसी
0: सबै हुन्छ आनन्द
3: दुध फेरि अर्को लट लान थाल्यो.
0: दुध होइन त्यो आँटेन होला आज उसको सानो गाडी दिएर आएको छ नि त त्यो यो 1,000 लिटरको ट्याङ्की हो एक टाइममा 2,000
3: दुध चाहिँ कहाँ जान्छ यहाँबाट.
0: यो अहिले चाहिँ हामी सुजल भन्ने डेरी पोखरामा सुन्नुभएको छ सुजलमा दिन्छौँ
3: यहाँबाट पोखरा जान्छ
0: हजुर. अनि 400-500 लिटर दुध चाहिँ हामी आफै बेच्छौँ यहीँ दमकुन खुल्ला. त्यस्तै चान्स हेरेर
3: पोखरा त टाढा भएन दिनदिनै दुध बेच्न जान कस्तो
0: होइन टाढा भएन भन्दा उहाँहरू आफै आउनुहुन्छ उहाँहरूकै गाडी हो. म चाहिँ यहाँ यो फार्मभित्रको मात्रै ग्यारेन्टी क्वालिटी हाइजिन सबै यो गेटबाट बाहिर निस्किन्छु उहाँहरूको ग्यारेन्टीमा म जान्दिनँ त्यसमा. यो चाहिँ अब अर्ली कालिम्पोङ बाछीहरू सबै होइन ल यो चाहिँ सबै सेक्सिमेनहरूबाट निस्केको बाछीहरू
3: यिनीहरूले पनि साइलेज नै खान्छन् कि
0: अर्थात् यिनीहरूलाई चाहिँ एकदमै अघि तपाईँलाई म 2 वर्षको तालिम भन्दै थिएँ नि पानी छ होइन त्यहाँ पराल या यसो अलिकति अन्न अनि उनीहरू आजदेखि जन्मेको दिनदेखि पानी खानु सिक्नु पर्यो त्यहाँ घाँस खानु सिक्नु पर्यो भरे बेलुका चाहिँ तपाईँको दुध बिहान बेलुका 2 टाइम दिन्छ.
3: मनपर्छ तपाईँलाई
0: यो त मेरो पेसन हो नि सर यो मेरो सोख हो मैले एकदम सोखले गरेको चिज हो.
3: तपाईँलाई कलेज पढ्दा स्कुल पढ्दा चाहिँ के गर्छु भविष्यमा भन्ने थियो?
0: होइन, भविष्यमा त मेरो मिसेसै मेरो क्लासमेट हो। अनि पहिले क्लासमा चाहिँ वाट इज योर होबी भनेर सोध्ने चलन थियो क्या सर। त्यतिखेर सोद्धा चाहिँ फार्मिङ नै भन्दै रहेछु क्या। अब मलाई अहिले भन्छ नि त अब क्लासमेटहरूले साथीहरूले, तर त्यतिखेर नै अलिअलि कसैले डक्टर कसैले के भन्दाखेरि त चाहिँ फार्मिङै भन्थेस।
3: बुवामा नि
0: मेरो बुवा फार्मर हो। मेरो बुवा त यो गाउँको यो गाउँमा पहिले गाई पाल्दा उच्च नसल उसमै आउनुहुन्छ क्या। जस्तै त्यो टाइममा 10-12 लिटर दुध दिने चाहिँ गौतमको घरमा मात्रै हुन्छ गाई भन्ने एउटा ट्रेन्ड थियो क्या।
3: बुवाले अलिअलि
0: मैले त तपाईँको क्लास फोरमा पढ्दाखेरि म यहाँ गाई दुहेर साइकलमा दुध बेच्थेँ नि सर। दमक क्लास फोरको नानीहरूले अहिले गर्छु त।
3: अनि पढाइ कति गर्नुभयो तपाईँले?
0: मैले प्लस टू मात्रै गरेँ पढाइ।
3: त्यसपछि
0: त्यस पछाडि त त्यही जीवन बुझ्नु लागेछ नि त।
3: कसरी बुझ्यो जीवन?
0: मैले त्यही त अब जागिर पैसा कमाउनुपर्छ होइन, एउटा फ्युचर यहाँ छैन भन्ने ट्रेन त त्यतिखेर पनि थियो रहेछ नि। हामी जन्मिँदा राजा भएर जन्मिएको, किसान भनेको जन्मिँदै ऊ राजा आफ्नो खाने सोखिन पुरा शोकसँगको छ। सबै किसानको कुरा गर्दैछु म। अनि जागिर गर्नुतिर लाग्यो। अब तेलदेखि लिएर सबै किन्नु पर्दाखेरि त्यो जागिरले के पुग्छ र
3: किन त्यस्तो भयो जस्तो लाग्छ तपाईँलाई? दुखी पेसा जस्तो तपाईँ त अब अहिले गाडी चढ्ने किसान,
0: अनि
3: गाडी चढ्ने किसान नै बन्न सकिँदो रहेछ नि त।
0: किन सकिँदैन त? गाडी कुदाउनु चाहिँ त्यत्रो ठुलो काम हो र फार्मर भएर सोच्ने त्यो आवश्यकै छैन त। तर चाहिँदाखेरि त किन सक्दैन? अघि मैले होइन भन्नु फार्मर भने चाहिँ मेरो भ्यालु अर्कै भयो त्यहाँ। त्यहाँ कसरी इज्जत गर्यो भने ओहो यो त राजा महाराजा जस्तो पो रहेछ
3: किसान भने।
0: अनि के चाहिँ त रहेछ त भनेर पछाडि म युगो त गइयो। अनि म फार्मिङ भएर बुझ्नु तिनीहरूमा जाँदा वास्तवमै त्यस्तै रहेछ क्या त्यहाँको फार्मर। अब जो त्यो फार्मर बन्नै नसक्ने, हेर्नुहोस् एउटा मान्छेसँग तपाईँको 40 बिघा 50 बिघा 100 बिघा जग्गा चाहियो। अब हाम्रो पो यहाँ 1 बिघा 2 बिघा 10 कठामा फार्मर भइएको छ त। हामी त एक खालको शौकिन फार्मर रहेछ। उनीहरू त त्यो शौकिन फार्मर त झन् कल्पनै नगर्दा पनि हुन्छ युरोपमा, कल्पनै नगर्नुहोस् है। किनभने गाई जन्मियो तपाईँले आजै बाछा दर्ता गर्नुहोस्, एउटा बाख्रा जन्मियो अहिले दर्ता गर्नुहोस्, कुखुरा काट्ने हुनुभयो पहिले जानकारी गर्नु पर्यो म भाले काट्दैछु भनेर, अब एउटा खसी काट्नु पर्यो सल्टर हाउसमा लानु पर्यो। हाम्रो त के छ र त्यो? तपाईँ आउनु पर्यो साथी आज फुर्सद छ एउटा भाले काट्नुमै खाउँ भन्दा कसैलाई सोध्नु पर्दैन, हामी खसी काट्छौँ सोध्नुपर्छ। यो फ्रिडम यो आनन्दित किन नेपालको फार्मरले नबुझ्यो? यो कहाँ सम्भव छ? यो बुझाउने मान्छेको मेरो एउटा गुस भन्ने फार्मर छ, गुस हो उसको होइन। अब त्यो मान्छे मेरोमा आएको छ यहाँ, मसँग धेरै दिन बसेर काम सिकाएको छ उसले मलाई यो क्याटल फार्म गर्नु। म उसकोमा गएँ क्या 3-4 वर्ष अगाडिको, अनि उसमा गएको हिस्ट्री सोध्छु कति भयो भन्दा 150 इयर्स भयो भन्छ। अनि हाम्रोलाई नेपालमा आएर सोध्यो कति भयो भने 6 महिना भयो, ढक्कै छैन भन्छ। अनि कसरी हुन्छ त? समय बिताउनु पऱ्यो नि कुनै चिजमा। अनि तर आजको जेनेरेसन के चाहन्छ, या आजको वर्ल्ड या आजको ह्युमन के चाहन्छ भने तपाईँले कति हार्डवर्किङ गरेर तपाईँ ठाउँमा पुग्नु भएको छ त्यो त्यसको रेस्पेक्ट छैन। तपाईँभन्दा खतरा हुनु पर्यो यो आज रात कटाएर भोलि बिहान हुने बेला। मसँग टाइम पनि छैन, भोलि नै हुनुपर्छ मैले। यस्तो छ क्या आजको खास। मेरो अफिस बन्द छ होइन, तर यो अफिस चाहिँ कम्प्लिट भएको छैन, यस्तै छ, यस चौतारै छ, यतै बस्छु।
3: अनि यो किसानको अफिसमा चाहिँ के हुन्छ?
0: किसानको अफिसमा किसान हुन्छ त्यहाँ। अब यसरी किसानहरू आयो भने गफ हुन्छ हाम्रो हप्तामा 2 डेज चाहिँ। यहाँ घिउहरू पाइन्छ, पनिरहरू पाइन्छ। योमा चाहिँ के छ भने यस्तो खालको फार्महरू छ क्या, तपाईँको काम गर्ने गर्ने 7 दिन अनि 7 दिनमा 2 दिन खोल्ने, त्यसरी। अब सोच चाहिँ त्यसरी छ। अब मैले त सुरु गर्छु, मेरो छोराहरूले चाहिँ मैले बेच्ला यो कन्स्ट्रक्सन अब यो 17-18 वर्षमा चलिरहेको छ, कहिले सकिने।
3: छोराहरू चाहिँ के भन्छन्? किसान नै भन्छु भन्छन् कि
0: अहिलेसम्म त फार्मरै भन्छन्? भरे सोध्नु नि तपाईँहरूले। हामीलाई गलत बुझाइयो। म के भन्छु भने मैले त दुःख पाएँ पाएँ हेर बाबु, नपढेर यो गायिका किटिङ गरेर त चाहिँ दुःख नपाए भनेर प्राइभेट स्कुल हालिदिनु भयो नि त। त्यो डाइलग क्या घरमा बिहान सुन्नु अनि होला पनि किताब पल्टायो किसानको बारेमा पढ्नु पर्यो भने अनि बाङ्गो टोपी परेको फोरी पेन तलमाथि भएको होइन खुट्टामा चप्पल नभएको त्यो किसानको
3: चित्र
0: छ ल। त्यो किन भयो भने त्यो आनन्दित चाहिँ केमा क्याप्चर गर्नु, केमा लेख्नु, कसले गर्यो? कसको मेन्टल दिमाग कति स्ट्रेसमा छ भनेर के लिन आफ्नो त्यो ल भन्नु एब्रोडमा लाइफ छ फ्युचर छ भनेर जाने कमेर त्यो मान्छे वास्तवमा रिल्याक्स छ नि त अनि हाम्रो फेरि अर्को समाज कहाँ झुट बोल्नु थाल्यो हामीले आफूले आफूलाई भने मलाई पनि लाज हुन थाल्यो क्या मेरो छोरो चाहिँ किसान छ भन्नु मेरो छोरो त भर्खरै क्यानाडा गएको छ नि गर्व छाती फुलाएर अझ गाउँमा गएर चौतारामा बसेर होइन उसले चियाको पैसा पनि तिर्दिन्छन् तर अब चाहिँ अलिकति समाज सुधिँदैछन् किनभने मर्दा पनि पाँच दिन हप्ता दिन चिज के अरे चिसो ठाउँमा बसेर पर्खिनु पर्ने भयो क्या अब छोराछोरी आउँछन् कि कहिले आउँछन् आज के ट्रेन देख्छु भने गाउँमा मान्छे मर्छन् राम्रो परिवार राम्रो फार्मर उसलाई ए अब मर भनेपछि यसो मलाई मिलानलाई तयार हुनु पर्यो नि होइन अरे अब पाँच दिन पछाडि भयो त छोरो आउँदैछ उसले पर्ने त तेह्र दिनको काम सकेर छोरो आउला अनि त्यसको लागि हो त मानव जीवन त्यसको लागि हो त हाम्रो नेपाली समाज त्यो हो हाम्रो फ्युचर म हिजो ठाउँ मलाई नि भयो मेरो साथी बितेर उहाँ किसान हुनुहुन्थ्यो उहाँको छोरा एकजना क्यानाडा एकजना अस्ट्रेलिया ऊ बित्यो अब बिचरा ऊ छुट्टै आउँदैन दुई तिन दिन लागेको अब हिजो चार दिनमा हामी नदी लग्यौँ अब यहाँ गाउँभरि अहिले घुम्यो भने बुढाबुढी मात्रै छन् हुन त म पनि हिजोको समयमा गएकै हो तर बेलामै आइयो बेलामै बुद्धि आयो
3: त्यो घोडा चाहिँ किन पाले चढ्ने पनि हो कि हेर्ने मात्रै
0: होइन चढ्ने चढ्ने नि
3: ए हो र
0: भर्खरै ल्याएको
3: ए कहाँबाट ल्याएको
0: इलामै हो
3: ए के गर्दा यतिकै रमाइलो गर्न चढ्ने कि कहीँ गरौँ गरौँ यहाँ
0: होइन यसो गोठ घुम्नु वरिपरि स्टार्ट भयो मिल्किङ उहाँ चाहिँ प्राविधिक हो यो फार्मको टेक्निकल केही इस्यु भयो भने उहाँलाई चाहिँ इन्डियाबाट ल्याएको मैले र यो अलिकति कामहरू कन्स्ट्रक्सन सकेर अनि त्यो टाइमभरिलाई चाहिँ उसलाई हेर्नु चाहिँ अर्को भाइले हेर्छ भर्खर उसले पढिसकेको भएर अब उसको प्र्याक्टिकल छैन नि त म पनि त त्यसो त पढेको होइन प्र्याक्टिस थियो

0: गाई हेर्दा गाईसँग काम गर्दा होइन समय बितेको थाहा हुँदैन, अनि आनन्दित छ र त समय बित्छ र नि। अब यिनीहरू दुएर गएपछि हेर्नुहोस्, अघि दुन आउँदा त्यसको फाँचो एकदम भरिएको थियो, अब झुम्रो जस्तो भयो। अनि यो ब्रेडहरू भनेको चाहिँ कस्तो रहेछ भने एक खालको दुध दिइराख्ने लङ टर्म, अनि हामी त्यसो गर्दाखेरि कमर्सियलाइज भयौँ नि त, के गर्दैन गाई
1: भन्नु के गर्छ तपाईँलाई हिलो भएर दौड्या होइन र अनि आत्या जस्तो
0: दौडाउँछ नि, फुर्ती छन् एक्टिभ छन्।
1: तपाईँ तालिम प्राप्त गाई होइन त, अहिले सबै गाईबाट कति दुध उत्पादन हुन्छ डेली?
0: अहिले चाहिँ हामीसँग त्यही 2200-2300 जति होला आजको दिन, हिजोको रेकर्ड।
1: दुधको भाउ बजार चाहिँ ठिक छ?
0: दुध बेच्दाखेरि आजभन्दा 5-6-7 वर्ष अगाडि पनि 65 दुध बेचिन्थ्यो। त्यतिखेर मार्केटमा तपाईँको कन्सन्ट्रेट फिड भनेको 32 दाना भनेको 30-32 र मेटेरियलकै कुरा गरौँ न, मकैको पिठोको कुरा गरौँ या पिनाको कुरा गरौँ, आज पनि म दुध त्यही 65-70 बेच्दैछु 6-7 वर्ष अगाडिदेखि। अहिले पनि 30% त्यो फिड चाहिँ अब डबल भयो क्या तपाईँको। अब त्यो समयमा मकैको पिठो भनेको 1200-2400-2500 पाउँथ्यो, अब अहिले त्यही मकैको पिठो पनि तपाईँको 4000 पुग्यो। अब हाइजिनको लागि तपाईँले देख्नु नि, सरसफाइदेखि लिएर कसैले दुध छुएर कहीँ छुनु पर्दैन। बेलचन्दाको चाहिँ आफै हामी आफै प्रोसेसिङ गर्छौँ, प्रोसेसिङ मिन्स अब आफै फलाउँछौँ है, सुकाउने सुकाएर
1: सिन्की सिन्कीको स्वाद लाग्यो मलाई,
0: होइन अमिलो भयो
1: है तर मन पर्यो टेस्ट
0: वा यसको फ्लेभरै त्यही हो,
1: चिजै अमिलो
0: अमिलो हो। इङ्ग्लिसमा यसलाई के हेबस कप हो कि के भन्छ, युरोपतिर चाहिँ यत्रो यत्रो कपमा दिन्छ अनि तपाईँको $5-6 लिन्छ। हामीसँग कति छ त प्योर चिज, त्यसको टेस्ट मन नपरेर बर्गर खानु गएर ढिलो पाएँ म 3 बजी उठ्छु जहिले। सामान्य त अब त्यस्तै केही छ भने त्यो अलिक छिटो 2 बजीसम्म कहिले काहीँ उठ्छु होइन, अब 2 बजी भन्यो भने त मिड नाइट भन्छ अहिले बजारतिर,
1: राति 2-3 बजी उठ्ने
0: राति नभन्नु बिहान 3 बजी चाहिँ मेरो रेगुलर हो होइन। हाम्रो 4 बजी मिल्किङ स्टार्ट हुन्छ बिहानको, म एक्सर्साइज केही गर्दिनँ, दिनमा 10-12 किलोमिटर त्यसै हिँडिहालिँदो रहेछ, तर बेस्ट लाइफ हो क्या यो। अब कहिले काहीँ मेट्रो लाइफ जस्तै सिटी लाइफमा गयो, कहीँ गइन्छ काठमाडौँ गयो पोखरा गयो भने यति बोरिङ हुन्छ हेर्नुहोस्। किनभने म उठ्छु बिहान 3 बजी, अब त्यो बिहान 3 बजीदेखि त्यो 6-7-8 बजाउनु यति त्यो दिन मलाई त्यो होइन, त्यो दिन होइन अब महिना महिना लाग्छ, त्यो बित्दैन केही गरेर त्यो समय निस्किँदैन।
1: तपाईँ विदेश छोडेर अब किसान बन्छु भनेर फर्किँदा बुवाको चाहिँ के थियो प्रतिक्रिया?
0: त्यतिखेर त मैले सल्लाह लिन किनभने मलाई कसैले दिने गरेको थिएन क्या, अनि मैले गाई ल्याएँ, म चाहिँ त्यहीँ आइहालेँ क्या, म बसिहालेँ त्यहीँनिर, म जाँदै गइनँ। अब आमाले चाहिँ के भन्नुहुन्थ्यो भने, अब यो दुःखी पेसा हो, मैले हामीले नि यस्तो गरेँ साह्रै दुःख गरेँ जीवन, तैँले पनि फेरि यही सुरु, अब दुईवटा गाई ल्याएर फेरि गाई परवर पगा लगाउँदा त दुःखै देखिन्छ नि त, त्यो एउटा इमेजिन गरौँ न होइन। अब मजाले अब बाहिरतिर बसिरहेको मान्छे उहाँहरूको ठाउँमा उहाँहरू सही नै हो, म सही भयो भएन भन्ने कुरो त भोलि मेरो छोराहरूले मेरो छोरा या मेरो नाति नातिनाले चाहिँ अब 150 वर्ष भएर एक पाथी भएर डेरी फार्म भन्ने भयो भने चाहिँ म सक्सेस हो भनौँ न। ए गाई चाहिँ कसले पाल्ने, भाइले पाल्ने कि बुवाले? भाइले पाल्ने त ठिकै, बाउले पाल्ने त भयो, छोडिदिउँ भनौँ नि। अब सुन न, ठिकै छ, गाई पाल्ने भने पहिले गाईको बारेमा बुझ्नु पर्यो, अनि यहाँ हाम्रो चाहिँ अब भाइलाई गाई दिनु आजको भोलि त हुँदैन, तिमीलाई थाहा छ यहाँ बुकिङ गर्नुपर्छ, अनि कस्तो गाई चाहिने, कति क्षमता, दुध कतिसम्मको होइन। मसँग त त्यस्तो गाई छैन नि, त्यसो भने
2: त
0: सबै 25-30 लिटर भन्दा माथिको ल। त्यसो भने तिमी एकचोटि आउनु होइन, अनि बसेर सल्लाह गर्नु पर्यो क्या, पहिले गाई किन्नु भन्दा नि अगाडि गाईलाई बुझ्नु पर्यो। तालिम लिनु पर्यो। अब मेरोबाट यहाँबाट गाई लगेपछि अब फेरि तिमीहरूलाई फेलियर हुनु छुट छैन। हुन्छ भाइ, तिमीहरू समय मिलाएर आऊ न, कहिलेलाई हुन्छ कि, तर आज भोलि चाहिँ छैन। ल भाइ ल। सामान्यत सेलेक्सन चाहिँ दुधकै आधारमा गर्छन् क्या, जस्तै मलाई 20 लिटर दुध दिने या 30 लिटर या 40 लिटर भन्ने मात्रै कुरा अहिले फार्मरको माग छ। तर ब्रिडमा धेरै कुराहरू हेरिन्छ क्या, जस्तै गाईको एज, काल्भिङ, अनि खुट्टा, लङ फर्म, अब होइन कन्सेप्सन, धेरै कुराहरू छ, टिथ, जस्तै अर्डरको साइज। तर अब अहिले हाम्रोमा चाहिँ मान्छेहरूले कति दुध दिन्छ जस दुधको लागि, अब आउने नयाँ फार्मरहरूसँग चाहिँ त्यो लेभलको नलेजहरू छ, नभए त गाई त हामीले उहिलेदेखि पालेको नि भन्ने खालको कुरा चाहिँ गर्नुहुन्छ। तर गाई त सबैलाई थाहा छ, सामान्य गाई होइन, गाईमा धेरै धेरै कुराहरू हुन्छ। यो चाहिँ तपाईँको ब्रिड के अरे गिर भन्छ, एकदमै फ्रेन्डली हुन्छ यिनीहरू। अनि दुध चाहिँ तपाईँको यसको चाहिँ अहिले इन्डियामा चाहिँ के ट्रेन्ड चलाएको छ भने, यसको दुध भनेर जस्तै आइसी 150-250 रुपियाँ लिटरले बेच्छ नि। अनि अब भोलिको दिनमा के हो के हो, अनि हामीले नि यसको रिसर्च त गर्दै गर्नु पर्यो नि त, केही अर्कै आउँछ कि भनेर अहिले हामीले 3-4 वटा
1: अनि यिनीहरूको माउ चाहिँ
0: बिउ हामीले ल्यायौँ, अनि हामीसँग भएको जर्सी गाई छ नि जुन चाहिँ त्यसमा क्रस ब्रिड गर्दै, प्योरमा छैन तर अब बिस्तारै बिस्तारै
1: 2-3 जेनेरेसन
0: सेभेन जेनेरेसन
1: है
0: हजुर।
1: गिर हात चाटी हाल्दो रहेछ
0: यो चाहिँ, एकदमै डरो खालको छ नि गाईहरू
1: हेर्दै अलि हेर्नु न, त्यो ठुल्ठुलो त्यो गोरु गाडा तान्ने गाई
0: लडाएको
1: जस्तो।
0: यसको दुध खाएर बुद्धि चाहिँ नआउला कि, बल मात्रै आउँछ कि, त्यस्तो भन्छ नि, गाईको दुध खाएर गोरुको बल आउँछ।

0: बाटो छ नि त होइन त्यो सबै थोक हुनु पर्थ्यो तर हाम्रोमा अब बन्दै छ. आज बिहान जन्मेको थियो एउटा गाई कि खै हिजोको ए हिजो चिनिँदैन नि उहाँ गएपछि त ऊ त एक्टिभ भयो नि.
1: अनि त्यसले आमाको दुध खाँदैन त्यो बाछा? होइन
0: त्यही आमाको दुध चाहिँ हामी 7 डेज खुवाउँछौँ.
1: ए अनि त्यसलाई आमाकै थुनबाट खान्छ कि त्यसलाई बोतलबाट खुवाउँछ?
0: होइन यिनीहरूले दुन्छन् अलगै अनि लगेर.
1: ए उसले आमासँग बस्ने झुन्डिनी खेल्ने चाहिँ गर्दैन उसले?
0: त्यही 24 घन्टा मात्रै के साह्रो यिनीहरू चार्न थाल्यो.
1: आमै चिन्दैन नि त्यसले चाहिँ? होइन
0: चिन्दैन, हामी मात्रै चिन्छौँ.
1: गाईको यो गाईहरूको आयु चाहिँ कति हुन्छ? नेचुरल
0: नेचुरल आयु चाहिँ यिनीहरू लगभग धेरै दुध दिने गाईहरू अलिक लामो समय टिक्दैन. जसले तपाईँको 40-50 लिटर दुध दिन्छ नि यिनीहरू भनेको त्यही 8 वर्ष जति. तर अब यो सामान्य हामीसँग भएको गाईहरू चाहिँ 10-12 वर्ष 15 वर्ष. घाँसको काम गर्ने केटा भर्खर आयो क्या, यिनीहरू चाहिँ घाँस हाल्छ. यो के भन्छ घाँस हाल्ने मेसिनहरू होइन, यसले चाहिँ वान टाइममा एकै खालको घाँसहरू एउटै उपलब्ध गराउँछ क्या. जस्तै यहाँ बसेर खाएको गाईले पनि पल्लो छेउमा बसेर खाएको नि एउटै क्वालिटीको एउटै मतलब मिक्सअप खायो. हाम्रो गाईलाई के ढुक्क छ भने आज रात पर भोलि उज्यालो हुन्छ खानु त पाइहालिन्छ भने ढुक्क छ. खाना कहाँबाट आउँछ, कसले दिन्छ, चिन्ताको कुरै छैन. यो चाहिँ मकै चाहिँ फेरि खाने मकै हुन्छ नि जब, अनि त्यो बोट र मकै दुइटै काटेर चपिङ गरेर हामी स्टोर गर्छौँ. साइलेस भन्छ यहाँनिर गाईलाई खुवाउँदाखेरि सुरुमा यसले गलत गर्यो अन्नको मतलब नाश गर्यो भन्ने खालको, अब यस्तो खालको गाउँमा होइन.
1: अनि गाईको चाहिँ 12 महिना आएर यही हो,
0: यही हो. केही रेडिमेड फिडहरू चाहिँ युज गर्छौँ, जस्तै मस्टर्ड केक, मकै, अनि तपाईँको नुन, मिनरल्सहरू एक्स्ट्रा. पहिले म यहाँबाट तपाईँको 50-60 किलोमिटर टाढा मकै रोपेर ल्याउँथेँ, म आफै ल्याउँथेँ, म रात बजी राति हुँदै काम गर्थेँ. मैले भने आजको दिनमा त्यही फार्मर छन् उहाँहरूले मलाई दिनुहुन्छ. हेर्नुहोस् एउटा रेट तोक्छौँ हामी आफ्नो फार्मर, हामी कसैलाई लस नहोस्, उहाँहरूलाई के ग्यारेन्टी छ भने मेरो मकै बिक्री हुन्छ. मलाई के ग्यारेन्टी छ भने मसँग फार्मर छन् उहाँहरूले मकै दिनुहुन्छ. त्यो हाम्रो एउटा इमान्दारी त मसँग धेर चाहिँ 40-50 जना फार्मर चाहिँ कस्तो हुनुहुन्छ भने म यहाँबाट गाई पनि दिन्छु दुध दुएर खानु, मलाई भोलिको दिनमा तपाईँहरूले भयो भने एउटा बाछी दिनु, रिटर्न चाहिँ दिनु, त्यसको उयो चाहिँ दिनुहोस्. उहाँको पनि नसुसुझा गरेर भोलि उहाँले पनि 10 गाई बनाउनु भने उहाँको पनि उपलब्धि. उहाँको यहीँ हो, त्यो एउटा भाइ इलामको, त्यो अर्को भाइ परका सानो पोखरे माथि 5 थर, अर्को ताप्लेजुङ, म पनि ताप्लेजुङको. गाईहरू चाहिँ युएसको यिनीहरूलाई यही क्या, यही कम्फर्ट छ क्या. यो यसमा चाहिँ फेरि इलेक्ट्रिक छ, इलेक्ट्रिक भने त्यो झट्का क्या, मैले
1: होइन
0: हात्ती लाउने पनि होइन, यो चाहिँ चटक्क बल्छ मात्रै क्या. अँ त्यति हो.
1: आहा सबजना आएको तपाईँलाई देखेर खुसी हुँदै आएको
0: यिनीहरू त एकदम. यो यसले गर्दाखेरि यिनीहरू बिचरा पर बसिरहेको छ. यो यो
1: ए झट्का हुन्छ,
0: यो झट्का हुन्छ.
1: तपाईँको रियाक्सन हेर्नु न,
0: यतातिर आएपछि यिनीहरू हिजो गर्छ. यो जस्तै अब 6 महिनादेखि 9 महिनाको बिचको बाछीहरू
1: पनि आएन जस्तै.
0: हजुर एकछिन बस्नु सबै आउँछ यिनीहरू
1: आइसक्यो पनि.
0: यिनीहरू त घाँस खानु भयो नि ल.
2: साँझ सीता क्याम्पस पढाएर फर्किन्छिन्, क्याम्पस बाहेकका खाली समय फारममै बित्छ.
0: यो गाडीको पछाडि हेर्नुहोस् न,
1: ए एस फार्मर उहाँले त किसान हो. म भन्नुहुन्थ्यो तपाईँ चाहिँ अब हामीले कलेजको पढाउने अध्यापक भनेर चिन्ने, किसान भनेर चिन्ने त तपाईँलाई.
3: पढाउनु थालेको 15 वर्ष भइसकिसक्यो. अब पहिले पढाउनु थालेको क्याम्पस पढाउने भन्दाखेरि एक खालको जुन पेसन नै भनौँ न, पढाउनेमै टिचिङै गर्ने भनेर पढ्यो. तर जब यता एग्रिकल्चर फिल्डतिर उहाँको पेसन हो, उहाँलाई त मैले सपोर्ट मात्रै गरेको. तर अब गर्दै जाँदाखेरि यसैमा बिजियो, यसैमा जाँदै गइयो, त्यस पछाडि चाहिँ पढाउनुमा भन्दा पनि यहाँ मजा लाग्न थाल्यो. अब जस्तो पढाउँदाखेरि प्र्याक्टिकल्ली अरूले बनाएको थ्योरीहरूलाई नै पढाइने हो. यो चाहिँ मैले के बेच्दैछु भन्ने कुरा यो

0: बेच्दा पनि आनन्द आउँछ क्या, किनभने त्यो दुध कसरी निस्किएछ मलाई थाहा छ नि त।
1: अनि सुरु गर्दाखेरि चाहिँ उहाँको प्यासनसँग तपाईँको प्यासन म्याच भएको थियो कि थिएन, तपाईँलाई झर्को लागेको छ के गर्नु थाले होला यो?
0: होइन होइन, मलाई त्यस्तो पनि केही थिएन, अब बुढा मन पर्यो पछाडि, बुढाको इन्ट्रेस्ट त्यसै पनि मन पर्यो, तर के चाहिँ थियो भन्दाखेरि अब मेरो चाहिँ इन्ट्रेस्ट चाहिँ होइन, अनि पहिले त गर्छु भन्दै गर्दाखेरि विश्वास पनि लाग्यो होइन।
2: हामी क्लास फोरदेखि चाहिँ सँगै पढ्यौँ।
1: अनि माया बसेको चाहिँ कहिले?
2: त्यसको अर्कै कहानी छ, म मास्टर्स गर्दै गर्दाखेरि चाहिँ उहाँले उहाँको साथीसँग चाहिँ सीता बिहा गर्छस् भन्दै सोध्नु भएको थियो, अनि पछाडि मैले होइन साथीको न्यु लिएर आफै चाहिँ भने होला तैँले भन्थ्यौ, हामी त नै थियौँ त्यति बेला, अनि पछाडि त्यतिकै बिहा गरियो। फर्म थालेदेखि नै खोइ दुःख भनेर त्यसरी दुःख चाहिँ चरमै आएको हो, तर त्यो दुःखलाई दुःख चाहिँ मानिएन, त्यो भएपछि फिल चाहिँ खासै आएन। सुरु सुरुमा नाफामै जस्तो देखिन्थ्यो, पछाडि जति गर्छौ चार महिना भइसक्यो लस लस लस लस लस पनि फेरि फेरि हेभी लस हुँदै गयो, दुधको पैसाले दाना पनि खुवाउनु पुग्दैन, यता गाई बढिरहेछ र पनि लस्टै मात्रै हुन्छ, अनि के रहेछ भन्दा नि अब यसलाई अलिकति भास अध्ययनै गर्नुपर्ने रहेछ भनेपछि उहाँ इन्डिया बारामती जानुभयो। अनि त्यहाँ गइसकिसके पछाडि उनीहरूले सित गाई त यसरी चाहिँ पाल्नु पर्ने रहेछ त भन्ने भयो,
1: सकिँदैन रहेछ भने पुरानै शैली थियो,
2: पुरानै शैली थियो,
3: बाँधेरै पाल्ने
2: स्टाफहरू नै 15-16 जना थियो त्यति बेला, यो अब यत्रो गाई छ अब यहाँनिर
3: कामै सकिँदैन थियो,
2: अनि आज हामी अब
3: लाइन मात्रै राति 12 बज्छ होइन, अब तपाईँको केही मिसिन बिग्रियो राति 12 बज्छ, अहिले लगभग कति बज्यो 5:30, अब बेलुका काम सक्यो, अब यो मिल्किङ मात्रै
2: छ। यहाँ अहिले तपाईँहरूले देखिराख्नु भएको छ गाईले लगभग उसको 70% काम गाईले आफै गर्छ, आफै खान्छ, आफै बस्छ होइन, आफै पानी खायो, आफै घुम्यो, अब यहाँनेरि चाहिँ मेन पावर कम भयो, एउटा फाइनेन्सियली अब कस्टिङ चाहिँ हाई भयो, यहाँ इन्भेस्ट बढी भयो, तापनि त्यो ट्रेडिसनल वेमै गरेको थियौँ भने त हामी अब 2 वर्षमा त हामी भाग्ने अवस्था आइसक्थ्यौँ नि। मेरो बारी हेर्नु भएन,
1: बारी त खासै देखाउनु भएन, घाँस बारी देखाउनु
3: भयो,
2: किचन बारी कलेजबाट आएर अन्तदेखि मेरो बेलुकाको टाइम भनेको एकाउन्टिङ, अब के छ दिनभरिको हेर्छु
1: किताब सबै त्यहाँनिर राख्ने हो,
3: उसले मास्टर गरेको छ मैले पढेकै छैन, त्यही भएर मास्टरले
2: उहाँले के समस्या भन्दाखेरि नाइ भन्न सक्नुहुन्न, एकाउन्टमा बस्ने मान्छेले नाइ भन्न सकेन भने के हुन्छ भन्नु त,
1: गाईको प्राविधिक कुराहरू पनि तपाईँलाई सबै आइसक्यो होला अहिले त
2: लगभग, अब यस्तो नि त हामी उठ्दादेखि सुत्दासम्म गाईको देखिबाहेक अरू विषयमै हुँदैन होइन, अनि त्यो भएपछि घाँस कुन बेला लाउने, स्टाफहरू कसरी म्यानेजमेन्ट गर्ने, कसले के गर्दैछ के हुँदैछ, गाईको हेल्थ कुन गाईलाई के आउँदैछ समस्या भन्ने पनि थाहा हुन्छ, त्यो सबै थाहा हुन्छ। हामी नेदरल्यान्ड गर्थ्यौँ, अन्त नेदरल्यान्ड गएको बेलामा त्यो एउटा फार्मै हेर्न गएको, फुल फेजमा अटोमेटिक क्या, रोबोटै मिसिन दुध दुने पनि, रोबोटै घाँस हाल्ने पनि, त्यहाँ हामीहरू भित्र छिर्दाखेरि जम्मा 3 मात्रै थियौँ क्या, मान्छे छैन, अब कस्तो मजाले फराले त्यो गाई बस्ने बेडहरू पनि माथिबाटै मिलाइदिएको हो, त्यस्तो खालको थियो, तर अब त्यहाँ त्यत्रो ह्युज लगानी गरेको गभर्मेन्टले चाहिँ गाई चिउलाई लिमिटेड पाल्नु पर्ने बनाइदिएको, अनि त्यो त उसलाई त ठुलो लस्ट हो, अनि त्यस्तो त हाम्रो त सम्भावना कति छ कति नि, अनि हामीलाई यहाँ कसले रोक्ने, गाई पाल्छु गर्छु भन्दा होइन, तर सम्भावना भए तापनि नलेज चाहिँ खासै छैन छनु, फेरि किसानमा फाइनेन्सियल नलेज एउटा छैन, किसानले मर्यादै गरेर मेहनती बेजोड गरे हो, तर किसानलाई टेक्निकल गाईकै पाटोहरू पनि धेरै कुरा थाहा छैन, अनि त्यस पछाडि फाइनेन्सियल नलेज
1: सुरु सुरुमा तपाईँहरूलाई पनि थाहा थिएन,
2: हामीले सिक्दै सिक्दै सिक्दै गयो, अनि दुईटा गाईबाट थालेको
3: यो 18 वर्षमा रिसर्च गर्यो,
2: रिसर्चै मात्रै गर्यो, त्यो रिसर्च भन्ने भयो। अहिले मलाई सबैभन्दा खुसी लाग्ने भनेको पशु व्यवसायमा आउनु खोज्नुहुन्छ नि उहाँहरूलाई चाहिँ हामीले यो 18 वर्ष जुन लड्यौँ, जति फेलियर भयो त्यो सबै कुराहरू अहिले सिकाउनु पाउँछौँ, त्यति बेला आनन्द लाग्छ।
4: नभएदेखि छैन भनेदेखि कुनै पनि
5: तर उनीहरू सबै
6: कुरा ताजा पख फारमभरि घामको सुनौलो रंग पोखिन्छ, रमाएका गाई बाछीहरू कोही खेल्न थाल्छन्, कोही उग्राउन थाल्छन्, सीता र सुदीपका दुई छोरा पर कतै आँगनमा खेल्दैछन्।
3: यो
2: मात्रै हेर्छ, म उठेर आएँ भने म यताउता छु भने केही गर्दैन, जब म यहाँबाट यता गएँ अब म बारीमा जान आँटे अब मसँगै आउँछ। यहाँ त जे गरौँ हामी त फर्स्टै भइहाल्छ हुनु चाहिँ। यो गोबर सोध्नको लागि पहिले हामीले म्यानुअल थियो, त्यो ट्र्याक्टर चाहिँ यसरी स्क्रापर त्यो म्यानुअल खालको थियो। अब त्यसले हामीले बल्ल बल्ल ब्रिडिङमा काम गरेको निकै गाई बिगार्यो, त्यो प्रेग्नेन्ट अब त्यो ड्राइभरमा डिपेन्ड भयो नि त। अनि त्यस पछाडि यसको विकल्प के गर्ने भन्दै जाँदाखेरि अनि इन्डिया गइयो, सबै बुझियो अनि हेरेर अनि त्यहाँबाट यो स्क्रापर ल्याइयो। अहिले अब यो पनि आनन्द लाग्छ, गाई खुसी भयो भने हामी खुसी। गाई खुसी भएको पुच्छरहरू हल्लाइरहेको हुन्छ, मुख चबाइरहेको हुन्छ, फ्री छ, स्ट्रेसमा छैन। गाई धप्केको धक्कै छ भने स्ट्रेसमा छ गाई। अब यहाँनिर तपाईँले गाईहरू देख्नुहुन्न, तपाईँले स्ट्रेसमा पुरानो गोठमा हुँदाखेरि गाईको त्यो ऊ त्यो घुँडा छ नि, यो घुँडा हो त्यो घुँडामा त्यहाँनिर कपाल नै हुँदैन, त्यो हेड नै हुँदैन थियो क्या। त्यो बस्दा उठ्दा त्यो प्रेसर पिम्प धसेर त्यहाँ घाउ भइरहेको हुने, उसको बडी मुभमेन्ट गर्नु नपाइसके पछाडि झिँगाहरू आउने जे भयो समस्या भयो। अनि काहीँ गइयो भने आउँदाखेरि थुनिलो भएर यति समस्या भएको हुन्थ्यो, गाईको थुन बिग्रेर हैरान भएको हुन्थ्यो। यो गोबर त्यहाँ जान्छ, त्यहाँ खाडल छ, त्यो खाडलबाट अनि त्यो पाइपबाट मिसिन जान्छ, त्यो सेफ्टी ट्याङ्कीमा गोबर गयो अनि उताबाट गरेर त्यो गोबर सबै बिक्री हुन्छ। अहिले गोबर पनि बिक्री भयो, व्यवस्थापनमा पनि राम्रो भयो।
7: तपाईँले चाहिँ उहाँसँग जोडिनुभन्दा पहिला अथवा यो प्रोजेक्ट सुरु हुनुभन्दा पहिला यसो खेतीपाती गाई बस्तुको काम जान्नु भएको थियो?
2: नै, खेतीपाती चाहिँ जानिएन, इन्चोकमै हो घर होइन,
7: बजारमै जस्तो।
2: तर मलाई थाहा हुँदादेखि नै हाम्रो घरमा गाई दुईटा राम्रै खालको गाई हुन्थ्यो, अनि दही मैची मलाई मेरो सासू आमा पनि भन्नुहुन्थ्यो गुवालेको छोरी गुवाले नै हुनुपर्ने मान्छे गाई नै पाली भन्नुहुन्छ। मलाई मही चाहिँ पानी हालेर पातलो भए पनि मही नै चाहिने भनेको, माइतमा दही मही खाइयो अनि त्यो भएर गाईको चाहिँ थाहा छ, तर बारीको चाहिँ जान्दिनँ थिएँ। तर बारीको चाहिँ अब अहिले आएर नुनदेखि बाहेक प्राय प्राय सामान केही पनि किनिँदैन, पोहोरदेखि मेथी र जिरा पनि आफै उत्पादन गर्न थाल्यौँ। जिरा चाहिँ त्यो जर्मिनेसन त्यो फुल्थ्यो, फुलिसके पछाडि दाना लाग्दैन थियो, अनि पछि चाहिँ सुदीप सरको त्यो इन्डियाको साथी एकजना अनि उहाँबाट जिउ पाए पछाडि पोहोरदेखि चाहिँ अलिकति भए पनि हामीले फलाउन सफल भयौँ। अनि यो सब्जीमै मलाई अनि आनन्द लाग्छ, अब सब्जी किन्नु परेन, आफ्नै बारीको खाइन्छ। अनि यस्तो पनि फेरि मैले सिकेको चाहिँ यही गोठ थालेदेखि नै हो, थाहा थिएन।
3: अब यो गाईहरू हेर्नुहोस् है, बेलुका हुँदै गयो नि सबै बाहिर निस्किँदै गए
7: होइन,
3: बाहिर उनीहरूलाई कम्फर्ट त्यहाँ रहेछ।
2: यो बाँसाज भनेको चाहिँ हामीलाई कस्तो पिर परेको बेलामा हामी हगर भनेदेखि झगडै परेको छैन नि, अनि बल्ल यसो हगर भने शान्त हुन्छ नि, होइन रिस पनि मर्छ। त्यस्तै हो यो गाईहरूको पनि हाम्रो हातको पनि बास बस्ने बेला भयो।
3: आजको अब त्यो त्यस्तो खासै केही छैन, त्यो घाँस हान्ने भनेको त्यो पनि हान्नु पाइ
2: घाँस
3: हान्नु
2: भयो
3: नि आज जो त्यो मात्रै
2: भयो,
3: अनि तारालाई हान्दै
2: गर्नुहुन्थ्यो
3: नि। यसको ट्र्याक्टर बिग्रियो अरे,
2: ए हिजो बेलुका भन्दै थियो त्यो बिग्रियो भनेर।
6: हरेक गोधुलीमा यी सुखी किसान दम्पति झापाको एउटा कुनामा यसै गरी कर्मको गीत गुनगुनाइरहेका भेटिन्छन्।
8: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
9: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
10: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
8: अन्य सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825 63 218।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 0825 63 479,
16: मोबाइल नम्बर 98 4 94 67 487।
18: Hey,

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी मध्यपश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसुन प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसुनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसुन प्रतिकारी कमाण्ड पोस्टले खोज उद्धार तथा राहत पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले बताएको छ। ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका हुन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढ़ाउने संघले बताएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेका कार्यवाही फिर्ता लिनुपर्ने लगायत माग संघले राखेको छ। मृत्युपछि आफ्नो अंगदान गर्न मंजूरी दिने नेपालीको संख्या बढ़दै गएको छ। मस्तिष्क मृत्यु भएपछि आफ्नो अंग अरू व्यक्तिको जीवन बचाउन प्रयोग गर्न दिने प्रतिबद्धता जनाउनेको संख्या 2,799 पुगिसकेको छ। मन्त्री, सांसद, पूर्व जनप्रतिनिधि, चिकित्सक, कलाकार, पत्रकार, धर्मगुरू तथा सर्वसाधारणले समेत अंगदान गर्ने घोषणा गर्न थालेपछि अंगदान प्रति समाजमा सकारात्मक सोच विकास हुँदै गएको छ। विश्व अंगदान दिवसका अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा भक्तपुरका सांसद रोकेश रंजित, राजीव खत्री र गंगा लक्ष्मी अवाल तथा पूर्व संविधान सभा सदस्य बिन्दा पाण्डे सहित 9 जनाले जीवनपछि अंगदान गर्ने घोषणा गर्नुभएको हो। उहाँहरूले केन्द्रबाट अंगदानको मंजूरी प्रमाणपत्र समेत लिनुभएको छ। अंगदानको मंजूरी दिने संख्या बढ़े पनि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त गरी प्रत्यारोपण गर्ने अवस्था भने न्यून रहेको छ। अंगदान गर्ने मंजूरीलाई वास्तविक अंगदानमा परिणत गर्न सपरिवारको सहमति, अस्पतालको समन्वय, मस्तिष्क मृत्यु पहिचान तथा घोषणा गर्ने प्रभावकारी प्रणाली र आवश्यक पूर्वाधारमा सुधार गर्नुपर्ने आवश्यकता रहेको छ। रूकुम पश्चिमको मसिकर नगरपालिका एक सल्ले स्थित जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढ़दै गएको छ। तर आवश्यक चिकित्सक अभाव हुँदा बिरामी मर्कामा पर्ने गरेका छन्। स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको यस अस्पतालमा बर्खायाम शुरू भएसँगै बिरामीको संख्या बढ़िरहेको छ। रूगाखोकी, ज्वरो, पखाला लगायतका मौसमी फ्लूका बिरामीको संख्या बढ़ेको बेला चिकित्सक अभावमा समयमै उपचार नपाएको बिरामीहरूले बताउने गरेका छन्। विशेषज्ञसहित 8 जना चिकित्सकको दरबन्दी रहेको यस अस्पतालमा हाल 3 जना मात्र कार्यरत हुँदा सेवा प्रभावमा समस्या देखिएको छ। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीका अनुसार 4 जना विशेषज्ञ र 4 जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल 1 जना स्थिर रोग विशेषज्ञ र 1 जना मेडिकल अधिकृत मात्र कार्यरत रहेको बताइएको छ। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, पुस्तकालय र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957।
6: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
13: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
14: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू,
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्युरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
15: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
15: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
16: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825-65-23-98, 98478-18-617 र 98478-35-643।

सुन्न पाए नि भन्ने हुन्छ नि त हैन। त्यसैले पनि मलाई विश्वास छ आजको व्यवसायलाई अझ सुमधुर बनाउनको लागि यहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ। त्यही विश्वास चाहिँ मैले तपाईँबाट लिएको छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ। देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँमा पुर्याउनुपर्छ, त्यहाँका मनहरूमा पुर्याउनुपर्छ। नेपाली लोकसंगीतको विकासका लागि यस्ता खालका कार्यक्रमहरू मार्फत जानकारीहरू चाहिँ सम्प्रेषण गर्नुपर्छ भनेर हामीलाई साथ दिइरहनुभएका तमाम रेडियोका प्यारा प्यारा साथी यहाँलाई पनि म नमन गर्छु। देशैभरबाट इन्द्रणी सुन्दै रहनुभएका तमाम साथीहरूलाई पनि मिठो सम्झना छ। र आज त विशेष गरी पर्व पनि हो नि त होइन, आज नाग पञ्चमी हो र नागपञ्चमीको यो अवसरमा यहाँहरू सबैलाई म शुभकामना व्यक्त गर्न चाहन्छु। त्यही हो, अब चतुर बन्नुपर्छ होइन, एक किसिमको नाग अब शेष नागका कुराहरू छन् होइन, शेष नागको जस्तो जिब्रो भएका हजार जिब्रा भएका शेष नागले त यी यस्ता खालका सकेनन्, म के सकुला भन्ने एउटा छ होइन। त्यसैले अब सर्प जस्तै नाग जस्तै बन्नुहोस् तर धेरै चाहिँ नडस्नुहोस् होइन। यस्तै हो, आज नागपञ्चमीको अवसरमा यहाँहरू सबैलाई शुभकामना छ। अब नागपञ्चमीको दिनमा सबैका घर घरमा पुरोहितले अथवा तपाईँ आफैले बिहान स्नान गरियो घरमा नाग टाँच्ने कामहरू भयो होला भन्ने छ। र आज नागका विभिन्न ठाउँहरूमा मेला पनि लाग्छ, विशेष गरी नागपञ्चमीको अवसरमा नक्सालको नाग पोखरीमा काठमाडौँमा विशेष मेला लाग्छ। सँगै अन्य विभिन्न ठाउँहरूमा चाहिँ आज विभिन्न खालका चाहिँ त्यहाँ जम्मा हुने होइन, भेला हुने, भेला भएर चाहिँ नागपञ्चमी मनाउने, अनि विभिन्न नागका मन्दिरहरूमा गएर एक किसिमको पूजा आजा गर्ने, दूध चढ़ाउने नागलाई होइन, यसरी नै तपाईँहरूले चाहिँ आजको नागपञ्चमी मनाइरहनु भएको छ। सबैलाई सम्झिँदै हामी कार्यक्रममा साह्रै सुमधुर एउटा भाका राख्छौं र जानकारी पनि गराउँछौ। आजको यस कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। अब एक्सट्रिम इनर्जी ड्रिंक तपाईँले जताततै देख्न सक्नुहुन्छ अहिले होइन, खाजा पसलमा पनि होस्, खाजा घरमा होस्, क्याफेमा होस्, होटलमा होस्, रेस्टुरेन्टमा होस्, अथवा जहाँ जहाँ तपाईँ पुगे पनि ती ठाउँहरूमा किराना पसल हरेक हरेक हरेक ठाउँहरूमा तपाईँले मजाले एक्सट्रिमलाई देख्न सक्नुहुन्छ, एक्सट्रिमका बोर्डहरूलाई देख्न सक्नुहुन्छ। अनि मजाले अब यो के पिउने त होइन इनर्जीको लागि भन्न सोचिरहनु भएको छ भने इनर्जी ड्रिंकको लागि सर्वप्रिय, सबैको सर्वप्रिय भनेको एक्सट्रिम इनर्जी ड्रिंकलाई नै तपाईँले आफ्नो रोजाइमा पार्नुहोला भन्दै ईशा शुरू गरौं एउटा गीतबाट।

त्यसै भर्खर रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई पनि आनन्द लागेको होला है। चन्द्रमणि गौतम आइसकेपछि नरमाइलो हुने कुरै छैन। चन्द्रमणि आइसकेपछि सुमधुर गीत संगीतहरू त सुनाउँछन् अनि कार्यक्रमको तालिका अनुसार अगाडि बढ्छन्, रमाइलो हुन्छ भनेर तपाईँले भन्नुहुन्छ। मेरा प्यारा प्यारा भगवान रूपी साथीहरू, तपाईँको साथले इन्द्रणीको बसाई यादगारमय बनाउँदै हरेक दिन बिहानीको समयमा म अगाडि बढ्छु। मलाई विश्वास छ तपाईँ जहाँ रहेर भएर पनि यो कार्यक्रम सुन्नुहुन्छ, सुनिसकेपछि कार्यक्रमका बारेमा भनिदिनुहुन्छ होइन। यसका लागि चाहिँ म यहाँहरू सबैलाई नमन व्यक्त गर्न चाहन्छु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी फैलिएका छौं अनि घर देशमा मात्र होइन परदेशका विभिन्न मुलुकहरूमा रहेर पनि हामीलाई सुन्नुहुन्छ। अब हाम्रा नेपाली दाजुभाइहरू कति पढ्नको लागि जानुहुन्छ, कति कामको सिलसिलामा बाहिर जानुहुन्छ होइन, अनि त्यही हो, बाहिर गइसकेपछि आफ्नोपन अलि टाढा हुन्छ, घर परिवारको याद आउँछ, साथीसँग उखाली ओराली गरेका पलहरू हुन्छन्, अथवा स्कूल पढ्दै गरेका भर्खर हाम्रा चाहिँ धेरै चाहिँ साना साना नानी बाबु भाइ बहिनीहरू चाहिँ परदेशमा, अब जब देशमा बाह्र सकिन्छ, बाह्र पछि फेरि पढ्नको लागि जाने होइन, उच्च शिक्षाको लागि, त्यसपछि त्यो यादहरू आउँछ, त्यो याद आइसकेपछि ती यादलाई चाहिँ भुलाउने काम यिनै गीत संगीतहरू सुनेर गर्नुहुन्छ जस्तो लाग्छ। र मलाई धेरै भन्दा धेरै साथीहरूले परदेशबाट एसएमएस गर्नुहुन्छ, चन्द्रमणि दाई म यो ठाउँमा छु, यहाँ बसेर सुन्छु, परदेशमा त्यही हो आफ्नोपन दिने भनेको तपाईँहरू हुनुहुन्छ, त्यसपछि घर देशको याद आउँछ, दोहोरी गीत सुन्दा तिनै उखाली ओह्राली, अनि हाम्रा बा आमाहरूले सुन्नुभएको अनि कहिलेकाहीँ लगाउनु भएको रेडियोबाट सुनेका गीतहरूको याद आउँछ, अनि गाउँ बस्तीमा भएको आवाज, शहरमै भएको आवाज चाहिँ हामी टाढा भएर पनि गर्छौं भन्नुहुन्छ। पक्कै पनि हामी त न्यास्रोपनलाई मेटाउने प्रयास स्वरूप इन्द्रणीको बसाईबाट अगाडि बढ़िरहेका छौं। तपाईँ सबै मनहरूलाई नमन छ, एक्सट्रिम इनर्जी ड्रिंकले यस कार्यक्रमलाई प्रायोजन गरेको छ, मैले जानकारी यहाँलाई गराइ नै रहेको छु। अब म तपाईँका कमेन्टहरू पढ्छु है। यतिखेर मलाई धेरै भन्दा धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ, म केही कमेन्ट टिकटकको लिँदैछु। यतिखेर भने हाम्रो गोमा खरेल मैनालीले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ, हुकुम मगर हुनुहुन्छ, दाई नमस्ते, म पनि सुन्दै र हेर्दैछु। यता रुन्टीगढी आठको मान्छे अहिले मलेसियाबाट तपाईँलाई साथ दिँदैछु भनेर लेख्नु भएको छ। अनि हाम्रो कमलले पनि, कमल महतले सबैलाई सम्झना गर्न चाहनु भएको छ। किरण लामाले पनि नमस्कार दाई, म पनि तपाईँको कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। भीम खतिवडाले सबैलाई गुड मर्निङ भन्न चाहन्छु, इन्द्रणीको बसाई सुन्दै गर्दा भन्नुभएको छ। राजकुमार दुधराजले पनि अब बज्ने गीत सुनाउँछु, म पनि यतिखेर सुन्दै र हेर्दैछु भनेर लेख्नु भएको छ। काठमाडौँको वनस्थलीबाट विमला भुजेलले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। अनि विमला भुजेलले जति साथीहरू इन्द्रणी सुनिरहनु भएको छ सबै सबैलाई सम्झना भन्न लेख्नु भएको छ। त्यसै गरी यतिखेर हामीलाई वन्दना त्रिपाठीले धेरै समयपछि आज एसएमएस गर्नुभएको छ, विशेष गरी कालीमाटीबाट, कलंकीबाट हामीलाई एसएमएस गर्नुहुन्थ्यो, पहिला पहिला टेलिफोन गर्नुहुन्थ्यो वन्दना त्रिपाठी दिदी, र उहाँले चाहिँ यतिखेर पुनामाया दिदीलाई, गौरीलाई, अनि त्यसपछि आएर चाहिँ राधिका चौलागाईदेखि लिएर बिन्दु श्रेष्ठदेखि लिएर सबै सबैलाई सम्झना, र अब बज्ने गीत चाहिँ म उहाँहरूलाई नै समर्पित गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। अनि निरुता श्रेष्ठले पनि गुड मर्निङ भन्नुभएको छ। विमला भुजेलसँगै शारदा तिमलसिन्हाले पनि बानेश्वर काठमाडौँबाट इन्द्रणीलाई सुन्दै गर्दा बिहानीको समय रमाइलो हुन्छ, आज त नागपञ्चमी, शुभकामना है भन्नुभएको छ। हस् यहाँलाई पनि धन्यवाद छ। त्यस्तै गरी अर्को साथी हुनुहुन्छ, नमस्कार टक्सारबाट काठमाडौँको भनरसी हाम्रो भीमजीले लेख्नु भएको छ। चन्द्र राहुलले पनि अछामबाट सुन्दै र हेर्दैछु, राम्रो इन्द्रणी, हाम्रो इन्द्रणी अनि रमाइलो इन्द्रणी भनेर लेख्नु भएको छ। हाम्रो प्यारो मान्छे नवराज निराज केवलपुर धादिङ दुईको मान्छे दुहा कतारबाट सम्झना गर्न चाहनु भएको छ। कविता कोइरालाले पनि अब बज्ने गीत सबैको लागि दादा भन्नुभएको छ। आस्था छेत्रीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, आस्थालाई पनि सम्झना छ। सँगै नवराज निराजको मैले जानकारी गराइसकेको छु। निर्मला वाग्लेले पनि अब बज्ने गीत सबैको लागि सुनाउन चाहन्छु है दादा भन्नुभएको छ। भरत अवस्थी समर्पणले पनि आज पर्न गएको नागपञ्चमी तथा सुदूरपश्चिमेलीको मौलिक पर्व ओल्केको एकदम शुभकामना भन्नुभएको छ। ल एकदम ओल्के पर्वको सबैलाई सम्झना शुभकामना है सुदूरपश्चिमका प्यारा प्यारा मनहरू। विनोद लामा एकदम लोकप्रिय कलाकार हो, अहिले टिकटकमा एकदम छाउिरहनु भएको छ। हाम्रो विनोद लामाले पनि यतिखेर हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, विनोद लामालाई पनि म धेरै धेरै सम्झना गर्छु। नानुले पनि कतारदेखि सुन्दै
छु भन्नुभएको छ। टीकारामले पनि हामीलाई सुन्दै हुनुहुन्छ। छेवाङ दोर्जे लामाले कतारबाट सबैलाई सम्झना। सुमन चन्दले पनि हामीलाई सुन्दै हुनुहुन्छ। नारायणले सबैलाई सम्झना। नयन गिरीले पनि सुन्दै हुनुहुन्छ। नानुले सबैलाई सम्झना। जानु बान्तवाले पनि सबैलाई सम्झना है भन्न जेनुले लेख्नु भएको छ। टीकाराम पार्वतीले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ। हामी कमेन्ट एसएमएसहरू लिन्छौं। यतिखेर भने एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रेणीको यो सोमबार व्यवसायमा राख्दैछौ अर्को एउटा गीत। त्यसपछि म आउँछु है। एसएमएसहरू गर्दै रहनुहोस्। आउँछु है एकैछिनपछि।

देशैभरका रेडियो स्टेशनबाट मज्जाले इन्द्रणीलाई सुनिरहनु भएको छ। मबिनाको गाउँमा तिलक ओलीले गाउनु भएको हो। अम्बिका म्युजिकले यो गीतलाई बजारमा ल्याएको छ र अब तिलक ओली पछिल्लो समय कहाँ छन् थाहा छैन, तर तिलक ओलीले गाउनुभएका गीतहरू अजर र अमर छन्। यो मात्र होइन, अन्य धेरै गीतहरूमा असाध्यै सुमधुर आवाजमा प्रस्तुत हुने तिलक ओलीको गृह जिल्ला भने दाङमा रहेको छ। तिलक ओलीको यो गीतलाई मैले सुनाए, बीचको समय अरेन्जदेखि लिएर विभिन्न काममा व्यस्त रहनु भएको थियो थाहा छ, तर पछिल्लो समय चाहिँ तिलक ओली कहाँ हराए भन्ने छ, खैर केही छैन, म केही दिन पछि यदि काठमाडौँमै रहेछन् भने सम्पर्कमा ल्याएर साथीहरूमा चाहिँ ल्याउँछु है, किनभने पुराना कलाकार साथीहरू भाइहरू असाध्यै माया लाग्छ कि यी कलाकारहरूको। जस्तै हामी शुरूआती दिनमा अगाडि बढ्दै गर्दा दाई हामी छौं दाईसँग भन्ने एउटा साहस दिनुहुन्थ्यो, यहाँहरूलाई म नमन गर्छु। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मबाट तपाईँसँग प्रस्तुत भइरहँदा अब म केही कमेन्टहरू पढ्छु। रेडियो प्रेमी प्रेम घरतीले म पनि सुन्दैछु डोटीबाट, मेरो नाम प्रेम घरती मगर भन्नुभएको छ, प्रेमलाई पनि नमन गर्न चाहन्छु। त्यसै गरी जीवन थापा जलनले नमस्कार दाजी सदाजी आज पनि सुन्दैछु, सुदूरपश्चिम डोटी गाजरी घरबै प्रवासबाट जीवन थापा जसले मेरो नामसँग परिचित हुनुहुन्छ उहाँहरू सबैलाई नागपञ्चमीको शुभकामना भन्नुभएको छ। सुरेश घतानीले पनि गुड मर्निङ सुरेश घतानी सुन्दै र हेर्दैछु दाई, कपनबाट सन्चय हुनुहुन्छ, खाना खानुभयो भन्नुभएको छ। एकदम सन्चय छु, खाना पनि खाएँ, इन्द्रणीमा छु अहिले त, बिहानीको समय हो, रमाइलो भइरहेछ। एकदम सुरेशलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। कुमार श्रेष्ठले पनि नमस्कार दाई, दोलाखाको मार्बु घर भई अहिले काठमाडौँबाट म कुमार श्रेष्ठ अब बज्ने भाका सबैको लागि भन्नुभएको छ। जनक रजाली मगरले पनि गुड मर्निङ मिस यू अल फ्रेण्ड्स भनेर लेख्नु भएको छ। अनि थानेश्वर खड्काले पनि नमस्कार, भारतको कर्णाटक राज्यको बेंगलोरबाट इन्द्रणी सुन्दै हो, नेपालको घर डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा पर्छ, अनि त्यहाँ रहेका सम्पूर्णलाई सम्झना भन्नुभएको छ। कलावती डाँगीले हामीलाई डडेलधुराकै परशुरामबाट इन्द्रणी सुन्दैछु अब बज्ने गीत चाहिँ मेरो नामसँग चिर परिचित रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई सुनाउन चाहन्छु र आज नागपञ्चमीको सबै सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नुभएको छ। त्यस्तै गरी यतिखेर शमशेरपुनको मैले ट्याक्क आवाजलाई भन्दा पनि उहाँको कमेन्टलाई प्राप्त गरेको छु। शमशेरपुन भन्ने बित्तिकै अहिले पछिल्लो समय कस्तो राम्रो तीजको गीत लिएर आउनु भएको छ, उहाँको घर प्युठान हो स्वर्गद्वारी, र विशेष गरी अब तीजका गीत प्रस्तुत गर्ने जमर्को हामीले आजैबाट गरेका छौं र आजबाट हामीले यही शमशेरपुनकै गीतबाट तीजको गीतको थालनी पनि गर्दैछौ, यो जानकारी गराउँछौ। राष्ट्रिय लोक संचारकै नेपालका साथीहरूसँगको सल्लाह बमोजिम अब नागपञ्चमीबाट गीत बजाउँदा हुन्छ भन्ने एउटा विश्वास हामीले सबैमाझ व्यक्त गर्यौं र त्यही विश्वासलाई आत्मसात गर्दै आजबाट तीजका गीत चाहिँ रेडियो मार्फत प्रसारण गर्ने भन्ने एउटा हाम्रो निधो भएको छ। किन भन्दा अब व्यावसायिक रूपले पनि एक महिना त प्रमोशन साथीहरूको हुनुपर्छ नि, होइन, व्यावसायिक प्रयोजनका लागि अथवा व्यावसायिक हिसाबले पनि गीतहरूको अगाडि बढ्नुपर्छ, गीत निकाल्दा मात्र हुँदैन, मौलिक गीतहरूलाई हामीले प्रमोशन गर्नुपर्छ भन्ने मान्यता राख्दै यही भाद्र 7 गते चाहिँ संसारगढ नेपालले एक समारोहको बीचमा सामूहिक विमोचन पनि गर्दैछ इन्द्रणी सांस्कृतिक विकास समाजको हलमा अनामनगरमा, यो भन्दा पनि बुद्ध नगरमा, यहाँहरूलाई जानकारी गराउँछु। धेरै कलाकार साथीहरूको त्यहाँ विमोचन हुँदैछन् अनि त्यहाँ हामीले सम्मान पनि गर्दैछौ एकजना कलाकारलाई, यो पनि जानकारी सँगै अब कुन कुन गीतहरू परेका छन् विमोचनमा भन्ने जानकारी पनि हामी कार्यक्रम मार्फत गराउँछौ र विमोचन हुँदैछन् र अब आजबाट विधिवत रूपमा हामी संचारकर्मीहरूले राम्रा गीतहरूको प्रमोशन गर्नेछौ भन्ने अवगत यहाँलाई गराउन चाहन्छु। अनि हाम्रो शमशेरपुनले इन्द्रणी सुन्दै हुनुहुँदैछ, खुसी लाग्यो। दाई नमस्कार, म लोकदोरी गायक शमशेरपुन, म पनि नयाँ बसवार काठमाडौँबाट हेर्दै र सुन्दैछु, सबैलाई सम्झना भन्नुभएको छ, धन्यवाद। यति कलाकारले साथ दिएर उत्साहका साथमा कार्यक्रम सुनिदिनुहुन्छ, तपाईँ सम्पूर्ण कलाकार जसले सुनिरहनु भएको छ यहाँहरूलाई हामी नमन पनि व्यक्त गर्न चाहन्छौ। र ढकाल धर्मराजले सबैलाई सम्झना गर्न चाहनु भएको छ। अनि रेशम अनमोल विकले पनि जाजरकोटको शिवालय गाउँपालिकाबाट इन्द्रणी सुन्दै रहेको जानकारी भन्नुभएको छ। अनि हाम्रो ढकाल धर्मराजले शुभ नागपञ्चमी, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई दुबईबाट कार्यक्रम सुन्दैछु, आज यस कार्यक्रम मार्फत

अनि हेलो हेलो नमस्कार भन्नुभएको छ। धनराज के बुढाले पनि सुन्दै हेर्दै बेंगलोरबाट घर कालीकोट भन्नुभएको छ। विष्णु आचार्यले सबैलाई सम्झना। अभागी हिमा मगर्नी युनामबाट पनि गुड मर्निङ भन्नुभएको छ। राइनी राजकलाले नमस्कार। चन्द्रमणि गौतम दाई म पनि सुन्दैछु रेडियो अरूण मार्फत। शंखुवा सभाका सम्पूर्णलाई धेरै धेरै सम्झना गर्न चाहन्छु। नागपञ्चमीको शुभकामना भन्न चाहन्छु। अब आजबाट विधिवत रूपमा चाहिँ तीजका गीतहरू प्रसारण हुँदै रहेछ। राम्रा राम्रा गीतहरूलाई मात्र प्राथमिकता दिनुहोला दाई भन्नुभएको छ। हस् हामीले बुझेका छौं, हामीले भोगेका छौं। विगतका वर्षहरूमा विकृति विसंगतिका चाहिँ गीतहरू आएर हामीलाई साइबर ब्यूरोसम्म जाने एउटा वातावरण कलाकारले सृजना गर्नुभएको थियो, तर यो पालि त्यस्तो अवस्था आएको छैन। सबैलाई नमन गर्दै एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीमा राख्छु। मैले भनिसके विधिवत रूपमा यो वर्षको तीजको गीत शमशेरपुण र शान्तिश्री परियारको आवाजमा रहेको यो गीतबाट गर्दैछौं।

मैले यो गीतलाई सूचनाको रूपमा तपाईँहरूमा आज राखे र 2083 सालको तीजका गीतहरू सुनाउने क्रममा रेडियो काठमाडौँ 92.1 प्रसारित रेडियो काठमाडौँ नेटवर्कबाट देशभर आउने कार्यक्रम इन्द्रेणीको यो आजको बसाईबाट तीजका गीतहरू शुरू गर्दै गर्दा शमशेर पुण्ड शान्ति श्री परियारको आवाजमा रहेको यही गीतबाट हामीले विधिवत रूपमा यो वर्षको तीजको गीतको शुभारम्भ गर्यौं। हामी इन्द्रेणीको बसाईमा छौं, देशैभरबाट इन्द्रेणी सुनिरहनु भएको छ। यतिखेर पनि रोजन गिरीले हामीलाई सुन्दै हुनुहुन्छ, प्रमिलाले सुन्दै हुनुहुन्छ, लाउरे कान्छाले पनि सुन्दै हुनुहुन्छ, सुदूरपश्चिम डोटीको मान्छे म भनेर लेख्नु भएको छ, गोकुल साउदले पनि म पनि सुन्दैछु जापानबाट भन्नुभएको छ, श्रीता तिमल सिन्हाले पनि हामीलाई कार्यक्रम सुन्दै रहेको जानकारी, नागपञ्चमीको शुभकामना भनेर लेख्नु भएको छ, सँगै हाम्रो लिम्बे विजयले पनि सुन्दै हुनुहुन्छ, छेत्री 123 यो नामबाट पनि सुनिरहनु भएको छ, चिनु खड्काले पनि सुन्दैछु शुभकामना नागपञ्चमीको, अनि ओल्के पर्वको धेरै धेरै शुभकामना भनेर भन्नुभएको छ। ओल्के पर्वलाई विशेष गरी सुदूरपश्चिममा भव्यताको साथमा मनाउने गरिन्छ, बाजुराबाट उहाँले हामीलाई सुनिरहनु भएको छ। रिता पलासरीले जोरपाटी काठमाडौँ नयाँ बस्तीबाट हामीलाई सुन्दै हुनुहुन्छ, कमल खड्काले क्रोएसियाबाट म चन्द्रमणि दाईलाई सुन्दैछु सबैको जय होस् भन्नुभएको छ। त्यसपछि स्यारबाई वासुदेवीबाट भन्नुभएको छ आज ओल्के पर्वलाई एकदम शुभकामना भन्नुभएको छ, सुदूरपश्चिममा भव्यताको साथमा मनाइन्छ, सम्पूर्ण मेरा सुदूरपश्चिमवासी साथीहरू ओल्के पर्वको अवसरमा धेरै धेरै धेरै शुभकामना हस् हस् भन्नुभयो होला, थ्याङ्क यू पनि भन्न चाहन्छु यहाँहरू सबैलाई। अर्जुन विष्टले पनि हामीलाई सुन्दै हुनुहुन्छ कतारबाट, धेरै धेरै सम्झना। रविजीले पनि सुन्दै हुनुहुन्छ, अनि दिलीप पहरीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। अब ढिला नगरौं, इन्द्रणीको बसाईमा फेरि पनि हामी राख्दैछौं अर्को एउटा तीजको गीतलाई नै, यो चाहिँ उमा बिडारीको शब्द संगीत र स्वरमा रहेको छ।

यस्तै भर्खर रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ र विधिवत रूपमा आजबाट तीजका गीतहरू रेडियोमा बज्न थाले. अब चाहिँ तीजको रौनक आउन थाल्यो. अब राम्रा र मौलिक गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिउँ भन्ने कुरा हाम्रो छ. मेचीदेखि महाकालीसम्मबाट हामीलाई सुनिरहनु भएको छ. मेरा प्यारा प्यारा मनहरू, यहाँहरू सबैलाई नमन छ. आक्सी मिनर्जी डिङले यस कार्यक्रमलाई प्रायोजन गरेको जानकारी म यहाँलाई गराउन चाहन्छु. र अब यतिखेर म ढिला नगरिकन फेरि पनि एउटा तीजकै गीतलाई राख्दैछु. यतिखेर रेलीमै घुमाउला फेरमाला, यो फेरीमा यो कोमल अधिकारीले गाउनु भएको गीत छ. म ढिला गर्दिन, यो गीतलाई राख्छु, त्यसपछि थप जानकारी गराउँछु. सुन्दै रहनुहोला.

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा भर्खर हामीले यो वासुदेव पोखरेलको शब्दमा रमेश राज भण्डारीको संगीतमा तयार भएको गीतलाई सुनायौं र यो गीत पनि अहिले सर्वत्र बजारमा छ र तपाईँले मन पराउनु भएको छ यस्ता गीतहरू विशेष गरी गीतहरू बजारमा आउँदै गर्दा हामीले तपाईँलाई सुनाउँदै गर्दा कुन चाहिँ गीतहरूले यो वर्ष आफ्नो वर्चस्व कायम गर्ने हो त्यो हेर्न बाँकी छ। अपेक्षा गिरी रमेश राज भण्डारी खुमन अधिकारीको आवाजमा गीतलाई सुनाइसकेका छौं। खेमराज गौतमले एरेन्जमेन्ट गर्नुभएको गीतलाई स्टुडियो मारुनीमा रेकर्ड गरिएको छ। सर्वत्र बजारमा छ र पानस फिल्मले यसको पोस्ट प्रोडक्शन गरेको छ अनि सबै सबैलाई सम्झना पनि भन्नुभएको छ र वासुदेव पोखरेल लगायत सम्पूर्ण टीमलाई हामी शुभकामना व्यक्त गर्न चाहन्छौ। यतिखेर 10:53 गएको छ, एउटा गीत भ्याउँछौ अनि विदा माग्न आउँछौ भन्ने हामीलाई लागेको छ। मैले ढिला नगरिकन यतिखेर प्रकाश पराजुलीको यो गीतलाई प्रस्तुत गर्दैछु। यो गीत पनि यो पटक संचारकर्मी नेपालले गर्ने विमोचन समारोहमा सहभागिता जनाउँदैछ अनि हामीले उमा बिडारीको सुनायौं, यो गीत पनि विमोचन हुँदैछ। शमशेर पुनको पनि विमोचन हुँदैछ। विमोचन हुने गीतहरूलाई विशेष प्राथमिकतामा, किनभने त्यहाँ मौलिक गीतहरू छानेर संचारकर्मी नेपालले लिएको छ र सामूहिक विमोचन गर्दैछ। ती गीतहरू हामी बढ़ी मात्रामा

0: मै खाँदै हेर्नुहोस् त एकदम मै खाँदै हुर्काए कि तिम्री छोरीलाई असाध्यै मार्मिक तवरले प्रस्तुत गरिएको छ। प्रकाश पराजुली लगायत सम्पूर्ण टीमलाई हाम्रो तर्फबाट शुभकामना छ। भनिसके यो वर्ष संसारकै नेपालले सामूहिक विमोचन यही भाद्र सात गते इन्द्रणी विकास समाजको हलमा गर्दैछ। तपाईँ कलाकार साथी हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ पनि सो विमोचन कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने संस्थाका सचिव कमल सरगम, प्रवक्ता शेखर गजरकोटे अनि
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराही दाङ, फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: पदार्थहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: होइन माइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यही बाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
7: मध्यपश्चिम ट्याङ च्याट यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रोल्पाको थबाङ गाउँपालिका पाँचमा पहिरोमा परि निधन भएका परिवारलाई प्रदेश सरकारका तर्फबाट तत्काल राहत उपलब्ध गराउने विषयमा लुम्बिनी प्रदेशका सत्ता साझेदार दलबीच छलफल भएको छ। पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउनका साथै घाइतेको उपचार, खोज तथा उद्धार, प्रभावितको पुनस्थापनालाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको हो। पहिरोबाट प्रभावित परिवारको पुनस्थापनाका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तथा विपद प्रति कार्य, खोज तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ। विपदका समयमा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले जोखिमपूर्ण स्थानमा बसोबास नगरी सुरक्षित स्थानमा स्थानान्तरण हुनुपर्नेमा बैठकले जोड़ दिएको छ। बैठकमा पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा देखिएको विपदको अवस्थाबारे समेत छलफल भएको थियो। विपद प्रभावित क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गरी राहत उद्धार तथा पुनस्थापनाका कामले तीव्रता दिनुपर्नेमा जोड़ दिएको छ। मृत्यु भएका व्यक्तिको हकमा प्रति व्यक्ति 1,00,000 पुननिर्माण र प्रबलीकरणमा प्रदेश सरकारले सहयोग गर्ने आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयले जनाएको छ। नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमण फैलिँदै गएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026मा हालसम्म 58 जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 जनाको मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 जना एक्यूट इन्सेफलाइटिस सिन्ड्रोम का बिरामी रिपोर्ट भएका छन्। ती मध्ये 58 जनामा प्रयोगशाला परीक्षणबाट जी संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका 58 जना 21 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 वटै प्रदेशमा देखिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 जना संक्रमित भएका छन्। कोशीमा जेई संक्रमणबाट 9 जनाको मृत्यु भएको छ। खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार मध्य प्रदेशमा 14 जना संक्रमित हुनुका साथै 5 जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा 10 जना संक्रमित भई 1 जनाको मृत्यु भएको छ। गण्डकीमा 3 जना संक्रमित भए पनि मृत्यु भएको छैन। लुम्बिनीमा 7 संक्रमित तथा 1 जनाको मृत्यु भएको छ। कर्णालीमा 1 तथा सुदूरपश्चिममा 2 जना संक्रमित पुष्टि भएका छन्। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगोलिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रति कार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगोलिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसून जन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसून जन्य प्रति कार्य कमाण्ड पोस्टले खोज उद्धार तथा राहत पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले बताएको छ। र नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पारहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग पूरा गर्न सरकारले दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पार व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारमा पठाउन बन्द गरेका हुन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई संघसँगै अगाडि बढ़ाउने संघले बताएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेर सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायले दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत माग संघले राखेको छ। अवस्था बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
9: फोन नम्बर 0825562601 98578935990 98578131684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: रंगाउ मेरो एभरेस्ट।
1: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
3: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
2: यौन उत्तेजना नहुने,
3: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
2: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
3: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
5: समय बिहान 11 बजेदेखि।
6: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
7: यो दाँत दुखेर मर्नु भयो।
8: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
8: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
8: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
14: सम्पर्क फोन नम्बर 082-5-63-027,
13: 98-41-68-47-46।
14: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
15: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए, ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
19: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
20: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू
22: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
21: सामान्य किराले खाएको दाँत भर्ने,
20: मेसिन द्वारा आरसीटी गर्ने,
21: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
20: खोल लगाउने,
21: बाङ्गो टिङ्गो दाँत मिलाउने,
20: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
21: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
20: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
22: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: यूएए प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310।
1: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957।

0: মধ্যে পশব।
1: यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली

नमस्कार अनि लोकसांगीतिक अभिवादन तपाई सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालु रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्रविधि संवेदनमा भने आज पनि हुनुहुन्छ सीमा पाण्डे यहाँ सँगसँगै आवाजको दुनिया मार्फत तपाईँकै सुमधुर आवाजका बाङ्की लोक गीत संगीतको सारथी म नारायण ऋषिको तर्फबाट हजुर श्रोता आज के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ के कस्तो अवस्थामा हुनुहुन्छ आज सोमबार आइपुगेको छ है हामी सोमबार बसाईमा छौं हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईहरूसँग एकदमै मिठो मिठो रमाइलो कुराकानी गर्दै तपाईँका होइन मिठा मिठा प्रतिभाहरू सुन्दै तपाईँहरूको मुखारविन्दुबाट गुनगुनाइने भाकाहरू सुन्दै गीत संगीतहरू सुन्दै यहाँ रहने गर्छौं त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबार श्रृंखला लिएर उपस्थित भइसक्यौं आज पनि यो श्रृंखला एकदमै मिठो निकै निकै रमाइलो यात्रा हुनेछ रमाइलो हुनेछ तपाईँहरू भने आउनुहोला है त आज पनि हामीले तपाईँहरूको प्रतिभाहरू सुन्छौं तपाईँहरूका मुखारविन्दुबाट गुनगुनाइने गीत संगीतहरू सुन्छौं तपाईँहरू सुनाउनको लागि आउनुपर्ने हुन्छ 082-5684 बाटो भएर तपाईँहरूको लागि पनि यो बाटो खुल्ला छोडेका छौं आजको दिनमा हामी यति बेला तपाईँहरूमा गुनगुनाउँदैछौ 91.4 मेगाहर्जबाट तपाईँहरू भने सुन्न सक्नुहुन्छ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरू हाम्रो पात्रमा गएर सजिलै सुन्न सक्नुहुनेछ त्यहाँ रेडियो मध्यपश्चिम एफएम भनेर खोज्नुभयो भने त्यहाँ पाउनुहुनेछ अनि www.radiomp.org लगइन गरेर पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ हाम्रो रेडियोको वेबसाइट अनि त्यसपछि भने हाम्रो साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक तपाईँहरूले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो फेसबुक पेज भेटाउनुहुनेछ त्यहाँ हामी लाइभमा नै हुनेछौ तपाईँहरूले त्यहाँ गएर कमेन्ट गर्नुभयो भने तपाईँहरूका कमेन्ट पनि वाचन गर्नेछौ तपाईँहरूका कमेन्टले पनि पक्कै पनि स्थान पाउनेछन् तपाईँहरूका कमेन्ट त वाचन गर्नै पर्यो क्यारे कहाँदेखि सुन्नुहुन्छ के को माध्यमबाट सुन्नुहुन्छ तपाईँहरूले त्यहाँ कमेन्ट गर्न सक्नुहुनेछ यदि आफ्नो साथीभाइलाई सम्झन चाहनुहुन्छ भने त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुन्छ है त कमेन्ट मार्फत सम्झन सक्नुहुनेछ त्यहाँ तपाईँहरूको कमेन्ट पनि हेर्नेछु समय अवधिभर अब भने हामी एउटा गीत राख्छौ तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्नु होला तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्छ म मात्रै कति बोल्नु र अब एउटा गीत राख्छौ तपाईँहरूमा अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँहरूका प्रतिभाहरू सुन्न तपाईँहरूका गीतहरू सुन्न तपाईँहरूको मुखारविन्दुबाट मिठो रमाइलो कुराकानी गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौ यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्

0: एकदमै सारै मिठो गीत संसार कर्मीदाय है। एउटा गीत मन पर्यो बजाइदेऊ न तिम्रै एफएमबाट। यस्तै के भन्दै थियो, सारै मिठो गीत हामीले तपाईँहरूबाट प्रस्तुत गरेका छौं। आजको यो बसाई पनि निकै निकै रमाइलो हुँदैछ। सबैजनालाई जति पनि रेडियो प्रेमी श्रोता हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छौ। अबको यो बाँकी साथ बाँकी बसाई भने तपाईँहरूसँग भलाकुसारी गर्दै तपाईँहरूको साथ मिल्नेछ यो समय अवधिभर। यति बेला कोही साथी हुनुहुन्छ, टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर। नमस्ते, नमस्कार हजुर। कहाँबाट को बोल्नु भयो? शुभ नाम।
1: पुरानै साथी है।
0: पुरानै साथी शुभ नाम एकै पटकमा भन्दिन्न, हजुरकै मुखारबिन्दबाट हजुरकै आवाजबाट हाम्रो श्रोताहरू हजुरकै आवाजबाट सुन्न चाहनुहुन्छ क्या? अलिक गेस गर्न सकेका छैन त। हजुरकै आवाज भन्दिन्न एकपटक है। कृष्ण चौधरी भन्ने मान्छे। कृष्णजी सन्जै आरामै हुनुहुन्छ?
1: पेट पूजा गर्यो।
0: पेट पूजा गर्नुभयो?
1: तपाईँले गर्नुभयो?
0: आज त नाग पञ्चमी, आज त नागको पूजा गर्ने हो नि कृष्णजी, कहाँबाट पेटको पूजा गर्नु?
1: पेट पूजा पनि गर्नु पर्यो नि त।
0: म फेरि पहिले नागको पूजा गर्छु अनि त्यसपछि बल्ल पेट पूजा गर्छु।
1: पेट पूजा नगरेपछि त फेरि अहिले सक्नु बोल्न सकिन्न
0: क्या? सकिन्छ नि, मजासँग सकिन्छ कृष्णजी।
1: म त सक्दैन त पेट पूजा नगरेको।
0: कृष्णजी
1: हजुर हजुर,
0: अहिले कता हुनुहुन्छ? घरमै हुनुहुन्छ कि कता हुनुहुन्छ?
1: गोठालोतिर है।
0: गोठालोतिर है?
1: हजुर हजुर।
0: त्यही त क्या, अलि तपाईँको आवाज हो भने अलि सस गरिराखेको छ।
1: हजुर हजुर।
0: त्यही भएर यसो घरमा हुनुहुन्न कि अन्य ठाउँ कतैतिर हुनुहुन्छ कि जस्तो लाग्यो।
1: हजुर गोठालोतिर छ भाइर है।
0: ल आज कृष्णजीले एउटा मिठो प्रतिभा सुनाउनु पर्छ, सुनाउनुहुन्छ नि?
1: एकदम राम्ररी ठाडो कान पारेर सुन्नुलाई।
0: एकदमै यहाँ त ओहो, यहाँ त तपाईँको प्रतिभा तपाईँको गीत सुन्नको लागि कति आतुर भएको छ कति होइन, कानले कान सक्छ गरिरहेको छ
1: क्या?
0: ल सुरु गर्नुहोस्।
1: देख्ने सानो कहाँ छौ, फेरि सानो कहाँ छौ, एकै चोटी मुखेर्ने ढोको छ भेट जहाँ छौ, दुबैले देख्ने किन मैले तिम्रो, देख्ने सानो कहाँ छौ, फेरि सानो कहाँ छौ, एकै चोटी मुखेर्ने ढोको छ भेट जहाँ छौ, फेरि सानो कहाँ छौ, एकै चोटी मुखे मेटोको छ भेट जहाँ छौ। हजुर
0: कृष्णजी।
1: हजुर हजुर।
0: कहाँ हो यो फेरि बुढेसकालमा भेट्ने कता कता के भन्ने क्या तपाईँ? फेरि
1: त मान्छे बुढो भएन, मन बुढो हुन्ने भन्ने थाहा छैन र।
0: ल ठिकै छ कृष्णजी।
1: हजुर हजुर।
0: अब के गर्ने त है, अब धेरै कुराकानी गरौँ भने पनि मात्रै नहुने, अन्य साथीलाई पनि पालो दिनुपर्छ। हजुरको यो मिठो गीत सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस्, हामी छुट्टीमा है त। कता हो फेरि च्याथियो भने फेरि अर्को बसाइमा फेरि सिलाउन गाह्रो गाह्रो पर्छ क्या?
1: बल्ने धागो ल्याउने अनि सिलाउने।
0: सिलाउँदा चाहिँ फेरि यो च्याथिँदा फेरि होइन, अलि सिलाउँदा फेरि धागो मात्रै देखिन्छ भने कपडामा।
1: हजुर हजुर। ल मलाई के सम्झाउँदै भने चिन्दैन नचिन्दैन सम्पूर्ण साथीलाई भन्दै चिन्दैन
0: है त। ओके बाबाई, हाम्रो कृष्ण चौधरी है। अब भने तपाईँको पालो रहेको छ 082-5580-54 टेलिफोन गर्नुहोला, कुराकानी गरौँला तपाईसँग पनि, रमाइलो भलाकुसारी गर्दै तपाईँको मिठो प्रतिभा सुन्दै अगाडि बढिराखेका छौँ। एकदमै मिठो भइराखेको छ, के कस्तो अवस्थामा हुनुहुन्छ है? घरमा हुनुहुन्छ होला अवश्य पनि, खाना खाने क्रममा हुनुहुन्छ कतिपय साथी भाइहरू, के छ सीमाजी कोही साथी हुनुहुन्छ कि? फेरि पनि तपाईँहरू भने टेलिफोन गर्दै गर्नु होला है त, यति बेला कोही साथी हुनुहुन्न भन्ने कुरा संकेत दिनुभएको छ। अब मौसमको कुराकानी गरौँ भने बाहिर घाम लागेको छ यति बेला, कति बेला पानी पर्ला पर्ला जस्तो पनि गर्छ, कति बेला घाम पनि लाग्छ क्यारे। तपाईँ पनि आउनुभयो भने कुराकानी गर्छौ, कोही साथी आउने क्रममै हुनुहुन्छ होला, उहाँ आउनुभयो भने कुराकानी गर्नेछौ। हाम्रो फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ तपाईँहरूले, हाम्रो फेसबुक पेज रहेको छ रेडियो मध्यपश्चिम एफएम है। यति बेला कोही साथी हुनुहुन्छ यहाँसँग कुराकानी गर्छौ पहिले, अनि त्यसपछि भने तपाईँहरूसँग पनि भला कुसारी गरौंला। यति बेला फोन कलको साथी नमस्ते हजुर।

0: दिन रहियो रामाराम ढाके मोरी जाम मेरे मेरे को घाम लर्छु जोबान दिन रहियो रामाराम ढाके
1: कहाँबाट को बोल्नुभयो? यति मिठो प्रतिभा सँगसँगै आउनु भएको छ। मेरो मिलेको गाम लर्के जवान तिम्रै हो राम राम, यस्तै के भन्छ क्या? कहाँबाट को बोल्नुभयो? शुभनाम।
0: हजुर,
1: कहाँबाट को बोल्नुभयो? शुभनाम,
0: म बोल्दैछु नारायण।
1: ओहो, बर्बादै भन्नुभयो त, होइन होला? होइन होला क्या? ओहो, शुभनाम भन्नु न हजुरको एकपटक। अलिक गेस गर्न सकेन भने?
0: ज्योतिष विज्ञान बन्नु छ आज।
1: ओहो, विज्ञान पनि बन्न सक्दैन, म त ज्योतिष पनि बन्न सकेको छैन रे। यो कता कता फेरि होइन के गरेर यो हेर्ने भन्छ नि, होइन यो सकिया छैन, गाह्रो छ आज, सक्दैन मैले है त। हजुरकै मुखार बिन्दुबाट सुनिदिउँ न एकपटक।
0: हुन्छ, हजुरले किन अप्ठ्यारो पारेर म घरै पन्ध्र घरै उन्नाइसबाट कमला पुन बोल्दैछु है त बाबा।
1: कमला पुन मगर बोल्दै हुनुहुन्छ घरै उन्नाइसबाट?
0: हजुर।
1: कमलाजी,
0: हजुर,
1: तपाईँले त प्याट्टै मेरो नाम चोदिनु भयो नि फेरि।
0: हजुर, कति थाहा पाउनुहुन्छ भनेर नि?
1: अलि सकेन नि त मैले थाहा पाउन।
0: हजुर, आजकल धेरै आउँदिन त्यही भएर नखाउनु भाला कि।
1: तपाईँले फेरि हामीलाई बिर्सिदिनुहुन्छ, बिर्सियो भन्ने होला टेलिफोन गर्नुहुन्छ, अनि कहाँबाट सम्झिने हुन्छ त?
0: यस्तो होइन कि दाइ, माया त कार्यक्रम सुन्दै गर्छु, सधैँ माया गर्छु, तर मोबाइलमा पैसा हुन्न कि दाइ।
1: ओहो, हाम्रो कमलाजीको मोबाइलमा पैसा हुन्न है?
0: हजुर,
1: ठिकै छ, कहिले काहीँ गर्नुहुन्छ आउनुहुन्छ, एकदमै खुसी लाग्छ। हाम्रो कमलाजीको प्रतिभा पनि सुन्न पाउँछौ आज पनि। अब के गर्ने त, हामी छुट्टिनु पर्ने हुन्छ, अन्य साथीलाई पनि पालो दिनुपर्छ क्या अरे। हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है।
0: सर्वप्रथम हजुरलाई सीमा पाण्डे दिदीलाई पनि सम्झिन चाहन्छु, र मभन्दा अघि र मभन्दा पछि आउने सम्पूर्ण साथीहरूलाई सम्झिँदै, म कमला पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा भए। नमस्ते।
1: नमस्ते बाबाई, हाम्रो कमला पुन मगर है, कमलाजी आउनु भएको थियो। अब भने पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ, कुराकानी गरौंला। 0582858854 तपाईँको लागि पनि यो बाटो खुल्ला छोडेका छौँ है त। आजको यो बसाई पनि एकदमै मिठो रमाइलो यात्रा भइराखेको छ, एकदमै नयाँ नयाँ साथी जोडिनु भयो भने अझै सहज हुनेछ। तपाईँहरूको प्रतिभा सुन्छौ, नयाँ साथी आएर आफ्नो मिठो मिठो जसले उत्कृष्ट प्रतिभा सुनाउँछ प्रतिस्पर्धा हुने भयो भने विजेता छन्छौ है त। अनि आउँदो बसाईमा भने यहाँ आउनुपर्ने हुन्छ, नयाँ साथी आउनुपर्छ। नयाँ साथी आउनुभयो भने उहाँहरूले जसले उत्कृष्ट प्रतिभा सुनाउँछ त्यो नै विजेता हुनेछ आजको बसाईमा। यदि नयाँ साथी जोडिनु भएन भने चाहिँ हामीले विजेता बनाउँदैनौँ है त। आउँदो बसाईमा पनि तपाईँहरूको प्रतिभा सुन्छौ। के छ सीमाजी, कोही साथी हुनुहुन्छ फेरि पनि कुराकानी गर्छौ। नमस्ते हजुर।
2: नमस्ते सर।
1: नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? शुभनाम।
2: घुराई
1: उन्नाइसबाट रुद्र बहादुर पुन।
2: हजुर हजुर,
1: अघि भर्खर कमला पुन मगर आउनु भएको थियो, सँगसँगै एकै ठाउँबाट हो कि क्या हो? रुद्रजीले के गर्दै हुनुहुन्छ? धेरै दिनपछि टेलिफोनमा आउनु भएको छ। आज त अब तपाईँहरूको गीतहरू तपाईँहरूको मुखारबिन्दबाट प्रतिभा सुन्न मन लागिरहेछ। ल त सुरु गरिहाल्नु, सुनिहालौँ है।
2: हजुर हजुर। दिन दिन हुने थियो भेट, भूमे थियो भेटा नेको बाचा देशी मजरेता फुलमा भमरा आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार ए तिमलाई जस्तै सम्झन्छु मैले नि सम्झन्छु मैले नि मनको कुरा पुग्दैन कहिले नि फुलमा भमरा आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार सिरान बिजो सम्झेर रुनाले सम्झेर रुनाले आउन पाइन बन्धनमा हुनाले फुलमा भमरा।

0: निर्मयामयानमारो हजुर सर
1: रुद्र जी
0: हजुर
1: आउँदै गरे निर्मया माया नमारे यो भुडेस खामा फेरि कता कताबाट बोलाइदिनु हुन्छ तपाईँ
0: हजुर गीतले गीतको बोलो नि सर
1: यस्तो जोस आउँछ र भने के यो बुढेस खामा यस्तो मिठो मिठो गीतहरू गाउन कहाँबाट जोस आउँदो रहेछ रुद्रजी
0: एकदम मनमा आइहाल्छ विचार गर्ने हो भने
1: मनमा आइहाल्छ है ल ठिकै छ हाम्रो रुद्रजीले मिठो गीत गाउनु भएको छ के गर्ने त हामी छुट्टिनुपर्छ अब साथीभाइ सम्झना गर्नुहोस् अन्य साथीलाई पनि पालो दिउँ क्यारे
0: एकदमै सर ल म सर्वप्रथम हजुरलाई प्राविधिक बहिनीलाई के अरे रेडियोको अल युनिटलाई मलाई रुद्रबहादुर पुनमगर भनेर चिन्ने नचिन्ने सबैलाई सम्झना सम्झदै बिरामी सर नमस्ते
1: ओके बाबाई हाम्रो रुद्रबहादुर पुन घुराई 19 सैगाबाट यहाँले मिठो मिठो गीतहरू गाउनुहुन्छ यहाँ त धेरैबाट यहाँ हाम्रो स्टुडियो हाम्रो रेडियोसम्म पनि आइसक्नु भएको छ धेरै मिठो मिठो गीतहरू गाउनुहुन्छ कमला फुनमगर पनि आइसक्नु भएको छ धेरैपटक आइसक्नु भएको छ यहाँले पनि मिठो मिठो गीतहरू गाउनुहुन्छ आजको बसाइ पनि यस्तै रमाइलो भइराखेको छ तपाईँहरू पनि यति बेला सुन्दै हुनुहुन्छ दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित दाङ घुराईमा रहेको रेडियो मध्यपश्चिम एफएमको आफ्नै प्रस्तुति यो बिहानको श्रृंखला सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम उकाली ओह्रालीको यो सोमबारे श्रृंखला एकदमै मिठो भइराखेको छ यो यात्रा रमाइलो भइराखेको छ अब भने तपाईँ पनि आउन सक्नुहुन्छ 082-85-8054 तपाईँहरूको लागि भने यो बाटो खुल्ला छोडेका छौं आजको बसाई पनि निकै भन्दा निकै पहिलो सहभागी पनि हुनुहुन्थ्यो कृष्ण चौधरी यहाँ पनि धेरै पटक आइसक्नु भएको छ हाम्रो रेडियोसम्म आइसक्नु भएको छ आफ्नो मिठो मिठो गीत संगीतहरू गाइसक्नु भएको छ सुनाइसक्नु भएको छ यहाँसँग पनि भलाकुसारी गरेका छौं प्रत्यक्ष बसेर अहिलेसम्म जति पनि साथी आउनु भएको छ यहाँहरू सबैजनासँग धेरैवटा कुराकानी गरिसकेका छौँ प्रत्यक्ष होइन आजको बसाइमा फेरि पनि कोही साथी हुनुहुन्छ यति बेला फोन कलमा कुराकानी गर्छौ नमस्ते हजुर
2: हजुर सर नमस्कार
1: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नुभयो शुभ नाम
2: हजुर म घुराई छदेखि जगत चौधरी
1: घुराई छदेखि जगत चौधरी
2: हजुर
1: जगतजी
2: हजुर
1: सन्चै आरामै हुनुहुन्छ
2: हजुर म यतातिर सन्चै आरामै छु हजुरहरू के कस्तो हुनुहुन्छ
1: एकदमै ठिक छ भन्नुपर्छ हाम्रो जगतजीले धेरै दिन बजे टेलिफोन गर्नुभएको छ कता हराउनु भएको थियो
2: कहीँ हराएको थिएन कार्यक्रम सुन्दै बसिरहेको थिएँ बिस्तृत
1: बिर्सी बिर्स्यु भन्ने बेला सम्झिनु भएको छ हाम्रो जगतजीले
2: हजुर हजुर त्यस्तै भन्नु पर्यो
1: जगतजीले आज के गरिराख्नु भएको छ खाना खानु भएको छ कि छैन
2: हजुर खाना खाएर भर्खर फोन लगाएको त लागिहाल्छ
1: फोन ट्राई गर्नु भने त अवश्य पनि लागिहाल्छ नि हाम्रो जगतजीले फोन ट्राई मात्रै गर्नुहुन्न
2: हजुर आज गरेको लाग्यो भन्नु
1: फोन ट्राई गर्नुभयो भने आइहाल्छ नि हाम्रो जगतजीले फेरि मिठो मिठो गीतहरू गाउनुहुन्छ तपाईँको प्रतिभा सुनम सुनम भन्ने लागिहाल्छ आज
2: हजुर हजुर सुनाउनु भनेर आएको
1: एउटा गीत गाउनु सुनिहालौँ अनि त्यसको बाँकी कुरा त गर्दै गरौँ है त
2: हजुर हजुर गङ्गाजीको पानी हे गङ्गाजीको पानी आँखा लाउने कति छन् छैन जो बन्जानी हे गङ्गाजीको पानी आँखा लाउने कति छन् छैन जो बन्जानी हे कति छर्के गङ्गाको जलमैले पहिला तर गतिलो इले गङ्गाजीको पानी गङ्गाजीको पानी आँखा लाउने कति छन् छैन जो बन्जाने गङ्गाको जलमैले पाइन तर गतिलो भरमैले गङ्गाजीको पानी गङ्गाजीको पानी आँखा लाउने कति छन् छैन जो बन्जाने हे भोलि आफै परिन्छ पापमा भइगो तनि पार्दिन कर्कापमा गङ्गाजीको पानी गंगाजी को पानी आँखा लाउने कति छन् छैन जो भन्जानी परिन्छ पाप लभैगो तानी पार्दिन कर्कापमा गंगाजी को पानी गंगाजी को पानी आँखा लाउने कति छन् छैन जो भन्जानी हे गंगा तो पानी आँखा लाउने कति छन् छैन जो भन्जानी। हजुर सर यति नै
1: जगतजी धेरै धेरै दिन पछि आउँदा पनि एकदम मिठो गीत गाउनु भएको छ क्या हाम्रो जगतजीले।
2: हजुर
1: अन्तिम अन्तिमसम्म सुन्नु होला है त जगतजी।
2: हजुर हजुर
1: सुन्नु होला अब।

0: भेट हुने अवसर पनि आउनेछ। आजको बसाई पनि निकै रमाइलो भइराखेको छ। आउँदै गर्नु होला दस शून्य बयासी पाँसठी आठ सय चौन तपाईँहरूको लागि भने यो बाटो खुला छोडेका छौं। हजुरको बसाईमा भने हामी फेसबुक लाइभमा पनि छौं। हाम्रो फेसबुक पेज भने रेडियो मध्यपश्चिम एफएम हो। तपाईँ त्यहाँ गएर हेर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। कोही साथीले कमेन्ट गर्नुभएको छ, उहाँको कमेन्ट एकैछिनमा वाचन गर्नुहोला क्यारे। यति बेला कोही साथी हुनुहुन्छ फोन कलमा, यहाँसँग कुराकानी गर्छौ। नमस्ते हजुर।
1: हेलो सर। नमस्ते।
0: नमस्ते, नमस्कार हजुर। कहाँबाट को बोल्नु भयो? शुभ नाम। घुराइचारबाट प्रतीक्षा चौधरी। प्रतीक्षाजी सन्चै आरामै हुनुहुन्छ? एकदम ठिक छ भन्नुभएको छ। हाम्रो प्रतीक्षा जी आज धेरै दिन पछि आउनुभयो कि आज पहिलो दिन हो कि जस्तो पनि लाग्छ मलाई। दोस्रो पटक है हाम्रो प्रतीक्षाजीले के गरिराख्नु भएको छ त आज?
1: यति बेला खानाखाने प्रोग्राम सुनिरहेको छु, फोन गरिरहेको, फोन लागिहाल्यो।
0: लागिहाल्छ नि, तपाईँले टेलिफोन गर्नु पर्यो, ट्राई गर्नु पर्यो, लागिहाल्छ। प्रतीक्षाजी हामीसँग एकदमै अलि थोरै समय बाँकी छ होइन, हामीलाई के को माध्यमबाट सुन्दै हुनुहुन्छ?
1: म चाहिँ फ्रिक्वेन्सीबाट सुन्दैछु है।
0: ल ठिकै छ, अन्तिम अन्तिमसम्म सुन्नु होला। आज पनि अब तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि?
1: हजुर हुन्छ, म सत्यमा प्रयास गर्छु।
0: एउटा मिठो गीत गाइदिनुहोस् है।
1: मिठो बरु टाढामा मुटु मालिकेर भगवानलाई सुखनी गराउँछु, मबाट मगाई माग सानो जे जे माछौ पुगनी जगाउँछु, टाढामा तिन्दैन म मुटु मालिकेर भगवानलाई सुखनी गराउँछु, मबाट मगाई

0: ಕೊಟ್ಟನು ದೇಶಿ ಮತ್ತು ಪುಗಣಿಗಳು ಅತಿರೇಕಿ ನೈ
1: ಪ್ರತೀಕ್ಷಾಜಿ
0: हजुर
1: आज मसँग एकजना साथी हुनुहुन्छ क्या साइडमा होइन यता छुट्टै देखिनु भएको छैन हामी लाइभमा छौँ उहाँले त ट्याक्क आज कसले मिठो गीत गाउँछ भनेर नाम टिपिराख्नु भएको छ कति मिठो गाउनु भएको भाइ भनेर धुरु धुरु रोइराख्नु भएको छ क्या
0: हो र धेरै दिनु पर्दैन क्या
1: तपाईँले यति मिठो गाइदिने अनि त्यसपछि रुइहाल्छ नि ठिकै छ प्रतीक्षाजी समयले नेटो काट्न लागिसक्यो अब भने हामी छिटिनु पर्छ हजुरको यो मिठो प्रतिभा सँगसँगै साथीभाइ सम्झनाहरू
0: मिठो भएको धनी हुन्छ हजुरलाई अनि प्राविधिकमा बस्नु भएको छ सीमा पाण्डेलाई र मेरो साथीहरू जति पनि हुनुहुन्छ उहाँ सम्पूर्णलाई मलाई प्रतीक्षा भनेर चिनिमा दिने
1: नमस्ते ओके बाबाई हाम्रो प्रतीक्षा चौधरी है आजको बसाईमा टेलिफोन गर्नुभएको छ एकदमै मिठो प्रतिभा सुनाउनुहुन्छ अब भने आउन सक्नुहुन्छ है त तपाईँहरूसँग पनि भला खुसारी गर्न पाउनेछौ है यति बेला देवान किशोर अन्जानले कमेन्ट गर्नुभएको रहेछ हाम्रो फेसबुक लाइभमा सर्वप्रथम त सोनिका सुब्बालाई जन्मदिनको शुभकामना अगाडिबाट ठिक्क पादै पछाडिबाट डस्ने हरुदतीलाई नागपञ्चमीको शुभकामना देवान किशोर अन्जान प्रवासी भन्नुभएको छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ है त तपाईँले पनि एकदमै मिठो कमेन्ट गर्नुभएको छ तपाईँको साथीलाई पनि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद है अवश्य पनि सुन्दै हुनुहुन्छ होला तपाईँको साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ है त अबको जति पनि यात्रा हुन्छ यो यात्रा सफल रहनेछ अवश्य पनि तपाईँको साथीको हाम्रो लाइभलाई सेयर गरेर धेरैमा धेरै पुर्याइदिनु हुनेछ भन्ने कुरा हामीले आशा पनि राखेका छौँ तपाईँहरूबाट पक्कै पनि यो काम तपाईँहरूले गर्नुहुनेछ।

फेरि पनि आज पवित्र पवित्र भन्दा पनि यो जिब्रो कहिले काहीँ चाहिँ लटपटी नै गर्छ। आज पार्वती विष्णुले कमेन्ट गर्नु भएको छ, नमस्ते मनी सुन्दैछु, आज धेरै पछि दामी छ प्रोग्राम मिस यु अल भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो सन्देश, मिठो माया छ हाम्रो तर्फबाट। कहाँबाट सुन्दै हुनुहुन्छ, कता हुनुहुन्छ तपाईँ है? सुनिराख्ने साथी हुनुहुन्छ, सुनिराख्ने गर्नुहुन्थ्यो। आज हामी धेरै दिनपछि फेसबुक लाइभमा आएका छौँ, यहाँले सुन्नुभएको रहेछ। कहाँबाट सुन्दै हुनुहुन्छ, कता हुनुहुन्छ, हाम्रो लाइभलाई सेयर पनि गर्नुहोला होइन। के कस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला, कामकाजमा तलिम व्यस्त हुनुहुन्छ भने रेडियोको भोल्युम अलिक ठूलो बनाउनुहोला है त। आजको बसाइमा भने धेरैजनाले टेलिफोन गर्नुभएको छ, दुईजना साथी हुनुहुन्छ फोन कलमा, यहाँसँग कुराकानी पनि गरेका थियौं, अन्तिममा यहाँहरूसँग प्रत्यक्ष कुराकानी गर्न पाएका छैनौ, गरेका छैनौ। आजको बसाइमा भने प्रतीक्षा चौधरी विजेता हुन सफल हुन भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ पनि आउँदो बसाईमा यहाँ आउनुहोला, तपाईँको लागि कुपन रहेको छ। तपाईँहरूले त्यो कुपन पाउनको लागि प्राप्त गर्न चाहनुहुन्छ भने, लिन चाहनुहुन्छ भने आउँदो सोमबार यहाँ आउनुहोला, तपाईँसँग बसेर कुराकानी भलाकुसारी गरौंला। तपाईँको मुखारबिन्दुबाट मिठो मिठो प्रतिभाहरू सुन्नेछौ, सुनाउनु पर्ने हुन्छ हाम्रो श्रोताहरूलाई आउँदो बसाईमा पनि। रिकी छ के कसरी होइन, यात्रा गर्दै हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, अवश्य पनि खाना खाने क्रममा हुनुहुन्छ कतिपय साथीभाइहरू। कतिपय पनि उकाली ओह्राली भन्ज्याङ चौधरी गाँसदौरा बनपाखा पनि गर्दै हुनुहुन्थ्यो होला, जे जस्तो अवस्था भए पनि हामीलाई सुनेर साथ दिँदै हुनुहुन्थ्यो होला। आजको बसाई पनि एकदमै मिठो भइराखेको थियो, मिठो रमाइलो यात्रा भइराखेको थियो। आजको यो बसाईमा भने अब समयले नेटो काटिसकेको छ, क्यारे जति पनि साथी हुनुहुन्छ स्वदेश तथा विदेशमा रहेर सुन्नुहुने यहाँहरू सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो सामाजिक सञ्जाल आकाशीय ध्वनि तरङ्गमा गुन्जायमान बनाउने साथी हुनुहुन्छ प्रविधिमा सीमा पाण्डे, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुता नारायणजीसे पनि आउँदा बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय पनि जे जति छ यो समय शुभ बितोस्, शुभ रहोस्, नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25770

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
8: मध्य पश्चिम ट्याङ च्याट यति बेला मध्याहको 12 बजेको छ
9: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर आज 33 जिल्लामा बाढ़ीको जोखिम मुख्य नदीहरूमा बहाव बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह धादिङको गजुरीमा पहिरोले अवरूद्ध सड़क एकतर्फी सञ्चालनमा साउन महिनामा सरकारी राजस्व उल्लेख्य वृद्धि सरकारको आमदानी झण्डै 93.5 अर्ब रूपियाँ नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज लगपाँच पर्वको रौनक मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने किशोर किशोरीका लागि सामाजिक सञ्जालको दायरा साँगोरिने र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै नेपाल खबरमा अब पूरा खबर बाढ़ी पूर्वानुमान महाशाखाले आउँदो 3 दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ़न सक्ने पूर्वानुमान गरेको छ महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार आज कोशी नारायणी कर्णाली महाकाली तथा राप्तीका सहायक नदीहरू कन्काई कमला बागमती पूर्वी राप्ती पश्चिम राप्ती बवे लगायत नदीमा बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको छ महाशाखाले आज ससान नदी तथा खोलामा बाढ़ीको जोखिम रहने जनाएको छ आज संखुवासभा सोलुखुम्बु रामेछाप दोलखा सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर काभ्रे फ्लाञ्चोक गोर्खा तनहु लमजुङ कास्की स्याङ्जा चितौ नवलप्रासी पूर्व र पश्चिम रूकुम पूर्व पश्चिम जाजरकोट डोल्पा मुगु सुर्खेत बाँके बर्दिया दाङ दैलेख बैतडी बजाङ डोटी डडेलधुरा र कैलाली कञ्चनपुरमा बाढ़ीको जोखिम छ महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ महाशाखाका अनुसार भोलि र पर्सि पनि गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना रहेको छ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खसेपछि अवरूद्ध भएको सड़क अहिले एकतर्फी सञ्चालनमा आएको छ। आज बिहान पाउने छ बजेतिर खसेको सुक्खा पहिरो पन्चाएर बिहान दश बजेबाट सड़क सञ्चालनमा आए पनि फेरि पहिरो खसेपछि सड़क अवरूद्ध भएको र अहिले एकतर्फी मात्रै सञ्चालनमा रहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम समेत भएको छैन। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको जाम छ। त्यस क्षेत्रमा पटक पटक पहिरो खसेर सड़क अवरूद्ध हुँदै आएको छ। कञ्चनपुरको महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपङ्गले गाड़ी सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी नायक उपरीक्षक जीवन गुरूङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नागेपछि चारपाङ्गले गाड़ी सञ्चालनमा रोक लगाइएको हो। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000 रूपियाँ हाराहारी भएको छ, जुन गएको आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा झण्डै 10% अर्थात 8,24,00,000,000 वृद्धि रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000 र गैर कर राजस्व तर्फको कुल प्राप्ति 7,03,47,00,000 रूपियाँ रहेको छ। चालू आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000 बराबरको बजेट ल्याइएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नाग पोखरी लगायत देशभरका विभिन्न नागदह पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ। नाग पोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको संख्या पनि उल्लेख्य छ। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ अग्नि भय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लगपाँच पर्व मनाइँदैछ। यो पर्व नाग सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस वर्ष भदौ संक्रान्तिका दिन यो पर्व मनाउन लागि हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचादीको भाव आज केही बढ़्यो। व्यवसायीको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द। सबै पालिकामा जलवायु सम्बन्धी जानकारी राख्ने युवाहरूको सुझाव लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले आज 33 जिल्लामा बाढ़ीको जोखिम, साउन महिनामा सरकारी राजस्वमा उल्लेख्य वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाव केही बढ़ेको छ। सुनको भाव आज तोलामा 1600 रूपियाँले बढ़ेर 3,06,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 3,600 रूपियाँले बढ़ेको थियो। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि आज तोलामा 60 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,770 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,710 रूपियाँ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग कुरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका छन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई संघसँगै अगाडि बढ़ाउने संघले जनाएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेको सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता गर्नुपर्ने लगायत माग संघले राखेको छ। काठमाडौँमा सम्पन्न 3 दिने युवा सम्मेलनले देशका सबै पालिकामा पारदर्शी र समाजसेवी समावेशी प्रक्रियाबाट कम्तीमा 2 जना क्लाइमेट च्याम्पियन अर्थात जलवायु सम्बन्धी जानकार नियुक्त गरे, जलवायु कार्यको नेतृत्व गराउनुपर्ने मुख्य मागसहित 10 बुँदे घोषणापत्र जारी गरेको छ। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनले जलवायु परिवर्तन सम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण र समानुपातिक सहभागिता पालिका तहदेखि नै सुनिश्चित गर्न नीतिगत व्यवस्थाको समेत माग गरेको छ। अब विदेशको खबर। अमेरिकाका विभिन्न 30 राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर किशोरीहरूको गोपनीयता कानून उल्लंघन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामका लाइक सिफारिश प्रणाली, अटो प्ले, भिडियो बारम्बार आउने नोटिफिकेशन र फोटो फिल्टर जस्ता सुविधाहरूमाथि राज्यहरूले प्रश्न उठाएका छन्। यी सुविधाले किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा बढ़ी समय बिताउन प्रेरित गर्नका साथै सामाजिक तुलना, अस्वीकृतको भावना वा आत्मसम्मानमा नकारात्मक असर पर्न सक्ने दावी गरिएको छ। यदि 30 राज्यको मुद्दामा फैसला मेटा विरूद्ध आयो भने फेसबुक र इन्स्टाग्राममा किशोरले प्रयोग गर्ने धेरै सुविधामा ठूलो परिवर्तन आउन सक्ने देखिएको छ। अब खेल खबर। स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यान्चेस्टर सिटी छोडेर आफ्नो देशको क्लब बार्सिलोना फर्कने भएका छन्। म्यान्चेस्टर सिटी र बार्सिलोना बीच रोड्रीको स्थानान्तरणका लागि झण्डै 8.5 अर्ब रूपियाँ अमेरिकी डलरमा सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सिटी र बार्सिलोनाले भने अहिलेसम्म स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्। 30 वर्षीय रोड्री सन् 2019 एटलेटिको मेड्रिडबाट सिटी पुगेका थिए। उनले सन् 2023 इन्टर मिलान विरूद्धको च्याम्पियन्स लीग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 33 जिल्लामा बाढ़ीको जोखिम, मुख्य नदीहरूमा बहाव बढ़न सक्ने भएकाले सतर्क रहन आग्रह। धादिङको गजुरीमा पहिरोले अवरूद्ध सड़क एकतर्फी सञ्चालनमा। साउन महिना सरकारी राजस्वमा उल्लेख्य वृद्धि, सरकारको आमदानी झण्डै 93.5 अर्ब रूपियाँ। नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज लग 5 पर्व रौनक। मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने, किशोर किशोरीहरूका लागि सामाजिक सञ्जालको दायरा साँगुरिने र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराईमा।
1: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
2: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
1: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
11: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
18: इन्डोस्कोपी सेवा,
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825607334 र 0825601038।
20: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
22: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: ब्लड प्रेसर हाई लो भएका,
21: कोलेस्ट्रोल बढी भएको,
22: मुटुको गति एकनास नभएको,
21: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
22: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
21: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
22: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
24: सम्पर्क दिव्य फार्मेसी, घोराई 15, सड़क विभाग रोड, दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478893 र 98095128371।
25: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
27: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635-509 र मोबाइल 98453-0653।
0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
1: फोन नंबर 082-5625-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
4: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
3: यौन उत्तेजना नहुने,
4: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
3: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
4: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
23: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
5: समय बिहान 11 बजेदेखि।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

टेस्टिङ प्रोग्राम 3 दिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: हौ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 9848726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन नजाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
12: मध्य पश्चिम चाङ च्याक, यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभा सचिवालयले अहिले एक बजे बस्ने प्रदेश सभाको आठौं अधिवेशनको 19 बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो। सम्भावित कार्यसूची अनुसार बैठकको शुरूमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढ़ेर सुनाउनु हुनेछ। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्य सहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मत सम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। लुम्बिनी प्रदेश सभामा कुल 83 जना प्रदेश सभा सदस्य रहेका छन्। सरकार गठनका लागि आवश्यक बहुमतका लागि 82 जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ। मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत भन्दा बढ़ी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गर्नुभएको छ। लगातार वर्षापछि खसेको पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो 4 दिनमा 19 जनाको मृत्यु भएको छ। वर्षा नरोकिएपछि जिल्लाका ग्रामीण बस्ती तथा सड़कहरू पहिरोको उच्च जोखिममा रहेका छन्। लुङ्गरी गाउँपालिका 5 धैरेनीमा शुक्रबार राति पहिरोले घर पुरिदा 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको थियो। रातभर परेको वर्षाका कारण शनिबार बिहान करिब 3 बजे घरमाथिबाट पहिरो खसेर घर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको थियो। त्यसै गरी शनिबार बिहान सुनिल स्मृति गाउँपालिका 6 आमडाँडामा पहिरोले स्थानीयको घरको एकापट्टिको भित्ता भत्काएको छ। निरन्तरको वर्षासँगै जिल्लामा विभिन्न स्थानमा पहिरो बाढ़ी तथा चट्याङका घटना भइरहेका छन्। यसअघि थबाङ गाउँपालिका 5 उवा कोटलबारामा बुधबार राति गएको पहिरोले ठूलो मानवीय क्षति गरेको थियो। बस्तीमाथिबाट आएको पहिरोले 12 घर पुरिदा 13 जनाको मृत्यु भएको थियो। पहिरोमा पुरिएका एकजनाको शव भने अझै फेला पर्न सकेको छैन। त्यसैगरी सुनछहरी गाउँपालिका 2 फलबाङ र गिज्जे मंगारू छुट्टा छुट्टै स्थानमा पहिरोले 2 घर पुरिदा 4 जनाको मृत्यु भएको थियो। लुङ्रिमी चट्याङ लागेर 1 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनका लागि उभा श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ। आज भएको वार्तापछि व्यवसायहरूले अघि सारेका मागहरू 45 दिनभित्रमा सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डागीले जानकारी दिनुभयो। सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने उहाँको भनाइ रहेको छ। व्यवसायीहरूले सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका 15 बुधी माग अघि सारेका थिए। ती मागको सुनवाई नभएको भन्दै आजदेखि व्यवसायीहरूले कार्यालय बन्द गरेर श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेका थिए। आजको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको छ। महासचिव डाँगीका अनुसार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन 22 गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विषयलाई लिएर विभिन्न 15 बुधे माग राख्दै आन्दोलन तथा ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। आज श्रम मन्त्रालयमा मन्त्री र सचिवको सहभागितामा संघका अध्यक्ष सल्लाहकार सहितका पदाधिकारीसँग छलफल भएको थियो। छलफलमा संघले अघि सारेका 15 बुधे मागका विषयमा विस्तृत रूपमा छलफल गरिएको मन्त्रालयले जनाएको छ। र सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसुनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसून प्रतिकार्य कमाण्ड पोस्टले खोज उद्धार राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको प्राधिकरणले जनाएको छ। तीन जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ। बैठकले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार प्रारम्भिक द्रुत लेखाजोखा आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद व्यवस्थापन समिति र पालिकालाई अनुरोध गरेको छ। त्यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुननिर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढ़ाउन पनि निर्देशन दिएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाल,
6: सम्पर्क मोबाइल 98477
7: र 98578 3689।
8: भर्ना सम्बन्धी सूचना।
9: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज खोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
8: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
10: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
11: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
11: मेसिन द्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
11: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै 1 महिनाभर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रंगाउँ रेडी मेरो एभरेस्ट
1: जो तपाईलाई पायल सुस्ता फिसा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
2: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
7: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज

0: reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गद्वारे ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
1: मोबाइल नम्बर 98-494-67-487।
4: मैले मेरो बुट्टु गुट्टु र हजुरले सुतिएको छु, मेरी छोरीले दुःख नपाओस्।
5: भिएफएक्स सिनेमा घोराई 10 सौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली।
6: मान्छेलाई पागल बनाउने त्यो पनि के प्रेम?
7: भिएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र लज्जावती।
8: अब ये घर हमारा है, यहाँ की हर चीज हमारी है।
9: अम्मा यहाँ कोई है?
10: कौन है आप?
9: तुम कौन जी? तुम कौन हो? जो मेरे कार्य
7: साथै हिन्दी कथानक चलचित्र बटवारा आवारापन 2 भव्य प्रदर्शन भइरहेका छन्।
10: वो माँ है, माँ माँ को हिंदू मुसलमान में ना बाटिए। माँ अपने आप में एक मजहब है। हर इंसान का पहला मजहब माँ है। हर बच्चे के मुंह से निकला पहला लफ्ज माँ है।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
5: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000 रूपियाँ हाराहारी देखिएको हो, जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब 10% अर्थात 8,24,00,000,00 रूपियाँले वृद्धि देखिएको हो। महालेखा नियन्त्रण कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000,00 रूपियाँ र गैर कर राजस्व तर्फ कुल प्राप्ति 7,03,47,00,000,00 रूपियाँ रहेको छ। त्यस्तै सरकारले पहिलो महिना 24,03,00,000 रूपियाँ वैदेशिक अनुदान सहायता लिएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 16,42,06,37,00,000,00 रूपियाँ आमदानी गर्ने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च 41,88,58,00,000,00 रूपियाँ रहेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000,00 रूपियाँ बराबरको बजेट ल्याइएको थियो। साउन महिनाको बजेट खर्च विनियोजनको 1.97% रहेको छ। चालू शीर्षकमा यस वर्ष 12,77,58,90,00,000,00 रूपियाँ विनियोजन भएकोमा साउन मसान्तसम्ममा 1.68% अर्थात 21,40,38,00,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत शीर्षकमा 4,31,00,00,000

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक्स घुराईदाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक्स घुराईदाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
2: पनि नाम दर्ता गर्न
3: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।

3 महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।
2: पहिले मुख्य खबर। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक। पश्चिम अफ्रिकामा फैलिएको महामारीलाई पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलहरूले सांसदले उठेर विरोध गरेसँगै सभामुख अरियालले संसदमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो। जवाफ दिने क्रममा शाहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिसेको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्री शाहले यस बारेमा स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले विरोध जारी राखेपछि सभाको आजको बैठकमा सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देश दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिए लगत्तै विपक्षी दलले टेबल बजाएर समर्थन गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो हप्ता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन साउन 6 गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोज्नु भएको थियो, तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो। आर्थिक वर्ष 2082

0: यतिमा नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर गिरावट देखिएको छ। 2080-81 आर्थिक वर्षमा प्राधिकरण 13.30 अर्ब रूपियाँले नाफामा थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी प्रयोजनका लागि गृहस्थ सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणको दावी छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गृहस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% तथा 13% मूल्य वृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्य योजना समेत अघि बढ़ाएको उहाँले बताउनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत 15 बुँदे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुँदे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ। छलफलका क्रममा संघले उठाएका सबैजसो विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुंग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै व्यवसायीहरूले कानून बमोजिम थप प्रमाण र कागज सहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने र त्यहाँबाट समाधान नभए मन्त्रालय पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना तत्कालका लागि टरेको छ। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर 1 स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै ज्यान गएको छ। 3 जना गम्भीर घाइते भएका छन्। पनौती ताल ढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट तल झरेको हो। दुर्घटनामा खानीखोला 4 का कमलबहादुर माझी र खानीखोला 2 की पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनट भित्री घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको काम गौरव योग्य रहेको बताउनुभयो। उहाँले एम्बुलेन्स सेवा केवल एउटा सामान्य सेवा नभएको भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरण सहितको सेवा दिनु अत्यन्तै महत्वपूर्ण र कठिन काम भएको बताउनुभयो। यस्तै ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2,325 जनाको ज्यान गइसकेको छ। यसले सन् 2018 20 चलेको प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उसिनेर देशको इतिहासमा सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोइटर्सले जनाएको छ। त्यति बेला 2,279 जनाको ज्यान गएको थियो। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले हिजो सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भाइरसबाट संक्रमित पुष्टि भएकाहरूको संख्या 4,945 जना पुगेको छ। यसमा पछिल्लो 24 घण्टामा फेला परेका 101 नयाँ संक्रमित पनि समावेश छन्। इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताउनुभयो। उहाँले कंगोमा इबोला विजयी भइरहेको उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले अहिलेको संक्रमण सन् 2014-16 चलेको पश्चिम अफ्रिकी इबोला महामारीलाई पनि उछिन्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। त्यति बेला यो भाइरसका कारण 11,000 जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। अब खेल खबर। विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोले यो सिजन 2026-27 व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन्। साउदी क्लब अल नासरका लागि खेल्ने 41 वर्षका रोनाल्डोले गैराती भोग म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेका हुन्। भर्खरै पोर्चुगलको काइस्कामा प्रेमिका जर्जिना रेड्डी ग्रेससँग विवाह गरेका रोनाल्डोले विवाह र परिवारबारेको कुराकानीका क्रममा सन्यासको विषय पनि उठाएका छन्। आफ्ना भावी योजनाबारे सोद्धा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने र एउटा शानदार विरासत छोड्न चाहेको बताएका हुन्। हुन सक्छ भन्ने शब्द प्रयोग गरेर उनले कुनै निश्चित मिति त तोकेनन्, तर यस सिजनपछि खेल मैदानबाट विदा लिने तयारी गरिरहेको बलियो संकेत भने दिए। स्पोर्टिङ सिपीदेखि म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पछिल्लो पटक अल नासरसम्मको 25 वर्षीय यात्रा तय गरेका रोनाल्डोले सन्यासपछिको जीवनका लागि योजनाहरू बनाइसकेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक, पश्चिम अफ्रिकामा फैलिएको महामारीलाई पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0982635775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
9: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
8: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
9: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
10: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
11: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
12: सम्पर्क मोबाइल नम्बर 9822964264
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
14: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
15: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
14: बालबालिकाको न्युरो सर्जरी
15: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
14: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090965255
16: खुसीको खबर
17: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
15: के तपाईँ

0: मध्ये पसु हो।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
0: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाङ,
5: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
6: र 98 5 78 30 6 8 9।
3: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
7: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
3: हाम्रा विशेषताहरू:
7: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
3: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
7: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
8: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
3: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
9: फोन 562-5221।
3: सम्पर्क मोबाइल
8: 98-5-78-32-819
10: र 98-5-78-32-223।
11: मध्य पश्चिम ट्राङ्क चेक, यति बेला अपराह्नको 4 बजेको छ।

मध्याह चार बजे को मध्यपश्चिम हाईलाइट्स देवा भूषाल को नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम खर्ती मगरले गर्नुभएको हो। प्रदेशसभा बैठकमा 8 जना सदस्य अनुपस्थित रहेका थिए। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा रहेको दलहरूको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनु भएको हो। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000 रूपियाँ हाराहारी देखिएको हो, जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब 10% अर्थात 8,24,00,000,000 रूपियाँले वृद्धि देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000 रूपियाँ र गैर कर राजस्व तर्फ कुल प्राप्ति 7,03,47,00,000 रूपियाँ रहेको छ। त्यस्तै सरकारले पहिलो महिना 24,03,00,000 रूपियाँ वैदेशिक अनुदान सहायता लिएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 16,42,37,00,000 रूपियाँ आमदानी गर्ने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च 41,88,58,00,000 रूपियाँ रहेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000 रूपियाँ बराबरको बजेट ल्याइएको थियो। साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको 1.97% रहेको छ। चालू शीर्षकमा यस वर्ष 12,70,58,90,00,000 रूपियाँ विनियोजन भएकोमा साउन मसान्तसम्ममा 1.68% अर्थात 21,40,38,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,000,000 रूपियाँ विनियोजन भएकोमा 0.31% खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म 19,15,35,00,000 रूपियाँ खर्च भएको छ, जुन यो शीर्षकमा वार्षिक विनियोजनको 4.53% बराबरको हो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट अस्ति साउन 30 गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम संचालक समितिले हिजो पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको हो। यसअघि निगमले गएको साउन 18 गते पहिलो वर्ग चार आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा पेट्रोल तथा डिजेल प्रति लिटर 157.50 रूपियाँ, दोस्रो वर्ग दाङ र सुर्खेतमा 199 रूपियाँ तथा तेस्रो वर्ग काठमाण्डु, पोखरा र दिपायलमा प्रति लिटर 200 रूपियाँ निर्धारण गरिएको थियो। अहिले पनि त्यही भावलाई कायम गरिएको छ। र वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग सम्बोधनका लागि युवा श्रम तथा रोजगार मन्त्रालय सकारात्मक भएको छ। आज भएको वार्तापछि व्यवसायीहरूले अघि सारेका मागहरू 45 दिनभित्रमा सम्बोधन गर्ने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डागीले जानकारी दिनुभयो। सहमति भएसँगै व्यवसायीहरूले भोलिदेखि कार्यालय सञ्चालन गर्ने उहाँको भनाइ रहेको छ।
व्यवसायहरूले सेवा शुल्क तोकिनुपर्ने वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका 15 बुधे माग अघि सारेका थिए। ती मध्ये मागको सुनवाई नभएको भन्दै आजको व्यवसायहरूले कार्यालय बन्द गरेर श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए। आजको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ। महासचिव डागीका अनुसार नेपाल वैदेशिक रोजगार व्यवसाय संघले साउन 22 गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विषयलाई लिएर विभिन्न 15 बुधे माग राख्दै आन्दोलन तथा ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। हस्त अपरान्ह 7 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
6: डाक्टरद्वारा दिइने सेवाहरू
5: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
6: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
5: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
6: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
5: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
6: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
7: होइन भाइला लखर लखर कहाँ हिँडिस
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226
8: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
8: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
8: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
10: हुलास फुड्स का उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जीरा मसिनो राइस,
11: हुलास को कुरुम कुरुम चूरा, हुलास को इडली राइस,
10: हुलास ले बनाउँदै छ परिवार एक साथ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
8: के? हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
1: भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
11: हाम्रा विशेषताहरू:
12: उत्कृष्ट शैक्षिक वातावरण,
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
12: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
14: सम्पर्क फोन 081536086
12: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
15: मध्य पश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

राम राम सन्त 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिग्राम चौधरी हार्दिक स्वागत बा। लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभासे विश्वासको मत प्राप्त गरिरहल। आज बैसलक प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्लक विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 औ विपक्षमा 26 मत पर्लक हो। मुख्यमन्त्री आचार्य हरण नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय जनमोर्चा ओ जनता समाजवादी पार्टी नेपालसे विश्वासको मत देलक होइट। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी हुइल रह। विश्वासको मतको पक्षमा पर्लक 45 मत बहुमत रलक हुँसे मुख्यमन्त्री आचार्यसे विश्वासको मत प्राप्त गर्लक घोषणा सभामुख तुलाराम घरती मगरसे देलक हुइट। प्रदेशसभा बैठकमा 8 जना सांसद अनुपस्थित रहल रह। नेपाली कांग्रेसले प्रदेशसभा सरकार हर्न देलक समर्थन फिर्ता लिहल पाछ। मुख्यमन्त्री आचार्यसे संवैधानिक व्यवस्था अनुसार प्रदेशसभासे विश्वासको मत लेलक हुइट। कांग्रेसले समर्थन फिर्ता लिहल पाछ। सरकारको पक्षमा रलक दल हुकनकको समर्थन कायम धरती मुख्यमन्त्री आचार्यसे बहुमत जुटिलक हो। नेपाली शिक्षा परिषद काठमाडौँसे राप्ती साहित्य परिषद हन गोपाल पाण्डे असीम पुरस्कारद्वारा सम्मान कैराखल। नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा भाषासेवी स्वर्गीय गोपाल पाण्डे असीमको 114 जयन्तीको अवसरमा राप्ती साहित्य परिषद हन यी वर्षका गोपाल पाण्डे असीम पुरस्कार प्रदान गरिलक हो। मोफसलमा विभिन्न रचनात्मक क्रियाकलापसे आधा शताब्दीसे नेपाली भाषाका श्री वृद्धिमा उल्लेखनीय योगदानको कदरकर्ती 50,000 राशिको पुरस्कार एवं सम्मान पत्र राप्ती साहित्य परिषदको केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा हान प्रदान गर्लक हो। पुरस्कार वितरण समारोहमा राप्ती साहित्य परिषदको पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार डाक्टर अमर गिरी, परिषदमा अक्षय कोष संस्थापक चन्द्रकला शाह ओ चन्द्र प्रकाश देवकोटा तथा परिषदसे सम्बन्धित काठमाडौँमा रलक औरा श्रष्टा हुकनक समेत उपस्थिति रहल रह। नेपाली शिक्षा परिषदको अध्यक्ष रमा शर्माको अध्यक्षता तथा नेपाल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीको बरपौना एवं पूर्व पर्यटन मन्त्री बागमती प्रदेशको सांसद दिपेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम हुइल रह। कार्यक्रममा नेपाली शिक्षा परिषदले कवि शिरोमणि लेखनाथ पौडेल, नाट्य सम्राट बालकृष्ण सम ओ महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा स्थापित 75,000 राशिको लेबाल त्रिरत्न पुरस्कार एवं सम्मान पत्र, नेपाली संस्कृतिको गहन अध्ययन गरिकन अनेकौं कृतिको सिर्जना खर्लकति संस्कृतविद डाक्टर जगदीश चन्द्र रेग्मीहन प्रदान गरिल रह। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीनामा सरकारी राजस्व संकलनमा उल्लेखित वृद्धि देखिल्बा। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारका आमदानी 93,43,63,00,00 रूपियाँ हाराहारीमा देखिलक हो, जुन गत आर्थिक वर्षका पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब 10% अर्थात 8,24,00,00,000 रूपियाँको वृद्धि हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्त 85,93,00,00,000 रूपियाँ ओ गैरकर राजस्व तर्फको कुल प्राप्त 7,03,47,00,00,000 रूपियाँ बा। उसको सरकारले पहिलो महिनामा 24,03,00,00,000 रूपियाँ वैदेशिक अनुदान सहायता लिएर राखल। चालू आर्थिक वर्षका लागि सरकारले कुल 16,42,06,37,00,00,000 रूपियाँ आमदानी गर्न लक्ष्य धेराखल। ओ आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना ओ सम्मान कैकन नाग पञ्चमी पर्व मनाजिटिबा। आज घरको मूल द्वारको मन विधिपूर्वक नागको तस्बीर टस्ना करजिठा। नागको तस्बीर घरमा प्रासवेर वर्षभर नाग सपुवा ओ बिच्छी लगायतको जीवसे दुःख निहुना तथा आग लागि मेघ ओ चट्याङको डरसे समेत बचस एकजिना धार्मिक विश्वास बा। यी वर्ष अधिक मास पर्लक कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी पर्लक हो। वैदिक मान्यतामा नाग हनस अपोक राजा मान्जिठान, नाग ऋषि लसे पानीको अभाव हुन विश्वासका कारण वर्षा ओ जलकलाग नागन प्रसन्न पार्कला पूजा गर्न परम्परा वैश्विक धार्मिक ग्रन्थमा उल्लेख बा। नाग पञ्चमी से नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग फे जोर गिलबाट आज 8 प्रमुख नागको विशेष पूजा गर्न परम्परा रहल बा। धार्मिक मान्यतासँग वातावरणीय दृष्टि से फे नाग तथा सर्पोक महत्वपूर्ण भूमिका रहल बा। प्रकृतिमा रलक विभिन्न जीव तथा विषालु पदार्थको
सन्तुलन कायम धर सपोक लगायतको जीवसे महत्वपूर्ण भूमिका खेल्न लगाए भैलो कर्से असिन जीवको संरक्षण आवश्यक रलक विज्ञाउक र बटुती आरखल हुइठा ताजु थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याफी थारूभाषक मध्यपश्चिम खबर सुन सेक्ने बाटी अकसक खबर मसे समाचार कक्ष कसकको संग्रहसँग वैशालिक राम चौधरी विधायटु रिरी मध्यपश्चिम उनिटी रवि राम राम।

0: एकानब्बे थुप्रो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
6: सम्पर्क मोबाइल 98478727979।
7: र 9857830689।

0: 100% offer ma 3 महिना को 125 एमबीपीएस इंटरनेट जो 2700 मा खरीद गर्दा सुई इंटरनेट प्याकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: के तपाईलाई पाइल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
2: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
3: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
4: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
4: सुगर रोग सम्बन्धी उपचार
5: हर्मोन सम्बन्धी समस्याको उपचार
4: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न
6: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
7: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478289013 र 98095012871

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
5: आवाज हिनेक आवाज, पश्चिम नेपालक आवाज, यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।
3: भर्ना खुल्यो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।

आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: किराले खाएको दाँत निकाल्ने,
4: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
3: खाली ठाउँमा दाँत राख्ने,
4: दाँतको जरीदेखि उपचार गर्ने,
3: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
4: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
5: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
2: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद

0: पछि सात सय।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
3: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
4: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
6: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
12: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
13: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: अन्य सेवाहरू,
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
12: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
17: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
18: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
17: यौन उत्तेजना नहुने,
18: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
17: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
18: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
14: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
5: समय बिहान 11 बजेदेखि।
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र

0: 98 1 88 89 28
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग
5: पिसाब पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
6: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
6: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा काम कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रांग चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाको एक आर्थिक वर्षमा 125 बढ़ीको कारोबार, 1,37,00,000 आमदानी, सहकारीमा आबद्ध सदस्यलाई भैंसी किन्न 5,000 अनुदान।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत, पक्षमा 45 विपक्षमा 26 मत प्राप्त।
0: नेपाली शिक्षा परिषदद्वारा राप्ती साहित्य परिषद सम्मानित, नेपाली भाषाको श्री वृद्धिमा उल्लेखनीय योगदानको कदर।
1: र लोपोन्मुख कुसुण्डा समुदाय र भाषा संकटमा समुदाय र भाषाको संरक्षणका लागि एकीकृत बस्तीको माग।
0: अब खबर विस्तारमा।
1: हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाले बितेको आर्थिक वर्षमा 125 भन्दा बढ़ीको कारोबार गरेको छ। आर्थिक वर्ष 2082/83 1,13,77,00,000 रूपियाँ कारोबार गर्ने प्रक्षेपण गरेकोमा लक्ष्य भन्दा बढ़ी कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो। अध्यक्ष भण्डारीका अनुसार संस्थाले गत वर्ष भएको कारोबारमा 1,37,00,000 रूपियाँ बराबरको खुद नाफा गर्न सफल भएको छ। संस्थाको 3 दिन संचालित आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष 2083/84 लागि नीति, कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी कार्यशालामा सो कुराको जानकारी गराइएको हो। गत आर्थिक वर्षको तुलनामा संस्थाको शेयर सदस्य संख्या 4,735 बढ़ेर 5,308 पुगेको छ भने स्वरोजगारी तथा प्रत्यक्ष रोजगारीको संख्यामा समेत वृद्धि गर्दै शेयर सदस्यहरूले उत्पादन गर्ने र संस्थाले बजारीकरण गर्ने प्रकृतिका थप नयाँ व्यवसाय सञ्चालन गर्ने योजना समेत बनाइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। संस्थाले सामुदायिक विकास कोष मार्फत दूध उत्पादनलाई प्रोत्साहन गर्न नयाँ भैंसी खरिद गर्ने, कृषक सदस्यलाई प्रति एकवटा भैंसी खरिदमा 5,000 रूपियाँ नगद अनुदान सहयोग गर्ने र संस्थाबाट लिएको ऋणको ब्याजमा 5% ब्याज अनुदान दिने कार्यक्रम समेत प्रस्ताव गरिएको छ। सहकारी संस्थाले हाल बचत तथा ऋण विभाग, सहकारी पेट्रोल पम्प, रेडियो हाम्रो पहुँच, हाम्रो पहुँच सेकेण्डरी स्कूल, डेरी विभाग र कृषि विभाग सञ्चालन गरेको छ। 5,300 बढ़ी शेयर सदस्यहरू रहेको संस्थामा 113 जना स्वरोजगार रहेका छन्।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत प्राप्त भएको छ। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतीमगरले गर्नुभएको हो। प्रदेशसभा बैठकमा 8 जना सांसद अनुपस्थित रहेका थिए। नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो। कांग्रेसले समर्थन फिर्ता लिएपछि कांग्रेसको पक्षमा रहेको दलको समर्थन कायम राख्दै मुख्यमन्त्री आचार्यले बहुमत जुटाउनु भएको हो।
1: दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण लामो समयदेखि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले अब ग्यास खरिदका लागि उपभोक्ताहरू कुनै पनि स्थानमा लाइनमा बस्न नपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अगुवाईमा भएको छलफलले जिल्लाका सम्पूर्ण ग्यास उपभोक्तालाई आफूलाई पाएक पर्ने नजिकको ग्यास विक्रेतासँग आफ्नो नाम टिपाएर ग्यास खरिदका लागि कूपन लिन अनुरोध गरेको छ। ग्यास वितरणलाई व्यवस्थित पारदर्शी र वास्तविक उपभोक्ता मैत्री बनाउन विक्रेताले ग्राहकको विवरण व्यवस्थित रूपमा राख्नुपर्ने निर्णय समेत गरेको छ। बैठकमा सहभागी पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनका अनुसार प्रत्येक विक्रेताले आफ्ना ग्राहकको नाम, ठेगाना र फोन नम्बरको विवरण पारदर्शी रूपमा राखेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। यसबाट एउटै व्यक्तिले पटक पटक ग्यास लिने पहुँचका आधारमा वितरण हुने तथा वास्तविक उपभोक्ता ग्यासबाट वञ्चित हुने समस्या नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैठकले ग्यास बिक्री लाइनबाट नगर्ने भएकाले उपभोक्तालाई कुनै पनि स्थानमा गएर लाइनमा नबस्न समेत आग्रह गरेको छ। ग्यासका वितरण प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको अगुवाईमा स्थानीय तह, सुरक्षा निकाय, ग्यास विक्रेता, उद्योग व्यवसायी, संचार क्षेत्र तथा नागरिक अभियानहरूको सहभागितामा नियमित अनुगमन तथा निगरानी गर्ने निर्णय भएको छ। सर्वपक्षीय छलफलमा स्थानीय पालिका प्रतिनिधि, ग्यास विक्रेता, नेपाल पत्रकार महासंघ, दाङ जिल्ला उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्था तथा सरकारवाला पक्षको सहभागिता रहेको थियो।
0: नेपाली शिक्षा परिषद काठमाडौँले राप्ती साहित्य परिषदलाई गोपाल पाण्डे असीम पुरस्कारद्वारा सम्मान गरेको छ। नेपाली शिक्षा परिषदको 76 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा भाषा सेवी स्वर्गीय गोपाल पाण्डे असीमको 114 जन्म जयन्तीको अवसरमा राप्ती साहित्य परिषदलाई यस वर्षको गोपाल पाण्डे असीम पुरस्कार प्रदान गरिएको हो। मोफसलमा विभिन्न रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदानको कदर गर्दै 50,000 राशिको पुरस्कार एवं सम्मान पत्र राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालाई प्रदान गरिएको हो। पुरस्कार वितरण समारोहमा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार डाक्टर अमर गिरी, परिषद मकाकोषा अक्षय कोष स्थापना संस्थापक चन्द्रकला शाह र चन्द्र प्रकाश देवकोटा तथा परिषदसँग सम्बन्धित काठमाडौँमा रहेका अन्य श्रेष्ठहरूको समेत उपस्थिति रहेको थियो। नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माको अध्यक्षता तथा नेपाल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको प्रमुख आतिथ्य र पूर्व पर्यटन मन्त्री बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाली शिक्षा परिषदले कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा स्थापित 75,000 राशिको लेवाल त्रिरत्न पुरस्कार एवं सम्मान पत्र, नेपाली संस्कृतिको गहन अध्ययन गरी अनेकौं कृतिहरूको सृजना गरेको गर्ने संस्कृतविद डाक्टर जगदीश चन्द्र रेग्मीलाई प्रदान गरिएको छ।
1: लोपन्मुख कुसुण्डा जातिले आफ्नो भाषा हराउन थालेको भन्दै एकीकृत बस्तीको माग गरेका छन्। लोपन्मुख कुसुण्डा जातिको भाषा बोल्ने मानिसको कमी भएको र छरिएका कुसुण्डा जातिलाई एकीकृत गर्दै एकै स्थानमा बसोबास भए भाषाको संरक्षण हुने भन्दै उनीहरूले एकीकृत बस्तीको माग गरेका हुन्। न्यून आय भएका कारण परिवार पाल्नका लागि विभिन्न स्थानमा बस्नु परेको, स्थायी आवास नभएको र भाषा पनि हराउन थालेको भन्दै एकै स्थानमा बसोबास भए एक आपसमा कुसुण्डा भाषाको बोलचाल हुने र भाषाको संरक्षण हुने धनबहादुर कुसुण्डाले बताउनुभयो। साँझ बिहानको छाक टार्न अटो रिक्सा चलाउँदै घोराएकै एक घरमा कोठा भाडामा बस्ने धनबहादुर कुसुण्डाले जनसंख्या पनि थोरै रहेको र भाषा बोल्ने पनि घट्दै गएका कारण सरकारले आफूहरूलाई राम्रो हुने बताउनुभयो। आफूहरूले यो कुरा धेरै समयदेखि उठाउँदै आए पनि सुनाई नभएको उहाँको भनाई रहेको छ। कुसुण्डा जातिको विषयलाई लिएर राष्ट्रिय मानवाधिकार आयोगले लोपन्मुख कुसुण्डा समुदायको मानवाधिकार अवस्थाबारे अध्ययन प्रतिवेदन समेत सार्वजनिक गरेको छ तथा आयोगले भूमि अधिकार सुनिश्चित गर्न एकीकृत बसोबासको व्यवस्था गर्न र भाषा तथा संस्कृतिको संरक्षणका लागि विशेष कार्ययोजना बनाउन सरकारलाई निर्देशनात्मक सिफारिश गरेको छ। नेपालको सबैभन्दा लोपोन्मुख आदिवासी समुदाय मध्ये कुसुण्डा समुदायलाई लिएको छ। 2078 सालको राष्ट्रिय जनगणना अनुसार नेपालभर उनीहरूको जनसंख्या जम्मा 253 जना मात्रै रहेको छ। दाङ, प्युठान, सुर्खेत, तनहुँ, गोर्खा, रोल्पा, कपिलवस्तु लगायतका जिल्लामा छरिएर बसवास गर्दै आएका कुसुण्डा समुदाय अहिले आफ्नो पहिचान भाषा र अस्तित्व जोगाउने संघर्षमा छन्। कुसुण्डा भाषाका जानकार ज्ञानी मैया सेन कुसुण्डाको निधनपछि अहिले कमला सेन कुसुण्डा मात्रै यस भाषाकी पूर्ण वक्ताको रूपमा रहनु भएको छ।
0: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। पछिल्लो समय व्यावसायिक रूपमा बंगुर पालेर आमदानी गर्नेहरू बढ़िरहेका छन्। त्यसै मध्येका एक हुनुहुन्छ घोराही पन्ध्रकी कामना बुढामगर। कामनाले विगतका वर्षहरूदेखि व्यावसायिक रूपमा बंगुर पाल्दै र आमदानी गर्दै आउनु भएको छ। उनै उद्यमी कामनासँग हामीले बंगुर पालन व्यवसाय कसरी गरिरहनु भएको छ र यस व्यवसायमा जोखिम कतिको छ भनेर कुराकानी गरेका छौं।
2: हाम्रो 4 वर्ष भयो। अब फाइदा पनि ठिकै हो, गर्न सक्यो भने चाहिँ अब अलि राम्ररी हालेर अब ऊ दाना साना राम्ररी दिनु पर्यो होइन, पसन पालन राम्रो भयो भने चाहिँ हुन्छ। त्यही हो, हाम्रो बिचमा एकचोटि रोग आएको थियो, त्यो रोग आएको बेला चाहिँ हाम्रो सबै मर्यो, त्यहीदेखि अलिक घाटा नै भयो। अनि त्यहाँपछि फेरि एउटा माउलाई पनि त्यस्तै भयो कि बच्चा जन्माउन सकेर मर्यो। न त ठिकै छ, हामीले पराए बजारको दाना अलिअलि मात्रै दिन्छौँ, पराए त्यो होटेलहरूको दाना खेर दिन्छौँ नि त।
3: अहिले कतिवटा सुँगुर
2: हाम्रो यहाँ त तल्लो होला 20-22 गोटा छन्। 20-22 गोटा छ, एउटा लाखे छ, त्यो दुईटा माउको बच्चाहरू, अब 3 ब्याउने छन्।
3: पाठालाई कसरी बिक्री गरिराख्नु भएको छ?
2: 4 वर्ष अगाडि किन्दा नि 5,000 किनेको, आजभोलि पनि त्यही हो। खासमा त 6,000 हो, अब 2 वर्ष जति भयो अब 6,000 भनेर चाहिँ त्यो भाव बनाएको। त्यही पनि अब कोहीले 5,000 कोहीले 6,000 हाम्रो चाहिँ अब मिलाएर कहिले 5,000 कहिले 5,500 पनि दिएको छौँ कोहीलाई, अब पहिला पहिलाकाले 6,000 पनि
3: दिएको छौँ। आमदानी हुने
2: आमदानी त त्यही हो, हाम्रो त अब अलि धेरै हालेर धेरै पनि कटाएको छैन, ठिक ठिकै हो है, कति भनौँ है आमदानी चाहिँ त्यस्तो घाटा चाहिँ भइरहेको छैन। हाम्रो सेतो दिरो भन्ने यही नै हो सब पराई।
3: जमिन कति छ भाडामा हो कि तपाईँको?
2: यो भाडामा हो, यो खोरबोरी भएको वार्षिक 10,000 तिर्छौँ हामीले। भाडा उठेर पनि अब हामी पनि सकेसम्म चाहिँ अलि बढाउने नै हो, तर अलि बढाउनु नसकिरहेको छैन अब, किनकि अब आजभोलि मासुको भाव अलि घट्यो, बच्चाहरूको भाव त्यस्तै छ होइन, दाना बजारमा उस्तै छ। त्यही भएर चाहिँ अब यही बच्चाहरू पाल्ने, बिकेको बिक्यो नबिकेको हामीले नै पाल्छौँ है।
3: कस्तो बेलामा रोग आउने रहेछ?
2: यो रोग चाहिँ तपाईँको एक टाइम अलिक चिसो समयमा आउने रहेछ, अब गर्मी हटेर चिसो लाग्ने बेला, अनि अर्को फेरि अब चिसो सकेर भमक्क त्यो गर्मी भएको टाइममा आउने रहेछ, त्यो 2 टाइममा आउने रहेछ गर्मी, जस अब मैले बुझे अनुसार है। हाम्रो यतातिर चाहिँ अब त्यही टाइममा नै आउँछ के अरे, औषधि गर्दा चाहिँ नहुने रहेछ। जब रोगले छोइसकेपछि अब डाक्टर बोलाएर औषधि उपचार गरौँ भनेर पनि नहुँदो रहेछ। अब अरू केही निमुनिया सिमुनिया अरू केही अनेक ज्वरो भयो त्यो भएपछि चाहिँ डाक्टर बोलाएर हुने रहेछ, तर त्यही अब बङ्गुरकै त्यही रोग नै आइसकेपछि चाहिँ बिरामीले चाहिँ अब उसले बिरामीले छोडेको छोड्यो, नत्र अब लाने जति चाहिँ सबै लग्दो रहेछ हो। फोहोर त फोहोरै हो, तर अब आफूले सरसफाई गर्यो भने त अब राम्रै हुन्छ, तर हाम्रो यता यो नाली बग्ने ठाउँ छैन, त्यही भएर अलि फोहोर छ। यहाँ त अहिलेसम्म त्यस्तो छैन, माथितिरको पद्मली स्कुलको जग्गा भएर त्यहाँ चाहिँ पानी लग्नको लागि ड्याम यहाँ रहेछ र त्यहाँनिर चाहिँ अब हटाइसके होइन, तर यता यो हाम्रो चाहिँ अब यो निजी जग्गामा हो, त्यही भएर यस्तो छरछिमेकीले यस्तो फोहोर भयो यस्तो भयो भनेर अहिलेसम्म त्यस्तो कम्प्लेनहरू आएको छैन।
3: कहिले काहीँ सरकारबाट अनुदान दिने त्यस्तो केही गर्नु गरेछ?
2: हाम्रो त्यस्तो फर्म दर्ता छैन, अब फर्म दर्ता भएको भए चाहिँ सायद मिल्थ्यो होला, तर अब हाम्रो हेर्नु न अध्यक्ष प्रवर्तन सरको अब फर्म दर्ता भएको त उहाँको कति डोजरले सरेर फाल्नु भयो होइन, अब उहाँलाई अब खै के भयो। अब हाम्रो नि पहिला त्यो रोग आएको बेला अब कति कुटा बुङ्गुर मर्यो भनेर नाम शान्ति पा लग्नु भयो, अब अलिअलि खर्च ब्याउँछ भनेर खेल त्यतिकै हो। अब त्यो त
3: व्यवसाय गर्दाखेरि के सहयोग गर्यो भने ठिक हुन्थ्यो होला जस्तो लाग्छ।
2: अब हामी व्यवसाय गर्ने मान्छेलाई अब खै त अब सरकारले अब यही बुङ्गुर सङ्गुर मरेको बेला केही हेर्दै त हुन्थ्यो जस्तो त लाग्छ, तर पनि अब कहाँ हेर्नु होला कि, अब 1-2 जनालाई भए पो हेर्नु होला, हजारौं करोडौं मान्छेले पालिरहेको छ, अब कसलाई पो हेरोस् कसलाई पो नहेरोस् कि सरकारले होइन।
3: व्यवसायमा सन्तुष्ट हुनुहुन्छ?
2: ठिकै छ दाई, अब यही बाटो नै अब हाम्रो बुढाबुढी यतैतिर हो, अब यही बाटो नै जस गुजारा चलिरहेछ भनौँ न, गाउँघर छोडेर आएर सहर बजार छोडेर अलिअलि बुङ्गुर पाल्ने भइरहेछ अलिअलि।
1: अब बाँकी समाचार। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा अर्चना गरी मनाइने नाग पञ्चमी पर्व आज विधि परम्परा अनुसार घरको मूल ढोकामा विधिपूर्वक नागको फोटो टाँसेर मनाइएको छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो। नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि मेघ र चट्याङ को भयबाट पनि बस्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक व्यावसायिक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ भने नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू भएको मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराह पुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन् र घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्किन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको हो।
0: विपक्षी दलहरूले प्रतिनिधि सभामा निरन्तर प्रधानमन्त्रीको खोजी गरेपछि सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई संसदमा उपस्थित भएर संसदको प्रश्नहरूको जवाब दिन रूलिङ गर्नुभएको छ। सभामुखको रूलिङ सँगै प्रधानमन्त्री शाहले जनताबाट प्रधान निर्वाचित जनप्रतिनिधिको थलो संसदलाई नटेरेको घटना पनि संसदीय रेकर्डमा बसेको छ। प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिनुपर्ने व्यवस्था छ। तर प्रधानमन्त्री शाहले निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरूको प्रश्नको जवाब दिनुभएको छैन। प्रधानमन्त्रीले लगातार सांसदहरूको प्रश्नको व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नु परेको नयाँ संसदीय इतिहास कायम भएको छ। प्रधानमन्त्री शाहले आकस्मिक रूपमा 2083 जेठ 17 गते सांसदहरूलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जवाब दिनुभएको थियो। तर त्यो प्रश्न उत्तर प्रतिनिधि सभा नियमावली अनुसार नभएको विपक्षी दलहरूले बताउँदै आएका छन्। नियमावली अनुसार सभामुखले प्रश्न उत्तरका लागि मिति तय गर्नुपर्छ भने त्यसपछि सांसदहरूले प्रश्न टिपाउने र ती प्रश्नमा प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने व्यवस्था छ। प्रश्न उत्तरका लागि संसदमा उपस्थित हुनुको साटो प्रधानमन्त्रीले जेठ 17 गते विवादको नयाँ बिउ रोप्ने नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको विपक्षीहरूले आरोप लगाउँदै आएका छन्। प्रधानमन्त्रीको जेठ 17 गतेको उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने र सो भनाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। रूसले आफ्नो भूमिमा युक्रेनले यस वर्षकै अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन हमला गरेको दावी गरेको छ। रूसी अधिकारीहरूका अनुसार युक्रेनबाट रातभर गरिएको ड्रोन हमलामा देशभर कम्तीमा 7 जनाको मृत्यु भएको छ। रूसको रक्षा मन्त्रालयले रातभरमा करिब 822 ड्रोन नष्ट वा अवरोध गरिएको जनाएको छ। तीमध्ये करिब 600 ड्रोन राजधानी मस्को र आसपासका क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको रूसी अधिकारीहरूको दावी रहेको छ। करिब 1/3 ड्रोन मस्को क्षेत्रमै खसालिएको बताइएको छ। मस्को क्षेत्रका गवर्नरले पछिल्ला केही वर्षमा राजधानी र आसपासका क्षेत्रमा भएको यो सबैभन्दा ठूलो ड्रोन हमला भएको बताएका छन्। त्यस्तै रूसको दक्षिण पश्चिमी रोस्तोव क्षेत्रमा 150 भन्दा बढ़ी ड्रोनबाट हमला भएको र त्यसमा 5 जनाको मृत्यु भएको रूसी अधिकारीहरूले बताएका छन्।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले आगामी भदौ 18 गतेदेखि आयोजना गर्ने 23 संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 अन्तर्गत पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ। मंचले पिपुल्स च्वाइस विधाका लागि भलिबल कि मीना सुनार, फुटबल कि पूजा राणा, कराते कि सानुमाया थिङ, क्रिकेट का शेर मल्ल र मिक्स्ड मार्शल आर्ट्स का रविन्द्र ढाँटलाई मनोनयनमा राखेको छ। पिपुल्स च्वाइस विधाको भोटिङ पार्टनरका रूपमा मंचले यस वर्ष पनि खल्ती वाई आईएमई संघ सहकार्य गरेको छ। मंचका अध्यक्ष निरञ्जन अधिकारी र खल्ती वाई आईएमई का म्यानेजर पूजा धामीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। पिपुल्स च्वाइसको विजेता मंचसँग आबद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, खेलकुद पत्रकार मंचका सदस्य, सामाजिक सञ्जालका समर्थक तथा खल्ती मार्फत प्राप्त मतका आधारमा चयन हुनेछ। कुल मतभारमा खल्तीको 50% मत तथा फेसबुक राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र मंचको सदस्यको 50% मतभार रहनेछ। फेसबुक मार्फत मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्नेछ। यस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 77.8 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 97% रहेको मौसम कार्यालयकी प्रमुख सिरिया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाको एक आर्थिक वर्षमा 1.25 अर्ब बढ़ीको कारोबार, 1,37,00,000 आमदानी, सहकारीमा आबद्ध सदस्यलाई भैँसी किन्न 5,000 अनुदान।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभामा विश्वासको मत, पक्षमा 45 र विपक्षमा 26 मत।
1: नेपाली शिक्षा परिषदद्वारा राप्ती साहित्य परिषद सम्मानित, नेपाली भाषाको श्री बुद्धिमा उल्लेखनीय योगदानको कदर।
0: र लोपोन्मुख कुसुण्डा समुदाय र भाषा संकटमा समुदाय र भाषा संरक्षणका लागि एकीकृत बस्तीको माग।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई पनि समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी र तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो मुटुकुटुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख
6: नपाएको सिनेमा घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानक चलचित्र गौथली
7: मान्छेलाई पागल बनाउने त्यो पनि के प्रेम।
8: भिएफएक्स सिनेमाज घोराई दस चौडी कोला दाङमा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र लज्जावती।
9: अब ये घर हमारा है, यहाँ की हर चीज हमारी है।
10: अम्मा यहाँ कोई है?
11: कौन है आप?
10: तुम कौन जी? तुम कौन हो? मेरे कार्य।
8: साथै हिन्दी कथानक चलचित्र बटवारा आवारापन 2 भव्य प्रदर्शन भइरहेका छन्।
11: वो माँ है, माँ माँ तो हिंदू मुसलमान में ना बाटिए। माँ अपने आप में मजहब है। हर इंसान का पहला मजहब माँ है। हर बच्चे के मुंह से निकला पहला लफ्ज माँ है।
12: आया, मम्मी मम्मी दाँत दुख्यो।
13: मम्मी मेरो दाँत भङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
15: सम्पर्क फोन नम्बर 082-5902222।
13: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
19: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
20: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
23: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाई सम्पन्न श्रोताहरूलाई तपाई यतिबेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाई 7 बजेसम्म सुन्दै आउनु भएको छ। हामी कार्यक्रममा हरेक हप्ता विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं र तपाई इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र आजको बसाईमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। आज हामीले कार्यक्रममा कुराकानी गर्दैछौ नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष हुनुहुन्छ धनबहादुर कुसुण्डासँग, खास गरेर उहाँहरूको समुदायको अवस्था, भाषा, संस्कृति लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ।
1: नमस्कार, मेरो नाम धनबहादुर कुसुण्डा, नेपाल कुसुण्डा विकास समाजको केन्द्रीय अध्यक्ष, घर घोराई उपमहानगरपालिका वार्ड नम्बर 18 सुबेला खुटिम पर्छ। हाल चाहिँ बसाई त्यही बजारतिरै छ।
0: अहिले पछिल्लो समय कुसुण्डा समाजको समुदायको अवस्था कस्तो छ?
1: हाम्रो समुदायको एकदमै हरेक जात जातिहरू भन्दा लोपन्मुख अवस्थाको समुदाय हो। आर्थिक अवस्था एकदमै कमजोरी छ, जीविका उपार्जन गर्नलाई चाहिँ हम्मे हम्मे छ, नोकरी जागिर पनि छैन, अनि पढे लेखा छन् नानी बाबुहरूले, तिनको लागि अब एउटा जागिर पनि छैन, एकदमै अवस्था नाजुकै छ भन्नुपर्छ।
0: यहाँहरूले विभिन्न समयमा सरकारसँग विभिन्न मागहरू पनि राख्नुहुन्छ, एकीकृत बस्ती लगायतका, कहाँ पुग्यो त्यो विषय अहिले?
1: अब मैले बारम्बार यो सरकारसँग, केन्द्र सरकारसँग, अनि तपाईँको यो स्थानीय सरकार, प्रदेश सरकारसँग बस्ने बेला कुराहरू, आफ्नो एजेन्डाहरू राख्ने बेला एकीकृत थोरै समुदायका छौँ हामीहरू, 150 जना मात्रै नेपालमा, एकीकृत बस्तीको व्यवस्था गरिदिनु पर्यो। हामी चाहिँ विभिन्न जिल्लामा थोरै मान्छे भए तापनि छरिएर बसेका छौँ, एकीकृत बस्ती व्यवस्थापन गरिदिनु पर्यो भनेर बारम्बार कुराहरू राखिरहेको छु। अहिलेसम्म सुनाइ भएको छैन, एकदमै चुनौतीपूर्ण छ यो विषय।
0: अहिले यहाँले जीविको समस्या, आर्थिक रूपमा पनि पछाडि परेको यस्तो कुरा गर्नुभयो, अहिले त यहाँहरूको समुदायले जीविकोपार्जन कसरी गरिराखेको छ?
1: एकदमै जीविकोपार्जन गर्नलाई ज्याला मजदुरी गर्ने हो, त्यही पनि पाइएको छैन ज्याला मजदुरी गर्न पनि। अनि नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दिएको छ, महिनाको 4,000 रुपियाँ दिन्छ, त्यसैले चाहिँ तपाईँको अब राशन पानी किन्ने, अब उताबाट भत्ता आयो भने दिन्छौँ भन्ने, अरू रोजगारी छैन, त्यही नै बाँच्नको लागि एउटा आधार बनेको छ।
0: जस्तो यहाँहरूले अहिले अब सरकारले यस्तो गर्दै यहाँहरूको आफ्नो समुदायको लागि राम्रो हुन्थ्यो भन्ने केही छ?
1: त्यही हो मेरो बारम्बार माग सरकारसँग, यो थोरै जनसङ्ख्या भएको कुसुण्डा समुदायलाई कुनै पनि ठाउँमा चाहिँ अटाउन सक्ने समुदाय हो, त्यति धेरै छैन, हामीले त्यति धेरै जग्गा जमिन पनि मागेका छैनौँ, हामीले बस्ने बास र सबै कुसुण्डा नेपालभरि 7-8 जिल्लामा त्यो कुसुण्डाहरूलाई एकीकृत बस्ती बनाएर त्यहाँनिर राखिदियो भने हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण हुन्थ्यो भन्ने चाहिँ माग हो हाम्रो।
0: अब जस्तो यहाँहरूको कुसुण्डा समुदायको छुट्टै पहिचान के छ अहिले पनि?
1: हाम्रो पहिचान भनेको दुध दही नखाने, अनि तपाईँको गोबरले नलिप्ने, अनि यति हो पहिचान छुट्टै भनेको। अरू चाहिँ आफ्नो आफ्नो संस्कार सबैका हुन्छन्। वन पूजा प्राकृतिक पूजक हो हामीहरू, वनमा चाहिँ वनदेवी पूजा गर्ने। अब वेशभूषा अब धेरै जस्तो मिल्छन्, अलिकति कलर मात्रै फरक हो, धेरै जस्तो रीतिरिवाजहरू मिल्छ, किनभने सबै नेपाली हो नि, त्यही कारणले गर्दाखेरि अब धेरै जस्तो मिल्न जान्छ। अब भाषा नमिल्नु भनेको विश्वमा कसैसँग एउटा शब्द पनि नमिल्ने चाहिँ कुसुण्डाहरू हो, एउटा शब्द मिल्दैन विश्वमा। यो चार भाषा परिवार, भोट, बर्मेली, सिखहरू यिनीहरू भन्छ नि, यिनीमध्येमा कुनै पनि भाषा परिवारसँग चाहिँ मेल खाँदैन हाम्रो भाषा।
0: अब यहाँले भने जस्तै पछिल्लो समय यहाँहरूको भाषा लोप हुन थालेको भनेर यहाँहरूले कुरा पनि उठाउनुहुन्छ, अहिले के छ अवस्था? यहाँहरू परिवारमा बोल्नुहुन्छ आफ्नो भाषा?
1: अहिले सिक्ने क्रम छ, अब त्यति अब जुजु गर्ने मान्छे नभएको कारणले, मेरो फुपू हुनुहुन्थ्यो, उहाँ बित्नुभयो, अर्को एकजना फुपू हुनुहुन्छ, उहाँले चाहिँ धेरै अब सँगै बस्ने, कहिले कता हिँड्नुहुन्छ। यो भाषा आयोगबाट मैले दुई तिन चरणको के अरे कार्यक्रम, भाषा कक्षा सञ्चालन धर्ना स्कुल महेन्द्र माविमा चाहिँ त्यहाँ चाहिँ सुरु गरेर चार वर्ष जति 15-20 जना कुसुण्डाको बच्चाहरू केही चाहिँ आफ्नो भाषाहरू बोल्ने, पुरा चाहिँ नबोले पनि अलिअलि बुझ्ने, बोल्ने, फर्काउने सक्ने चाहिँ भएका छन्।
0: अब यहाँ त कुसुन्डा समुदायको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ, यहाँहरू समेत अन्य व्यक्तिहरूले यहाँहरूको समुदायका व्यक्तिहरूले के समस्या अथवा यहाँसँग राख्नुहुन्छ त्यस्तो केही कुराहरू?
1: अब राख्नुहुन्छ नि, अब रोजगार छैन, समस्या छ, कसले अब के को समस्या हुन्छ, कहिले के छ, अब त स्वास्थ्य सम्बन्धी समस्या हुन्छ, जस्तो महिलाहरूको छुट्टै समस्या हुन्छ, अब महिलाहरूको लागि स्वास्थ्य प्रजननको लागि चाहिँ पैसा हुँदैन, एकदम उपचार गर्नलाई गाह्रो छ, एकदमै आर्थिक अवस्था कमजोरी भएको कारणले गर्दाखेरि अब यो स्वास्थ्यमा पनि एकदमै समस्या छ हामीलाई, पैसा नभएको कारणले उपचार गर्न नपाउने नसकिने अवस्था छ। त्यो सरकारले त्यो निःशुल्क स्वास्थ्य हेरिदियो भने चाहिँ हामीलाई धेरै राहत हुन्थ्यो भन्ने चाहिँ भनाइ हो हाम्रो। हजुर, स्वास्थ्य, शिक्षा, रोजगारको चाहिँ एकीकृत बस्ती सबभन्दा पहिले त एकीकृत बस्तीको माग हो। त्यसपछि एक ठाउँ बस्यो भने हाम्रो भाषा, एक ठाउँ बसेर चाहिँ बस्न पाइयो भने हाम्रो भाषा पनि जोगिन्थ्यो, धर्म जोगिन्थ्यो, संस्कार संस्कृति जोगिन्थ्यो। र एक विभिन्न ठाउँमा छरिएर बस्यो भने त आफ्नो आफ्नो तरिकाले बसेका हुन्छ, अब त्यहाँ संगठित नभएको कारणले गर्दाखेरि हाम्रो भाषा, धर्म, संस्कार, संस्कृति लोप हुँदै मृत्यु अवस्थामा पुगेको अवस्था छ अहिले।
0: अटो पनि चलाउनुहुन्छ, कति भयो चलाउन थालेको?
1: अटो चलाउनु थालेको त भयो धेरै, पहिले चाहिँ 12-13 वर्ष जति भयो होला। यो अटोमा केही कमाइ छैन, अहिले बिहान 1000 रुपियाँको तेल हाल्यो, बल्ल बल्ल तेलको पैसा उठाएको छु। अब यो धेरै अटो पनि चाहिँ धेरै भयो, अब बजारमा चाहिँ चर्ने मान्छेहरू हुन्छ नि, गाउँ गाउँमा सबैले चाहिँ आफ्नो आफ्नो चाहिँ रोजगारीको लागि घर घरमा गाउँ गाउँमा बस्ती बस्तीमा किन्नु भएको छ, त्यस कारणले गर्दाखेरि अब यो व्यवसाय पनि चाहिँ छैन, चल्दैन, नचल्ने अवस्थामा छ, तेलको पैसै उठ्दैन, त्यस्तो समस्या छ। तेल महँगो भएर पनि मान्छे अटो धेरै भएर, अब यो डिजिएम नेपाल, यो आरआरएन अफिसबाट डिजिएम नेपालले चाहिँ एउटा प्रपोजल हालेको थियौँ हामीले टुनाटपरी भनेर, अरू अरू जातिहरूले पनि हाल्नु भएको छ, त्यहाँ 22-23 लाख रुपियाँ पारिदिनु भएको छ। त्यो काम गर्नलाई एकदमै गाह्रो छ, किनभने उहाँको सबै मापदण्डहरू भित्र रहेर चाहिँ काम गर्नुपर्ने हुन्छ। अनि एउटा समस्या मैले, यो हाम्रो जग्गा छैन, जग्गा जमिन, यो उद्योग खोल्नलाई तपाईँको लाल पूर्जा चाहिँदो रहेछ, यस्तो अप्ठ्यारो छ। हेर्नुहोस्, अब सरकारले अथवा चाहिँ स्थानीय निकायले यो व्यवस्था गरिदिनु पर्ने, अनि त्यो लाल पूर्जा नभएको कारणले एकदम गाह्रो छ हामीलाई त्यो कार्यान्वयन गर्नलाई। पैसा हालिदिइसक्यो, 2 मिसिन अनि एउटा ट्रस्ट बनाउने भनेर चाहिँ उहाँहरूले पैसा हालिदिइसक्नु भएको छ, त्यो अब त्यो निर्माण गर्नलाई एकदम गाह्रो भइरहेको छ यो जग्गाको लागि। अब यस विरम र मेरो चाहिँ अनुरोध के छ भने, यस्तो हामी जग्गा नभएको सुकुम्बासी भूमिहीन, हजारौँ पुस्ता भइसक्यो हाम्रो चाहिँ भूमिहीन भएको सुकुम्बासी, वास्तविक सुकुम्बासी भनेको हामीहरू हो क्या, हेर्नुहोस्, कैयौँ पुस्तासम्म हाम्रो चाहिँ जग्गा जमिन छैन। अहिलेसम्म तपाईँको नेपाल अधिराज्यभरिमा कुनै पनि कुसुन्डाको एक धुर, एक कट्ठा जमिन चाहिँ नाममा छैन, त्यस्तो खालको चाहिँ समुदायले सरकारले व्यवस्थित गर्नुपर्ने, उद्योग खोल्नलाई यिनीहरूले चाहिँ छुट दिएर चाहिँ त्यो उद्योग धन्दा चाहिँ मा चाहिँ समावेशी गर्नुपर्ने हो, एकदमै गाह्रो छ, यो चुनौतीपूर्ण छ, कसरी काम गर्ने होला भन्ने चुनौती रहेछ, अब कसरी गर्ने होला, यो सबैले चाहिँ सुनाइदिनु होला, यो यस्तो खालको चाहिँ अवस्था छ हाम्रो दयनीय अवस्था, र जग्गा जमिन नभएको कारणले अब चुनौतीपूर्ण रहेको छ यो काम अगाडि कार्यान्वयन गर्नलाई।
0: अहिले यहाँले दुना टपरी उद्योग खोल्दै हुनुहुन्छ, सामूहिक रूपमा हो?
1: सबै सामूहिक रूपमा हो, त्यो व्यक्तिगत होइन, यो समुदायलाई दिन्छ, समुदायको नाममा चाहिँ आएको बजेट हो, समुदायले नै काम गर्ने हो, अब समुदायले नै उद्योग चलाउने हो, कोहीले चाहिँ डुना टमरी खुट्ने, कोहीले पाट खरिद समिति हुन्छ, एउटा अनुगमन समिति हुन्छ, अर्को एउटा उत्पादन समिति हुन्छ, एउटा तपाईँको यो व्यवस्थापन अनुगमन समिति, लेखा समिति भनेर 4 समिति गठन गर्ने भनेको छु, अब सुरु हुन्छ, अब सुरु हुँदैछ, अब यही महिनाको यो भदौ महिनाभित्रमा चाहिँ यो पहिलो चरणको चाहिँ काम सम्पन्न भइसक्छ।
0: यो बजारको केही समन्वय गर्नुभएको छ यहाँले बजारको लागि?
1: होइन, बजारसँग अब त्यही पहिले त अब यो आफ्नो त्यो टर्सहरू बनाउनु पर्यो, पहिले त उत्पादन गर्नु पर्यो, दर्ता गर्नु पर्यो, अनि त्यसपछि बजार व्यवस्थापन छन् सबै ठाउँमा भनेको छु, कहीँ पाट ल्याइदिनु होला, यस्तो काम गर्न लाग्छु भनेको छु, सबै ठाउँमा इष्टमित्रहरूलाई हुन्छ हामी गर्छौँ भन्नुभएको छ। अब यो बनाउनु उत्पादन गर्नु गरिसकेपछि तपाईँको डुना तपाईँको लागि नबिग्ला भन्नु छैन, अन्त पनि जाने रहेछ, एउटा हाम्रो एकजना महिला हुनुहुन्छ, उहाँले चाहिँ आफूले खरिदेर सबै विभिन्न जिल्लाहरू विभिन्न ठाउँ सहर बजारहरूमा चाहिँ सप्लाई गर्नुहुँदैछ। यो अर्ग्यानिक चिज हो, यो प्लास्टिक भन्दा धेरै राम्रो हो, किनभने यो त पूजापाठमा देवी देवता मठ मन्दिरमा चढ्ने चिजहरू, यो पातहरू सालको पातबाट बनिने चिजहरू हो। हामी कहाँ फेरि एकदम सफा गरेर, हाम्रो सम्झौता नै त्यही छ, तपाईँको धोई पखाली गरेर सफा गरेर एकदमै तपाईँको राम्रो खालको चाहिँ उत्पादन गर्ने भन्ने हाम्रो सम्झौता छ। यही महिना भरौ महिनाभित्रमा चाहिँ सुचारू गर्ने चाहिँ हाम्रो चाहिँ सोचाइ छ।
0: यहाँहरूले यो कुसुन्डा समुदायको लागि हो?
1: हजुर, कुसुन्डा समुदायको लागि।
0: अहिले कति हुनुहुन्छ दाङमा तपाईँहरूको संख्या?
1: हामी 70-80 जना जति छौँ दाङमा, सबै सबै जिल्लामा, सबै चाहिँ ठाउँमा छरिएर बसेको दाङ जिल्लामा, देवघरी लगायत सिक्टामा हुनुहुन्छ, राजपुर सिक्टामा, अनि हजुरको यता डगमारा नाकातिर हुनुहुन्छ, अनि यो नगरपालिकामा तपाईँको 12 नम्बरमा, 18 नम्बरमा, 14 नम्बरमा, अनि यता गोबरडिया गाउँपालिकामा हुनुहुन्छ, पत्रिङ्गा भन्ने ठाउँमा चाहिँ छरिएर बसेर, प्युठानमा पनि हुनुहुन्छ, अलि धेरै भएको प्युठानमा, स्वर्गोदारी नगरपालिकामा हुनुहुन्छ दुई घर जति, अनि एक सरुमरानी गाउँपालिकामा हुनुहुन्छ, 24-25 जनाको समूहमा हुनुहुन्छ उहाँ, अनि तपाईँको यो ऐरावती गाउँपालिकामा हुनुहुन्छ, यति ठाउँमा चाहिँ प्युठानमा 3 ठाउँ लगायत सबैले समेटेको छु, अनि सबै लाभान्वित हुनुहुन्छ। लगभग 100 जनाको हाराहारीमा चाहिँ कुसुन्डा समुदायले त्यो काम गर्ने, सबैमा त्यो उसमा समावेश हुने भनेर चाहिँ हाम्रो निर्णय गरेका छौँ।
0: जस्तो देशभरमा जता हुनुहुन्छ सबै एकै ठाउँमा बस्ने व्यवस्था हुनु पर्यो भन्ने माग यहाँ?
1: हजुर हजुर, किनभने त्यति धौसम छोड्ने चाहिँ त्यस्तो अवस्था खालको छैन, किनभने आफ्नो आफ्नो अब ऐलालीमा कोही कतै, कोही कता, कोही झोब्रामा, कोही भाडामा बसेर बसेको अवस्था छ, तिनीहरूले चाहिँ एकै ठाउँ बसालेपछि अब बनाउनुहोस् हामी आउँछौँ भन्छन्, अब बसेका ठाउँमा चाहिँ व्यवस्थित नगर्दछन् कता हिँडाल्ने, त्यही भएर जग्गा जमिन पनि अहिले नापी गर्न लाग्छ अरे भन्ने सुन्छु, कता नापेको छ, के छ, कस्तो छ, अहिलेसम्म हाम्रोमा आएको छैन। अहिलेसम्म म अब उमेर 60 वर्षको उमेर भइसक्यो, अहिलेसम्म 1 कट्ठा जमिन कुसुन्डाहरूलाई कहीँ वितरण गरेको चाहिँ सुनेको छैन मैले, किनभने केन्द्रीय अध्यक्ष भएको कारणले सबै 7-8 जिल्लामा चाहिँ हाम्रो मान्छेहरू हुनुहुन्छ, उहाँहरूको चाहिँ मर्दा पर्दा अनि जन्मदा बिहाबारी हुँदा सबै कुरा मलाई चाहिँ खबर आउँछ, किनभने सबैसँग भेटघाट गरेको छु, त्यहाँको नम्बरहरू मसँग सम्पर्क नम्बरहरू छ, हामीलाई व्यवस्थित गरिदिनु पर्यो, हामी एकै ठाउँ कहिले हुन्छ अनि भन्ने कुराहरू राख्नुहुन्छ। अब गर्दैछु, सरकारसँग माग गर्दैछु, झट्टै अब कहाँबाट होला सुनाइ होला, एक दिन न एक दिन नातिम भन्ने सुझावहरू दिन्छु, अरू के गर्न सकिन्छ र।
0: जस्तो अब एकीकृत बस्तीका लागि यहाँहरूका समुदायहरू पनि सहमत हुनुहुन्छ यो विषयमा?
1: एकदमै सहमत, कहिले हुन्छ भनेर सोधिरहनुहुन्छ, हामीले एकै ठाउँमा बस्ने व्यवस्था गराउनु पर्यो, कहाँ बस्ने हो, कहाँ जाने हो, छिटो चाहिँ माग गर्नु पर्यो, अब यहाँ हामीलाई त गाह्रो भइरहेको छ, यो प्युठान तपाईँको ऐरावती गाउँपालिका छ, बिजुली बत्ती पनि रहन्छ, हेर्नुहोस् त्यहाँ एकदमै गाह्रो छ, त्यस्तो खालको बत्ती सत्ती पनि नभएको, अनि एउटा जिल्लामा एउटा रोल्पा जिल्लामा एक जग्गा घर मात्रै छ, यस्ता खालको अवस्था छ, त्यसैले गर्दाखेरि अब एकीकृत बस्ती नहुँदासम्म हाम्रो चाहिँ उत्थान होला जस्तो लाग्दैन मलाई।
0: यो एकीकृत बस्ती भयो भने यहाँको समुदायले के कुरामा फाइदा पुग्छ जस्तो लाग्छ यहाँलाई?
1: सबैभन्दा त तपाईँको धेरै कुराहरूमा फाइदा हुन्छ, हाम्रो संगठित हुन्छ, एकै ठाउँ बस्ने व्यवस्था हुन्छ, हाम्रो चाहिँ संस्कार जोगिन्छ, भाषा जोगिन्छ, हाम्रो चाहिँ पेसा गर्नको लागि चाहिँ एकै ठाउँ भयो भने पेसाहरू गर्नलाई मद्दत पुग्छ, अनि हाम्रो अब आफ्नो कल्चर अनुसार मर्दा पर्दा अनि जन्मिँदा व्यापारी गर्दा आफ्नो संस्कार अनुसारको चाहिँ हामीले त्यहाँ चाहिँ प्रयोग गर्न पाउँछौँ, हाम्रो पहिचानहरू बच्छ, एकीकृत बस्ती भए पनि सबै चाहिँ पुरानो पुर्खौली हाम्रा ज्ञान सिपका कुराहरू देखि लिएर सबै कुराको संरक्षण गर्न सकिन्छ भन्ने आशा छ।
0: अब यो भाषा संरक्षणमा यहाँको समुदायले कतिको चुनौती देख्नुहुन्छ अहिले पछिल्लो समयमा?
1: सबै कुरामा त्यो आर्थिकको अभाव पर्छ, मैले बारम्बार गर्ने भन्ने गरेको छु, किताब त छाप्या छ, त्यो एउटा लिपिबद्ध गर्ने सफल भएको छ, त्यो किताबमा मात्रै बसेर भएन, किताब मात्रै छापेर भएन, एकीकृत बस्ती भएर एकै ठाउँ संगठित भएर एकै ठाउँ बस्न पायो भने एक आपसमा बोलचाल गर्न पायो भने हाम्रो भाषा चाहिँ रहन्छ भन्ने एकदमै जोरदार मेरो चाहिँ माग छ। सर्वप्रथम एकै ठाउँ बसालेर भाषा कलेक्सन गर्ने बो एक आपसमा बोलीचाली गर्ने लगाउने भयो भने हाम्रो भाषा चाहिँ रहन्छ। हुनुहुन्छ एकजना मेरै आफ्नै फुपू पर्नुहुन्छ, एकजना मात्रै हुन्छ। अब सरकारी तथ्याङ्क त धेरैजना ले भाषा बोल्ने भनेर लेखेको छ, त्यो अब त्यो सही छैन। कुन्नी कस्तो खालको चाहिँ कुन क्रियाकलापले लेख्या हो, कहाँ कसले लेख्या हो, कसले चाहिँ त्यो गराएको हो, त्यो म केन्द्रीय अध्यक्ष भएको कारणले देशभरिका कुसुन्डाको जानकारी मलाई हुन्छ, किनभने त्यो ठाउँमा म पुगेका छु, प्रत्येक घरहरूमा पुगेका छु, त्यहाँको गतिविधिहरू सबै बुझेका छु। त्यस कारणले गर्दा चाहिँ 8 जिल्लाभन्दामा बाहिरमा चाहिँ नेपाल अधिराज्यमा हाम्रो समुदायहरू हुनुहुन्न। अलिअलि भएको समुदाय पनि नेपालमा के छ र सबै इन्डियातिर सेटल भएर बसिसक्नु भयो, त्यस कारणले पत्ता लाउने गाह्रो छ। जो जति रहेका छन् अब यति मात्रै हो, 150 हाराहारीमा छ। हेर्नुहोस् मैले टाउको गनेर चाहिँ गनिरहन्छु कुन ठाउँमा कति छन् कुन ठाउँ, त्यहाँबाट एकदमै यथार्थ तथ्याङ्क चाहिँ पत्ता लाग्छ। मलाई जन्म्याएको पनि खबर आउँछ, मृत्यु भएको पनि खबर आउँछ, बिहाबारी भएको पनि खबर आउँछ। त्यस कारणले मैले यहाँ चाहिँ हर महिना महिनामा चाहिँ आफ्नो जातिहरू कति छन्, कति घटे कति बढे भन्ने मलाई महिना महिनामा एकदम खबर आउँछ। त्यो एकदम वास्तविकता पनि हो त्यो। अब अरूबाट त त्यति चाहिँ जानकारी अब सरकारले कसरी ल्यायो कति 78 तथ्याङ्क 253 भनेर लेखाएको छ, त्यो कहीँ छैन। हेर्नुहोस् अब हाम्रो मेरो आँकडामा अब मैले गने अनुसार टाउको गनेको 150 माथि जब 51-52 त्यस्तै छन्। अहिले
0: सुपैला खुट्टीमा कति घर परिवार हुनुहुन्छ?
1: हामी यता सुपैला खुट्टीमा 2-3-4 घर परिवार छौँ 18, र यहाँ 2 घर यहाँ उ छन् यो अम्मापुरमा 6 घर अनि 1

0: नै छैन, यिनीको त केही बोल मात्रै छैन, भोटै छैन भनेर राम्रोसँग नहेरेको चाहिँ जस्तो मेरो चाहिँ बुझाइ छ। जतिसुकै चाहिँ आश्वासन दिए पनि उहाँले चाहिँ उहाँहरूले अहिलेसम्म कुनै पार्टीले चाहिँ गरिपुराउनु भएको चाहिँ छैन भनौँ। अब
1: जस्तो अब विभिन्न तह अथवा विभिन्न कार्यक्रम विभिन्न सभा सम्मेलनमा यहाँहरूको समुदायबाट त्यो प्रतिनिधित्व रहन्छ कि नै, के छ यहाँहरूलाई खबर हुन्छ?
0: त्यस्तो त अहिले कुनै कुनै आफ्नो चाहिँ अरू गैर सरकारी संस्थाहरूले अब बोलाउनुहुन्छ, अब यो प्रतिष्ठानहरूले जनजातीय महासंघहरूले त्यहाँहरूले बोलाउनु भयो भने जान्छौँ। अब अरू चाहिँ यहाँ सरकारी निकायहरूले बोलाउनुहुन्न, जुन सरकारी निकायहरू हुन्छ उहाँहरूले चाहिँ खबर गर्नुहुन्न, बोलाउनुहुन्न। त्यो सहभागी अब नबोलाए सहभागी हुने कुरै भएन, त्यसमा भरि अब वञ्चितै जस्तो भनौँ। अब यिनीहरूलाई बोलाएर के हुन्छ र अब के हो र अब भन्ने खालको चाहिँ सोध्नुहुन्छ होला, त्यही भएर नै बोलाउनुहुन्न। हामी समावेश हुने चाहिँ अवसर मिल्दैन, किनभने त्यहाँ गएपछि राजनीतिक कुराहरू अब थाहा हुन्थ्यो। त्यो अब भान्सामा पस्न पायो भयो, त्यहाँको नुन कस्तो छ, दाल कस्तो छ, तरकारी कस्तो छ, भात पाकेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ। त्यहाँभित्र नपस्दै अब थाहै हुने कुरा भएन। म योभन्दा पहिले 74 चाहिँ को निर्वाचनमा कार्यपालिकाको सदस्य पनि भएँ र त्यहाँ कुनै अधिकारी हुन रहेन, सिधै तपाईँको त्यस भाग ल्याउने त्यसपछि सही गर्ने, त्यो कार्यपालिका सदस्य भएको कारणले यहाँ अख्तियारबाट मुद्दा लागेको छ यहाँ मलाई, सबै मलाई मात्रै होइन भयो सबै त्यस बेला कार्यपालिका सदस्यलाई। यो रामपुर भन्ने ठाउँमा 1 वडा कार्यालयमा त्यो जग्गा खरिद गर्ने, स्वास्थ्य चौकी के अरे बनाउने, खरिद गर्ने, खेलकुद मैदान खरिद गर्ने भनेर चाहिँ कार्यपालिका बैठक बसेर निर्णय गर्यो, अनि पछि त्यो निर्णय गरेको बाबत हामीले अब अख्तियारमा मुद्दा हाल्दैछ एकजनाले चाहिँ, यिनीहरूले चाहिँ लापरवाही गरेर मिलामतो गरेर कार्यपालिका सदस्यहरूले चाहिँ हिनामिना गरे पैसा भनेर मुद्दा हालिदिएर अब त्यो मुद्दा खेप्नु परेको छ। हेर्नुहोस् वाइ यादमा न त्यो बजेट हाम्रो नाममा बजेट छुट्टिने, कार्यपालिकाको अब सही गर्ने मात्रै काम हुन्छ, अरूले ल्याएका एजेन्डाहरू चाहिँ सही गर्ने, सेवा सुविधाहरू खाने, अब नास्ता खाने त्यही मात्रै हो। अब कार्यपालिका अब नामभरि चाहिँ बोर्ड मेम्बर भइस ठुलै मान्छे हो भन्ने अब कामसम्म केही भिन्न हुने कार्यपालिका त्यस्तो खालको व्यवस्था हुने रहेछ।
1: यहाँको भूमिका रहेन, त्यहाँ
0: भूमिका रहेन, भूमिका नभएको चाहिँ कार्यपालिका सदस्य भइयो। त्यो अब कुनै आफ्नो समुदायको लागि, आफ्नो जनताको लागि, छरछिमेकको लागि धेरैले आश गरे हुनुहुँदैछ, अनि खै त कार्यपालिकाको सदस्य भएपछि यहाँ खोला नाला यस्तो बाटो बिग्रिया छ, कता बिग्रिया छ, खै केही पनि गरिनुहोस्, केही पनि किन गरिनुहोस् भन्ने कुराहरू गर्नुभयो जनगुनासोहरू, किनभने आफ्नो नामबाट बजेटै छुट्टिन्न अनि कसरी गर्ने भन्ने कुराहरू सम्झाए। अब के किन बसेछ जस्तो त्यहाँ बजेटै हुन्न भने के काम भयो भन्ने कुराहरू पनि भन्नुभयो, हुन सही हो। अब एउटा जनताले चाहिँ आश गरे, हामी पनि एउटा नेता भइसकेपछि त्यहाँ कार्यपालिकाको सदस्य भइसकेपछि त जनताले त आश गरे हुन्छ नि, त जनताको काम गर्न पाए हुन्थ्यो भने कति खुसी लाग्थ्यो, हाम्रो पनि नाम आउँथ्यो, फलनाले गराएको, फलना कार्यपालिकामा सदस्य हुने बेला फलनाले गराइदिएको भन्ने नाम आउँथ्यो भन्ने जस्तो लाग्छ। अब त्यो भूमिका नहुँदो रहेछ हाम्रो।
1: अब अन्तिम अगाडि धेरै कुरा भनिसक्नु भएको छ, अब सरकारले के कुराहरू गरिदियो भने यहाँहरूलाई अझ सहज हुन्थ्यो जस्तो लाग्छ?
0: त्यही हो, अब हाम्रो समुदायलाई सबैभन्दा महत्वपूर्ण मैले अघि नै पनि धेरैचोटि भनिसकेँ, एकीकृतको बस्ती, त्यसपछि स्वास्थ्य, निशुल्क स्वास्थ्य, उच्च शिक्षासम्म तपाईँको निशुल्क बनाइदियो भने, अब एउटा जागिरको व्यवस्था गरिदियो भने अब केही परिवर्तन हुन्थ्यो सुन्दाको समुदायमा भन्ने चाहिँ हाम्रो सोचाइ हो। सरकारले चाहिँ त्यो गरिदियोस् भन्ने हाम्रो चाहिँ जोरदार माग हो, किनभने हाम्रो अभिभावक भनेको नै, बाबुआमा भनेको नि, जे भने नि सरकार हो, सरकारले मात्रै यो गर्न सक्छ, किनभने अरू कुनै व्यक्तिले गरेर हुँदैन, व्यक्तिले गर्ने कुरा पनि भएन। अब मेरो यही कुराहरू चाहिँ माग राख्न चाहन्छु।
1: हस्त, आज कार्यक्रममा महत्वपूर्ण समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद हजुरलाई म्याम, अब सबै ठाउँ सुनाइदिनु होला, किनभने हामी हाम्रो आवाज सबै ठाउँमा चाहिँ पुगोस् यो हजुरको चाहिँ मिडिया मार्फत भन्दै बिदा हुन्छु। नमस्कार।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डासँग, खास गरेर उहाँहरूको समुदाय, उहाँहरूको हक अधिकार, भाषा संस्कृति लगायतका विषयमा केन्द्रित रहेर आजको बसाईमा हामीले उहाँसँग कार्यक्रममा कुराकानी गर्यौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र शालिक रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोडिङ सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5563-218।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
15: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
15: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
16: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
17: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
18: सम्पर्क मोबाइल नम्बर 98-22-9224-64।
19: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
21: उपचार हुने रोगहरू:
20: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
21: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
22: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
23: मध्यपश्चिम टाइम चेक, यति बेला बेलुकीको 7 बजेको छ।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
4: समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-08। होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
6: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
6: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
8: सम्पर्क फोन नम्बर 01-46-20-310,
7: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भदौ 10 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ़्यो, संशोधनका लागि 72 घण्टा समय, संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम, उम्मेद्वार छान्ने क्याण्डिडेट क्लब समेत सञ्चालनमा।
2: जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन।
0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पायो पूर्णता, बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, मनसून अझै 14 दिन सक्रिय रहने, बाढ़ी पहिरोको जोखिम कायमै।
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है।
0: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरूष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदमा सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपूर्वक जवाब दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाफदेहिता थप बलियो बनाउँछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर वर्षायाम अर्थात मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसून औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
3: दिन मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है। 1 महिना 14 दिन छ, अब काउन्ट डाउनमा जानुपर्ने किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीभूत वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलबाष्पीभूत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भनौँ न इन्ट्रेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औसतभन्दा बढ़ी परेको अवस्था र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औसत भने कति भन्ने कुरा आउँछ होला। ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
5: प्राधिकरणका अनुसार यस वर्ष मनसूनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्य पहाड़ी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने बताइएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले सांसद दय गोपाल शर्मा र आशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद आशिका तामाङले कम्बोडियामा 37 दिन अघि निधन भएका दार्जीलिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरकोट र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। सोही विषयमा सभामुखले रूलिङ गर्नुभएको हो।
1: मान्य सदस्यहरूले लामो समयदेखि पत्नी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
5: यसैबीच भदौ 10 गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद आर्यालले आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको बताउनुभयो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्न उत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुनेछ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढ़ीमा 15 प्रश्न सोध्न सकिनेछ। यसअघि प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने भन्दै विपक्षीले माग राख्दै आएका थिए। प्रतिनिधि सभा बैठकमा खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढ़ेको छ। गत साउन 26 गते प्रतिनिधि सभामा गणप्रक संख्या नपुगेर अड्किएको विधेयक आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो। जसलाई सभाले स्वीकृत गरेको हो यो सँगै विधेयकमाथि संशोधन प्रस्ताव गर्न सांसदहरूका लागि 72 घण्टा समय दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्याण्डिडेट क्लब सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिछानेले आज क्लबको घोषणा गर्दै उम्मेद्वार बन्न चाहने व्यक्तिको कानूनी आर्थिक सामाजिक पारिवारिक र राजनैतिक अवस्था मूल्याङ्कन गरेर योग्य उम्मेद्वार छनौट गरिने बताउनुभयो।
2: कसैले पनि कोठामा बसेर चोटामा बसेर सभामा बसेर कहीँ पनि बसेर जो कोहीलाई बिना आधार बिना कारण बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी हाम्रो शब्दमा बेच्नु भएको छ भनौँ न त्यो पैसाको लेनदेनको बेचाइ भने होइन तपाईँ भनेर बेच्नु भएको छ दिनुभएको छ उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन चाहन्छु। विदाउट बिइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेद्वार बन्न सक्नुहुन्छ।
5: क्लब मार्फत शुरूमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष उडा अध्यक्ष र सदस्यका आकांक्षीको आवेदन दिइनेछ। उम्मेद्वार बन्न चाहनेले रासोपाको मोबाइल एप मार्फत आजैदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सभापति लामिछानेले पार्टीमा योग्य नेतृत्व छनौट गर्न मेरिटोक्रेसी कायम गर्ने उद्देश्यले क्याण्डिडेट क्लबसँगै लिडरशिप एकेडेमीको अवधारणा अघि सारिएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसद बैठकमा अनुपस्थिति हुने सांसदलाई अनिवार्य निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छाड्नुपर्ने लगायतका 4 विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूले फारम भर्नुपर्नेछ। बहुमत प्राप्त पार्टीकै सांसद संसदमा उपस्थिति नभइएको भनी गुनासो बढ़ेपछि रासोपाले यस्तो व्यवस्था गरेको हो। अब संसद बैठकमा पूरै उपस्थित हुन नसक्ने बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुने उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत पाएको हो। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन्। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतीमगरले जानकारी दिनुभयो।
6: माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा 45 मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्ने पक्षमा जम्मा 26 मत परेको छ। माननीय सदस्यहरू प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 45 मत परेको र सो मत लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको कुल सदस्य संख्या 83 जनाको बहुमत भएकोले माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेसम्म दावी पेश गर्न समय दिएको छ। बानिया नेतृत्वको सरकारबाट नेकपा एमाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। अब नयाँ सरकार बनाउन 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। उता नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा एमाले बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार कोशी प्रदेशको मुख्यमन्त्री 11 सदस्य बनेको छ। साझा खबरमा अब खेल खबर। तिरथुम जिल्लाको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष कप अन्तर्गत पुरूष फुटबल र अन्तरस्थानीय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विगत 7 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलको क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। पदौरी पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ।
7: प्राकृतिक सौन्दर्यले भरिएको पातली पोखरी प्रचारको पर्खाईमा
8: दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ।
7: सम्भावना भएर पनि ओझेलमा संरक्षण र प्रचारको आवश्यकता, रिपोर्ट, विपदको जोखिम बढ्दै पूर्व तयारीमा प्रश्न लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउ चाउ
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिप्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि गरिनेछ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अडगुरी
2: घना जंगल, शान्त वातावरण र मनोरम दृश्यले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार दिएको छ। लालीगुराँस नगरपालिका साथ फिर्केका स्थानीय सरोज श्रेष्ठ,
3: पानी चाहिँ खासमा यही जम्मा भएको पानी हो। यो दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ। यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ। त्यसले गर्दा यहाँ अलिकति माछा हालेछ, यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन। हामीले यो रहरले मात्रै यो उपभोक्ता समितिले लगाइरहेछ, त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा।
2: स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर खड्काका अनुसार विगतमा पोखरी वरिपरि प्रशस्त मात्रामा पातलेका रुख रहेकाले यसको नाम पातले पोखरी रहन गएको हो। यो पोखरी स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदा भएका कारण पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ।
4: पातले पोखरी त अलिक सिम थियो, अलिक हलिन्छ, थचल हुन्थ्यो, पछाडि त्यो खोल्टो थियो, पानी खुलेर गएको, त्यो छोडिएर अनि पोखरी भएको। पातहरू वरिपरि चाहिँ हामी देख्थ्यौँ, त्यहाँ थिए उता पोखरी नाम रहेको। पहिले त्यहाँ पात थिएन, अलि पातालाई पातले थिए, अरू अरू पात थिएन, चल्ला चल्ला केही पनि थिएन। अनि त्यो फेरि पात पोखरी भएको हो, अथवा केही पनि थिएन त्यहाँ। अनि पानी अलि पानी थियो सिमसिम, खोल्सी बद्दो अलिक पानी मूल छ त्यहाँ, छोन्दाखेरि अनि ठुलो भएको जमेर कसेर फुट्यो, पोखरी चाहिँ छु होइन, पानी चाहिँ डम्बैछु गए भने चाहिँ बुढाहरूले भनेको त्यति।
2: नयाँ सहर आयोजना कार्यालयको 40 लाख आर्थिक सहयोगमा पातले पोखरीको विस्तार तथा व्यवस्थापनको काम सकिएको छ। आगामी दिनमा यहाँ खेलकुद गतिविधि सञ्चालन, होमस्टे विकास, पर्यटन मैत्री पूर्वाधार निर्माण तथा थप पर्यटन प्रबन्धनका कार्यक्रम अघि बढाइने योजना स्थानीय सरकारको छ। लालीगुराँस नगरपालिका साथका वडा अध्यक्ष देवेन्द्र खड्का,
5: हाम्रो लालीगुराँस नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी, यो पिकनिक स्पोट पहिला पहिला अब यो पोखरी संरक्षण, यो पूर्वाधार विकास नभइकन भने विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिलाको वनभात खाने अहिले पिकनिक भन्छौ चलन थियो, र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब चासो दिइराखेको अवस्थामा लालीगुराँस नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्बर्धन गर्नको लागि नयाँ सहर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो, र नयाँ सहर आयोजना कार्यालयसँग जोडिएर चाहिँ त्यो पिकनिक स्पोट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ, र 12 महिना चाहिँ त्यसलाई पिकनिक स्पोट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ, र त्यसैमा हामी होलीको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढाएका छौं।
2: यो पोखरी संरक्षणका हालसम्म पोखरीको ड्याम, पोखरी वरिपरि तारजाली घेराबारा, पोखरीसम्म पुग्ने पैदल मार्ग, सड़क, चौतारा तथा विश्राम स्थल, पिकनिक स्पोट, पानीको निकास तथा कुलो व्यवस्थापन लगायत सार्वजनिक शौचालयको काम भएका छन्। तर स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण, पर्यटन मैत्री योजना, होमस्टे सञ्चालन र प्रभावकारी प्रचार प्रसार हुन सके राम्रो हुने स्थानीयवासीको अपेक्षा छ। विकास गुरूङ, सीआईएन, सामुदायिक रेडियो, रेडियो तिन्जुरे 103.8 MHz, बसन्तपुर, तेह्रथुम।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी र पहिरोको जोखिममा बझाङ पूर्व तयारी कति?
7: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेको छ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन।
6: झरी एक, जोखिम अनेक, तर पूर्व तयारी कम भएको गुनासो, विपद जोखिम घटाउने बारे सरकारको पहल बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत

0: अघि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
2: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-643।
2: भर्ना सम्बन्धी सूचना।
3: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
4: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
5: दौडधुप गर्नुभन्दा विपद आउनु अघि नै त्यसको जोखिम कम गर्ने तयारी गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि स्थानीय तहले विपद व्यवस्थापनका नाममा हरेक वर्ष बजेट छुट्याउने गरे पनि पर्याप्त नभएको गुनासो नागरिक स्तरबाट आउने गरेको छ। खप्तडसन्ना गाउँपालिकाका विपद फोकल पर्सन महेश खत्री।
6: गाउँपालिकाले संकटसन्नता जोखिम पहिचान गरेको छ, बिहारी भन्छ, बिहारी रिपोर्ट तयार पारेको छ। त्यस्तै संकटसन्नता क्षमता पहिचान BCA पनि गरेको छ। त्यस्तै स्थानीय विपद तथा जलवायु उत्थानशील योजना पनि तयार पारेको छ, लापा पनि तयार पारेको छ। गाउँपालिकाले डिजिटल विपद नक्सा पनि तयार पारेको छ, जुन चाहिँ गाउँपालिकाकै गिटहब पेजमा चाहिँ लाइभ छ। त्यस्तै रेस्क्यू र राहत सामग्रीहरू गोदाम घर छ र त्यसमा चाहिँ खोज उद्धार सामग्री र राहत सामग्रीहरू छ।
5: विपदको समयमा बजेट भन्दा पनि तत्काल परिचालन गर्न सकिने साधन र जनशक्ति अझ महत्वपूर्ण हुन्छ। बाढ़ीले सड़क बगायो वा पहिरोले बाटो पुर्यो भने सड़क खुलाउन तत्काल जनशक्ति र उपकरण आवश्यक पर्छ। घाइतेको उद्धारका लागि एम्बुलेन्स, स्ट्रेचर, डोरी, लाइफ ज्याकेट लगायतका सामग्रीको अवस्था के छ? 26 पाथीफेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने।
7: पहिलो कुराकानी त विपद आउनुभन्दा पहिले नै पूर्व तयारीको विषयमा चाहिँ सम्भावित विपद हुने ठाउँहरूको जोखिम पहिचान गरी मान्छेलाई सचेत गराउने, त्यस्ता किसिमका सचेत गराउने, बस्ती नै स्थानान्तरण गर्ने, सम्भावित जोखिमलाई टार्न के गर्न सकिन्छ भन्ने कुराकानी हामीले प्लान बनाएको छौँ। त्यसपछि विपद आइसकेपछि त्यसको उद्धार गर्नको निम्ति हामीसँग सड़क खुलाउनको निम्ति भ्याकुलेटर छ भने अथवा घाइते त्यस्तो भएकोलाई एम्बुलेन्सको अवस्था, स्ट्रेचरहरूको, डोरीहरू, लाइफ ज्याकेटहरू, चाहिने सामग्रीहरू पालिकासँग पनि रहेको र
5: अचानक पहिरो गयो, सड़क बन्द भयो वा बस्तीमा बाढ़ी पस्यो भने उद्धार लगायतका प्रतिकारका काम जति सकिन्छ छिटो पुग्नुपर्ने माग स्थानीयवासीको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि गरिएका पहलका बारेमा पनि स्थानीयवासी बेखबर छन्। 26 पाथीफेरा गाउँपालिकाका प्रकाश गिरी।
8: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन अनि रातिमा हामीले सुरक्षित स्थान खोज्नुपर्ने हुन्छ। अहिलेसम्म कुनै पनि सरकारले केही वास्तै गरेको छैन।
5: बझाङ जिल्लामा 12 स्थानीय तह छन्। स्थानीय तहसँगै जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरकारवाला निकाय बीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बझाङ जिल्ला प्रशासनसँग विपद पूर्व तयारी तथा प्रतिकार योजना छ। प्रमुख जिल्ला अधिकारी मुकेश केसरी।
9: यस्तो जिल्लामा कुनै किसिमको विपद जन्य घटना भयो भने 1-2-3 शर्मा टोल फ्री नम्बरमा फोन गरेर विपदको बारेमा सूचना दिन पनि सक्ने गरी व्यवस्था माथिबाटै भएको छ। विपदको समयमा कुनै किसिमको घटना नघटोस् भन्ने हिसाबले हामीले निरन्तर रूपमा समाचारहरू पनि सम्प्रेषण, जनचेतनामूलक सन्देश प्रवाह पनि गरिरहेको अवस्था छ। हामी जिल्ला विपद व्यवस्थापन समितिबाट यस जिल्लाका विभिन्न जोखिमयुक्त स्थानहरूको अनुगमन पनि गरेका छौँ। जोखिमयुक्त बस्तीहरूलाई उपयुक्त स्थानमा सार्नको लागि पनि हामीले पहल गरेको छ। पानी अत्याधिक परिरहेको समयमा चाहिँ आवश्यकता अनुसार हामीले सवारी साधनको आवागमन पनि रोकिरहेछ। भोलिन्टियरहरू पनि तयार गरेका छन् र त्यो भोलिन्टियरहरूलाई केही समय अगाडि हामीले तालिम पनि दिएका छौँ। जिल्ला र स्थानीय तहसँग पनि हामीले एकदमै
5: भौगोलिक अवस्थाका कारण समग्र जिल्लामा नै मौसमजन्य विभिन्न प्रकृतिका जोखिम बझाङमा हुने गरेको छ। तर जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाको थलारा गाउँपालिका, 26 पाथीभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारसिंह लगायतका स्थान बढ़ी जोखिममा रहेको निष्कर्षका साथ पूर्व तयारी र प्रतिकारको योजना बनाइएको छ। सुनिल मण्डेल, CIN रेडियो खप्तडावाज, बझाङ।

0: झाङ लगायत नेपालका धेरै जिल्लामा बाढ़ी पहिरोको जोखिम बढ़े पनि विपद आउनु अघि गरिनुपर्ने पूर्व तयारी अझै पर्याप्त देखिँदैन। स्थानीय तहले बजेट छुट्याए पनि उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र तत्काल परिचालनको अवस्था चुनौतीपूर्ण बनेको छ। यसबारे साथी लीलप्रकाश सन्तले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
1: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनिराखेका छौँ। हाम्रा खोज उद्धारकर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के हो भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुनसक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
2: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
1: एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षज्यूहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ। त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
2: हामीलाई अर्को प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ, वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
1: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यो भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सभामुखले तोके प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर भदौ 10 गते, प्रतिनिधि सभाका सांसदलाई कार्यवाही गर्न राष्ट्रिय सभा सदस्यको माग।
0: इतर समूहका गतिविधि पार्टीको अंग नबन्ने कंग्रेस सभापति थापाको भनाई, गगनलाई सभापति मान्न शशांक तयार, तीन प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया चल्दै।
1: वैदेशिक रोजगार व्यवसाय संघ र सरकार बीच सहमति, भारतीय सेनाध्यक्ष श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान, पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश।
0: भारतको बिहार स्थित अशोक धाम मन्दिरमा भागदौड मचिँदा 7 जनाको मृत्यु, पश्चिम बंगालमा एक होटेलमा आग लागि 8 जनाको ज्यान गयो।
1: र न्यूजील्याण्डका स्कट कोगलेन सुदूरपश्चिम रोयल्सबाटै एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जेठ 17 गते आकस्मिक रूपमा संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाब दिनुभएका प्रधानमन्त्री बालेन्द्र शाह त्यसपछि सदनमा जानुभएको छैन। एका बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि रामिछानेसँग छिर्नुभएका उहाँले अढ़ाई महिना अघि आफूले दिएको विवादित अभिव्यक्ति सच्याउन समेत मान्नु भएको छैन। नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई माफी मगाउने रूलिङ गराउन विपक्षी दलले 2.5 महिना खर्च गर्नु परेको छ। आजको प्रतिनिधि सभा बैठकको शुरूमा प्रधानमन्त्रीलाई संसदमा सांसदका प्रश्नको जवाब दिन निर्देशन दिनुभएका सभामुख डोल प्रसाद अर्यालले बैठकको अन्तिममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको मिति नै तोकिदिनु भएको छ।
3: प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम 2083 भदौ 10 गतेको बैठकमा हुने गरी निर्धारण गरेको ब्यौरा जानकारी गराउँछु।
0: प्रधानमन्त्रीका नाममा पहिलो पटक निर्देशन जारी गर्नुभएका सभामुखले आज सांसदहरूलाई प्रश्नोत्तरका लागि नाम टिपाउन समेत आग्रह गर्नुभएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एकजना सदस्य हुने गरी बढ़ीमा 15 प्रश्न सोध्न सकिने भनिएको छ। प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्नुपर्ने व्यवस्था छ, तर प्रधानमन्त्रीको हटले हालसम्म यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। हालसम्म सरकारको छाया बनेको आशंका गरेका विपक्षीले आज सभामुखको निर्देशन अप्रत्याशित मान्दै आसन ग्रहणका लागि निकै बेर लगाएका थिए। सभामुखको रूलिङ र प्रश्नोत्तरको समय निर्धारणपछि विपक्षीले राजसभाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको रूपमा अर्थाएका छन्।
1: आजको संसद बैठकमा सभामुख आक्रामक रूपमै प्रस्तुत भएको देखिएको छ। सत्तारूढ़ रासपा सहितका दुई सांसदले आफ्नो माग सम्बोधन नभएको भन्दै विरोध जनाउने भनेपछि सरकारका नाममा अर्को रूलिङ पनि गर्नुभएको छ। त्यति मात्र होइन, रासपाका सांसद सुलभ खरेलले आकस्मिक समयमा आफ्नो पार्टीको क्याण्डिडेट क्लब आजबाट शुरू हुन लागेको जानकारी गराउँदै अघि बढ़ेपछि सभामुखले रोक्नु भएको थियो।
4: स्थानीय तहको चुनाव र प्रदेशको चुनावमा उम्मेद्वारीको छनौट र मनोनयनको लागि भनेर आफ्नो क्याण्डिडेट क्लब खुलाउँदैछ, त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु। मैले यहाँ उठाउन खोजेको कुरा के छ सम्माननीय सभामुख महोदय भन्दाखेरि, हामीले यो संविधानमा हेर्यो भने प्रदेश सभा र केन्द्रको सदस्यहरू
5: मान्य सदस्यले आकस्मिक समय माग्नु भएको थियो, त्यस कारणले मान्य सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन, त्यस कारणले बसौं मान्य सदस्य।
1: बैठकको शुरूमा सरकारका नाममा रूलिङ गर्न खोज्दा रासोपाकी सांसद आशिका तामाङ उठेर बोल्न खोजेपछि सभामुखले आकस्मिक समय दिने भन्दै रोक्नु भएको थियो। आकस्मिक समय सकिएर शून्य समय शुरू भएको जानकारी गराउन लागेको बेला फेरि आशिका उठेर बोल्न खोजेपछि सभामुखले संसदमा मर्यादामा रहेर बोल्न भन्दै दुई मिनट समय दिनुभयो। माइक र समय नपाएर केही बेर रन्थनिएकी आशिकाले आफूले 37 दिन पहिला शून्य समयमा राखेको माग सम्बोधन नभएको भन्दै कड़ा चेतावनी दिनुभयो।
6: मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालय विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज दुई हप्ता बढी भयो, तर बजेट लाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइ दिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन् सभामुख महोदय। बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा झ्यालमा बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रूलिङ नहुन्जेलसम्म मेरो प्रश्नको जवाफ नपाउनेजेलसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु।
1: त्यसअघि नेकपाका सांसद गोपाल शर्माले पनि जाजरकोट रुकुम र सल्यानका भूकम्प पीड़ितदेखि बाढ़ी पहिरो पीड़ितलाई राहत र पुनर्स्थापनाका लागि आफूले दिएको 9 दिनको अल्टिमेटम सकिएको तर काम केही नभएको भन्दै रूलिङको माग गर्नुभयो।
7: गत 22 गते मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ सभामुख महोदय। सल्यान रुकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले म घटनाहरूप्रति पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ सभामुख महोदय। सभामुखको तत्काल यसबारे रूलिङ जाओस्, समय तोकेर
1: दुवैजना सांसद धरनामा बस्ने बताएपछि सभामुखले 3 दिनभित्र जवाफ दिन सरकारलाई अर्को रूलिङ गरेर बैठक अगाडि बढ़ाउनु भएको थियो।
0: आजको प्रतिनिधि सभाको बैठक निकै रोचक र घोचक बन्यो। मकानपुर क्षेत्र नम्बर 2 का सांसद प्रशान्त उप्रेतीले आफ्नो क्षेत्रको सड़क जीर्ण हुँदा एम्बुलेन्स र तरकारी बोक्ने गाड़ी पनि हिँड्न नसक्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। कवि मौन आवासको कविता सुनाउँदै उहाँले अरू निर्वाचन क्षेत्रका सांसदहरूको गाउँको बाटो पनि त्यस्तै त होला भन्दै सरकारलाई व्यङ्ग्य गर्नुभएको छ।
8: अहिले उजार छ गाउँको बाटो, सपनामा आमा खोज्दै हिँडिरहेको टुरो बालक झै अहिले अल्पत्र छ गाउँको बाटो, अविराम अभावको आँसुले कुल्चेर अहिले हिलामी छ गाउँको बाटो, टेकेर जानेहरूले बिर्सेपछि नआएपछि फर्किएर प्रिय पैतालाहरू अहिले उदास छ गाउँको बाटो, गुज्रदै गएपछि तम्सुको म्याद परदेश गएको छोराहरूको सम्झनामा चिठी लेखिरहेको पिता झै अहिले व्याकुल छ गाउँको बाटो, युगदेखि यसरी नै घिसार्दै घिसार्दै आफ्नो नियति हिँडिरहेको छ गाउँको बाटो, यहीँबाट कति पुगे राजधानीमा मन्त्री हुन प्रधानमन्त्री हुन, कोही योजना आएको अध्यक्ष भए, कोही इन्जिनियर भए, कोही डाक्टर भए, तर अहिले पनि किन उस्तै जीर्ण छ गाउँको बाटो।
0: सत्ता पक्षकै सांसदले सरकारको चरको विरोध गरेपछि विपक्षी दलका सांसद झन उत्साहित देखिए। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले ग्यास किन्न लाइन लाग्नुपर्ने सरकारको निरंकुशता विरूद्ध सड़कमा उत्रिन विद्यार्थी संगठनलाई आह्वान गर्नुभयो। एमालेकी अर्की सांसद नीता घतानीले त जेनजी आन्दोलनमा संसद भवन जल्दा खुशी मनाउने अमन प्रताप अधिकारीकी छोरीलाई सरकारी नियुक्ति दिइएको भन्दै आपत्ति जनाउनुभयो। प्रमाण सहितको अपराधीलाई सम्मान दिनु नै सुशासन हो, उहाँले बालन सरकारलाई प्रश्न गर्नुभयो।
9: गत भदौ 24 गते अदृश्य शक्तिको नेतृत्वमा देशका राज्य संरचना र निजी सम्पत्तिमा आगजनी भइरहँदा जलिरहेको सम्मानित संसद भवन अगाडि उभिएर अमन प्रताप अधिकारीले देखिस तेरो देश सकियो तेरो राज्य सकियो भन्दै अश्लील तथा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो। आज त्यही देशद्रोहीको छोरीलाई नेपाल संघीय तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्ति गरिएको छ। नेपो बिबीलाई बधाई दिन चाहन्छु। सभामुख महोदय, सरकारले नियुक्ति गरेको हो कि सिंहदरको आगोको पुरस्कार दिएको हो? त्यस दिन आगो तापेर रमाउनेहरू केही आज यही कतै हुनुहुन्छ? सरकारलाई मेरो आग्रह छ बाँकी लाई पनि पालै पालो विभिन्न सरकारी पदमा नियुक्ति दिएर सम्मान गरियोस्, आगो ताप्नेहरूको सूची बनाइयोस्, कोही छुट्न नदिनुहोस्, सबैलाई पद बाँड्नुहोस्।
0: प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि उक्त प्रस्ताव सम्बन्धी कार्यसूची अघि बढ़न सकेको थिएन।
1: राष्ट्रिय सभा सदस्यले भने प्रतिनिधि सभाका संसदलाई कार्यवाहीको माग गरेका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कंग्रेसका सांसद चन्द्रबहादुर केसीले लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीमाथि लक्षित गरी अभिव्यक्ति दिने सत्तारूढ रासपाका सांसद खगेन्द्र सुनारलाई कार्यवाहीको माग गर्नुभएको हो।
10: केही दिन अघि लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीप्रति रासपाका सांसद खगेन्द्र सुनवारजीले व्यक्त गरेका अभिव्यक्तिप्रति गम्भीर आपत्तिजनक छन् र त्यसप्रति दुःख व्यक्त गर्दै रासोपा सिंहो पार्टीलाई गम्भीर भई तत्सम्बन्धमा कार्यवाही अगाडि बढ़ाइयोस् भन्ने सम्माननीय अध्यक्षजी मार्फत यो म आग्रह गर्दछु।
1: अर्की सदस्य रामकुमारी झाँक्रीले पनि जेएनजी आन्दोलनपछि शान्तिपूर्ण रूपमा चुनाव गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षा निकायका प्रमुखमाथि लाञ्छना लगाउन नमिल्ने तर्क गर्नुभएको छ। सामाजिक सञ्जाल र संचार माध्यम मार्फत भइरहेको मानमर्दन र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्दै वहाँले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई बाँच्न गाह्रो हुने गरी भइरहेको चरित्र हत्याको प्रवृत्तिले सामाजिक मर्यादामा ह्रास पुगेको टिप्पणी गर्नुभयो।
11: सामाजिक सञ्जाल, मीडिया, फोन ट्यापिङ यो के हो? समाज कहाँ गइरहेको छ? यो के यस्तो गर्ने समाज आफैमा समाज प्रश्न रहित छ? समाजलाई कहाँ लान खोजेको? कोही पनि मान्छेले सार्वजनिक पद धारणा गर्यो भने यस सबै मिलेर खुइराउने हो? त्यो मान्छेलाई समाजमा प्रतिष्ठित हिसाबले बाँच्न दिने होइन, के हो यो समाज? त्यसकारण मैले सरकारलाई प्रश्न गर्थे, आफ्नो पार्टीभित्र प्रश्न गर्थे, आफूले आफैलाई प्रश्न गर्थे, तर आज म यो समाजलाई प्रश्न गर्छु।
0: नेपाल परिवेशमा विद्युतमा लगाइएको कर हटाउन कुलमानको हस्ताक्षर अभियान शुरू लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
13: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन।

0: गर्ने
1: ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
5: संसदभित्र खुम्चिएको र आन्तरिक किचलोमा रुमल्लिएको नेपाली कंग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलाका कुनै पनि निर्णयहरू आफ्नो पार्टीको अंग बन्न नसक्ने स्पष्ट पार्नु भएको छ सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै कित्तामा ल्याउन भने आफूले पहल गर्ने बताउनु भएको हो त्यसकै लागि आफूले पूर्व सभापति शेरबहादुर देउवालाई भोलि भेट्न लागेको उहाँले सुनाउनुभयो
6: भेलामा मैले सुने आठ नौजना कतिजना जिल्ला सभापति आउनुभयो दस बाह्रजना कतिजना क्षेत्रीय सभापति आउनुभयो मेरो केही छैन किनकि भेला हो पार्टीको भेला पार्टीको साथीहरू पार्टीको नेता यही केन्द्र समिति भएको एकजना साथीहरूले भन्नुभयो हामी त्यहाँ पनि गएर आयौँ एकजना साथीले भन्नुभयो कोही नेतालाई स्वागत गर्न जानुभयो म पनि जान्छु भोलि जान्छु गएर भेट्छु कि यो हाम्रो पार्टीको हाम्रो परम्परा हो हाम्रो आफ्नो यो आफ्नो घरभित्रको कुरा हो यसमा कुनै कसैले कहीँ कतै यो बदखाई गर्नुपर्ने कुनै कारण छैन है कसैले पनि नगर्नु होला मैले भनि पनि रहेछ
5: आज पार्टी केन्द्रीय समितिको बैठकपछि आफ्नो धारणा राख्दै थापाले आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने संकल्प रहेको बताउनुभयो महाधिवेशनको कार्यतालिका र सांगठनिक विषयहरूमा देखिएका विवादहरू सुल्झाउन आफू अझै केही समय संवादमै रहने उहाँको भनाई थियो सभापति थापाले भोलिदेखि महाधिवेशनको प्रक्रिया अघि बढ़ने पनि जानकारी दिनुभयो
4: देउबा समूहको राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले नै गगन थापालाई सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ तर पार्टीका वरिष्ठ नेताहरूलाई समेट्नु पर्ने उहाँको बार्गेनिङ छ साउन 29 31 गतेसम्म चलेको राष्ट्रिय भेलापछि आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा भएको चियापान समारोहमा कोइरालाले पार्टीभित्रका नेताहरूलाई पद नमिलेका कारण एकता हुन नसकेको आशय व्यक्त गर्नुभएको हो
7: सभापति गगन थापाजी तपाईँ नै बस्नुहोस् तर अरू साथीहरूलाई समेट्नुहोस् न जो नमान्ने केही पनि नमान्ने भने त हामीले के गर्न सक्छौँ हरेक पक्षको दुईवटा बाटो हुन्छ एउटा पक्ष हुन्छ र विपक्ष त्यो दुईटैको सम्मिश्रणले गरेर हामी अगाडि बढ्छौँ सभापति हुन शेरबहादुर हुनुहुन्थ्यो अब उसलाई सभापति बन्नु पर्यो त्यसैले सुतेर आएको
5: एमाले र नेकपाको केन्द्रीय सहमति अनुसार तीन प्रदेशका सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाले आज राजीनामाको घोषणा गर्नुभएको हो विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठकबाटै उहाँले राजीनामा दिएको जानकारी गराउनु भएको थियो बानियाको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि चार दिनको समय दिएर दावी पेश गर्न आह्वान गरेको छ प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलले समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भदौ 4 दिउँसो 4 दावी पेश गर्न आह्वान गरिएको उल्लेख छ
4: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 र विपक्षमा 26 मत खस्यो आचार्यलाई सरकारको नेतृत्वकर्ता एमालेका अलावा नेकपा जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले पक्षमा मतदान गरे प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भए 8 जना अनुपस्थित रहे कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले विश्वासको मत लिएर सरकार पुनर्गठनको प्रक्रिया अघि बढ़ाउनु भएको हो
5: उता एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा नेकपा पनि सहभागी भएको छ कोशीमा नेकपाले 4 मन्त्रालय सहित 5 मन्त्री परिषदमा पठाएको छ नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिएका छन् नेकपाबाट इलामकी खिनु लङमा लिम्बू पर्यटन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून मोरङकी गीता तिमसिना सामाजिक विकास र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ यस्तै सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ नेकपा सरकारमा सहभागी भएसँगै एमालेबाट मन्त्री बनेकाहरूको पनि जिम्मेवारी हेरफेर भएको छ।
4: उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेजीको माग गर्दै हस्ताक्षर अभियान शुरू गरेको छ। डेडिकेटेड ट्रंक लाइनको बकौता विद्युत महसुल उठाउन र सरकारले विद्युतमा लगाएको नयाँ कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान शुरू गरेको हो। काठमाडौँको माइतीगर मण्डलामा हस्ताक्षर अभियान शुरू गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इण्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा कर लगाइएको भन्दै विरोध जनाउनुभयो। इण्डक्सन र चार्जिङ स्टेशनले ट्रान्सफर्मर लाइन पट्किन्छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा समेत उहाँले आपत्ति जनाउनुभयो। आज मात्रै करिब 2000 जनाले हस्ताक्षर गरेर समर्थन गरेका छन्। प्राधिकरणले प्रज्ञा भवनमा 41 वार्षिक उत्सवको कार्यक्रम गरी आफ्ना उपलब्धि सुनाइरहँदा पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङले हस्ताक्षर अभियान थालेर सरकारमाथि दबाव बढ़ाउनु भएको हो।
5: आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति भएको छ। आज युवा श्रम तथा रोजगार मन्त्रालय र संघबीच सहमति भएको हो। सहमतिसँगै व्यवसायले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। गत साउन 22 गते 15 बुद्धि माग राखी वैदेशिक रोजगार व्यवसायले आन्दोलन शुरू गरेका थिए। आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरिएको थियो। आज श्रम मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीसँग भएको छलफल व्यवसायिक माग सम्बोधन गर्ने सहमति भएको हो। छलफलका क्रममा संघले राखेका 15 बुदे माग मध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएको र ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने प्रतिबद्धता जनाइएको छ। त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुंग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ।
4: यस्तै परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा सब फिर्ती सम्बन्धी कार्यविधि गत साता आएका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। परराष्ट्रले विदेशमा समस्यामा परेका नेपाली विद्यार्थीको उद्धार, नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलो पटक विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार र घर फिर्ती सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि तयार गरेको हो। परराष्ट्रका अनुसार उक्त कार्यविधिमाथि राय सुझावका लागि गत साता अर्थ मन्त्रालयमा पठाइसकिएको छ। तर प्रतिनिधि सभाको आजको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा सफिर्तीका लागि आवश्यक कार्यविधि हालसम्म परराष्ट्र मन्त्रालयले बनाउन नसकेको विषय उठेको छ। अर्थ मन्त्रालयले राय प्राप्त भएपछि कार्यविधिलाई आवश्यक प्रक्रियासित अघि बढ़ाइने प्रश्न पारेको अर्थ मन्त्रालयले जनाएको छ। कार्यविधिमा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा भिजिट भिसामा गई रोजगारीमा संलग्न भएका नेपाली नागरिक, सड़क दुर्घटनामा परि अंगभंग वा अशक्त भएका, कोमामा उपचाररत रहेका तथा विद्यार्थी भिसामा गई विभिन्न समस्यामा परेका नागरिकलाई नेपाल ल्याउने विषय समेटिएको छ। त्यसै गरी विभिन्न देशमा जाने क्रममा ट्रान्जिटमा समस्या परि अलपत्र परेका तथा अन्य कारणले विदेशमा समस्यामा परेका नेपाली नागरिकको आकस्मिक उद्धार गरी नेपाल पठाउने र अलपत्र परेका सब नेपाल ल्याउने विषयलाई पनि कार्यविधिले समेटेको छ। कार्यविधि स्वीकृत भएपछि आकस्मिक उद्धार तथा सब फिर्तीका लागि विनियोजित बजेटबाट आवश्यक काम अघि बढ़ाउन सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
5: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। नेपाल र भारत बीच सन् 1950 एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सोही परम्पराको निरन्तरता स्वरूप सेना प्रमुख सेठलाई यो मान पदवी प्रदान गरिएको हो। तीन दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौँ आइपुग्नुभएका सेना प्रमुख सेठको सम्मानमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, परराष्ट्र मन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाका वरिष्ठ अधिकृतका साथै नेपालका लागि भारतीय राजदूतको समेत उपस्थिति रहेको थियो। त्यसअघि उहाँले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई जंगी अड्डामा भेटेर जंगी अड्डामा भेटवार्ता गर्नुभएको थियो। जंगी अड्डामा गार्ड अफ अनर प्रदान गर्नु अघि उहाँले सैनिक मंच टुणी खेलमा माल्यार्पण समेत गर्नुभएको थियो।
4: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825567775।
8: सम्पर्क नम्बर 98478726873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065।
4: कलम चलाउनु भएको थियो। उहाँको नेपाली भाषाका एक दर्जन भन्दा बढ़ी कृति प्रकाशित छन्। गायिका अनि छोइङ डोल्माको चर्चित गीत फूलको आँखामा फूलै संसार उहाँले नै रचना गर्नुभएको। परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकाले श्रेष्ठको शवलाई अन्तिम श्रद्धांजलिका लागि भोलि मात्रै सार्वजनिक स्थानमा राखिने भएको छ। त्यसपछि मात्रै अन्तिम संस्कार हुने सायमीले बताउनुभयो। प्रतिनिधि सभाका केही सांसदहरूले आजको संसद बैठकमा गीतकार श्रेष्ठको निधनमा श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
5: करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रूपियाँ जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका हुन्। 16 जना उपभोक्ताले 1-1 लाख तथा 1 जनाले 10 लाखको बम्पर उपहार जितेका छन्। सरकारले प्यान तथा भ्याट बिल लिने उपभोक्तालाई चिट्ठा योजनामा सहभागी गराउँदै आएको छ।
4: काभ्रेको खानीखोला गाउँपालिका एक स्याउथलीमा आज भएको जीव दुर्घटनामा मृत्यु भएका 2 जनाको पहिचान खोलेको छ। मृत्यु हुनेमा खानीखोला 2 कै 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 को 61 वर्षीय कमल कलक बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका 5 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी धुलीखेल अस्पतालमा लगिएको छ।
5: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक आज सामान्य अंक घटेर बन्द भएको छ। गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 2.25 अंक घटेर 2641 बिन्दुमा ओर्लिएको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गत शुक्रबार 4 अर्ब 27 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 5 अर्ब 52 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये आज 5 उपसमूहको परिसूचक बढ़ेको छ भने 8 उपसमूहको परिसूचक घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार स्थित लखीसहायको अशोकधाम मन्दिरमा भागदौड मच्चिदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। लखीसरायका सब डिभिजनल प्रहरी अफिसर शिवम कुमारले आज बिहान मन्दिरमा भागदौड भएको जानकारी गराउनु भएको हो। शिवम कुमारका अनुसार घटनामा हालसम्म सात जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ। यस्तै पश्चिम बंगालको वीरभूम जिल्लाको तारापीठ मन्दिर नजिकैको एक होटेलमा आग लागि हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। प्रहरी र दमकल टोलीले भर्याङ प्रयोग गरेर बाइस जनालाई उद्धार गरेको थियो भने एघार जनालाई अस्पताल भर्ना गरिएको छ। चार तले होटेलको भुइँतलामा स्थानीय समयअनुसार आज बिहान आग लागि भएको हो। त्यति बेला होटेलमा रहेका अधिकांश पाहुना सुतिरहेका थिए।
5: नेपाल परिवेशमा अब खेल समाचार। सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका बलर स्कट कुगलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा पनि निरन्तरता दिनुभएको छ। सुदूरपश्चिमले कुगलेनलाई दोस्रो विदेशी खेलाड़ीका रूपमा भित्राएको हो। यसअघि टोलीले इंग्ल्याण्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ। कुगलेनले एनपीएलको अघिल्लो दुई सिजनमा पनि सुदूरपश्चिमबाटै खेलेका थिए। उनले पहिलो सिजनमा 17 र दोस्रो सिजनमा 10 विकेट लिएका थिए। कुगलेनले सुदूरपश्चिममा फर्कन पाउँदा आफू उत्साहित रहेको बताएका छन्। सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगलेनबाट यस अघिकै जस्तो प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: सभामुखले तोके प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर भदौ 10 गते। प्रतिनिधि सभाका सांसदलाई कार्यवाही गर्न राष्ट्रिय सभा सदस्यको माग।
4: इतर समूहका गतिविधि पार्टीको अंग नबन्ने कंग्रेस सभापति थापाको भनाई। गगनलाई सभापति मान्न शशांक तयार।
12: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ। कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सब

0: नर्मस गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: घोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घोराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
4: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
5: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आचार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: दशकौं देखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
5: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
2: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
6: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
7: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
8: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
6: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
8: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
6: पाठेघरमा मासु पलाउने,
8: निसन्तान महिलाको चेक जाँच,
6: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: अन्य सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
11: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
12: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
14: नमस्ते नमस्ते,
15: कता हिँड्नु नि बाबु? बजारतिर नि
16: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
17: साइकल चढेर
18: के गर्ने बाबु,
19: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
20: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
21: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
22: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
23: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
24: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
25: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दाग,
26: सम्पर्क मोबाइल 98477977
27: र 98578309।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
30: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
31: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
32: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
31: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वात, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
33: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
34: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
31: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825568023 र 98478563।
35: होइन भाइला,
36: लखर लखर कहाँ हिँडिस्?
35: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
36: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
35: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
36: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
35: ल ल काका, गइहाले म।
37: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
38: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
37: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578453226।

0: यो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज। बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी, सभामुखद्वारा निर्देशन,
1: प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने कांग्रेस सभापतिको भनाई,
2: असोजको 16 गते अधिवेशन गर्नको लागि केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
0: अनि अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल लाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति सी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे सीका पूर्ववर्ती नेतामध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार सीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन्, जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको छानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाब दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोलप्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
1: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: त्यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
4: आगामी 10 गते हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यस कारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र प्रदेश सभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सामान्य समक्षले भन्नुभएको छ।
0: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो? प्रधानमन्त्री कार्यालय पनि त्यो सुनिश्चित गरिरहेको छैन?
4: अब त्यो विषयमा त अब सामान्य समक्षले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो। सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
0: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि

0: ने नरोकिने बताए। तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
1: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल, कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
1: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा, अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौ, तपाईँका कुरा सुन्न चाहन्छौ, तपाईँको शुभेच्छा लिन चाहन्छौ, तपाईँको मार्गदर्शन लिन चाहन्छौ।
0: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
2: पछिल्लो समय आजको दिनमा आउँदा त झन बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ एकातिर, भने अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन। त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
3: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
2: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदि त्यहाँतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
3: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कांग्रेस?
2: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न। वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको बाटो हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा, विशेष गरी परिवर्तनका श्रृंखलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले, देशमा एकता चाहिन्छ, मेलमिलाप चाहिन्छ, नेपाली जोडिन्छ, नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्रता र नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौताहरूले जतिसुकै ठूलो कुरा विगतमा गरे पनि, विगतका हाम्रा काम कारवाहीको गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भादरको घटना साँची छ, यो कुरा सबैलाई महसुस गरौं। मेरो त आग्रह छ, दायाँ माया कुरा होइन, सीधा देशलाई सिधमा राखेर आउने पिढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढ़ाउँ।
3: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छ,
2: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आत्मा अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
0: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी, फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
4: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले कस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिँड्दो राख्छ भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियामा बिजेपीको चाहिँ शासन भएकोले त्यसको पनि अलिकति इन्डारी त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
3: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
4: देउवाजीहरूको त संविधान बन्यो, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिए, होइन हुन्छ हामीले यसो भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे, त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो, देउवाले के भनेछ भने, होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियौँ, तर बाबुरामले धर्मनिरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भने भनेको छ क्या, देउवा पनि इन्टरभ्यू दिएर गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
3: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
4: राजासँग त भन्न मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति तिमी नै नरम हुन्छन् अलिकति।

0: त्यसो भए राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
1: मलाई राज संस्था तिरले गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो.
0: होइन, अहिले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन?
1: राज संस्थाको सम्बन्धित कुरा गर्न सक्दैनन् भनेर हिजो भनिसक्यो. अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट छोटा आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो. संस्थै फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो यहाँ परिवर्तन चाहिन्छ. राप्रपाले पनि त हिन्दू राष्ट्र त भनेकै थियो, अहिलेसम्म उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वे हुनुपर्ने त भएन त. गर्दाखेरिको एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा.
2: उनी थिए राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल. अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुश्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुश्नर आइतबार राति इजरायल पुगेका थिए. गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो. बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट.
3: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक पालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ. ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन् जुन शुरूमा गाजामा शान्ति ल्याउने आशयले खड़ा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ. बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ़ अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ. हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ. तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ. इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट. हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
4: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ.

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: पिसाब खोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9905912871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843530653।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल खेल्ने खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: अंगाउ रेबिस मेरो एभरेस्ट।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957।
4: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
5: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।
6: ४४.४ मेगाहर्ज तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: म को हुँ भन्ने प्रश्नको उत्तर ध्यान मार्फत पाइन्छ। म को हुँ भन्दा पनि महत्वपूर्ण म के हुँ यो चाहिँ खोज्दा हुन्छ। मसँग धेरै कुराहरू छ, मसँग शरीर छ, के म शरीर हुँ? त्योभन्दा गहिरोमा मेरो मन छ, के म मन हुँ? त्योभन्दा गहिरोमा भावना छ, के म भाव हुँ? त्योभन्दा गहिरोमा चेतना छ, के म चेतना हुँ? या यी भन्दा बाहेकै अरू केही हो? यो प्रश्नको उत्तर ध्यानबाट पाइन्छ। बिल्कुल यसको उत्तर पायो भने ध्यानबाटै पाइन्छ, पाएन भने कहीँबाट पनि पाइन्न। अन्यत्रबाट पाउने सम्भावना त छैन। यदि पाउन सकियो भने चाहिँ ध्यानद्वारा नै पाउन सकिन्छ। अब किन त पायो भने ध्यानद्वारा पनि पाउन कठिन छ? फेरि प्रश्न उठिन्छ। कठिन छैन पनि छ पनि, कठिन यसकारण छ कि हाम्रो चेतना आफूतिर जाँदैन, बाहिर आफूभन्दा बाहिर मात्रै जान्छ। हाम्रा आँखाहरूले आफूलाई देख्दैनन्, अरूलाई नै देख्छन्। हाम्रा कानहरूले अरूकै आवाज सुन्छ। हाम्रो जिब्रोले अरूकै स्वाद लिन्छ। कुनै वस्तु मुखमा नहालिकन स्वाद अनुभव गर्न सकिँदैन। स्वाद लिनलाई स्वाद दिने वस्तु मुखमा हालेपछि मात्रै स्वाद थाहा पाइन्छ। यसको अर्थ हाम्रो जिब्रोले अरूकै स्वाद लिन्छ। हाम्रो गन्ध लिने क्षमता, हाम्रो नाकले अरूकै गन्ध लिन्छ। गन्धको लागि कुनै न कुनै गन्ध आउने विषय चाहिन्छ, अनि मात्रै गन्ध आउँछ। हामीले अरूकै गन्ध लिएका छौं। हाम्रो स्पर्श गर्ने क्षमताले अरूलाई नै छामेका छौं, अरूकै स्पर्श लिएका छौं। कुनै वस्तुहरूको स्पर्श, हावाको स्पर्श, पानीको स्पर्श, तातोको स्पर्श, चिसोको स्पर्श, ठोस वस्तुहरू जमिनको स्पर्श या अरू कसैको, मानिसको स्पर्श होला, जनावरको स्पर्श होला, अरूको स्पर्श हामीलाई थाहा छ। अब हामीले यो अरूलाई हटाइदिउँ भने हामीलाई लाग्छ स्पर्श हुँदैन। अब केही पनि छैन भने म केलाई छाम्नु नि? छामेर स्पर्श लिनको लागि, छामेर थाहा पाउनको लागि केही त छाम्ने कुरा हुनु पर्यो, तब न छाम्ने। छाम्ने कुरा केही बाहिर भएन भने हामीलाई स्पर्शको अनुभव हुँदैन भन्ने हामीलाई लाग्छ। खाने कुरा केही छैन भने कुनै स्वादको अनुभव गर्न सकिँदैन भन्ने हामीलाई लाग्छ। गन्ध आउने कुनै वस्तु बाहिर छैन भने गन्ध लिन सकिँदैन, असम्भव हुन्छ भन्ने हामीलाई लाग्छ। हेर्ने दृश्य केही पनि छैन भने के हेर्ने, हेर्न सकिँदैन भन्ने हामीलाई लाग्छ। किनभने हाम्रा इन्द्रियहरू अरूलाई प्रयोग गर्न अभ्यस्त भए, बाहिरी खुले अब यसलाई उल्टै देऊ। मेरा आँखाहरूले अरूलाई होइन आफैलाई हेर्न सुरु गर। मेरा कानहरूले अरूको आवाज होइन आफ्नै आवाज, अन्तस्करणको आवाज सुन्न सुरु गर। मेरो जिब्रोले अरू विषयको बाहिरको खानेकुराको स्वाद होइन आफ्नै स्वाद अनुभव गरोस्। मेरो नाकले अरूको गन्ध होइन आफ्नै गन्ध अनुभव गरोस्। मैले अरूलाई छाम्ने होइन अरूको स्पर्श गर्ने होइन, मैले मलाई नै छाम्न सकौँ, आफ्नो स्पर्श गर्न सकौँ। यो आफ्ना ज्ञानेन्द्रियहरूलाई पुरै आफूतिर उल्ट्याउने, फर्काइदिने यो कला ध्यानको कला अन्तर्गत नै पर्छ। र जबसम्म हामी यो कलामा आफूलाई अभ्यस्त गर्दैनौ तबसम्म हामी आफ्नो बोध गर्न सक्दैनौ। बोध त हामीलाई छ अहिले पनि, अरूको बोध छ। पाँचैवटा ज्ञानेन्द्रियले अरू अरूको बोध गर्न पाएका छन्। बोधको अर्थ जान्नु, थाहा पाउनु। पाँचैवटा ज्ञानेन्द्रियले अरूलाई थाहा पाएका छन्, अरूलाई जानेका छन्, अरूको बोध लिएका छन्। आफ्नो बोध कहाँ हो कहाँ हो? मैले मलाई अनुभव गर्नै पाइन, अरूको अनुभव भयो, मलाई आफ्नो अनुभव भएन। आफ्नो उपस्थितिको पनि बोध भएन, हराए म। अब आफूलाई जान्नको लागि एउटै मात्रै निर्विकल्प तरिका, आफ्ना इन्द्रियहरूलाई, ज्ञानेन्द्रियहरूलाई उल्ट्याइदिउ, आफूतिर फर्काउँ। यसको विकल्प छैन। त्यसकारण ध्यानको अलावा अरू तरिकाले म के हुँ जान्न सकिँदैन। म के हुँ, म को हुँ जान्नको लागि ध्यान आफूतिर फर्काउनै पर्यो। जसलाई जान्नु छ ध्यान त्यतै जानुपर्छ। यो विषयलाई जान्नु छ भने मैले ध्यान यो विषयमा लैजानुपर्छ, यो विषयलाई जान्नु छ भने यतै लैजानुपर्छ। तपाईँलाई राम्रोसँग मैले जान्नु छ भने मेरो ध्यान तपाईँमा लैजानै पर्छ अनि जानिन्छ। जान्ने चाहिँ ध्यान हो। आफूलाई जान्नु छ भने ध्यान आफूतिर फर्काउने कला सिक्नुपर्छ। र यो कलामा अप्ठ्यारो के छ भन्नुहोला भने, आफूमा एकैछिन पनि हामी पहिला त पुग्नै सक्दैनौँ आफूसम्म। हाम्रो सधैँ बाहिर जाने बानी लागेको छ, हाम्रो चेतनालाई बाहिर दौडाउने, इन्द्रियको माध्यमद्वारा बाहिर दौडाउने बानी लागेको छ। आफूतिर फर्काउन साह्रै दुर्लभ, गाह्रो। आफू सबतिर फर्क्यो र आफ्नो अलिकति बोध भयो भने पनि त्यहाँ टिकाउन गाह्रो, भागिहाल्छ। यो कठिनाई छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार
3: हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
5: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
5: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310,
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
7: अति सजिलो छ किनभने मेरो सबैभन्दा नजिक म छु, तर गाह्रो के छ भने म नजिकमा बस्नै चाहन्न, म घरमा बस्न चाहन्न। घरमा बसेको घरमा परिवार कस्तो स्थिति छ के छ सबै जानिन्थ्यो नि, घरको विषयमा ज्ञान हुन्थ्यो। हामी घरतिरै फर्किँदैनौँ, बाहिर बाहिर दौडन्छौँ, समस्या यही नै हो। जीवनको मूल समस्या भनेको यति नै हो, घर फर्क। घर फर्क्यो कि आनन्दै आनन्द छ, आफूतिर फर्क्यो कि आनन्दै आनन्द छ। आफूतिर फर्किनुको अलावा शाश्वत आनन्द पाउने अरू विकल्प छैन। कहिलेकाहीँ बाहिरबाट पनि आनन्दको अनुभव हुन्छ, तर त्यो एकदमै क्षणिक हुन्छ। कुनै कुरा आफूले भने जस्तो भयो भने आनन्द आएको अनुभव हुन्छ, तर एउटा भने जस्तो भएर के गर्नु, फेरि अर्को आफूले भने जस्तो हुँदैन, फेरि पीडा सुरु भइहाल्छ। यो क्षणिक हुन्छ, आफूले भनेको जस्तो चाहेको जस्तो स्थिति भन्दाखेरि अलिकति आनन्दको अनुभव हुन्छ। त्यस्तै आनन्दलाई मा हामी कहिले भुलेका छौँ, त्यति पाउँदा पनि सन्तुष्ट छौँ, तर त्यो होइन। असली आनन्द आफूमा फर्किनुमा हुन्छ, त्यहाँ आनन्दको खजाना छ। दिन, हप्ता, महिना, वर्ष धेरै चक्र फेरे, दिन, हप्ता, महिना, वर्ष धेरै चक्र फेरे, सुख दुख, प्रेम घृणा नजिकबाट हेरे, झनै मोह अहम बढ्यो घट्न चाहन्छु म, प्रभु अब आफै भित्र अट्न चाहन्छु म। जबसम्म हामी आफूभित्र अट्ने अभ्यास गर्दैनौ, तबसम्म आत्मबोध हुँदैन, आफूलाई जान्न सकिँदैन। त्यो आफूभित्रको आनन्द, आफूभित्रको आनन्द भन्दा पनि म स्वयं आनन्द रहेछु, आनन्द अलग, म अलग होइन रहेछ। जसलाई आफ्नो बोध भयो, उसलाई स्वतः आनन्द भयो, त्यही नै आनन्द रहेछ। मैले आनन्द पाउने होइन रहेछ, म स्वयं आनन्द रहेछु, यो अनुभव हुन्छ। त्यसका लागि आफू आफूतिर फर्किनुपर्छ। कति सजिलो छ हेर्नुहोस् त, चट्ट चुपो लागेर बस्नुहोस्, मको याद गर्नु न, मलाई फिल गर्नुहोस्, मेरोलाई नगर्नुहोस्। यो शरीर मेरो, यो मन मेरो, यो भावना मेरो, सबै कुरा मेरो। त्यो सबैलाई जान्ने चाहिँ को हो? भावना पनि मलाई थाहा छ, शरीर पनि मलाई थाहा छ, मन विचारहरू पनि मलाई थाहा छ। त्यो सबैलाई थाहा पाउने वाला त्यो म हो नि, त्यो ममा रोकिनुहोस्, टक्क फर्किनुहोस्। शरीर मेरो हो, म होइन, हटाइदिनुहोस्, हटाइदिनुहोस् शरीर एकैछिनको लागि। मन मेरो हो, म होइन, मनलाई पनि हटाइदिनुहोस्। शरीरबाट तटस्थ हुनुहोस्, मनबाट तटस्थ हुनुहोस्। यो विचारहरू मेरा हुन्, म होइन, तटस्थ हुनुहोस्। यो भाव मेरो हो, म होइन, तटस्थ हुनुहोस्। भावलाई पनि अतिक्रमण गरेर भावातीत अवस्था तपाईँ आफूमा अट्न सक्नुहुन्छ, आफूलाई अनुभव गर्नुहोस्। त्यो मको फिल गर्नुहोस्, मेराको फिल नगर्नुहोस्, मेरालाई अनुभूति नगर्नुहोस्, मको अनुभूति गर्नुहोस्। धेरै मेरामा डुबियो, यो मेरो, यो मेरो, यो मेरो, पापा यो मेरोले हामीलाई डुबाउन सम्म डुबायो, छोड दिनुहोस् मेरो, मलाई समाउनुहोस्। यहाँ मको अनुभूति हुन सक्छ, म के हुँ, म कस्तो हुँ, म को हुँ, सबै अनुभव, सबै प्रश्नका उत्तरहरू अनुभवद्वारा, अनुभूतिद्वारा प्राप्त हुन्छ। यो बुझाइ होइन, भोगाइद्वारा प्राप्त हुन्छ। यसको लागि ध्यान, ध्यान भनेको आफूतिर फर्किने कलालाई नै ध्यान भनिन्छ। त्यसकारण ध्यानको अलावा आफूलाई जान्ने कुनै अर्को विकल्प अहिलेसम्म भेटाइएन। तर ध्यान गर्दैमा मान्छेले भेट्टाउँछन् आफूलाई भन्ने पटक्कै छैन, किनभने नि ध्यान गर्ने मान्छेले आफ्नो ध्यान कहिल्यै गर्दैन, ध्यान अर्काको गर्छ। जबसम्म अरूको ध्यान गरिन्छ तबसम्म आत्मबोध असम्भव हुन्छ। जे गरे पनि तपाईँ अरूकै गर्नुहुन्छ, भगवान सम्झिनु हो, तपाईँ भगवान होइन, भगवान तपाईँ बाहेक हो। श्वासको याद गर्नुभयो, श्वास पनि तपाईँ होइन, तपाईँको श्वास हो। शरीरको ध्यान गर्नुभयो, शरीर पनि तपाईँ होइन, तपाईँको हो। मनको ध्यान गर्नुभयो, मन पनि तपाईँ होइन, तपाईँको हो। आफ्नो भावनामा आउनुभयो, भावना पनि तपाईँको हो। यी मेराहरूलाई हटाएर शुद्धतम म, यसको अभ्यास गरौं। अभ्यास गरेपछि असम्भव केही पनि छैन। हामीलाई त यो मेराको मोहले समातेको छ, मेरा छोड्नै चाहँदैनौ भने के गरौं? मेरा छोड्नु पर्यो, मेरालाई छोडौं, म भेटाइन्छ, मेराका मोहहरू त्यागिदेऊ, म पाइन्छ। अभ्यास गरेर गरौँ, केही नगरौँ, चुपो लागेर बसौँ, एकैछिन आँखा बन्द, म आफ्नो याद, आफ्नो याद, मात्रै आफ्नो याद, आफ्नो याद नै वास्तविक ध्यान हो। जुन बेलामा तपाईँ आफूमा प्रवेश गर्नुहुन्छ, यहाँबाट बल्ल ध्यानको खेल सुरु हुन्छ, शुरूआत हुन्छ। आफूमा ध्यान नगइकन गरिएको ध्यान अलिकति प्रगति त होला, किनभने ध्यान लगाएर कुनै पनि काम गर्नुभयो भने काममा प्रगति हुन्छ, कुनै विषयमा एकाग्र हुने क्षमता बढाउनु हो, त्यसलाई पनि मानिसले ध्यान नै भन्छन्। त्यसले अलिकति बाहिरी प्रगतिहरू तपाईँको हुन्छ, नहुनुभन्दा यो ध्यानको अभ्यास त्यो पनि राम्रो छ। तर वास्तविक ध्यान भनेको चाहिँ आफ्नो चेतनालाई आफ्नाहरूबाट मुक्त गराएर आफूमा निहित गराउनु, केन्द्रित गराउनु वास्तविक ध्यान।
8: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
9: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
8: हाम्रा सेवाहरू
9: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
8: अर्डर अनुसार खाली बोतलको उत्पादन,
9: 20 लिटर जारमा होम डेलिभरी सेवा।
8: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
9: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
10: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
11: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
12: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
15: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
16: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
17: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
18: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
19: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
20: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
2: तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू,
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने
24: मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अट्किए जस्तो महसुस हुने थकाइ लाग्ने
6: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
24: यौन उत्तेजना नहुने
6: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
24: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
6: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
25: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार
26: समय बिहान 11 बजेदेखि
27: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-128-89-08।
28: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
29: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
28: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
28: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
28: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
30: प्रश्न छ जसलाई मनोविज्ञानले बर्नआउट भन्छ एकदमै गहिरो तनावको अवस्था अनियन्त्रित तनावको अवस्था त्यसबाट कसरी बाहिर निस्किने र आफ्नो नियमित तालिकामा कसरी फर्किने यही नै हो बर्नआउट चाहिँ अत्यधिक तनाव चाहे त्यो शारीरिक रूपमा होस् चाहे मानसिक रूपमा होस् यसबाट जन्मिन्छ। यो अङ्ग्रेजी शब्द म बार बार प्रयोग गर्छु यो बढी तनावको अवस्था हो र धानी नसक्ने तनावको अवस्था भन्ने बुझ्नुहोला। बर्नआउटमा के हुन्छ भने नि शरीरले आफूलाई सटडाउन गरिदिन्छ मनले पनि आफूलाई सटडाउन अब भयो योभन्दा बढी भयो भने चाहिँ म बिग्रिन्छु भन्ने उसले बुझ्छ र आफूलाई पुरै बन्द गरिदिन्छ पुरै झ्यालडोका शरीरले बन्द गरिदिन्छ। त्यो एक प्रकारले बर्नआउट राम्रो हो यदि बर्नआउट नहुने हो भने त्यो स्थिति नहुने हो भने व्यक्ति एकदमै रोगी हुन्छ वा मानसिक रूपमा विक्षिप्त हुन्छ यो त एउटा पाटो भयो। किन हुन्छ त्यो त धेरै नजाउँ बढी कामले पनि हुन्छ कसैले कसैको बानी चाहिँ अरूको सल्लाह नसुन्ने हुन्छ धेरै मान्छेले सल्लाह दिन थाले भने पनि अनि बर्नआउट सिन्ड्रोम देखा पर्छ। जस्तो हो कसैको परिवारमा विवाह छ भने हेर्नु धेरै मान्छे बर्नआउटमा गइरहेको हुन्छ किनभने नि त्यो विवाहको बेलामा यसले यसले यस्तो गर भन्छ अर्कोले अर्को सल्लाह दिन्छ तेस्रो व्यक्तिले अर्को सल्लाह दिन्छ कुन सल्लाह मेरो लागि ठिक हो भनेर छुट्याउन नसक्ने व्यक्ति आफ्नो निर्णय गर्न नसक्ने र सबैलाई खुसी पार्न खोज्ने व्यक्ति एकदम बर्नआउटमा गइरहेको हुन्छ एकदमै तनावमा एकदमै गहिरो तनावमा गइरहेको हुन्छ। त्यस्तै गरी परीक्षाको बेलामा फेरि साइकोलोजीकै शब्द प्रयोग गर्ने भने टु ओभरवेलमिङ हुन्छ. के पढ्ने के नपढ्ने, बाबा तीन दिन बाँकी छ, यति धेरै पढ्नु बाँकी छ, के गर्ने भने आफै बर्नआउट सिन्ड्रममा व्यक्ति जान्छ. यसलाई व्यवस्थापन कसरी गर्ने? पहिलो कुरा, सबभन्दा महत्वपूर्ण भोजनमा ध्यान दिने. भोजनमा भनेको के खाँदैछु होइन, कसरी खाँदैछु. एकदमै बिस्तारै खाना खाने. जब पनि अति धेरै तनाव भयो भन्ने लाग्छ, मान्छे छिटो छिटो खाना खान थाल्छ, त्यो हसुर्न थाल्छ मान्छेले, उसले चबाउन पनि छोड्छ. त्यसले के हुन्छ भने पुरै शरीरको प्रणाली अरू बढी तनाव उत्पन्न गर्न सक्रिय हुन्छ. भोजन त यस्तो राम्रो चिकित्सा हो र भोजनको विधि यस्तो राम्रो चिकित्साको विधि हो, जसलाई हामीले ढङ्गले प्रयोग गर्न जान्यौँ भने जीवनका धेरै समस्याहरू समाधान हुन्छ. बढी आत्तिने, परीक्षाको बेलामा बढी छिटछिराहट हुने, एकदम पुरै मन खाली हुने, ब्ल्याङ्क आउट हुने, त्यो खाले समस्याहरू पनि भोजन ठिकसँग खान जान्यो भने कम हुँदै जान्छ. त्यस कारणले भोजन के गर्ने भने, विशेष गरी तनावको अनुभव भइरहेको बेलामा झोलिलो खानेकुरा एकदमै धेरै खाने, तरल पदार्थ धेरै खाने. र भोजन भोजनको तपाईँको थालमा हरियो बढी देखिनुपर्छ. तनाव छ भने बुझ्नुहोस् हरियो खाने बेला आयो, फल खाने बेला आयो, साग सब्जी एकदमै धेरै खाने बेला आयो र एकदमै बिस्तारै खाने, यति पटक चपाउने कि चपाउँदा चपाउँदै ठोस पदार्थ चाहिँ झोल बनोस्, पुरै झोल बनोस्. अब यसले तपाईँको पाचन प्रणाली सुधार्छ, यो त आफ्नो ठाउँमा छ. सबभन्दा ठुलो कुरो तपाईँलाई तनावबाट फुत्त बाहिर निकालिदिन्छ, बनावटबाट. किन तपाईँले त्यो भोजन मन पराएर खानुहोस्। त्यही भएर ऋषिहरू भन्छन् अन्नम ब्रह्मा, अन्न नै ब्रह्म हो. त्यो यसरी खानुहोस् मानौ कि यो भोजन चाहिँ मेरो लागि भगवान हो. त्यो बिस्तारै खानुहोस्। अनि पानी खाँदा पनि एक एक घुटकी बिस्तारै बिस्तारै पानी खानुहोस्। यसले तपाईँको बर्नआउट समाधान गर्न धेरै मदत गर्छ. अर्को एउटा दुईटा कुरा बताउँछु म. नमस्कार प्राणायाम त यसको अचुक ओखत हो. हामीले धेरै हजारौं व्यक्तिहरूसँग काम गरेर हेरेका छौँ यो विषयमा. नमस्कार प्राणायामले अद्भुत रूपान्तरण ल्याउँछ. यो दोस्रो कुरा मैले भने, नमस्कार प्राणायाम चाहिँ सिकेर प्रयोग गर्न थालिहाल्ने. जतिखेर पनि अलिकति बढी तनाव बन्ने लाग्छ, नमस्कार प्राणायाम, र कसैलाई चाहिँ उठेर हिँड्न गाह्रो छ भने लामो गहिरो श्वास बीज प्राणायामको प्रयोग गर्नुहोस्. तेस्रो कुरा, व्यायाम गर्ने वा हिँड्ने बानी बसाल्नुहोस्. जब हामी हिँड्छौँ या व्यायाम गर्छौँ, शरीरमा एकदमै धेरै एन्डोर्फिन जन्मिन्छ र बर्नआउट जस्ता समस्याको बेलामा एकदमै उच्च स्तरको यो कोर्टिसोल हाइजैक हुन्छ, एकदमै धेरै ती तनावका रसहरू जन्मिएका हुन्छन्। जब हामी व्यायाम गर्छौँ वा हिँड्ने प्रकृतिमा एकदम आरामसँग हिँड्नु भयो भने, लखर लखर हिँड्ने भन्छ नि, लखर लखर मजाले हिँड्न थाल्नुभयो तपाईँ भने, तपाईँको शरीरले एन्डोर्फिन नाम गरेको रसायन जन्माउँछ जसले तपाईँको तनावलाई सकै कम गरिदिन्छ. त्यो पनि प्रकृतिमा, नदीको छेउमा, फुलहरू, आकाश हेर्दै, पशु पन्छीहरू हेर्दै, हरियाली हेर्दै तपाईँ हिँड्नुभयो भने तपाईँको त्यो ठुलो मात्राको तनाव एकपटक आधा घन्टा हिँड्दैमा 20-30% कम हुन्छ. अब कसले कसरी गर्छ त्यही अनुसार हुन्छ, नापेर भन्न त मिल्दैन, तर मजाले तपाईँ हिँड्नुभयो भने कम हुन्छ. यदि ध्यान गर्न जान्नुहुन्छ भने चाहिँ तपाईँ चाहिँ संसारको सबभन्दा भाग्यमानी हो, किनभने एकपटक पनि ध्यान लाग्यो भने तपाईँको सबै तनाव सकिन्छ, सबै तनाव जलेर सखाप हुन्छ.